0: NBL सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: यलेस क्यापिटल
0: समृद्धिको लक्ष्यमा सँगै
2: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: प्रभु इन्स्योरेन्स सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्स्योरेन्स युनाइटेड बाई ट्रस्ट
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृत्री जाल। सुरुमा मुख्य समाचार। पोटेकोसी बाढीपछि 1384 जनाको शव भेला, 1230 शव व्यवस्थापन, 4089 जना बेपत्ताको खोजी जारी। इलामको फाकफोकथुमा अटो दुर्घटना भए लगतै आग लागे। दुर्घटनामा घाइतेमा छोरीको उपचारका क्रममा मृत्यु, अटो चालक घाइते। महाधिवेशनको तयारीका लागि देउबा समूहले खटाए 77 जिल्लामा प्रतिनिधि। देउबा नेतृत्वको कार्य समितिलाई नै 15 महाधिवेशन गर्ने दायित्व भएको दावी। कृष्णवीरको सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी। ग्रेड मिलाउने काम सकियो। ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। प्रलयलाई देखाएर लगानी गर्नुहुँदैन भन्ने धारणा ठिक नभएको घिसिङको भनाई। जलविद्युत आयोजना सुरक्षित मापदण्ड राख्न सुझाव। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी। रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी सहमत। र अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि। कर्णाली शिवराज 3-0 को सोझो सेटमा पराजित।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार अब विस्तारमा। रसुवाको भुटीकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1384 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार रसुवामा 185 जना, नुवाकोटमा 179 जना, तादिङमा 70 जना, चितौनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 229 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1384 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डीएनए नमूना संकलन गरिएको छ। हालसम्म बेपत्ता भएका 4099 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2711 जना व्यक्तिहरूलाई राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहिआएको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय पनि ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ। इलामको फाकफुक्तुम गाउँपालिका चहाङ्गासुलीमा हिजो भएको अटो दुर्घटना र आगलागीमा परि आमा छोरीको मृत्यु भएको छ। मंगलबारेबाट हासुलीतर्फ जाँदै गरेको अटो पोखरी कमरेको भित्री कच्ची सड़क खण्डमा अनियन्त्रित भई डिलबाट तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटना लगतै अटोमा राखिएको जर्किनबाट पेट्रोल लिक भई आगलागी भएको थियो। दुर्घटनामा इलाम नगरपालिका साथ तिल्केनीकी 37 वर्षीय कविता श्रेष्ठ र 8 वर्षीय खुसीका श्रेष्ठको झापा स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। खुसीका कविताकी छोरी हुन्। कविता छोरीलाई लिएर हाँगासोली स्थित माइती घरतर्फ जाँदै थिइन्। दुर्घटना लगतै अटोको पेट्रोल लिक भएर आगलागी भयो को प्रहरीले जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि बीएनसी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा परि अटो चालक फाकफोक्तुम छ पोखरी बजार बस्ने 35 वर्षीय लोकबहादुर श्रेष्ठ घाइते भएका छन्। उनको शरीरका विभिन्न भाग जलेका छन्। उनको बीएनसी अस्पतालमै उपचार भइरहेको छ। त्यस्तै फाकफोक्तुम छ हाङमासुली बस्ने 27 वर्षीय मन्दिर थापा, देउमाई नगरपालिका चार मंगलबारे घर भएकी 22 वर्षीय दुर्गादेवी श्रेष्ठ र झापाको कन्काई नगरपालिका माईधार घर भएकी 40 वर्षीय रामकुमारी रमाकुमारी श्रेष्ठ पनि घाइते भएका छन्। मन्दिराको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवालले आफ्नो समूहले बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंसिर 21 गतेदेखि 23 गतिसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। पदौ 17 र 18 गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्था व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समय सीमा पनि तोकिएको छ। जस अनुसार जिल्ला संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गते भित्र गठन गरिसक्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ, ओपीडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। फोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाया क्षति पश्चात

0: काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: अब बाँकी समाचार। त्रिशुली बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको कृष्णवीर सड़क खण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागडुङ्का मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड गर्ने तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबड हुने गरेको छ। केही दिन 12 उपकरण परिचालन गरिएको थियो। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 बुलडोजर र 2 एक्सावेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरू गरिनेछ। नेटवर्कको सबग्रेड तयार भएपछि ग्राभल बिछाउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो। त्यसपछि कृष्णवीर सड़क खण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री गुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पाले आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न उहाँले जोड़ दिनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कड़ा बनाउँदै गए आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ थियो। जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई व्यवस्था गर्न नहुनेमा जोड़ दिँदै किसिङले प्राकृतिक विपदबाट आयोजना सुरक्षित रहने गरी आवश्यक मापदण्ड र पर्याप्त सेफ्टी मार्जिन राखेर निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो। असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्ने भन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्दै सुरक्षित र व्यावहारिक ढंगले जलविद्युत आयोजना विकास गरिनुपर्ने उहाँको भनाइ छ। इमेज समाचारमा पुनः एकैछिन विश्राम।

0: नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी छ। सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा चीनिया राष्ट्रपति सीले चीन र भारतले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन्। दुई देशबीच केही भिन्नताहरू भए पनि चीन र भारतले साझा विकास हासिल गर्न एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गर्नुभयो। शनिबार मात्रै नयाँ दिल्ली ओर्लिएका सीले यस बीचमा प्रधानमन्त्री मोदीसँग 20 बढी पटक भेटवार्ता भई धेरै महत्वपूर्ण सहमतिहरू भएको स्मरण गर्नुभयो। विश्वकै सबैभन्दा बढी जनसंख्या भएका र ग्लोबल साउथका सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाई थियो। भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ब्रिक्स अध्यक्षताका क्रममा चीनले पुर्याएको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति सीलाई स्वागत गरेका थिए। उहाँले यस भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताउनुभयो। सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्र 2026 पारित गरेका छन्। उक्त घोषणा पत्रमा पश्चिम एसियामा जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन, नागरिक तथा सर्वसाधारण पूर्वाधारको सुरक्षा गर्न र कूटनीतिक माध्यमबाट शान्ति कायम गर्न आह्वान गरिएको छ। अब खेल समाचार। कर्णाली शिवराजलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो सम्

संस्करणको नेपाल भलिबल लिग एनबीएलको उपाधि उचालेको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवर हलमा शनिबार भएको फाइनलमा कर्णालीलाई सोझोसेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले कर्णालीलाई 3-0 सेटले सहजै पाखा लगाएको हो। लिग चरणको पहिलो खेलमा अन्नपूर्ण कर्णालीसँग 3-1 सेटमा पराजित भएको थियो। फाइनलमा कर्णालीलाई हराएसँगै अन्नपूर्णले त्यो हारको बदला समेत लिएको छ। अन्नपूर्णले पहिलो सेट 25-15 सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा कर्णालीका कप्तान तथा मार्की खेलाड़ी पहल गहतराजले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि खेलमा करिब 20 मिनट तनावको अवस्था आएको थियो। कप्तान पहल र विदेशी खेलाड़ी अलिरेजा अवालुजले पहिलो कार्ड पाए। दोस्रो सेटमा कर्णाली 2-5 पछि परेको अवस्थामा कप्तान गहतराजले मुख्य रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएका थिए। त्यसपछि दर्शकले कोर्टमा बोतल फालेका थिए। कर्णालीले खेल खेल्न समेत अस्वीकार गरेको थियो। झण्डै 20 मिनटको रस्साकसीपछि शुरू भएको खेलमा अन्नपूर्ण हाबी रह्यो। दोस्रो सेट 25-20 जितेको अन्नपूर्णले तेस्रो सेट 25-18 आफ्नो पक्षमा पार्यो। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। तराईका भूभागमा दिउँसो घाम र बादलको मिश्रण रहनेछ भने केही स्थानहरूमा छिटफुट वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त साँझ 6:10 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ। इमेज समाचारको अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भोटेकोशी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4,089 जना बेपत्ताको खोजी जारी। इलामको फाकफोकथुमा अटो दुर्घटना भए लगतै आग लागि, दुर्घटनामा घाइते आमा छोरीको उपचारका क्रममा मृत्यु, अटो चालक घाइते। महाधिवेशनको तयारीका लागि देउवा समूहले खटाए 77 जिल्लामा प्रतिनिधि, देउवा नेतृत्वको कार्य समितिलाई नै 15 महाधिवेशन गर्ने दायित्व भएको दावी। कृष्णवीरको सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। प्रलयलाई देखाएर लगानी गर्नुहुँदैन भन्ने धारणा ठिक नभएको घिसिङको भनाई, जलविद्युत आयोजना सुरक्षित मापदण्ड राख्न सुझाव। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी, रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी सी सहमत। र अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि, कर्णाली शिवराज 3-0 सोझो सेटमा पराजित। हौस् त इमेज समाचार अहिलेलाई सकियो। हामीलाई सुन्दै रहनुहोला। नमस्ते।

नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: स्टुडियो टाइम अहिले 7 बजेको छ।
1: लक्ष्मी सनराइज ब्याङ्क लक्ष्मा सँगसँगै
2: राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: मञ्जुश्री फाइनान्स
4: बिहाइन्ड योर ह्यापिनेस।
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स United by Trust
6: National Life Insurance Company
7: Siddharth Bank Sambandha Sadai Phari Lai Prabhu Insurance
8: Global IME Bank Sabai Ka Lagi Bank
7: Image Samachar Ko Saath Ma

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति रिजाल। सुरुमा मुख्य समाचार। फोटेकुसी बाढी पीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने, प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 निशुल्क शिक्षा र आवासको व्यवस्था गरिने, फोटेकुसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4099 जना बेपत्ताको खोजी जारी। कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी, रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदीसी सहमत, र अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो नेपाल भलिबल लिग पहिलो संस्करणको उपाधि, कर्णाली शिवराज 3-0 सोझो सेटमा पराजित।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार अब विस्तारमा। भोटेकोसी बाढी पीड़ितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी पीड़ितको पुनर्वासको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनु भएको हो। त्रिशुली नदीको दायाँ बायाँ अब बस्ती बसाउन नहुने भन्दै उहाँले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले घर बनाइदिने सहमति भएको दावी गर्नुभयो। नुवाकोटका पीड़ितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने सहमति भएको र रसुवाका लागि जग्गा खोजी भइरहेको थापाको भनाइ छ। मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 निशुल्क शिक्षा आवासको जिम्मेवारी लिन प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1384 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार रसुवामा 185 जना, नुवाकोटमा 169 जना, तादिङमा 70 जना, चितौनमा 364 जना, गुर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 229 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1384 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डिएनए नमुना संकलन गरिएको छ। हालसम्म बेपत्ता भएका 4099 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2711 जना व्यक्तिहरूलाई राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीले बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिइन्छ। भोलिको देशमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता रहेको छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएका छन्। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कोइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मङ्सिर 21-23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। भदौ 17 र 18 गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज 15 गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समय सीमा पनि तोकिएको छ। जस अनुसार जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गतेभित्र गठन गरिसक्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 सयको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 सयको लेभल एक अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ, ओपिडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाय क्षति पश्चात फैलन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशुलीका बासिन्दालाई कठिनाई भइरहेको छ। स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएपछि स्थानीयलाई सहज हुनेछ। होल्डिङ सेन्टरको बसाइमा फरक फरक बस्तीका बासिन्दा एकै ठाउँमा भेला हुँदा रोगको संक्रमण फैलन सक्ने भएकाले सावधानी अप्नाउनका लागि स्वास्थ्य कर्मी मार्फत सचेतना जगाउन थालिएको छ। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। प्रलयलाई देखाएर लगानी गर्नु हुँदैन भन्ने धारणा ठिक नभएको किसिङको भनाइ। जलविद्युत आयोजना सुरक्षित मापदण्ड राख्न सुझाव। र भोटेकोसी बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार असोज 1 गते घोषणा हुँदै पदौ महिनाको 2 चरणकै करदाता पुरस्कृत गर्ने तयारी।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

बाँकी समाचार। इलामको फाकफोक्तुम गाउँपालिका छ हाँगासोलीमा हिजो भएको अटो दुर्घटना र आगलागीमा परि आमा छोरीको मृत्यु भएको छ। मंगलबारबाट हाँगासोलीतर्फ जाँदै गरेको अटो पोखरी कमरेको भित्री कच्ची सड़क खण्डमा अनियन्त्रित भई डिलबाट तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै अटोमा राखिएको जर्किनबाट पेट्रोल लिक भई आग लागि भएको थियो। दुर्घटनामा इलाम नगरपालिका साथ तिलिके निकी 37 वर्षीय कविता श्रेष्ठ र 8 वर्षीय खुसीका श्रेष्ठको झापा स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। खुसीका कविताकी छोरी हुन्। कविता छोरीलाई लिएर हाँगासोली स्थित माइतीघरतर्फ जाँदै थिइन्। दुर्घटना लगत्तै अटोको पेट्रोल लिक भएर आग लागि भएको प्रहरीले जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि बीएनसी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा 2 जनाको मृत्यु भएको हो। दुर्घटनामा परि अटो चालक फाकफोक्तुङ छ पोखरी बजार बस्ने

0: कृष्णवीर सड़क खण्ड तीन दिन भित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिमी खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार पासिएको सड़कको भित्ता तर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 बुलडोजर र 2 एक्सकाभेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ। नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो। त्यसपछि कृष्णवीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। त्रिशुली बाढीपछि गएको पहिरो तथा सडक फाँसिएपछि कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारू गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ। पूर्व प्रधानमन्त्री जलनाथ खनालले हिमाली क्षेत्रमा देखिदिएका बाढी पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित काष्ठमण्डप सम्वादको तेस्रो श्रृङ्खलामा बोल्दै खनालले सो कुरा बताउनु भएको हो। यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको बताउनुभयो। नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्ध र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो। उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीन विरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। पोटेकोसीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनुभयो। उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनुभयो। हिमाली क्षेत्रमा हुने विपदलाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो। खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ। त्यसैले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
1: मल्टिपोलारिटी मल्टिलेटरलिजम साउथ साउथ कोअपरेसन एन्ड डिडलराइजेसन आर टेकिङ सेप। Despite recent offensive by the US president across Latin America, Europe, West Asia and South Asia, the international balance of power is shifting fast.
0: हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल चीनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। पूर्व प्रधानमन्त्री खनालले नेपाल चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो। रेलमार्ग सडक सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार पर्यटन लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआई अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै खनालले विशेष गरी ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनु पर्ने कुरामा उहाँको जोड थियो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले शनिबार आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक छिन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
2: Two-way intellectual engagements. We want more Nepali scholars and young professionals to gain fluency in modern Chinese industry, governance and technology.

0: Equally, we welcome Chinese researchers, academics, and travelers to immerse themselves in Nepal's rich heritage, diverse languages, and spiritual philosophy.
1: हिमताल विस्फोटहरू प्राकृतिक प्रकोपबाट बस्न रियल टाइम सेटेलाइट डेटा आदान प्रदान संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो. नेपाली चिया कफी र जडीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन देशमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक भएको उहाँको धारणा थियो. उहाँले भिरकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान विद्यार्थी अनुसन्धानकर्ता र व्यापारी मार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गर्नुभयो. पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ. महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिनुभयो. उहाँका अनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ता कपडा, सिरक ब्ल्याङ्केट, नुन, चामल, चम्चा, गिलास, प्रेसर कुकर लगायतका सामग्री 5 वटा बोरामा प्याक गरिएको छ. यसरी 165 घर परिवारका लागि आवश्यक राहत सामग्री तयार पारेर 5 ट्रक मार्फत पठाइएको हो. रसुवाका विभिन्न क्षेत्रमा अझै राहत सामग्रीको आवश्यकता रहेको र धादिङ तथा नुवाकोटतर्फ तुलनात्मक रूपमा धेरै सामग्री पुगिसकेको जानकारी प्राप्त गरेपछि स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी उत्तर गयालाई राहत सामग्री पठाइएको प्रमुख आचार्यले बताउनुभयो.
2: चामलसम्म र भान्सामा चाहिने चम्चा गिलासदेखि प्रेसर कुकरसम्मका सबै चिज 5 वटा बोरामा एउटा परिवारलाई हुने गरिकन हामीले 165 घर परिवारलाई हुने सम्पूर्ण सामानको व्यवस्था गरेर आज हामी 6 ट्रक यहाँबाट पठाउँदैछौँ र हाम्रो सामान चाहिँ उत्तर गयाको लागि हामी पठाइरहेछौँ.
1: राहत सामग्री वितरणका लागि पोखरा महानगरपालिकाका 23 जना नगर प्रहरी तथा कर्मचारीहरू समेत टोलीमा सहभागी भएका छन्. टोलीले पालिकाले तोकेका स्थान तथा आवश्यकता पहिचान भएका परिवारसम्म आफै पुगेर राहत सामग्री वितरण गर्नेछ. यसअघि विपद भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्य कर्मी र नगर प्रहरी सहितको 2 वटा टोली प्रभावित क्षेत्रमा पठाएको थियो. महानगरपालिकाले विपदको सुरुवाती दिनमै कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट 45 लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो. ओखलढुङ्गाको धार्मिक तथा स्थल लेप्चु डाँडामा पूर्वाधार निर्माणको काम अघि बढाइएको छ. प्रकृति पूजक बाम्बुले राई र अन्य समुदायको साझा आस्थाको केन्द्र रहेको यस डाँडाको संरक्षण र प्रवर्धनका लागि मानवभञ्ज्याङ गाउँपालिकाले विस्तृत गुरु योजनासहित काम थालेको हो. एक रिपोर्ट.
3: समुद्री सतहबाट 1957 मिटरको उचाइमा अवस्थित लिप्जु डाँडालाई स्थानीय बाम्बुले राई समुदायले लिप्जु बाजेका रूपमा पितृ र प्रकृतिको पूजा गर्ने प्रमुख पवित्र थलो मान्दै आएका छन्. लामो समयदेखि खानेपानी, विद्युत र पूर्वाधारको अभाव रहेको यस क्षेत्रमा अहिले गाउँपालिकाले 60 लाख भन्दा बढी बजेट विनियोजन गरेको छ. हालसम्म यहाँ लिफ्टिङ, खानेपानी, पदमार्ग निर्माण, विद्युतीकरण, इन्टरनेट, सुरक्षाका लागि सीसीटीभी जडान र साँढे गोरुको संरक्षार्थ खेराबार तथा बासस्थान निर्माणको काम सम्पन्न भइसकेको छ. साथै यस क्षेत्रको धार्मिक महत्व जोगाउन लिप्चु सामुदायिक वनलाई धार्मिक वनका रूपमा रूपान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ.
4: विशेष गरेर सृष्टि र प्रकृति पूजक चाहिँ नै चाहिँ क्षेत्रको धारा क्षेत्रको रूपमा रहेको हुँदाखेरि यसलाई यो जहाँ यो भूगोलभित्र रहेका आम समुदायहरूले कुनै पनि महत्त्वपूर्ण काम गर्न सुरुवात गर्नुभन्दा अगाडि र चाहिँ भइसकेपछि यो चाहिँ नै यो मन्दिरमा चाहिँ एउटा आस्थाको हिसाबले मान्ने गर्छ, भाकल गर्ने गर्दछ. त्यो कारणले पनि आफैमा पनि अत्यावश्यक महत्त्वपूर्ण छ.
3: स्थानीय तहले लिप्चु क्षेत्रमा यहाँका सम्पूर्ण समुदायको जाति पहिचान छल्किने संग्रहालय निर्माण गर्ने दूरगामी सोच अघि सारेको छ. संघ प्रदेश सरकारबाट पर्याप्त बजेट भित्राउन पहल भइरहेको भए पनि हाल स्थानीय सरकारकै स्रोत साधन प्रयोग गरेर पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन्। प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिको संगम बनेको लिप्चु डाँडालाई ओखलढुङ्गाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार जुटेको छ।
5: त्यो खासै स्थानीय तहले नै चाहिँ लिप्चुलाई चाहिँ एउटा चाहिँ पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने हिसाबले केही कामहरू भएका छन्। त्यहाँका पूर्वाधार विकास निर्माणको कुराहरू भइरहेको छ गत विगतदेखि नै, र मानिन्छ गाउँपालिकाले एउटा डिपिआर पनि तयार गरेको छ लिप्चुको चाहिँ प्रवर्धनको लागि, र प्रत्येक आर्थिक वर्षमा केही न केही त्यहाँको पूर्वाधार निर्माणमा स्थानीय तहले लगानी गरिरहेको अवस्था छ।
3: यस क्षेत्रको प्रचार प्रसार र रणनीतिक प्रवर्धन गर्न सके पर्यटन प्रवर्धनमा कोसे ढुङ्गा साबित हुने निश्चित देखिन्छ। इमेज समाचारका लागि ओखलढुङ्गाबाट शुभकला राईको रिपोर्ट।
1: काठमाडौँको असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा गरिएको छ। अन्नपूर्ण तह के पुचको आयोजनामा शनिबार कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकहरूलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनुभयो। कुमारहरूको नेवारी परम्परा अनुसार बाजागाजा सहित पूजा गरिएको हो। कुमारहरूलाई टीका, फुलपाती, टोपी लगाउनुका साथै प्रसाद, चकलेट, बिस्कुट लगायतका मिष्टान्न परिकारहरू वितरण गरिएको थियो। कुमार पूजापछि आगन्तुकहरूलाई नेवारी भोजन समेत गराइएको थियो।

0: उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई लिएर नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष ननिकाल्न जोड उहाँले आग्रह गर्नुभएको थियो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ थियो। जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई व्यवस्था गर्न नहुनेमा जोड दिँदै किसिङले प्राकृतिक विपदबाट आयोजना सुरक्षित रहने गरी आवश्यक मापदण्ड र पर्याप्त सेफ्टी भर्जिन राखेर रा निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो।
1: इन्भेस्टमेन्ट गर्नु हुँदैन भन्ने कहीँ कतै त्यो हुनुहुँदैन। यो किसिमको प्रलय आउँछ अब 5,000 वर्षमा एकचोटि आएको प्रलयलाई हेरेर हामीले चाहिँ पर्सेप्सन बनायौँ र त्यो डिजाइन क्राइटेरिया त्यसरी सेट गर्न थाल्यौँ भने हाम्रो प्रोजेक्टहरू पनि चाहिँ फेरि चाहिँ फिजिबल नहुन सक्छ। तर हामी अलिकति सतर्क चाहिँ सेफ्टी अलिकति हामी चाहिँ सेफ्टीको विषय र सानोतिनो क्लाउड आउटबर्स्टको सम्म आउँदाखेरि र ठुलो बाढी आउँदाखेरि फ्ल्यास फ्लड आउँदाखेरि जोगिन सक्नेसम्म र अलिकति सेफ्टी मार्जिन राखेर चाहिँ जानै पर्ने स्थिति छ।
0: असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्ने भन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्दै सुरक्षित र व्यावहारिक ढङ्गले जलविद्युत आयोजना विकास गरिनुपर्ने उहाँको भनाइ छ। रसुवाको भुटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुने भएको छ। करदातालाई बिल लिन र कर दिने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको हो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो। तर भोटेकोसी बाढीका कारण त्यसमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो। आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ। विभागका महानिर्देशक डाक्टर भीष्मकुमार भूषालले असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। पहिलो चरणमा भदौ 1 देखि 15 गतेसम्म विलभिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिन 1 जनाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिनेछ। यस्तै भदौ 1 देखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10,00,000 रुपियाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रुपियाँ पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। सोही अवधिका उपभोक्ता मध्येबाट 1 जनालाई 10,00,000 रुपियाँ राशिको बम्पर पुरस्कार प्रदान गरिनेछ। यसरी असोज 1 गतेदेखि भदौ महिनाका 1,33,334 रुपियाँका 31 जना विजेता र 10,00,000 रुपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा पानी जहाज आग लागि मृत्यु हुनेको संख्या 76 पुग्यो, 13 जना अझै बेपत्ता। र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, यससँग नेपाल एसिया कपमा छनौट। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटियो।
2: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी छ। सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा चिनिया राष्ट्रपति सीले चीन र भारतले आफ्ना द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन्। दुई देशबीच केही भिन्नताहरू भए पनि चीन र भारतले साझा विकास हासिल गर्न एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गर्नुभयो। शनिबार मात्रै नयाँ दिल्ली ओलिएका सीले यसबीचमा प्रधानमन्त्री मोदीसँग 20 बढी पटक भेटवार्ता भई धेरै महत्वपूर्ण सहमतिहरू भएको स्मरण गर्नुभयो। विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका र ग्लोबल साउथका सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाइ थियो। भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ब्रिक्स अध्यक्षताका क्रममा चीनले पुर्याएको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति सीलाई स्वागत गर्नुभयो। उहाँले यस भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताउनुभयो। सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्र 2026 पारित गरेका छन्। उक्त घोषणा पत्रमा पश्चिम एसियाका जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन नागरिक तथा सर्वसाधारण पूर्वाधारको सुरक्षा गर्न र कूटनीतिक माध्यमबाट शान्ति कायम गर्न आह्वान गरिएको छ। साथै अन्तर्राष्ट्रिय कानून अनुसार विश्वव्यापी व्यापार आपूर्ति श्रृङ्खला र ऊर्जाको सहज प्रभाव कायम राख्न मिलेर काम गर्नुपर्नेमा जोड दिएको छ। सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आगामी वर्ष ब्रिक्सको अध्यक्षता ग्रहण गर्दै 1900 ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा समेत गरेका छन्। उता भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यापी सुशासन सुधारका लागि 10 उपायहरू प्रस्ताव गर्दै ग्लोबल साउथलाई निर्णय प्रक्रियाको मूलधारमा ल्याउनु पर्नेमा जोड दिएका छन्। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानी जहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या शनिबार 76 पुगेको फिलिपिनी कोस्ट गार्ड पिसिजीले बताएको छ। घटनामा परेका 13 अझै बेपत्ता छन्। पिसिजीका अनुसार शनिबार थप 41 शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या 76 पुर्याएको छ। दुर्घटनामा परेका 43 सकुशल उद्धार गरिएको थियो। पिसिजीले सार्वजनिक गरेको भिडियोमा यात्रु फेरि पूर्ण रूपमा जलेको देखिन्छ, जहाँ खरानी र जलेका संरचनाका भग्नावशेष रहेका छन्। उद्धार अनुसन्धान कार्य जारी रहेको जनाइएको छ। चाइना साउदर्न एयरलाइन्सले ग्वाङछाउ नयाँ दिल्ली नियमित यात्रुभाग उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। चाइना साउदर्न शनिबार ग्वाङछाउ नयाँ दिल्ली नियमित यात्रुभाग उडान सेप्टेम्बर 21 असोज 5 गतेदेखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो। विगत 6 रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङछाउ नयाँ दिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको प्रेस ट्रस्ट अफ इन्डिया पिटिआईले जनाएको छ। उडान सेवा पुनः सुरु भएसँगै एयरलाइन्सले दक्षिण एसियामा 8 रुटमा सातामा 100 बढी राउन्ड ट्रिप उडान सञ्चालन गर्ने समाचारमा उल्लेख छ। अब खेल समाचार।

0: कर्णाली शिवराजलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको उपाधि उचालेको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवर हलमा शनिबार भएको फाइनलमा कर्णालीलाई सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले कर्णालीलाई 3-0 सेटले सहजै पाखा लगाएको हो। लिग चरणको पहिलो खेलमा अन्नपूर्ण कर्णालीसँग 3-1 सेटमा पराजित भएको थियो। फाइनलमा कर्णालीलाई हराएसँगै अन्नपूर्णले त्यो हारको बदला समेत लिएको छ। अन्नपूर्णले पहिलो सेट 25-15 सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा कर्णालीका कप्तान तथा मार्की खेलाडी पहल गहतराजले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि खेलमा करिब 20 मिनट तनावको अवस्था आएको थियो। कप्तान पहल र विदेशी खेलाडी अलिरोजा अबालुसले पहिलो कार्ड पाए। दोस्रो सेटमा कर्णाली 2-5 पछि परेको अवस्थामा कप्तान गहतराजले मुख्य रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएका थिए। त्यसपछि दर्शकले कोर्टमा बोतल फालेका थिए। कर्णालीले खेल खेल्न समेत अस्वीकार गरेको थियो। झन्डै 20 मिनटको रस्ता कसेपछि सुरु भएको खेलमा अन्नपूर्ण हाबी रह्यो। दोस्रो सेट 25-20 जितेको अन्नपूर्णले तेस्रो सेट 25-18 आफ्नो पक्षमा पारेको हो। नेपाल स्कुल फुटबल अन्डर 18 लिगको नेपाल स्कुल फुटबल लिगको दोस्रो संस्करणको विजेता ला ड्रागन लिटिल एन्जलस स्कुल बनेको छ। शनिबार भएको फाइनल खेलमा लिटिल एन्जलस स्कुलको ला ड्रागन टिमले रातो बङ्गला स्कुल आरबिएस रेड पाण्डालाई पराजित गर्दै उपाधि हात पाएको हो। थन्डरवर्ड्स डेभलपमेन्ट सेन्टरको आयोजना गरेको विद्यालय स्तरीय लिगको विजेता टोलीले 5 लाख रुपियाँ र उपविजेताले 2,50,000 रुपियाँ पुरस्कार प्राप्त गर्ने गरेका छन्। प्रतियोगितामा विजयीहरूलाई एक समारोहका बीच ट्रफी र पुरस्कार वितरण गरिएको थियो। एसएससी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसएससी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसएससी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनौट हुने व्यवस्था रहेको छ। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटिएको हो। युएईका लागि राहुल चोपडाले शतक बनाए, त्यस्तै सोएब खानले 52, तानी सूरीले 42, हरप्रीत सिंहले 33 र खुजैवा तन्वीले 15 रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। नेपालका लागि करण केसीले 3, ललित राजवंशीले 2, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र गुलशन झाले 1-1 विकेट लिए। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाएका थिए। त्यस्तै गुलशन झाले 52, अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले 15, ईशान पाण्डेले 13, सन्दीप जोराले 7, करण केसी र ललित राजवंशीले 1-1 रन बनाए। युएका लागि इब्रार अहमदले 4, खुजैम तन्वीरले 2, हैदर अली र अदिब उस्मानले 1-1 विकेट लिएका थिए। यसै गरी एसिजी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच भनेका छन्। उनले नेपाललाई गतिलो सुरुवात दिँदै 106 बलमा 102 रन बनाएका थिए। आसिफले एक दिवसीय दोस्रो शतक हानेका हुन्। उनले 4 शानदार छक्का र 8 चौका प्रहार गरे। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए। हिजोको फाइनल खेलमा उनले एकमात्र विकेट हात पारेका थिए। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको निम्नचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। तराईका भूभागमा दिउँसो घाम र बादलको मिश्रण रहनेछ भने केही स्थानहरूमा छिटफुट वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त साँझ 6:10 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अब अन्तिम मुख्य समाचार पुनः एक पटक। होटेकोशी बाढी पीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने, प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 सम्म निशुल्क शिक्षा र आवासको व्यवस्था गरिने, होटेकोशी बाढीपछि 1384 जनाको शव भेला, 1230 वटा शव व्यवस्थापन, 4099 जना बेपत्ताको खोजी जारी। कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछाइएपछि सवारी साधन चल्न दिइने। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी, रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी सी सहमत। र अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो नेपाल भलिबल लिग पहिलो संस्करणको उपाधि, कर्णाली शिवराज 3-0 सोझो सेटमा पराजित। हाउस त इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imageखबर.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

नेपाल, संसारकै प्यारो नेपाल, संसारकै नजिक आफ्नै देश नेपाल, जहाँको माटोमा हामी हुर्क्यौँ, यहीँको वातावरणमा हामी रम्यौँ र त्यसले नै सिकायो जे सिकायो। कतिले भन्छन् कहाँ आउनु, मलाई त मेरो बुवा आमाले सिकाए। अनि अरे बाबा, मेरो बुवा आमालाई चाहिँ कसले सिकाए, अनि मेरा बुवा आमाको बुवा आमालाई फेरि कसले सिकाए। सबै त हामीले यही सिकायौँ, यहाँको नै संस्कृति, यहाँकै संस्कार हामीले सिकेर संसारभर नेपाली भनेपछि नेपाली अति ज्ञानी छन् है, इमान्दार छन् है, वीर छन् है, शान्त छन् है, परेको बेलामा एकअर्कालाई सहयोग साथ दिन सधैँ तत्पर हुन्छन् है। कति कुराहरू छन् हामीले सिकेका, कति कुरा छन् हामीले बुझेका, के हामीले आफ्ना सन्ततिहरूलाई ती कुराहरू बुझाउन पाएका छौँ। हामीले जे पाएका छौँ यही पाएका छौँ। आफ्नो देशलाई माया गर्नु भनेको मैले मलाई नै माया गर्नु हो, मेरो आफ्नो परिवारलाई माया गर्नु हो, मेरो देशको जनतालाई माया गर्नु हो, होइन? तर अब यी सबै कुरा गर्दै गर्दा पनि इफ यु फिल द्याट समवान इज अभोइडिङ यु, हामीले कति कुराहरू आफ्नो लाइफस्टाइल, आफ्नो जीवन शैली, हाम्रो खानपानदेखि लिएर हरेक कुरामा हामीले धेरै कुराहरू याद गर्नुपर्छ आफूलाई बेटर भर्जन अफ मी बनाउनको लागि। त दिनानुदिन एभ्री डे नै हामीले चाहिँ नि वर्कआउट गरि नै रहनुपर्छ, काम गरि नै रहनुपर्छ। हाम्रो सोच्ने कुरामा, हाम्रो व्यवहार देखाउने कुरामा, हामीले खाने कुरामा, हरेक कुरामा, तब न हामी स्वस्थ मुटु, स्वस्थ शरीर, स्वस्थ सोच भएपछि नै हामी कसलाई माया गर्न सक्छौँ, आफ्नो कर्तव्यको बोध गर्न सक्छौँ र त्यो कर्तव्यलाई बखुबी निभाउन सक्छौँ, होइन? त्यो कुरा आफ्नो परिवारप्रति पनि हुन्छ, सबभन्दा पहिला त आफैप्रति हुन्छ। आफैसँग माया गर्न, आफैसँग साथ, आफैलाई साथ दिनलाई नै हामीलाई धाउधाउ पर्छ। यदि हामी स्टेबल छैनौँ, हामी स्थिर छैनौँ भने आफ्नै कुरालाई आफैले काटिरहेका हुन्छौँ। आफ्नो व्यवहार, आफ्नो सोच, आफ्नो जीवनशैली सबै आफै नै परिवर्तन गरिरहेका हुन्छौँ र राम्रोभन्दा पनि नराम्रोतिर डोराइरहेका हुन्छौँ। आफ्नो बानी चाहिँ नि बिगारिरहेका हुन्छौँ, आफ्नो स्वभाव बिगारिरहेका हुन्छौँ, आफूलाई अविश्वास गर्ने अझ धेरै के छ ती कुराहरू चाहिँ जोडिरहेका हुन्छौँ। जब आफूलाई नै हामी न्याय गर्न सक्दैनौँ भने अरू कसलाई न्याय गर्न सकौँला, कसलाई चाहिँ नि हामी अन्यायबाट बचाउन सकौँला, होइन र? त्यही भएर चाहिँ आफ्नो लागि नै काम गर्नुपर्छ, आफू स्थिर हुनुपर्छ, आफ्नो सोचलाई चाहिँ एकदमै सकारात्मक बनाउनुपर्छ। र यदि इफ यु फिल कि फिल द्याट समवन इज अभोइडिङ यु, रिस्पेक्ट देयर डिस्टेन्स एन्ड स्टप डिस्टर्बिङ देम, होइन त? भन्छ नि कोही एकदमै लामो आयुसम्म बचेका, बाँचेका वृद्ध वृद्धाहरू जो 100 वर्ष क्रस गरेका तैपनि स्वस्थ भएर बाँचेकाहरूलाई सोध्ने हो भने के हो त तपाईँको राज यो यत्रो वर्ष यसरी स्वस्थ भएर बाँच्नुको भनेर भन्यो भने उहाँहरूले कतिपयले के भन्नुहुन्छ थाहा छ? कतिपयले के भन्नुहुन्छ भने टक्सिक, अब नेपालीमा के भन्ने, यसलाई अलिकति मनमा, सोचमा विषाक्त भरिएका, के नकारात्मक सोच भरिएका, जे कुरालाई पनि त्यस्तै नेगेटिभ हेर्ने देख्ने मान्छेहरूसँग टाढा बस, तिनीहरूसँग नजिकै बस्दै नबस, टाढा बस। चाहे त्यो आफ्नो परिवारको कुनै सदस्य किन नहोस्, आफ्नो घरको नजिकैको छिमेकी किन नहोस्, छिमेकी कोही त्यस्ता छन् भने पनि उसँग बात बात गरेर, उसँग झगडा गरेर, मनमुटाव गरेर दिनानुदिन आफूलाई गाह्रो बनाउनुभन्दा बरु सकिन्छ भने त्यो ठाउँ नै छोडेर जाऊ, अर्कै ठाउँमा गएर बस। हुन त जहाँ गएर बसे पनि कोही न कोही एउटा मान्छे अड म्यान आउट निस्किन्छन्, हेर्नुहोस् है, आफ्नो सोसाइटीमा, तपाईँको कम्युनिटीमा पनि तपाईँले देख्नुभयो होला, परिवारमै पनि देख्नुभयो होला, कोही यस्ता हुन्छन् जो चाहिँ नि तपाईँले

0: सोचे अनुरूपको हुँदैनन्, उनीहरूको सोचाइ नै फरक हुन्छ, सबै हेराइ नै फरक हुन्छ, काम गराइ नै फरक हुन्छ। त्यस्तोहरूसँग टाढा बस्न सकिन्छ भने भेट्दै नभेट्ने, देख्दै नदेख्ने, हेर्दै नहेर्ने, होइन भेट्नै नपरोस् भन्ने जे जे गर्न सकिन्छ त्यसको लागि टाढा बस्ने सबै कुरा गर्ने, उसको त्यो सोचलाई रेस्पेक्टै गर्ने, किनकि उसले त्यही नै नियति लिएर जन्मेको रहेछ भन् ठान्ने, र त्यसलाई चाहिँ अनेकन गाली गलौज गरेर आफ्नो मनभित्र विकार नफैलाउने, बरु त्यसलाई चाहिँ नि अलिक टाढै राखेर उसको त्यो कुरालाई चाहिँ बुझेर आफूलाई पनि डिस्टेन्समा राखेर उसलाई पनि डिस्टर्ब नगर्ने, क्या तैँले यो गरिस्, तैँले ऊ गरिस्, त्यो गर्नु नहुने थियो, त्यो गर्नुहुन्थ्यो, किनकि त्यो मान्छे जसले चाहिँ हामी लाग्छ कि त्यो मान्छेले सही गरिरहेको छैन भन्ने लाग्छ भने त्यो मान्छेलाई चाहिँ फेरि के लाग्छ त, हामीले सही गरिरहेका छैनौँ, उसले त एकदमै 100% सही नै गरिरहेको छ भन्ने उसलाई मान्नुहुन्छ। जबसम्म उसको मनले उसको मुटुले उसलाई नै सही र गलत छुट्याउने त्यो क्षमता दिँदैन, तबसम्म हामी कोही होइन कि उसलाई चाहिँ नि सही त गलत त भनेर भनिदिने हामी चाहिँ कोही नै होइन। मान्छेले आफैले नै बुझ्नुपर्छ, आफैले नै जान्नुपर्छ, आफैले नै त्यो कुरालाई रियलाइज गर्नुपर्छ। एउटा मोटो मान्छे, अलिकति ओबेसिटी भएको मान्छे भनौँ न, रोग धेरै लागिसक्यो मोटोपनाले, तर पनि अह आफ्नो लागि काम गर्दैन, वर्कआउट गर्दैन, दुनियाँ उसलाई भेटे देखेको मान्छेहरू सारा संसारले भनिसके तर ऊ आफूलाई भन्दैन, सबैले बुझाइसके तर उसले आफूलाई बुझ्दैन, के हो त्यो मान्छेलाई हामीले केही गर्न सक्छौँ त, सक्दैनौँ नि। जबसम्म ऊ आफूले आफूलाई बुझ्दैन, आफूले आफूलाई नै ल मैले चाहिँ अब यो जीवनशैली अपनाउनुपर्छ, मेरो जीवन यस्तो भयो, यो मेरो शरीर यस्तो भयो, मैले यसलाई सन्तुलनमा ल्याउनुपर्छ भनेर जबसम्म उसको अन्तरात्मा उसको चेतनाले उसलाई झकझकाउँदैन, बाँकी सारा संसारले हल्लाए पनि केही फरक पर्दैन। बुझ्नु पर्यो नि त, नबुझ्नुको कुनै के अरे विकल्प छ, बुझ्नुको कुनै विकल्प छैन, विकल्प छैन। दाइले अघिदेखि तिमी नआएसम्म मेरो यहाँ आवाजै मलाई सुनाइदिनु भएन, म किन मेरो आवाज आएन भनेको सुन्ने मान्छेहरू पनि तिमी सानो स्वर लाग्यो क्या हो जस्तो लागिरहेछ मलाई। दाइ ठिक छ, ठिक छ, होला होला दाइले त्यहाँ सुन्नुभएको छ, मिलाउनुहुन्छ त्यहाँ टेक्निकल टक्क के आछा छैन, सबै कुरा मिलाउनुहुन्छ, हामी ढुक्क छौँ, हाम्रो सुन्दाइले चटक्क मिलाउनु भएको छ। म त एकदमै आवाज मेरो चाहिँ नसुनेर आएको छु कि मैले, आफ्नो चाहिँ नसुनेर मसिनो सुनिरहेको थिएँ कि मैले, अनि अझ ठुल्ठुलो सरले बोलौँ कि भने फेरि एकदमै बोल्न जागर आएन ठुलो सरले।
1: आज त दर खाने दिन यार, के साथी के के छ
0: दर भने चीज यस्तो हो साथी, आज खानु हुँदैन धेरै, भोलि व्रत हो अनि आज टन्न खायो भने भोलि तलाई गाह्रो बनाउँछ कि, लाइट फुड खानु पर्छ आज मेरो भनाइमा है, मेरो शरीरलाई चाहिँ त्यस्तो, मेरो शरीरले चाहिँ त्यो माग्छ है। अब कसैलाई चाहिँ नि अब होइन अब हेभी खानुपर्छ, माछा मासु के हुन्छ, जसले एनर्जी दिन्छ प्रोटिन दिन्छ त्यो सबै चिज खानुपर्छ भनेर पचाउन सक्नुहुन्छ भने खानुहुन्छ, आफ्नो शरीर हो, कसैले पचाउँछ कसैले पचाउँदैन होइन। मेरो चाहिँ भोलि पुरै नितान्त, मेरो अब यसै पनि म सोमबार वाटर फास्टिङमा थिएँ धेरै हप्ता भइसक्यो, अब भोलि त झन् अब मौका पनि छ, अनि त्यसपछि के भन्ने अब त्यसलाई
1: चौका
0: मौका पनि छ, अनि रहर पनि छ, परिवेश पनि मिलाएको छ, ठ्याक्कै सोमबार पनि भएको छ, अब हामी शिव भगवान्कै आराधना गर्ने हो भोलिको दिन होइन, यसै पनि मनभित्र नै शिव, बाहिर पनि शिव, सबै के भन्ने अब सब कुरा ठिक मिलाएको छ, मेरो लागि त बेस्ट डे हो भोलि, तर म आज एकदम लाइट लाइट चिजहरू खान्छु सोचिरहेको छु।
1: अब तीजको नेपालमा चाहिँ यो संसारभरि नै चाहिँ तिजको दिन एकैचोटि, तिजको दिन मात्र नभनौँ न, संसारभरि कुनै दिन एकैचोटि एउटै पहिरनमा सजिएको मानिसहरू, महिलाहरू स्पेसली भएको भनेको तिज मात्र पर्व रहेछ कि, त्यो पर्वको बडो महत्त्व छ, तर यसपालि तिज जसरी सोचिएको छ त्यो अनुसारले मनाउन पाइरहेका
0: छैनौँ,
1: मन लागिरहेको छैन, के भन्दा देशमा ठुलो क्षति भयो, धेरै नेपालीहरूले ज्यान गुमाउनु परेको छ, हराइरहनु भएको छ, तर जीवन गतिशील हो, बुझ्नै पर्छ, अगाडि बढ्नै पर्छ। यो त्यसको बारेमा अलिकति, यो दरको बारेमा अलिकति प्रसङ्ग कोट्याएँ है मैले साथी, देश विदेशमा रहेका नेपाली जहाँ जहाँ छन् त्यहाँ त्यहाँ तिजको माहौल चाहिँ बन्छ, आमा छोरा छोरी स्पेसल छोरी छोरा मैले शब्द फिर्ता लिएँ, आमा छोरी दिदीबहिनी तथा साथी सङ्गीहरूसँग चाहिँ तिज रमाउने गर्नुहुन्छ, यहाँलाई तिजको धेरै धेरै शुभकामना। टेलिभिजनमा रेडियोमा घन्किएका रमाइला गीतहरू, पत्र पत्रिकामा छापिएका तिजका शुभकामना सन्देशहरू, सामाजिक सञ्जालमा छाएका रमाइला झलकहरू, झलक बढी देखिने रातो सजावट र झिलिमिली तिज कसलाई छोएको छैन जस्तो देखिन्छ. त्यही पनि बिस्तारी चहलपहल यसो बिहान तरकारी किन्न गएको, दुध लिन गएको ठाउँमा क्युमा बस्नु पर्यो. किन भन्दाखेरि अब दर्खाने दिन मानिसहरू अब त्यो चाडपर्व त मनाउनै पर्यो, आफन्तहरूलाई बोलाएर गर्नै पर्यो, दिदीबहिनी चेलीबेटीहरू छन् गर्नै पर्यो. यो के तिजलाई चाहिँ कडाइका साथ व्रत दिने व्रत बस्ने दिनभन्दा पनि समर्पणको रूपमा हेर्ने समय आएको होइन र?
0: बिल्कुल एकदमै उहिलेदेखि आएको हो, तर अब यसलाई पनि लिने सबैजनाको आफ्नो व्यक्तिगत धारणा छ होइन. कसैले यसलाई धर्मसँग जोडेर लिन्छन्, कसैले आफ्नो स्वास्थ्यसँग जोडेर लिन्छन्, कसैले यसलाई कल्चर जस्तोसँग जोडेर लिन्छन्, कसैले लहलाहीमै लिन्छन्, कसैले जानेर लिन्छन्, कसैले नजानेर लिन्छन्, कसैले रमाइलोको लागि लिन्छन्, कसैले यो दिनानुदिनको यो बिहानदेखि बेलुकासम्म घरमा कति काम गर्ने, आज त छुट्टी पाउनुपर्छ भनेर लिन्छन्, कसैले ब्रेकको लिन्छन्, कसैले भेटघाटको रूपमा लिन्छन्, कसैले एकैछिन मन लाई आनन्दित गरौँ र एकदमै बसौँ सबैसँग अलग गरेर भनेर लिन्छन्. जसले जसरी लिए तापनि यसको जुन मान हो, सम्मान हो, त्यसलाई चाहिँ कायमै राख्नुपर्छ.
1: राखौँ यो तिजको तयारी चाहिँ धेरै अगाडिदेखि नै नेपाली समाजमा चल्दै आइरहेको हो, तर परम्परागत रूपमा जुन तिज व्रत अघिल्लो रातको दर खाने जुन चलन छ, अर्थात् आजको दिन, यो रातभर चाहिँ खाने चलन भोलिपल्टको निर्जल व्रतको लागि ऊर्जा सङ्कल्पको प्रतीक रूपमा लिएको
0: हो.
1: यो वर्षौँदेखि महिलाहरूको र उहाँहरूको परिवारको कल्याणको निमित्त, आफ्नो परिवारको कल्याणको निमित्त गरिँदै आएको यो व्रत चाहिँ समयसँगै बिस्तारी बिस्तारी परिष्कृत हुँदै परिमार्जित हुँदै गएको छ. केही व्यापारिक झलक र पुराना रस्महरू पनि यसमा जोडिएका छन्, तर तिजको मूल मर्म र महत्त्व भने उस्तै छ. तिजलाई चाहिँ सरल र सबैका लागि पहुँचयोग्य बनाउनु आवश्यक छ, चाहे त्यो गरिब होस्, धनी होस्, होइन, गोरो होस्, कालो होस्, मोटो होस्, जुनसुकै धर्मावलम्बीका धर्मावलम्बीमा भन्दा पनि जुनसुकै जातिका हामी किन नहौँ. यसैबीच गर्मीको मौसम पनि छ, तर काठमाडौँ उपत्यकातिर बस्नेहरू र अलिकति अल्टिच्युड अलिकति पहाडी क्षेत्रमा बस्नेहरूको लागि चाहिँ मौसम अहिले अलिक राम्रो छ. त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ र बढी गरौँ तेजिलो र तम्सी खालका कुराहरू शरीरमा लिएर जाँदा अथवा खाँदाखेरि त्यसले नकारात्मक असरहरू पारिरहेको हुन्छ. खाली पानी पनि नखाइकन व्रत बस्नु पनि फलदायी हुन्छ भन्ने सोच चाहिँ पूर्ण रूपमा सही होइन है. यो कुरो बुझ्नु है. अब यहाँ लेखिएको कुरा भनिरहेको छु साथी, अब तिमीले चाहिँ निर्जल व्रत निर्जला व्रत भन्छ क्या अरे होइन.
0: अनि अब कसै विज्ञहरूले भन्छन् वर्षमा एकचोटि चाहिँ निर्जला व्रत बस्दै हो भने तिम्रो शरीरको एउटा सन्तुलन हुन्छ भनेर पनि होइन. त्यो आफ्नो कुनै सुपरिवेक्षकसँग अलिकति जान्ने बुझ्नेसँग जसले साँच्चै यस्तो कुराहरू चाहिँ प्रमाणित गरेको देखेका छन्, हेरेका छन्, बुझेका छन् होइन, उहाँहरूको अगाडि उहाँहरूसँगको परामर्शमा बस्नु होला. आफै जान्ने बुझ्ने भएर चाहिँ बस्नु हुँदैन यस्ता कुराहरू. कसैको लागि खाना खानै पर्ने हुन्छ, उहाँहरूको औषधि खानुपर्ने हुन्छ, औषधिको लागि पनि खाना खानुपर्ने हुन्छ र त्यो बिना खाना औषधि खाँदाखेरि ग्यास्ट्रिकको सम्भावना हुन्छ, पेट खाली हुँदाखेरि अनेक अरू कुराहरू हुन्छ. आफ्नो शरीरले के भनिरहेछ, के सङ्केत दिइरहेछ, त्यो कुरा जान्न एकदमै आवश्यक छ. दस दिनसम्म तिम्रो पानी मात्रै खाएर बस्छन्, हामीले गर्न मिल्छ?
1: पानी नखाएर पनि मानिसहरू बाँच्न सक्छन्, तर कस्तो भन्दाखेरि आफ्नो शरीरलाई चाहिँ कसरी गर्ने हो, शरीरले के मागिरहेको छ त्यो कुरो गरेर बेसिक चिजहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ. अझ पुरुषहरूको लागि पनि लेखेको रहेछ, मैले साथीले गरिहालेँ, पढिहालेँ. आजको दिन चाहिँ पुरुषहरूको लागि पनि ठुलो जिम्मेवारी हो. आमा दिदीबहिनीहरू पत्नीको माया सम्मान र साथ देखाउने दिन पनि हो आज. अहिलेसम्म तपाईँ हामीले के सोच्यौँ, कतै तिमीप्रति कोही व्रत बस्थ्यो होला त, कोही भोलि कसैको निमित्त व्रत बसिरह होला, घरमा मेरो छोरी छ भने व्रत बस्छ भने त ऊ कसैको निमित्त व्रत बसिरह होला होइन. भोलिको व्रत केवल धार्मिक र कर्तव्य मात्र नभएर रमाइलो नाचगान पूजापाठ र भेटघाटको दिन पनि हो. भोलि चाहिँ स्पेसली मन्दिर देवी देवालयमा जानुहुन्छ, रातभर चेलीबेटीहरू चाहिँ जम्मा भएर मिठा मिठा परिकार खाएर बस्ने दिन हो, दरको दिन आज. आमाको घरमा जान नपाएका कतिपय विवाह गरिसकेका चेलीबेटीहरू चाहिँ दरको यादमा चाहिँ आँखाबाट आँसु बगाउने गर्दछन्, कहिले गीतमा कहिले मायामा आफ्ना भावनाहरू राख्छन्. यो वर्ष चाहिँ कसैका लागि पनि पार्टी जस्तो छ, कसैको लागि चाहिँ पीर जस्तो छ, बुझेको छौँ. तर हरेक वर्ष तिज आउँछ, हृदय पनि
0: आउँछ.
1: तिजलाई चाहिँ लैङ्गिक समानता र नारी सशक्तिकरणको उत्सवको रूपमा पनि लिन सकिन्छ, जहाँ चाहिँ आमा छोरी बुहारी सासु दिदी बहिनी सबैको हाँसो साझा थलो बन्न सक्छ यो तिज पर्व. खाने दिनको स्पेसली धेरै धेरै शुभकामना यहाँहरूलाई समृद्धि जीवनको लागि कामना गर्दछौँ। यो सँगसँगै यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। तिमीलाई सबभन्दा पहिला त मेरो अगाडि
0: यो दिनमा भोलिको स्पेसली भोलिको दिनमा है दरखाने दिनमा त अब सबैजना जमघट भएर यो महिलाले मात्रै खाने महिलाहरू मात्रै बस्ने भन्ने नै हुँदैन। अहिले त तिजका गीतहरू पनि पुरुषका गीतहरू पनि आएका छन् होइन। अब तिजमा महिला मात्रै रमाउने भन्ने कुरा हुँदै होइन। पूजापाठमा बस्दाखेरि सबै हाम्रो गुरुहरू नै बस्नु भएको हुन्छ, उहाँहरूले नै हामीलाई यो गर्नुपर्छ त्यो गर्नुपर्छ भने चाहिँ उहाँहरू पनि त्यसरी नै इन्भल्भ हुनुभएको छ। घरका परिवार पनि इन्भल्भ भएको हुनुहुन्छ। अहिले त परिवार नै सबैजनाले नै मनाउँछन् जस्तो लाग्छ मलाई, यो विशेष महिलाको मात्रै भन्ने भन्दा पनि। र तैपनि परम्परा हामीले पहिलादेखि जोडिआएको हेरिआएकोमा चाहिँ कम्पलसरी कुनै पुरुषलाई छैन, महिलाहरूकै नै हो यो। र विदा पनि सार्वजनिक विदामा पनि महिलाहरूलाई मात्रै विदा भनेर उहिलेदेखि लेखा हुन्थ्यो होइन। तर आजको भोलिको दिनमा चाहिँ कुनै पनि महिलालाई है मैले मात्रै भन्न मैले भनेर मात्रै हुँदैन, तिमीले भनेर मात्रै हुँदैन। कति घरहरू यस्ता छन् जहाँ चाहिँ व्रत बसेका महिलाहरू गाह्रो भए तापनि अप्ठ्यारो भए तापनि सकि नसके भए पनि त्यो घरका पुरुषहरूलाई बिहानदेखि बेलुकासम्म परिवारका पुरै सदस्यले आफ्नो जिम्मेवारी आफ्नो कर्तव्यबाट बाहिर गएर आनन्दसँग बसौँ भन्न पाएका छैनन्। उहाँहरूले आफ्नो जिम्मेवारी गरि नै रहनु परेको छ, पकाएर खुवाउनै परेको छ, छोरछोरीलाई हेर्नै परेको छ, उनीहरूको हरेक चिजहरू देख्नै हेर्नै परेको छ। अनि त्यो सबै कुराहरूले चाहिँ त्यो भनेको कुरा त्यति गर्दामा के हुन्छ र होइन के भोलिको दिनमा भने कसैलाई साइलेन्टली आरामसँग बस्न मन लाग्ला, केही पनि नगरिकन केही नसोचिकन होइन, तिमी जे गर्न मन लाग्छ जसरी बस्न मन लाग्छ जसरी यो दिन बिताउन मन लाग्छ बिताऊ भनेर त्यो एउटा
1: किसिमको छुट्टी दिनु पर्यो। पुरुष मित्रहरू सुन्नुस्, पुरुष भाइहरू कोही हुनुहुन्छ पक्कै पनि हुनुहुन्छ त्यो हुनुहुन्छ, सुन्नुस् यो यो यो चाहिँ घुमाइ फिराइ जिपी तैँले पनि गर साथी भनेर मेरो साथीको यो आदेश हो। यो आदेशलाई सिरोपर गर्दै अहिले ब्रेक लिऊ अनि त्यसपछि मिठो गीत तिजकै गीत बजाउँदै त्यसपछि रमाइलो कुराकानीलाई अगाडि बढाउला।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डुबाम

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शुभ दिन।

0: मिठो गीत सुनायो, यो गीत सँगसँगै पुनः स्वागत तथा अभिवादन।
1: अनि गीत जति बढे पनि जति बने पनि केही गीतहरू छन् होइन, दुई चारवटा जुन चाहिँ जहिले पनि सदाबहार नै हुन्छन्, जस्तो दसैँको गीत, तिहारको गीत, हाम्रो स्पेसल ओकेजनका गीतहरू छन् नि। अब तिजमा त झन् अब स्पेसली गायिकाहरूको लागि त एउटा बहारै आउँछ नि त, तिजमा दसैँ नै हो उहाँहरूको लागि भन्नुहुन्छ होइन, धेरै अगाडिदेखि नै उहाँहरूले चाहिँ नि प्रिपेयर गरिरहनुमा हुन्छ। प्रायः प्रायः सबैजनाले नै जो लोकगीतसँग चाहिँ नि आबद्ध हुनुहुन्छ उहाँहरूले त झन् गाउनु नै हुन्छ, भने अरूहरूले पनि तिजको लागि स्पेसल भनेर गीत एकदमै एकदमै एकदमै एकदमै एकदमै तिजको लागि भनेर के गरेर चाहिँ राम्रो बनाऊ भनेर सधैँ त्यसको खोजी गरि नै रहनु भएको हुन्छ। र यो पालि पनि धेरै तिजहरू आए, तर जति ती तिजहरूले हुन्छ नि मूल्य पाउनुपर्ने थियो, महत्त्व पाउनुपर्ने थियो, हाम्रो त्योभन्दा ठुलो बाढी आइदियो, त्यसले गर्दाखेरि हामी धेरै उयोबाट चाहिँ यहीँबाट अलिकति टाढा नै बस्यौँ। र पनि कति गीतहरू छन् बजिरहेका छन्, नाचिरहनु भएको छ, मनमा पीडा भए पनि नाच्नुपर्छ भनेर नाचिरहनु भएको छ कोही पनि, होइन चाड हो मान्नु नाच्नुपर्छ, बरु ब्लेसिङ्स चाहिँ हामीलाई दिइरहेको छु भनेर गरिरहनु भएको छ भने कतिजनाले चाहिँ अवोइडै गरिदिनु भएको छ कम्प्लिटली, म योपालि चाहिँ म कुनै पनि बाट म संलग्नै हुन्न भन्नुभएको छ। र एकदम मिक्स म्याक्स टाइपको योपालिको चाहिँ नि हाम्रो चाडपर्व हुनेवाला छ।
0: त्यस्तै देखिया छ करिब करिब, त्यो उत्साह त्यो उमङ्ग त्यो छैन करिब करिब होइन, त्यो भनेको नि नेपालीले एकले अर्कालाई पढ्दाखेरि देखाएको माया सद्भाव र प्रेम हो कि, त्यो त्यो ठुलो सम्पत्ति हो, त्यसलाई हामीले जगेर्ना गर्दै जानुपर्छ। यो दर्खानी दर्खानी भनेर प्रसङ्ग अलिकति रमाइलो कुराकानी पनि गरौँ। यो बच्चामा हामी यसो छँदाखेरि आमाको धेरै नजिकमा होइन, सानैदेखि पहिलो बच्चा भावनाले खाना पकाउने सघाउने अखाम बगलम तगडममा उहाँलाई हेल्पहरू गर्थे, त्यसो दर्खानी दर्खानी हुन्थ्यो, आफू पनि खुब एक्साइटेड, सबै रेगुलर पाकिरहेको चिज छ होइन, एक्स्ट्रा चिज केही पनि छैन, अनि त्यसो खान लाग्यो सबैजना त्यस पछि बच्चाले पनि पाइहाल्छ खानलाई होइन, मिठो मिठो अलिकति स्वादी ज्युरो होइन, बच्चाले पनि पायो यसो होइन, डर भने चाहिँ कोही डर चाहिँ दिन्न भने डर भने यही हो भने, अनि यो डर के त यो त सधैँ खाइन्छ त। अब त्यो दिन अलिकति मासु के आएको थियो होला, मासु खाने मान्छे भावनाले होइन, मासु जाने केही पदार्थ पाकेको थियो होला, मासु नखानेको लागि अब त्यो त्यो पनिर, अब त्यो बेला त पनिर हुँदैन थियो होइन, त्यो त्यो त्यो अलगै प्रकारको पनिर बनाउनु पनि गाह्रो हुन्थ्यो नि गाउँ घरमा त
1: होइन, अब त्यो बेलामा खान नै नि तिम्रो त्यत्रो परिकार खानी भनेकै नि कहिले काहीँ मात्रै हुन्थ्यो नि त होइन, स्पेसली बुवाको मुख हेर्ने, मुवाको मुख हेर्ने भने पनि छोरीहरूले के ल्याउँथे त सबभन्दा धेरै जस्तो खानेकुरा ल्याउँथे, अनेकन बनाएर होइन, के मनपर्छ मेरो आमालाई मेरो बुवालाई भनेर बनाएर ल्याउँथ्यो भने, आजकल त्यो बनाएर ल्याउने खाने कुरा बरु छोरीपेटी आएपछि आमाले चाहिँ बनाएर उनीहरूलाई खुवाउनुहुन्छ होइन, तर बनाउने खाने भन्दा पनि किनभने खाना कम कम हुँदै गइसक्यो क्या आजकल मान्छेहरूको, खाने नै अब कम भइसक्यो, पोर्सनै कम भइसक्यो, अलिकति खाए पनि पेट टर्न हुने भइसक्यो। हाम्रो घरमा चाहिँ के रहेछ डर भनेर मैले बुझाएको चाहिँ के थाहा छ साथी, मेरो मुवा त भेजिटेरियन सानैदेखि होइन, घरमा चाहिँ भेजिटेबल्सकै परिकार बन्थ्यो, र काँडा खाइसिन्थ्यो के, काँडा भनेर चाहिँ तिम्रो मिश्रीमा धेरै बेरसम्म पकाएर पकाएर होइन, अलिक धेरै फेरि हाम्रो त परिवार ठुलो होइन, धेरैजनालाई चाहिने, अनि त्यो रातभरि राख्ने क्या, अनि त्यसपछि राति नै पकाएर अनि त्यसपछि अघि दिउँसै पकाएर राख्ने, अनि सुत्ने बेलामा चाहिँ काँडा खानु पर्थ्यो, अनि हाम्रो तिजको व्रत खोल्ने ब्रेक गर्ने पनि काँडा नै खाएर हुन्थ्यो, त्यो काँडामा मिस उहाँले कागती हालेपछि मिठो पनि हुने, अनि त्यो थियो, अनि म चाहिँ यही रहेछ डर भन्ने डरै यही रहेछ।
0: मैले चाहिँ डर बुझेँ, तिमीले डर बुझ्यौ होइन, मैले चाहिँ अझ पनि डर भने स्पेसली केही चिज हुन्छ कि भनेको हुँदो रहेनछ भन्ने कुरो बुझ्यो, तर अत्याधिक रूपमा खाना खाएर स्वास्थ्यलाई गडबड गर्ने काम चाहिँ कदापि पनि गर्दै नगरौँ भन्दै अब अगाडि बढौँ। अन्य विभिन्न कुराकानीहरू छन्, अहिले म कान्तिपुरको
1: हिजो मैले एउटा ऊ हेरेँ साथी, तिमीले हेर्यो बिवाई कुन चाहिँ एउटा इभी गाडीको चाहिँ चितवनमा,
0: अब यो दुर्घटनाहरू भइरहन्छन् होइन, त्यसमा कति
1: एकजनाले चाहिँ ह्यामर लिएर बस्नु भएको थियो गाडीमा, मैले चाहिँ यसो यसलाई चाहिँ नि अब प्रिकसनको रूपमा हेरेको, ह्यामर लिएर बस्नु भएको थियो, मैले गाडीमा चाहिँ ह्यामर राख्ने भएँ आजदेखि, किनभने अब केही त्यस्तो भइहाल्यो दुर्घटना भइहाल्यो भने सिसा फुटाएर त बाहिर निस्किनु पाइयो नि त, आफ्नो ज्यान त बचाउनु पाइयो नि त, गाडी भने ज्यान हुनुपछि किन बिर बनाइन्छ फेरि, आई मिन फेरि किनिन्छ। अब यो दुर्घटना भनेको त्यो इभीमा नै हुनसक्छ, नन इभीमा नै हुनसक्छ, जुनसुकै ठाउँमा नै हुनसक्छ होइन,
0: र
1: ब्याट्री चाहिँ अब डिफेक्ट देखाएको छ भने त्यसले सिग्नल्सहरू देखाउँछ, इभीमा मोस्ट अफ द बेलामा चाहिँ सिग्नल्सहरू देखाइरहेको हुन्छ, त्यस्तो अलिकति गडबडी जस्तो लाग्यो भने चाहिँ रिस्क नलिने
0: त्यति मात्र हो, प्रिकसन गर्नुभएको हामीसँग केही पनि छैन। अब आज त हेडलाइनका समाचारहरू भनौँ। एसिया कप फाइनल नेपालले खेल्ने भयो, हिजो मजाले जित्यो युएईलाई फाइनलमा 44 रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेर शनिबार मलेसियामा ट्रफी उछाल्दै नेपाली क्रिकेट टोली, कंग्रेचुलेसन्स टिम नेपाल।
1: प्रोग्राम गर्दाखेरि कन्फर्म जित्छ भन्ने मेन्टालिटीमा गएको थियौँ कि हामी,
0: तर राम्रो टार्गेट दिएको, राम्रो राम्रो खेल्यो, राम्रो खेल्यो है। र त्यो सँगसँगै यहाँ आएको छ कान्तिपुरको फ्रन्ट पेजमा हेरिरहेको छु, 23 खरब रेमिटान्स भित्राउने नेपाल, तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर छ। अब यो दुर्भाग्य, हाम्रो अब सरकारले कतिपय प्लानहरू राम्ररी गर्न सकिरहेको छैन। 35 वर्ष पुरानो तिमीहरूले के गर्यो भनेर दोष दिनलाई चाहिँ अहिलेको सरकार उन्मुक्ति हुनु पाउँदैन, प्रायः जस्तो त्यो भाष्यहरू सिर्जना गरेर देख्छौँ, त्यो पाइँदैन। त्यसै गरी कङ्ग्रेसमा कङ्ग्रेसको सङ्कट भनेर नि समाचारहरू आइरहेछ। एकसाथमै गगन थापाले बोलाएका छन् केन्द्रीय सम्पादन समितिको दोस्रो बैठक, यो बैठकबाट पक्कै पनि कङ्ग्रेसमा भएको व्यतिथि यो यो कलह चाहिँ सुध्रिन्छ भन्ने विश्वास गरौँ। बाढीबाट विस्थापितको आवासको अधिकार सुनिश्चित गर्न भनेर तपाईँले कान्तिपुरमा राम्ररी देखिया छ, र स्वास्थ्य सेवा पहुँच भन्दा धेरै पर छ निम्न वर्ग नेपालीहरूको, त्यो छ। ब्रिक्स सम्मेलन जुन भारतमा अहिले भएको छ, जसमा चाहिँ विश्वको आधा जनसङ्ख्या करिब करिब 40% अर्थतन्त्र समेट्ने यो ब्रिक्सको 140 बुँदे घोषणा पत्र भएको छ। यो सन् 2006 स्थापना भएको ब्रिक्सको 20 वार्षिक उत्सवको अवसरमा भारतमा 18 शिखर सम्मेलन आयोजना गरियो, र शनिबार भारतलाई शनिबार सम्मेलनमा चाहिँ भारत, चीन, रुस, दक्षिण अफ्रिका सहितका 11 देशका शीर्ष नेताहरूको सम्मिलित सम्मेलन थियो र सबैले सम्बोधन गर्नुभयो, र शनिबार घोषणा पत्र जारी सँगसँगै शीर्ष नेताहरूले वृक्षारोपण समेत गरेका थिए। सम्मेलन आइतबार आज सम्पन्न हुँदैछ। त्यसअघि चाहिँ ब्रिक्स चाहिँ आउटरिच र ब्रिक्स प्लस सम्वाद आयोजना हुनेछ, र भारतले बङ्गलादेश बाहेक दक्षिण एसियाका देशलाई सम्मेलनमा निमन्त्रणा गरेन, नेपाललाई पनि ब्रिक्समा आमन्त्रित भनेर निमन्त्रणा गरिन्थ्यो, निमन्त्रणा चाहिँ बङ्गलादेश बाहेक अरू देशलाई चाहिँ भारतले साउथ इस्ट एसियन देशहरूलाई गरेन।
1: र भारतबाटै 70 मिटर लामो बेली ब्रिजका सामग्रीहरू चाहिँ पहिलो खेप नेपाल आइसक्यो, र अब शनिबार हिजो सडक डिभिजन कार्यालय हेटौँडालाई त्यो बेली ब्रिज हस्तान्तरण गरिएको छ, र हस्तान्तरणको क्रममा यो यो न्युज आएको हो होइन। अब यो पुलले चाहिँ भोटेकोशी त्रिशुटीमा आएको यो आकस्मिक बाढीबाट प्रभावित यो बेत्रावती क्षेत्रमा चाहिँ यातायात सम्पर्क पुनर्स्थापित गर्न चाहिँ सहयोग पुग्छ, र पुलका थप सामग्रीहरू चाहिँ आगामी दिन आइपुग्ने भनेर भनेको छ।
0: अब अहिले कति गाह्रो छ, हेठौँडाबाट काठमाडौँ सरर आउने हो भने 2-2.5 घन्टा 3 घन्टामा हामी टक्कै आइपुग्छौँ हेर, किन म प्रायः जसो तराई रौतहटवासी भएको हुनाले तराई जाँदाखेरि त्यही बाटो नै प्रयोग गर्छु, सानो सर्टकट बाटो। अहिले हेटौँडाबाट काठमाडौँ पुग्नको निमित्त नै 10 घन्टा समय लागिरहेको छ। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 बढी मालवाहक र यात्रुवाहक बसहरू चलिरहेका छन्।
1: अब तालिम प्राप्त कुकुरहरू पनि अब पहिचानको लागि खटाइएको छ होइन। अब यो सशस्त्रको साम्बा नामक कुकुरले 20 भन्दा बढी चाहिँ नि शव पत्ता लगाउन सहयोग गरेको छ। कुकुरले चाहिँ नि अब कसरी पत्ता लगाउँछ भन्ने कुरा चाहिँ उसले सुँगेरै हो, उसलाई चाहिँ शक्ति दिएको हुन्छ हरेक जनावरलाई, उसको सुँग्ने शक्ति चाहिँ अत्याधिक छ। कयौँ वर्ष अगाडि कसैलाई भेटेको छ, त्यो भेटेका मान्छेले उसलाई एउटा बिस्कुट खुवाएको छ भने पनि कति वर्षपछि पनि उसले त्यो बिस्कुटको उसले मूल्य चुकाउँछ, उसको इमान्दारता त्यसमा देखाउँछ, त्यो सुँगेर थाहा पाउँछ हेर त कति क्षमता छ उसमा। र यो जसबाटले बेपत्ता बनाइएका नागरिकको खोजीमा नेपाली सेना सशस्त्र प्रहरी नेपाली प्रहरीका उद्धार कर्मीहरू हिरो भग्नावेश टनेल सबैमा जोखिम मोलेर खटिने रहनु भएको छ, र सशस्त्र प्रहरीले K9 युनिट अन्तर्गत भारतबाट ल्याइएको तालिम प्राप्त ल्याब्राडोर साम्बा यसले चाहिँ गन्धको आधारमा करिब 20 सपत्ता लगाएर लगाउन सही गरेको छ। साम्बासहित सशस्त्रका 5 र नेपाल प्रहरीका 6 तालिम प्राप्त कुकुर बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा परिचालित भएका छन्।
0: त्यसै गरी यो बाढी पीडितबाट बाढी पीडितहरू चाहिँ आफै सरे स्वार डाँडामा, यो नुवाकोटको चाहिँ स्वार डाँडामा आफै नै सर्ग अब व्यवस्थापन त गर्नु पर्यो, त्यसको निम्ति त उहाँहरू आफै सर्नु भयो भनेर भनिया छ। हिमालय पहाड चढ्दै कीटजन्य रोगहरू जलवायु परिवर्तनले बद्लिँदैछ रोगको भूगोल पनि, किन भन्दाखेरि हामीले डेङ्गुको पनि हामीले सुनेका थियौँ। अर्को ग्यासको सङ्कट यथावत देखिया छ, मन्त्री फेरिए फेरिएनन् उपभोक्ताको हैरानीहरू, यस्तै छ। अब सानो देश, दुईवटा त्यत्रो जायन्ट देशको बिचमा बसेको देश, हाम्रो बाटोघाटा चाहिँ हामीले बनायौँ तर कहिले पनि बाटोघाटोको यो प्रसङ्ग यो निक्लिने बित्तिकै कुरा कोठ्याउन मन लाग्यो साथी। बाटोघाटो चाहिँ थुप्रै बनायौँ हामीले, काठमाडौँमा छिर्ने सायद अब 10 बाटाहरू होला नि, होइन? उपत्यका छिर्ने बाटाहरू पहिला एउटा मात्र बाटो थियो भने अहिले 10 बाटोहरू छ, पूर्वी पहाडका पहाडी जिल्लाहरू हिमाली जिल्लाहरूबाट जोडिने बाटाहरू पनि भयो। तर साधनहरू ल्याउने अब अहिले भन्यो भने सबै बाटोहरू नै अलपत्र अवस्थामा देखिया छ। ठुला मालबाहक जहा गाडीहरू ल्याउन सक्ने बाटोहरू चाहिँ हाम्रो गतिले कुनै पनि बाटोहरू बनाएन छौँ कि, देशैभरि कालो पत्रो बनायौँ, बाटोघाटो बनायौँ भनेर भन्यौँ, तर त्यस्तो अप्ठ्यारो पर्दा पनि वैकल्पिक बाटोको हामीले तयारीहरू गरेका रहेनछौँ।
1: यसो भन न, बनाउनको लागि मात्रै बनायौँ, त्यसको जोखिम, त्यसलाई अब त्यो कति समयसम्म टिक्ने अथवा त्यसलाई कस्तो किसिमले चाहिँ मेन्टेन गर्ने, ती सबै कुराहरू हुन जरुरी छ। हाम्रो शरीर हामीले पाएको छौँ, हामीले मेन्टेन नगर्ने भने हामी भोलि हामीले एक महिना मात्रै हाम्रो हेल्थ चेकै गऱ्यौँ भने हाम्रो शरीर शिथिल हुन्छ साथी, होइन? भने हरेक चिजको कुरा नै त्यही त हो नि, छ भन्दैमा त्यसलाई चाहिँ हामीले रेखदेख गरेनौँ भने त त्यसको त केही आयु हुँदैन। त्यही माथि बनाउँदाखेरि नै कुन चाहिँ नि मापदण्ड अप्नाएर बनाएको छ, कति ड्युरेबल छ त्यसको, ती सबै कुराहरू पनि त थाहा हुनुपर्छ।
0: वैकल्पिक
1: बाटो के हुन सक्छ, बाटो बन्यो तर पर्मानेन्ट हुने किसिमले बन्ने कुरो चाहिँ भएन क्या। हाम्रो फेरि एक त यसै पनि बनेका बाटाहरू, जिल्ला बाटोहरू पनि एउटा बाढी पहिरो कतैबाट स्वाट्ट खस्तेपछि त्यो ए यहाँ पिच थियो र भनेर खोज्नुपर्ने स्थिति हुन्छ, होइन? भन त अनि सरर बाटो छ, पोहोरसम्म तिमी कुनै ठाउँमा गएको छौ, खरर बाटो क्या राम्रो भनेर आएको छ भने अहिले त्यो नाम निशान नभएको पनि छन् कतिपय बाटोहरू, कतिपय ठाउँहरू। सो यसको चाहिँ नि बाटो बनाउनुको लागि मात्र होइन रहेछ, बनाएपछि त्यसलाई दीर्घकालीन रूपमा चाहिँ राखिराख्नलाई चाहिँ के गर्नुपर्छ भन्ने उपाय चाहिँ अझ धेरै रहेछ
0: क्या। यसमा त धेरै प्रगतिहरू गरिसकेको छ छिमेकी मुलुक भारतले, चाइनाले प्रगति गरिसकेको छ भने त्यहाँको प्रविधिसँग हामीले भित्रिएर, होइन, त्यहाँको प्रविधिहरू कसरी ल्याएर हुन्छ, उहाँहरूको सहयोग कसरी लिएर हुन्छ, किनभने हाम्रो जस्तो भूगोल त हामी मात्र त होइन नि त, भारत चाइनासँग त्यस्तै छ, कत्रो ठुलो देश भारत त्यत्रै छ, उसले ती त्यत्रै पहाडी ठाउँहरूमा पनि 6 लेनका बाटाहरू पनि लगेका छन्, टनलहरू पनि बनाएका छन्, त्यस्ता जोखिमहरू ठाउँको लागि अल्टरनेट बाटाहरू पनि उनीहरूले सृजना
1: गरेर
0: बनाएको छन्। हामीले चाहिँ यतापट्टि चाहिँ उयो पुऱ्यायौँ, यति 1000 किलोमिटर पिच गऱ्यौँ, यति गऱ्यौँ, यो वर्षमा यति गऱ्यौँ भन्ने कुरो खोस्रो नारामा मात्र गऱ्यौँ, तर अलिकति दायाँ बायाँ हुने बित्तिकै झनाम जुरुम हुन्छ।
1: टेक्निकली पनि सबै कुराहरू बुझेर गर्नुपर्ने, है? यहाँ चाहिँ खालि हेर फलानले यति गरे अनि यति यति उद्घाटन गरे, यति यति बनाए,
0: दिन पाएको हुँदैन नि त, उद्घाटन गरिहाल्नुपर्छ धरेर, अहिले बल्ल अपरेसनमा आयो उहिले उद्घाटन।
1: अब यो
0: एउटा नेपाली उखान छ नि, अन्यथा नलिउँ, होइन, तर यथार्थ त्यही नै हो, जुन जोगी आए पनि कान्छी रे जस्तो। अब अस्ति जेन्जीको फास्ट प्रकारले त्यो गर्नुपर्ने, जेन्जीमा जति पनि मृत्युवरण गर्नुभयो, सरकारको तर्फबाट दोहन भयो, होइन, झरपट भएर त्यत्रो नेपाली युवाहरूले ज्यान गुमाउनु पर्यो लास्ट इयर, अब उहाँहरूको शालिक बनाइएको त्यहाँ, अब त्यो यति हतार प्रकारले अनावरण गर्नुपर्ने हुन्छ, किन गर्नु छ त्यसलाई राम्ररी प्रकारले आर्टिस्टले गर्नुपर्ने कामलाई फिनिसिङ राम्ररी गरेर राख्ने कुरो त्यो इतिहाससम्म रहिरहने चिज हो नि त, होइन?
1: अब त्यसमा पनि दुई तिनवटा कुरा रहेछ कि साथी। अब त्यो एक त हो, हतारिनु हुँदैन थियो, यहाँ हामीसँग 101 कलाकारहरू छन् नेपालमा, नभएका होइनन्, मेरो आफ्नै चिनेको एउटा भाइ छ जसले चाहिँ नि बनाएर पठाइरहेको हुन्छ, कति राम्रो बनाउँछ, ऊ त भर्खर सिकारो हो, सिकारोले त्यति राम्रो हुन्छ भने सबै साँच्चीकै सिकेर बुझेर आएकाहरूको कलाकारको कुनै कमी छैन। तर केही केही अब यो पनि हुनसक्छ कि पहिला दिएको फोटो पछि आएको फोटो, कति कुराहरू साथी यो सबै क्लियर क्रिस्टल क्लियर छ भन्न पनि मिल्दैन क्या। अब यही कुरालाई इस्यु बनाउनलाई पनि सोचिरहेका, हेरिरहेका, कुरिरहेका पनि हुनसक्छन्, मिलेको थियो एक दुईजनाको नमिलेको हो भन्ने कुराहरू पनि आएको छ, यो
0: कति हाम्रो हाम्रो समग्र रूपमा चाहिँ हेर्न खोजेको चाहिँ मैले भन्न खोजेको कुरो नकारात्मक प्रकारले सन्देश दिन खोजेको होइन, माफ गर्नु होला। यो के भन्दाखेरि हतारमा गरेर फुर्सदमा पस्ताउने कामहरू नगरौँ, अलिकति समय लिएर काम गरौँ तर गतिलो प्रकारले काम गरौँ। आखिरमा खर्च भइरहेको हुन्छ, सम्मानको कुराहरू हुन्छ, इमोसन जोडिएका हुन्छन्, भावनात्मक कुराहरू जोडिएका हुन्छन्, धेरै चिजहरू जोडिएको हुन्छ भने त्यतापट्टि गर्ने काममा चाहिँ अलिकति हामी जुनसुकै जातका हौँ, जुनसुकै धर्मका हौँ, जुनसुकै भेगमा बसेका नेपालको कुना काप्छौँ, हाम्रो त्यो एउटै बानी छ कि
1: यसो भनौँ न साथी,
0: ठोक बहादुर के भइहाल्छ त भइहाल्छ, काम चलाउ काम चलाउको हिसाबले चाहिँ अलिक बढी मात्रामा गइरहेको छ।
1: हात्ती छिर्यो पुच्छर अड्क्यो नगरौँ होइन, हात्तीसम्म छिराइसकेपछि पुच्छरलाई चाहिँ बाटो हुँदैन त भन्ने कुरा हो कि होइन। अब नाइ गरेपछि शत प्रतिशत होस् भन्ने चाहना सबैजनाको हुन्छ र हाम्रो त झन् हुन्छ नै, किनभने हामीले यत्रो धेरै स्ट्रगल पछि हामीले पाएको यो समय हो, यो मौका हो भन्ने कुरा, त्यो कुनै पनि मौकामा चाहिँ मौका खेर नजाओस् र कसैलाई पनि भन्ने मौका नमिलोस् भन्ने न हो, किनभने देश राम्रो होस्, देश उन्नति होस्, प्रगति होस् भनेर सदैव कामना गर्ने तिमी हामी जस्तोहरूले कहाँ चाहिँ गल्ती गर्ला र अनि यसले बिगार्यो भनेर त्यसलाई ठुलो शब्दमा र ठुलो चाहिँ नि अक्षरमा देखाउने मान्छे हामी परेनौँ, होइनौँ पनि, तर हामी आफै चाहन्छौँ कि कुनै पनि गल्ती कतैबाट पनि नहोस्, जुन गर्न सक्ने कुराहरू छन् त्यो गर्न पछाडि नपरोस् भनेर हामीले विश गरेको, हामीले शुभकामना दिएको नै हो त्यो कुरालाई, कतै पनि कतै पनि गल्तीको सम्भावनै नहोस् भनेर हो। तर त्रुटि भनेको कुरा शान्ति नै हुन्छन् नै, ती कुराहरूलाई चाहिँ नि अब कतिपय कुराहरूलाई चाहिँ ती कुरा त्यो त्यो त्रुटिले चाहिँ कसैलाई कतिसम्मको हानि र नोक्सानी गरेको छ त्यसले पनि देखाउँछ, भन्न मिल्छ होइन। त्यही भएर यति नै हो कि यो यत्रो ठुलो अपर्च्युनिटी, यत्रो ठुलो मौकालाई चाहिँ नि एउटा च्यालेन्जको रूपमा हेरेर आफ्नो 100% चाहिँ दियोस् र कतै गलत तलमाथि भयो भने चाहिँ इट्स ओके, त्यसलाई हामीले सहनु पनि पर्छ, हामीले पनि बुझिदिनुपर्छ, हामीले पनि बुझ्नुपर्छ, समय भनेको समय दिनै पर्छ कि, र गल्ती भनेको कुरा गरिसकेपछि नै हुन्छ कतिपय कुराहरू, नगरिकन हुँदैन पनि, कि नगरिकन बस्नु पर्यो, गल्दै छुँदै छुनु भएन, छोएपछि कतै न कतै केही गल्ती छ, त्यो गल्तीबाट सिक्नु पर्यो र त्यसलाई फेरि दोहोऱ्याएर नगर्ने किसिमको चाहिँ जानु पर्यो भन्ने कुरा हो, सबैजनाले बुझेको त त्यही नै हो। वेल 8:56 गइसक्यो साथी, हामी एउटा गीत छोडेर अब हामी यो पहिलो चरणलाई चाहिँ बाई बाई गर्नुपर्ने भयो।
0: एब्सोल्युटली, लेट्स डू दैट। चिया पनि खाऊ, तातो चिया खाऊ,
1: जाऊ।

0: काम झन्डु बाम
1: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: शुभ दिन

0: स्टुडियो टाइम अहिले 9 बजेको छ।
1: बलियो, दरिलो र भर पर्दो, युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट,
2: महालक्ष्मी विकास ब्याङ्क, सबल ब्याङ्क, सफल सहकार्य,
3: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
4: लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्मा सँगसँगै
5: मञ्जुश्री फाइनान्स,
6: बिहाइन्ड योर ह्यापिनेस,
7: एलएस क्यापिटल,
8: समृद्धिको लक्ष्यमा सँगै
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क,
10: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई, प्रभु इन्स्योरेन्स,
0: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
2: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। भोटेकोसे बाढी पीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने, प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 सम्म निशुल्क शिक्षा र आवासको व्यवस्था गरिने, भोटेकोसी बाढीपछि 1384 जनाको शव फेला, 1230 वटा शव व्यवस्थापन, 4,089 जना बेपत्ताको खोजी कार्य जारी। नेपाली कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज। बैठकमा पदाधिकारी, सदस्य र प्रदेश सभापति सहभागी हुँदै युवा पक्षले 77 जिल्लामै प्रतिनिधि खटायो। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी। रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदीसी सहमत। र नेपालसँग आगामी वर्ष द्विपक्षीय क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक। नेपालको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीको सकारात्मक प्रतिक्रिया।

0: धेरै छ
1: साथी, हामी दोस्रो चरणमा आइसकेका छौँ होइन. अहिले यो यो गीत चाहिँ आज आइतबारबाट बदलियो होइन त, सङ अफ द विकमा चाहिँ चेन्ज भयो. आज आइतबारबाट नयाँ गीत आएको छ र यो गीत अब एक हप्तासम्म शनिबारसम्म बज्छ. र शिवराज विश्वकर्माको चाहिँ आवाज हो यो. डाक्टर प्रदीप मैनालीले चाहिँ लेख्नु भएको र सङ्गीत पनि उहाँले नै दिनुभएको रहेछ, डाक्टर प्रदीप मैनालीले नै. र यो गीत सङ्ग अफ द विक रूपमा हामीले राख्यौँ र यसै गीतबाट यहाँलाई स्वागत छ कार्यक्रम शुभ दिनको दोस्रो चरणमा. हो भने कार्यक्रमलाई प्रायोजन गरेको छ
0: आरबी कम्प्लेक्स,
1: अ कम्प्लिट सुपर मार्केट एन्ड पावर दिएको छ
0: लक्ष्मी सनराइज ब्याङ्क.
1: यस,
0: लक्ष्मा
1: सँगसँगै
0: आरबी कम्प्लेक्स घरैसी होलसेल सामानको निमित्त सुपथ मूल्यमा तपाईँहरूले लिन सक्छ. चाडबाड आउँदैछ, जति लिनुपर्ने हो त्यति लिनु होला. त्यो लिनको निमित्त चाहिँ आरबी कम्प्लेक्स छ र पावर प्रदान गरेको छ लक्ष्मी सनराइज ब्याङ्कले.
1: लक्ष्मी सनराइज सँगसँगै
0: भनिसकेपछि उहाँहरूले प्रकृतिलाई पनि प्रिजर्भ कसरी गर्न सकिन्छ भन्ने हिसाबले ब्याङ्किङ मात्रै होइन, हामी यो समाजबाट लिएको चाहिँ समाजलाई पनि हामीले दिनुपर्ने हाम्रो दायित्व छ अनुरूप नै प्रकृति संरक्षण गर्ने हिसाबले पनि उहाँहरूले थुप्रै ब्याङ्कका प्रडक्टहरू छन् जुन प्रडक्टहरू तपाईँहरू लिन सक्नुहुन्छ. एउटा खाता बराबर एउटा रुख पनि रोप्छ लक्ष्मी सनराइज ब्याङ्कले. थुप्रै यस्ता सामाजिक क्रियाकलापमा पनि अगाडि बढिरहेको ब्याङ्क हो लक्ष्मी सनराइज ब्याङ्क. दुवै प्रायोजकलाई हामी धन्यवाद दिँदै अगाडि बढौँ. के भेटायो
1: साथी? अनि अब मैले कुनै म्यास कम्युनिकेसन पढेको, पत्रकारिता पढेको मान्छे होइन म है. मेरो ब्याकग्राउन्ड नै अर्कै छ क्या होइन. मैले म डक्टर पढ्न गएँ, त्यसपछि फेरि डक्टर पढ्दा पढ्दै मैले छोडेर आएँ बिरामी भएर, सन्चो नभएर. त्यसपछि मैले फेरि होटल म्यानेजमेन्ट पढेँ, त्यसपछि होटलहरूमा पनि काम गरेँ. यो त मेरो एउटा प्यासनको रूपमा मैले सुरु गरेको रेडियो पत्रकारिता भनिन्छ यसलाई होइन. रेडियोमा पनि आज हामी चाहिँ अब त्यसरी नै भनौँ लिऊँ होइन, आफआफ्नो हुन्छ. कसैले कुन गर्छन्, कसैले इन्टरटेन्मेन्टको गर्छन्, कसैले खेलकुदको गर्छन्, कसैले साहित्यको गर्छन्, सबैको आफआफ्नो पाटो हुन्छ. र मैले यसो च्याट जिपिटीलाई सोधा दिएँ कि होइन, पत्रकारको जिम्मेवारी कामहरू के हो त भनेर क्या. अब उसले भनिदिएको म भन्छु ल, यो मैले भनेको होइन है. फेरि पत्रकारको मुख्य धर्म भनेको, कर्तव्य भनेको सत्य, निष्पक्ष, जिम्मेवार भएर जनतालाई सही सूचना दिनु होइन, नो डाउट. अनि मुख्य रूपमा चाहिँ सत्य खोज्नु र सत्य बोल्नु, अपुष्ट कुरा समाचार नबनाउनु, किनकि हामीबाट पनि धेरै कुराहरू गल्ती हुन्छ है भनेर त्यो पनि देखाउनको लागि पनि मैले अलिकति उठाएको यो कुरालाई. निष्पक्ष रहनु, कुनै व्यक्ति, दल वा शक्तिको पक्षमा अनावश्यक झुकाव नराख्नु है. र जनताको आवाज उठाउनु, अन्याय, भ्रष्टाचार र समस्यालाई उजागर गर्नु, स्रोतको सुरक्षा गर्नु, आवश्यक अवस्थामा सूचना दिने व्यक्तिको कुनै पनि वे छ त्यसलाई चाहिँ गोपनीयतामा राख्नु, त्यसलाई जोगाउनु, अनि जिम्मेवार हुनु, समाचारले समाजमा पार्न सक्ने प्रभाव बारे चाहिँ विचार गर्नुपर्छ. गल्ती भए सच्याउनुपर्छ, साँच्चीकै हो. गलत सूचना प्रभावित भए स्पष्ट रूपमा सुधार गर्नुपर्छ पर्छ. र पत्रकारको धर्म सत्ता र व्यक्तिको होइन, सत्य र जनताको पक्षमा उभिनु हो होइन. र मैले चाहिँ पोजिटिभ नेगेटिभ के को बाहुल्यता हुनुपर्छ त होइन, यो सोध्ने मैले प्रश्न नै गल्ती गरेँ कि थाहा छैन. तर न पोजिटिभ हुनुपर्छ न नेगेटिभ हुनुहुन्छ होइन. पत्रकार भनेको चाहिँ निष्पक्ष हुनुपर्छ. राम्रो काम भए सकारात्मक रूपमा प्रस्तुति गर्नु पर्यो, गलत भए, अन्याय भए, भ्रष्टाचार भए नकारात्मक कुरा पनि नडराइकन भन्न सक्ने त्यो क्षमता राख्नु पर्यो. तर आलोचना गर्दा पनि व्यक्तिगत

0: नेगेटिभ छ हाम्रो, खै यो समाज हो कि हामी त्यस्तै हो कि अथवा यसको धर्मै त्यस्तो हो कि, मलाई आई डोन्ट नो, मैले अहिलेसम्म नबुझेको कुरा चाहिँ जुन नकारात्मक कुरा छ हो त्यो नकारात्मक कुरा गरेर उद्देश्य चाहिँ नि भोलि राम्रो होस् भन्ने हुनुपर्छ होला त्यही नै होइन, तर ती कुराहरू एकदम बोल्ड बोल्ड अक्षरमा ठुल्ठुलो मान्छेलाई अट्र्याक्ट किसिम गर्ने किसिमले के नराम्रो भएछ हँ भनेर पढौँ भन्ने हिसाबमा लेखेको पाइन्छ होइन कतिपय ठाउँमा पनि, राम्रा कुराहरू कति भएका छन् कति ठाउँमा भएका छन् ती कुराहरू चाहिँ पछाडि अलिक नदेखिने ठाउँमा
1: अब यो मल्टिपल एङ्गलले हेर्नुपर्ने रहेछ कि, अब दुई चिजमा त हामी सधैँ बहस गरेर आउँछौँ कुराकानी गरेर आउँछौँ सर, अब यो कस्तो भन्दा अब अहिलेको माइन्ड सेट मान्छेको चाहिँ के भयो भन्दा त्यो फास्टेस्ट आइरहेको चिजहरू नकारात्मक भएको चिजहरू चाहिँ हामीलाई अल्गोरिदमले पनि बिस्तारै घुसाउँदै घुसाउँदै गएको छ र हामी करिब त्यो सेट भइसकेका छौँ कि, त्यो सेट भइसकेका छौँ। जस्तो अहिले मैले हिजो एउटा सानो रिसर्च गरेको थिएँ, रिसर्चमा आई फाउन्ड इट एन्ड इट्स क्वाइट अमेजिङ यार, आई मिन क्वाइट सरप्राइजिङ। तिम्रो ग्लोबल वार्मिङको कुराले अहिले जुन हामी भिक्टिमाइज भइरहेको छौँ त्यसमा हाम्रो पनि कति कन्ट्रिब्युसन छ भनेर सरस्वती हेर्दाखेरि तिमी हाम्रो पनि ठुलो कन्ट्रिब्युसन रहेछ। अनि हिजो शनिबार यसो वार्डरोबहरू आफ्नो मिलाइरहेको थिएँ, मलाई चाहिने चिज कति रहेछ र नचाहिने चिज मैले कति थन्काएको छु भन्ने कुरो हेर्दै गएँ र त्यो रिसर्च गर्दै जाँदाखेरि के देखियो भन्दाखेरि अहिले संसारमा जति पनि मानिसहरू छौँ हामी करिब करिब आठ अरबभन्दा माथिका मानिसहरू छौँ होइन, 8.5 अरबको हाराहारी पुगेका छौँ, ती मानिसहरूले प्रयोग गरिरहेका अहिले जुन कपडाहरू छ त्यो कपडाहरू अब आउने 6 पुस्ताला समेत पुग्छ अरे कि,
0: होला
1: 6 पुस्ताला समेत कुरो बुझेन। अनि त्यसपछि यो कसरी हामीलाई भयो त, कहिलेकाहीँ हामी अलिकति अफ भएको बेलामा मुड अफ भएको बेलामा पनि एक प्रकारको सपोलिक भन्छ, सपिङ गरेर अलिकति सपोलिक भन्छ होइन, त्यो सपिङ गरेर पनि अलिकति स्ट्रेस रिलिज गर्ने कामहरू गरिरहेको छौँ। हामीलाई त्यो अनलाइन पोर्टलहरूमा आइरहेका अथवा अनलाइन प्लेटफर्महरूबाट दराजदेखि लिएर अन्य चिज नचाहिने चिजहरू पनि कति ठुसिरहेको छौँ हामी, त्यसले हाम्रो आर्थिक रूपमा गोजी त कम खाली हुँदै गएको छ होइन, त्यो सँगसँगै इको सिस्टमलाई कतिको असर गरिरहेको छौँ भन्ने कुरो क्रममा रिसर्च हेरेको थिएँ। यो 19 एक्ज्याक्टली डेट मलाई थाहा भएन, तर फास्टेस्ट प्रकारले ड्रेसको परिकल्पना चाहिँ तिम्रो जारा भन्ने फ्यासनबाट सुरुवात भएको छ, जाराले स्टार्ट है, जाराले स्टार्ट गर्यो, त्यसपछि अहिले पछिल्लो पटक हेर्ने हो भने अल्ट्रा फास्ट फ्यासनको उदाहरण चाहिँ सेन भन्ने यो चाइनिज ब्रान्डले होइन, यसलाई चाहिँ कसैले सेन भन्छ कसैले चिन भन्छ होइन, अनि यो चाहिँ चिनसँग जोडिएको प्रमुख अनलाइन फ्यासन रिटेलर हो जसले चाहिँ सामाजिक सञ्जाल र ग्राहकको रुचिबाट चाहिँ यो फ्यासनको ट्रेन्डलाई पहिचान गरेर धेरै छिटो नयाँ डिजाइनहरू बजारमा लाउँछ र अनुसन्धानले चाहिँ यो सेन ले चाहिँ यो डेटा र एआई जस्ता प्रविधिको प्रयोग गरेर धेरै सङ्ख्यामा नयाँ डिजाइनहरू तयार गरेर बजारमा परीक्षण गरेर आउँछ र अहिले हामी इन्फ्लुएन्सरको रूपमा पनि अझ डिजिटलको प्रविधिको विकास भइसकेपछि इन्फ्लुएन्सरको उसबाट पनि 8-10 वटा कपडाहरू इन्फ्लुएन्सरलाई नयाँ नयाँ भर्खर भर्खर आइरहेकाहरूलाई पठाइदियो, तपाईँहरू कपडा लगाएर गर्नु, त्यो कपडा तपाईँलाई हो उपहार तपाईँलाई भनेर पठाउने बित्तिकै अनबक्सिङ गरेर मानिसहरूले गर्ने बित्तिकै राइट र हामीलाई एक प्रकारले होइन त्यो यसरी सिकनेस बनाएको छ जुन सिकनेसले हामी त्यहाँ डुब्दै गएका छौँ र के भन्नु अनि यसको कन्क्लुजनमा के रहेछ भनेर हेर्दाखेरि चाहिँ जुन फेब्रिकहरू हामीले युज गरेर आउँछौँ कपडा त्यो कपडामा माइक्रो लेभलमा यति प्रकारका तत्त्वहरू जुन तत्त्वहरू हुन्छ जसलाई चाहिँ हामी वासिङ मिसिनमा धुन्छौँ धोएर त्यो खोलामा पगाउँछौँ त्यहाँ साना साना प्लास्टिकका चिजहरू चाहिँ निक्लिँदै गएर अहिले संसारमा गर्भवती महिलाले बोकिरहेको बच्चाको पेट बच्चाको रगतमा समेत पनि त्यो प्लास्टिकका चिजहरू भेटिन लागिसके भनेपछि त्यहाँ दोष हामीले दिइरहेका छौँ कि कुरो बुझेन। यो फास्टेस्ट चिजले गर्दाखेरि हामीले आफूलाई ड्यामेज गरिरहेछौँ र इको सिस्टमलाई नै ड्यामेज गरिरहेका छौँ। ग्लोबल वार्मिङमा वान अफ द फ्याक्टर थियो र एउटा जिन्स धुँदाखेरि कति भनेको थियो मलाई करिब मैले एक्ज्याक्टली डेटाहरू हेरिरहेको थिएँ म त्यो स्क्रिनसट गर्छु भन्दा भन्दै त्यो छुट्यो। तिमीले हामीले कपडा जुन धुँदाखेरि कतिपय कपडा यो जिन्स मैले लगाइरहेको जिन्स साथी यसलाई मैले 7-8 दिनसम्म सफा सुग्गर छ भने 7-8 दिनसम्म नधुँदाखेरि राम्रो वर्षभरि साथ प्रयोग गर्ने पानी 1 महिनाभरि प्रयोग गर्ने पानी चाहिँ यसलाई धुँदाखेरि हामी वेस्टेज गर्छौँ त्यो पानी चाहिँ दूषित बनेर के हुन्छ भन्दाखेरि खोला नालामा जान्छ। यसले समग्र रूपमा इको सिस्टमलाई नै फरक पारिरहेछ तसर्थ हामीले के स्ट्यान्डर्ड एउटा मेन्टेन गर्नु र कहीँ सपिङ गर्न गइरहेछौँ भन्दाखेरि पनि यो कपडालाई मैले 30 चोटि मिनिमम

0: 50 टाइम्स त प्रयोग गर्छु कि गर्दिन त्यो डिटरमाइन गर्ने र पहिला आफूलाई त्यसलाई रोक्ने पनि विधिहरू रहेछ कि योलाई म 30 चोटि प्रयोग गर्न सक्छु कि सक्दिनँ प्रयोग गर्न सक्दिनँ भने आइएम नट गोइङ टु बाई इट यदि हामीले यो किन्ने प्रणाली नै बिस्तारै बिस्तारै परिवर्तन गर्यौँ र आफैबाट नै हामीले परिमार्जन गर्यौँ भने धेरै चिजहरू सुधार गर्न सक्छौँ र ग्लोबल वार्मिङमा हामीले यो इन्डस्ट्रियल उत्पादन भइरहेका देशहरू जसको कारणले हामीलाई यति ड्यामेज गर्यो यो गर्यो त्यो गरेर बहस गर्नुभन्दा पनि हामी ठिक ठिकै प्रकारका अर्थतन्त्र भएका देशहरूका समाजका व्यक्तित्वहरूले पनि यदि यो सोचलाई हामीले परिवर्तन गर्न सक्यौँ भने हामीले पनि अब आउने पुस्तौँ पुस्तालाई चाहिँ एउटा गतिलो समाज दिन सक्छौँ पृथ्वीलाई राम्रो ब्यालेन्स भएको पृथ्वी दिन सक्छौँ त्यहाँ जिम्मेवारी हामीले कहाँबाट गर्ने
1: एकदमै संवेदनशील कुरा एट द सेम टाइम इट्स भेरी इम्पोर्टेन्ट कुरा पनि हो साथी होइन म पनि आजकल म जहिले पनि लुगा किन्नुभन्दा अगाडि मेरो वार्डरोबमा मेरो ह्याङ्गरमा झुनिरहेको लुगाहरू हेर्छु कि हेर्छु लिटरली हेर्छु नै ती लुगाहरू म प्रत्येक वर्ष गर्मी महिना आएपछि मेरो एउटा इक्जाम्पल म एउटा प्रतिनिधि पात्र धेरैजना मलाई हामीलाई सुन्नुहुनेहरू र म जस्तै सोच राख्नेहरूलाई यसले चाहिँ नि रिलेट गर्छ अनि ती हरेक वर्ष जाडो महिना आएपछि गर्मीका लुगाहरू थन्काएर फेरि जाडो लुगाहरू किनभने मेरो दुइटै जाडो पनि गर्मी पनि लुगाहरू अट्टाउने गरेर मेरो वार्डरोब छैन जति भए पनि पुग्दैन धेरै छ बट पुग्दैन होइन किनकि मैले तिनीहरूलाई सुटकेसमा या कतै न कतै मैले त्यसलाई प्याक गरेर राख्नै पर्छ जाडोको लुगाहरू एउटा दुई जाडो राख्छु अरू बाँकी सबै थन्काइन्छु अनि गर्मीका लुगाहरू अनि म हरेक वर्ष झिक्छु फेरि त्यसरी झुन्नाउँछु राख्छु नलगाइकन फेरि म जाडो महिना भएपछि फेरि म थन्काउँछु कि यो पालि चाहिँ म यो लाउँछु यिनीहरू भनेर नै निकालेको हुन्छु मैले ननिकाले भने त यो पालि मैले गर्मीमा मेरो लगभग एक सुटकेस जति मेरो ए तिहा तिजका राता राता लुगाहरू छ नि मैले झिकेकै छैन साथी मैले झिकेकै छैन झिक्नु पर्ने हो नि त मेरो तिज हो नि त मैले त लाउनु पर्छ नि त होइन तर म झिका म नलगाइकन नै तिज मनाउँछु भनेर सोचेको छु क्या किनभने अनि म किन्नुभन्दा अगाडि यिनीहरू लुगाहरू पहिला म लाउँ होइन कमसेकम मेरो लुगामा 4-5 चोटि 6-7 चोटि त लाउँ आजकल म घरमै बस्दाखेरि पनि मैले बाहिर जाने लुगाहरू लाउँछु होइन म जहिले पनि त्यही नै हो तर म मेरो पार्टी वेयरहरू हुन्छ नि जुन एकचोटि लाएँ अनि छैन मैले 7-8 हजार हालेर किनेको हुन्छ नि त्यो लुगाहरू पनि म नर्मल फङ्सनमा पनि लगाइदिन्छु कि आजकल त्यो भनेको मैले चाहिँ अलिकति म कन्सियस भएको हो होइन म जतिको कन्सियस हुनुभयो भने पनि धेरै कुराबाट हामीले आफै आफूलाई खर्च हुनुबाट बचाउन सक्छौँ मभन्दा धेरै कन्सियस पनि हुनु होला तर पटक्कै नहुने मान्छेहरू पनि हुनु होला
0: अब यसमा हामीले जिम्मेवार कसरी गर्न सकिन्छ भनेर यो सबैको रोग यही नै छ अहिले भारत त्यत्रो जनसङ्ख्या भएको देश छ साथी होइन त्यो देशमा 40% भारतीयहरू दुईचोटि भन्दा तेस्रो चोटि नलगाइकन कपडाहरू वेस्टेज गर्ने बानीका मानिसहरू छन्
1: अब कसैले दिन्छन् कसैले दिँदा पनि दिँदैनन् राखिरहन्छन् घरमै
0: अनि त्यसपछि आएर अहिले हामीले लगाइरहेका कपडाहरू जस्तो स्ट्रेचेबल कपडाहरू छ नाइलन मिक्स छ कति छ होइन रिसाइकल हुने भनेको वेस्टेज भएकोबाट 1% पनि रिसाइकल हुने प्रोबेबिलिटीहरू कम हुन्छ अरे अनि त्यो सबै लगेर डम्प गरेर फ्याँक्ने हो त्यो डम्प गरेर फ्याँक्ने बित्तिकै त्यो चिजलाई माटोमा विलित भएर सही प्रकारले फेरि त्यो माटोमै पुरानै रूपमा लिएर जानलाई 200 वर्ष भन्दा बढी लाग्छ 200 वर्ष भन्दा बढी लाग्छ र यो जल प्रदूषणमा कपडामा यहाँ मेजर पोइन्टहरू छ कपडामा प्रयोग गर्दा गरिने रङहरू मेक केमिकलहरू र अन्य पदार्थहरू जुन प्रयोग गरिरहेको छ त्यो पदार्थ मिसिएको फोहोर पानीले नदी नाला खोलामा पुग्ने र पानी दूषित गर्छ दुई चारवटा मात्र मेजर चिजहरू गरौँ अर्को भनेको वेस्टेज भनेको नै के हो भन्दाखेरि कि त्यसलाई जलाएर कपडाहरूलाई जलाएर वेस्टेज गर्नु हो पुरानो कपडा जलाउँदा धुवा र हानिकारक ग्यासहरू उत्पन्न हुन्छ
1: त्यसले
0: अर्को इको सिस्टमलाई हुन्छ माटो प्रदूषण जुन चाहिँ सजिलो प्रकारले कुहिँदैन जुन अघि नै भने मैले 200 वर्ष अप्रोक्सिमेट लाग्छ यो माइक्रो प्लास्टिक चाहिँ यो कृत्रिम कपडा धुँदाखेरि चाहिँ ससाना प्रकारका प्लास्टिकका रेसाहरू निस्किन्छ त्यो निस्किएर त्यो सिधै पानीको स्रोत हुँदै हाम्रो नदीमा जान्छ ढल हुँदै नदीमा जान्छ र नदीबाट समुद्रमा पुग्छ र त्यसले के गर्छ समग्र रूपमा इको सिस्टमलाई फरक
1: पार्छ
0: जलवायु परिवर्तनमा त्यसै गरी फरक पारेको छ होइन कपडा उत्पादन ढुवानीमा प्रयोग हुने फोहोर व्यवस्थापनमा धेरै ऊर्जाको प्रयोगहरू भइरहेछ यसबाट पनि हरित गृह यो चाहिँ ग्यास चाहिँ उत्सर्जन भएर विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनमा पनि यसले योगदान
1: गर्छ
0: हामी नेपाली भएर गर्न सक्ने भनेको एउटा सजिलो उदाहरण हो कुनै व्यक्तिले एउटा टी सर्ट किन्यो केही पटक मात्र लगाएर एउटा फेसन आउट भयो भने त्यसलाई हामी समग्र रूपमा के गर्छौँ त्यो टी सर्टलाई फ्याँक्छौँ भने कच्चा पदार्थहरू पानी र ऊर्जा कपडा उत्पादन रङ लगाउने ढुवानी पसल उपभोक्ता यस्ता थुप्रै पारहरू गरेर हामीले लगाइरहेको कपडा हुन्छ भने यसलाई आवश्यकताभन्दा बढी कपडा नकिन्ने, कसरी सोल्युसन गर्न सक्ने भन्दा पुराना कपडालाई मर्मत गरेर पुनः प्रयोग गर्ने, प्रयोग गर्न मिल्ने कपडा अरूलाई दिने वा दान दिने, पुनः कपडालाई झोला सरसफाइको कपडा आदि बनाएर प्रयोग गर्ने। मैले घरमा लिटरली त्यो गर्छु, कहाँ युज गर्ने, त्यहाँ पाइहाल्छ, एउटा टालो 50 रुपियाँ पाइन्छ, 60 रुपियाँ भन्छ, म 30 रुपियाँ कति काम लाग्ने त्यसलाई काम गरेर पुस्ने नै बनाइरहेको हुन्छु है है। अनि सकभर सेकेन्ड ह्यान्ड कपडाहरू प्रयोग गर्ने, आफ्नै कपडाहरू प्रयोग गर्ने, अथवा किन्नु पर्यो भने धोएका छन् भने त्यो कपडा प्रयोग गर्दा पनि
1: होइन।
0: त्यसपछि केवल फेसन परिवर्तन भयो भन्दैमा कपडा नफाल्ने, हामी प्रायः त्यो पनि गर्छौँ, कपडालाई अन्य फोहोरबाट छुट्याएर पुनर्चक्रण गरेर प्रशोधन गर्ने, त्यसलाई पनि गर्न सकिँदो रहेछ। विद्यालय, समुदाय र स्थानीय तहले कपडा फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम पनि सञ्चालन गरेर हामीले प्रकृतिलाई दोहन गर्ने जुन काम गरिरहेको छौँ त्यसलाई पनि रोक्न सक्छौँ। र म तिमी आएको छौ, तिमीले यो लगाइरहेको कुर्ती तिमी 10 चोटि लगायो भने मैले के भन्छु यार, मैले त तिमीलाई रियाक्सन, म मुखमा त तिम्रो भन्दिनँ, मनमा भन्नु त मेरो प्रब्लम हो नि यार, तिम्रो दिमागमा राखेको प्रब्लमले गर्दाखेरि तिमीलाई के भइरहेछ भन्दाखेरि नि, देखाउन भने पनि नचाहिएको चिजहरू तिमीले किनिरहेको छौ, मैले त्यसै गरिरहेको छु, मैले त्यसै गरिरहेको छु कि। हिजो आफैलाई आत्मग्लानी भयो, म मेरो वार्डरोममा भएको कपडाहरू हेरेर, कति कपडाहरू त 10 वर्ष 15 वर्षदेखि पनि मेरो राख्छु म होइन, लगाउँछु, लगाएको हुन्छु, तर मुस्किलले त्यसलाई 5 चोटि लगाएको होला 15 वर्षमा, त्यो कपडा म क्यारी गरेर
1: हिँडिरहेको
0: छु, नयाँ चिजहरू किनिरहेको छु, यसमा म पनि भिक्टिमाइज भएको छु। भिक्टिमाइज हुन के भएको छ भन्दाखेरि समाजले के भन्छ, अरूले के गर्छ, अरूले लगाएको देखो सिकोमा गरिरहेको छु, त्यसपछि मोबाइलहरू चलाउँछु, अल्गोरिदमले काम गरिरहेछ, मलाई देखाइरहेछ, नचाहिने चिजहरू पनि ल्याएर ठुसेर बसिरहेको छु। यो चिजले पनि हामी आर्थिक रूपमा आफूलाई पनि कमजोर बनाइरहेका छौँ, र होल यो यो जुन अहिले भिक्टिमाइज हुनुभएको रसुवा बाढीको कारणले भिक्टिमाइज भएकोमा तपाईँ हाम्रो पनि केही न केही प्रतिशत योगदान छ, जुन हामीले खपत गरिरहेका वस्तुबाट उत्सर्जन भएको कारणले पनि प्रकृतिमा
1: चाहे त्यो 0.00001 किन नहोस् होइन, हामीले चाहिँ गरिरहेको छौँ। र यो एकदमै प्र्याक्टिकल कुरा हो, एकदमै मनलाई छोएको कुरा हो, मलाई मैले आफैले नै रियलाइज पनि गरिरहेको कुरा हो। हामी आफै पनि कोही मान्छे हुन्छ जसले चाहिँ रिपिटेडली त्यो लुगा लगाइरहेछ भने कि हामी तपाईँ हामी कोही हुन्छौँ होला जसले चाहिँ कति त्यो एउटै लुगा लगाउँछ यार भनेर नभनेको भन्या छौँ भने हामीले वी आर मेकिङ मिस्टेक्स होइन, हामीले भन्नु भएन त्यो त्यो मान्छे कति बुद्धिमानी रहेछ, कस्तो भ्यालु थाहा पाएको रहेछ भनेर उसलाई चाहिँ उसको सिको सिकौँ, ना कि उसलाई केही क्रिटिसाइज गर्ने भन्दा है साथी। अब आफ्नो त झन् आफूले मिलाउनु परिहाल्यो, आफ्नो अब मैले लगाइरहेको लुगालाई मान्छेले कसरी के भन्छन् भन्ने उसको प्रब्लम हो, त्यो मेरो प्रब्लम होइन, तर आइएम डुइङ गुड जब भन्ने कुरा चाहिँ एउटा सेटिस्फ्याक्सन हुन्छ।
0: त्यति मात्र हाम्रो तर्फबाट कन्ट्रिब्युसन गर्न सक्यो भने सिरियसली
1: धेरै
0: चेन्ज हुन सक्छ। यो
1: धेरै कुर्ता सुरुवाल र लुगाको पसलहरू खुलेको छ आजकल होइन, ए लुगा पसलहरूले के भन्नुहुन्छ थाहा छ, हिजोसम्म हामीसँग किन्नेहरू सबैजना लगभग 50% मान्छेहरू सबैजना आफै व्यापारी भइसक्नु भयो काठमाडौँ या भनौँ पुरै देश संसारमा नै यो लुगाको चाहिँ बहाडै आएको छ। यो लुगाको चाहिँ जो पनि व्यापारी भएका छन् भनेर धेरैजनाले भन्नु पनि भएको छ होइन, अब त्यो मैले पनि त्यो एल्गोरिदमले दिएको होला मलाई आएर नो, बट व्यापारीहरूले नै भन्नुभएको कुरा भएर यो लुगा धेरै लाएर के के नहुने होइन, भएको लुगालाई
0: होइन,
1: भएको लुगालाई लाएर सिद्धम त्यसको 100% त्यसको
0: सदुपयोग
1: गरौँ, त्यो चाहिँ पैसा वसुल गरौँ हाम्रो लुगाको होइन भन्दै हामी ब्रेकमा जाउँ, हामी चाहिँ हान्छौँ।

0: झन्डु बाम
1: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: मेरो यो घरमा नेपा टपको पिपिआर पाइप मात्र प्रयोग हो।
3: किन राजेश जी?
2: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक ठाक।
4: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
5: शुभ दिन, शुभ दिन। प्रायोजक आरबी कॉम्प्लेक्स पाको न्यू रोड, अ कंप्लीट सुपरमार्केट,
6: पावर्ड बाय लक्ष्मी सनराइज बैंक, लक्ष्मा संगसंगई।

0: मिठो गीत सुनायो। यो गीत सँगसँगै स्वागत तथा अभिवादन साथीहरू, सुन्दै हुनुहुन्छ इमेज एफएम 97.9 मा शुभ दिन र दोस्रो चरणको शुभ दिनको प्रायोजक रहेको छ आरबी कम्प्लेक्स
1: अ कम्प्लिट सुपर मार्केट
0: र पावर प्रदान गरेको छ लक्ष्मी सनराइज ब्याङ्क
1: लक्ष्यमा सँगसँगै
0: राइट। अब धनीकै कुरा गरौँ अलिकति। 25 वर्षीय भारतीय मूलका अमानको कम्पनी एलन मस्कले किने 60 अरब डलरमा, होइन यो पैसा चाहिँ उनले एलनले के गर्छन् थाहा छैन। मानवको विकासको निमित्त अलिकति गर्नुपर्ने हो यो एआईबाट, तर यिनले एआई गरेका छ छैन थाहा छैन होइन। एआईको अहिले चाहिँ अब डिजास्टर हुनसक्छ, एआईबाट बनाइएका चिजहरूबाट भोलि मान्छेको नियन्त्रणभन्दा बाहिर गएर अबको 10 वर्षमा सायद मानव जीवनै अप्ठ्यारोमा पर्छ भन्ने अस्ति सिएनएन पनि इन्टरभ्यू दिएको थियो एकजना एआईमै काम गरेको व्यक्ति। त्यही भएर चाहिँ एआईबाट चाहिँ बिस्तारै ओपन एआईलेदेखि लिएर अरूले पनि बिस्तारै लगानी कम गरेर अब अलिकति अब्जर्भेसन गरौँ, भोलि हाम्रो नियन्त्रणभन्दा बाहिर गयो भने के गर्ने। त्यो रोबोट भन्ने फिल्म कि रोबोट कि के रे उसको फिल्म रजनीकान्तको, तिमी साउथ इन्डियन फिल्म हेरेको
1: थियौ,
0: रोबोट 2.0 हो कि समथिङ होइन। त्यसमा आफैले बनाएको अर्को डुप्लिकेट त्यहीँबाट बनेर कतिवटा डुप्लिकेट बनाइदियो। अब त्यसै गरी एआईले पनि बनाउन सक्ने चिजहरू
1: बनाइदियो। यी कुराहरू चाहिँ नि अब इभन विज्ञापन पनि प्राय प्राय सबै एआईबाट नै बनाउन थालिसकेको छ। गीत सङ्गीतको कुरा गर्छ जेसुकै गर होइन, तर थाहा हुन्छ यो एआईले गरे भनेर, तर राम्रो हुन्छ, मान्छे सुन्छन् हेर्छन्।
0: That's fine. कतिपय चिजहरू त्यसको त प्रविधिको विकास सँगसँगै हुँदै जाला, त्यो विज्ञहरूले लागिरहेका होलान् होइन। अब यो अलिकति कुरा गरौँ, यो अमन यो साङ्गरले चाहिँ कम्प्युटरमा कोड लेख्दा सिक्दा पनि जम्मा 14 वर्षका रहेछन् हेर। अमेरिकाको न्युयोर्कमा हुर्किएका यो भारतीय मूलका आमालाई थिए त्यति बेला पक्कै पनि केही थाहा थिएन। यो दशकौँ पछि आफूले साथीहरूसँग मिलेर खोलेको यो कम्पनीको कारोबार संसारको ठुलो प्रविधि मध्येको ठुलो कारोबार बन्न पुग्छ भन्ने कुरो थाहा थिएनन्। उहाँका बुवा चाहिँ अरविन्द भारतको प्रतिष्ठित आइटी मुम्बईका पूर्व विद्यार्थी र लगानी कम्पनी जियोस्फेयर क्यापिटलका सदस्य पनि हुन्, संस्थापक हुन्। र उनकी आमा चाहिँ शिल्प दत्त चिकित्सक र उद्यमी र स्टार्टअप लगानीकर्ता हो। कम्प्युटरप्रतिको किशोर अवस्थामै जागेको रुचिले चाहिँ आमालाई चाहिँ अमेरिकाको यो म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा चाहिँ पुऱ्याएर उनले कम्प्युटर सिके र बिस्तारी ठुलो काम गर्दै एमआइटीका 3 साथीहरू माइकल त्यसपछि आएर आसिफ र अर्बिटसँग मिलेर काम सुरु गरे। चारजनाले 2022 एनिसफेयर नामक कम्पनी स्थापना गरेर सुरुमा उनीहरूले कम्प्युटरको सहयोगमा यो डिजाइन बनाउने प्रविधिहरूको कामको विकास गरे र त्यसले उनीहरूले खोजे जस्तो परिणाम नदिइसकेपछि विभिन्न प्रयोग गर्यो र 25 उनले भनेका छन्। र त्यसपछि उनीहरूले चाहिँ सफ्टवेयर बनाउने तरिकामा परिवर्तन गर्ने कामतर्फ चाहिँ उनीहरू मोडिएर त्यसको प्रयास स्वरूप जन्मिएको रहेछ कर्सर बुझेन। कम्पनी स्थापनाको 4 वर्षपछि एलन मस्कले त्यही कम्पनीलाई मस्को स्पेस एक्सले चाहिँ 60 अरब अमेरिकी डलरमा मूल्याङ्कन गरेर त्यो कम्पनी किन्यो। यो रकम चाहिँ करिब करिब नेपाली 80-85 खरब हुन्छ साथी। नेपालको चालु आर्थिक वर्षको कुरा गर्ने हो भने, हाम्रो चालु आर्थिक वर्षको बजेट हेर्ने हो भने 21 खरब 24 हुन्छ भनेपछि त्यो झन्डै 4 गुणा ठुलो रकम हो।
1: चार वर्षको
0: होइन। रकेट र अन्तरिक्ष यान बनाउने मस्को स्पेस एक्सले चाहिँ कम्प्युटरको कोड लेख्न सघाउने 4 वर्ष पुरानो कम्पनीलाई यति ठुलो मूल्य किन तिरे? तिनी त पैसाको बारेमा बुझ्ने मान्छे भन्दाखेरि चाहिँ यो कर्कसले के गर्छ भन्ने कुरो बुझौँ रे। है आज हामीले मोबाइल चलाइरहेको जुन मोबाइलको एप छ, वेबसाइट छ, ब्याङ्किङ, कर्सरले चाहिँ यही काम सजिलो र छिटो बनाउँछ अरे। र कुनै व्यवसायले आफ्ना सामानलाई अनलाइन बेच्न भनेर वेबसाइट उसलाई चाहियो, पहिले प्रोग्रामरले त्यसका लागि प्रत्येक भागका लागि आफ्नो लामो कोड लेख्नु पर्थ्यो पहिला चाहिँ यहाँ। अहिले कर्सर प्रयोग गर्नेले चाहिँ प्रोग्रामरले चाहिँ सामान्य भाषामै निर्देशन गर्न सक्छ र ग्राहकले सामान हेर्न, छान्न, पैसा तिर्न र आफ्नो अर्डर कहाँ पुग्यो भनेर थाहा पाउन सक्नेको प्रणाली सजिलो प्रकारले बनाउँछ। र कर्सरले यसको लागि नै आवश्यक कोड लेख्न सक्छ, पहिले लेखिएको कोड पढेर त्यसमा रहेका समस्या पत्ता लगाउन र सुधार गर्न सक्छ र एउटा निर्देशनका आधारमा सफ्टवेयरका धेरै भागमा आवश्यक परिमार्जनहरू पनि त्यसले गर्न सक्छ, परिवर्तन पनि गर्न सक्छ। यो प्रोग्रामलाई चाहिँ पूर्ण रूपमा विस्थापित भने यसले गर्दैन। के बनाउने, कसरी बनाउने, एआईले गरेको काम सही छ कि सही छैन भनेर जाँच्ने जिम्मेवारी मानिसकै हुन्छ त्यो चाहिँ। तर यसले चाहिँ एउटा प्रोग्रामरलाई पहिलेभन्दा छिटो र धेरै काम गर्न सक्ने सक्षम बनाउँछ। यसअघि चाहिँ कोड लेख्न सघाउने एआई उपकरणहरू पहिला पनि थिए, तीमध्ये धेरै प्रोग्रामरलाई चाहिँ केही शब्द वा एउटा दुईवटा शब्द वाक्य मात्र उसले सिकाउँथ्यो। कर्सरले भने सफ्टवेयरका विभिन्न भागलाई एकसाथ बुझेर धेरै चरणको कामहरू एकैचोटि सुरुवात गर्न सक्छ अरे। होइन अब हाम्रो कम्पनीको लक्ष्य चाहिँ कोडिङलाई त्योभन्दा पनि धेरै राम्रो कुराले प्रतिस्थापन गर्नु हो उनले भनेका छन्। र यसको अर्थ मानिसले प्रत्येक लाइन कोड आफैले लेख्नुको साटो आफूले बनाउन चाहेको कुरा सामान्य भाषा अथवा चित्र मार्फत एआईलाई बुझाउने र एआईले सफ्टवेयर तयार गर्ने भविष्य हो। यही सम्भावनाले कर्सरलाई चाहिँ छिटो समयमै लोकप्रिय बनाएको हो। व्यक्तिगत प्रोग्रामदेखि एनभिडिया, एडोबी, उबर, सपिफाई र पेपाल जस्ता कम्पनीका विकासकर्ताले कर्सर प्रयोग गर्न थालेका रहेछन् र यसको प्रयोगकर्ता संख्या लाखौँमा पुगिसकेका छन् र ठुला कम्पनीबाट आउने आम्दानी पनि तीव्र गतिमा बढेको छ। स्पेस एक्सले चाहिँ 60 अरब डलरको

0: मूल्याङ्कनमा यो किनेको चाहिँ खास त्यही भएर हो. यो अहिले कम्पनी एक्लैले बनाएका होइनन् र विभिन्न साथीहरू थिए. र यसरी हेर्नुहोस्, एउटा सफ्टवेयर विकास गरेर काम गरेर प्रविधि मैत्री बनेर काम गर्न सक्यो भने आफूमै भएका डिभाइसहरूलाई सही प्रकारले कमान्ड गर्न सकेर त्यहीँबाट पनि मानिसले के गर्न सक्छन् भन्दाखेरि सजिलो प्रकारले सफ्टवेयरहरूको विकास गर्न सके, कामहरू छरितो रूपमा काम गर्न सके र त्यो विकास सँगसँगै आर्थिक रूपमा पनि आफूलाई राम्रो गर्न सके. अहिले मेरै ब्याङ्कमा काम गर्ने कति साथीहरू छन् अनि त्यो कुरा गरिरहेको छ. पहिला पहिला सेन्ट्रल ब्याङ्कले नै भनेर के गर्यो, ब्रान्चहरू खोलिदेऊ, देशको कुना काप्चामा ब्रान्च चाहिन्छ भन्ने कुरो हिसाबले.
1: तिम्रो ब्याङ्क छ साथी?
0: होइन, ब्याङ्कका साथीहरू.
1: मेरै ब्याङ्कमा भन्यो कुरा गर्दा मेरा साथीहरू ब्याङ्कमा काम गर्ने भन्नु खोजा होइन तिमीले, मेरै ब्याङ्कमा काम गर्नेहरूले भन्यो.
0: ठिक छ, भनेपछि मेरो दुई चारवटा ब्याङ्कमा सेयर छ भनेपछि मेरो ब्याङ्क भन्नु सेयरको मालिक भएर पाइयो नि साथी. अब त्यसलाई त्यसरी बुझ्दै
1: होइन होइन, तिमीले मेरा ब्याङ्क मेरो ब्याङ्कमा पनि यस्तै भन्यो भने म त तिमीले ब्याङ्क खोल्यो कि भन्नु भयो नि त मलाई.
0: अनि त्यो बोर्डमा चाहिँ पुगेको छैन मैले. ठिक ठिकै छ. अनि सुन, अनि ती साथीहरूले के भन्थ्यो भने स्पिड ड्याम च्यालेन्ज या. अब एउटा प्रेजेन्टेसन हामीले बनाउनलाई, खाता खोल्ने प्रोसेसको कुराहरूदेखि लिएर रिपोर्ट समराइज गर्नलाई, अब हामीलाई त्यही म्यान पावरले दुई दिन तिन दिन चार दिन लाग्थ्यो भने अब हामीले प्रम्प्ट इन्जिनियरिङको काम गरेर हामी विद इन मिनट्स वी क्यान डु द्याट.
1: त्यो म्यान पावर पनि चाहिएन,
0: म्यान पावर पनि चाहिएन,
1: समय पनि धेरै छुटाउनु परेन,
0: छुटाउनु परेन. अब र ती ब्रान्चहरू जति थिए, त्यो ब्रान्चमा अहिले मानिसहरू डिजिटल पेमेन्टको गेटवे भएको हुनाले मान्छेहरू डिजिटली कारोबार गर्न सुरु गरिसके. भनेपछि ब्याङ्कमा अब मान्छेहरू भिजिट गर्ने छोडे, ब्याङ्कका काउन्टरमा भएका मानिसहरू बेरोजगार हुने भयो. भनेपछि कतिवटा ब्याङ्कले चाहिँ बिस्तारै आफ्ना शाखाहरूलाई चाहिँ कम गर्दै गर्दै
1: लगिरहेको,
0: पहिला बढाउँदै लिएर गयो. प्रविधिले कतिको फड्को मार्ने रहेछ
1: है. अब के थाहा, पछि तिम्रो एउटै सेन्ट्रल ब्याङ्क या भनौँ ब्याङ्कको पनि एउटा हेड अफिस मात्र इनफ हुन्छ कि होइन? सबै कुराहरू एकदमै रियर केसमा मात्रै हामी ब्याङ्क जानुपर्ने सिचुएसन आउँछ कि, यु नेभर नो. एउटा ठाउँमा एउटा मात्रै ब्याङ्क इज इनफ हुन्छ कि होइन?
0: भनेपछि समग्र रूपमा हामीले तिमी हामीले के बुझ्नु पर्यो भन्दा साथी, हामीले मैले यसमा मास्टर्स गरेको छु, यो पढाएको छु, ऊ पढाएको छु, ऊ पढाएको छु, त्यो पढाएको छु भनेर हामीले गर्व गर्नुभन्दा प्रविधि मैत्री भएर चाहिँ हामी कसरी सिकिरहेका छौँ, कसरी बुझिरहेका छौँ र कसरी त्यसलाई एडप्ट गर्न सकिरहेका छौँ भन्ने कुरो चाहिँ बुझ्नु जरुरी छ. नत्र पनि तिमी हामीले पढेका युनिभर्सिटीका कागजका खोस्टाहरू भइसके साथी.
1: होइन, कामै छैन त्यसको,
0: कामै छैन.
1: अब अहिले तिम्रो सोच्ने, हेर्ने, बोल्ने, काम गर्ने हरेक कुरा नै पुरै ड्रास्टिक चेन्ज भएको छ. पहिला हामीले कुनै पसल खोलेर बस्नु पर्थ्यो, बिहानदेखि बेलुकासम्म त्यही पसलमा बस्नु पर्थ्यो, त्यही एरियाको मान्छेहरूलाई मात्रै टार्गेट गर्न सक्थ्यो, भन्दा बाहिर हामीले त्यो न खबर पुर्याउन सक्थ्यौँ न त्यहाँका मान्छेहरू त्यहाँ आउन नै पर्थ्यो, होइन, आउँथे नै. पहिले आज म एउटा रुममा बसेर मैले यदि केही राम्रो एउटै मात्रै चिज साथी, एउटै मात्रै चिज मैले राम्रो सबैलाई काम लाग्ने चिज मैले बेची, त्यो 200-300 किन नहोस्, 100 रुपियाँकै किन नहोस् भने पनि इनफ म बिजनेस एउटै प्रडक्टमा बसेर पनि गर्न सक्छु, एउटा कोठाबाट गर्न सक्छु.
0: इजन्ट
1: द्याट सो चेन्ज.
0: तिमीलाई फ्याक्ट्री पनि चाहिएन, तिमीलाई म्याक्सिमम म्यान पावर पनि चाहिएन, डिस्ट्रिब्युसन गर्नलाई मान्छे पनि अर्कै संस्थाहरू छ होइन, पार्सल
1: उनीहरूले
0: घर घरमा पुऱ्याइदिन्छ, पेमेन्ट गर्नलाई तिम्रो खाता दिदी भइहाल्यो, खातामा पैसा आउँछ,
1: सबै कुरा सो इजी. अनि तिम्रो खातामा पैसा मेरो आज कति चाहिँ नि मैले सेल गरेँ भनेर यत्रो खाता बनाउन नै पर्दैन, एभ्रिथिङ इज देयर इन हिस्ट्री भइसक्यो, रेकर्ड हुन्छ. इच एन्ड एभ्री वानको फोन नम्बर के हो, कहाँ ठेगाना हो, उहाँले कति किन्नु भएको थियो, कुन बेला किन्नु भएको थियो पनि सबै कुरा तिम्रो चाहिँ रेकर्डेड हुन्छ, त्यो पनि यही डिभाइसमा हुन्छ सबै कुरा.
0: कस्टमरको फिडब्याकहरू पनि लिनु पर्यो, त्यो रियल युजरको फिडब्याकहरू पनि अब सबै डेटाबाट,
1: सबै डेटाबाट हुन्छ. इट्स सो इजी बट एट द सेम टाइम इट्स सो कम्पिटेटिभ. अनि त्यसपछि त्यही माथि फेरि च्यालेन्ज त्यो सँगसँगै पनि आउँछ क्या, इजी सँगसँगै डिफिकल्टिजहरू पनि आउँछ. अनि त्यो डिफिकल्टीलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा त तिमीले सिक्नै पर्यो नि त, पढ्नै पर्यो नि त, न त सकिँदैन नि त होइन. अरू चाहिँ किन अगाडि गए, म किन पछाडि परेँ, पढ्ने मान्छे पनि त पिएचडी डक्टरहरू पनि घरमा यतिकै बिना काम बसिरहनु भएको छ नि होइन. उहाँ त पढेको लेखेको मान्छेहरू त खतरा पाउनुपर्ने हो नि त अपर्च्युनिटी, किन पाएन भन्दा उहाँ अपडेटेड हुनु भएन,
0: समयअनुसार
1: चल्न सक्नु भएन कि.
0: यतापट्टि त्यही भएर यो 10 चिजमा क्रिटिसाइज गरेर विभिन्न ठाउँमा बस्नुभन्दा कमसेकम 2-4 घन्टा हामी स्क्रिनमा हामीले गरिरहेको छौँ भने के प्रविधिको विकास भइरहेछ, कसरी काम गर्न सकिन्छ, कसरी उद्यमी बन्न सकिन्छ, अथवा गरिरहेको बिजनेस छ भने त्यसलाई प्रविधि मैत्री कसरी बनाउन सकिने पर्छ, सकिन सकिन्छ, गर्न सकिन्छ भनेर त्यतापट्टि चाहिँ सोच दिउँ। नेगेटिभ नकारात्मक प्रकारले अल्गोरिदमले ए यो आइरहेछ, यसले यो भन्यो भने त्यो भिडको पछाडि लागेर यसको पछाडि ऊ लागेछ, उसको पछाडि ऊ लागेछ, ऊ अन्धभक्त भएको छ, उतापट्टि भएको छ, यतापट्टि चाहिँ छोड।
1: सिम्पल एज द्याट, जस्ट डोन्ट वेस्ट युर टाइम, इन्भेस्ट युर सेल्फ, इम्प्रुभ युर सेल्फ। त्यति हो, हामी ब्रेकमा जाउँ।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रुगाको किटाउको दुख्न छिनमै दूर गर्ने झण्डु बाम, एक बाम तीन काम झण्डु बाम, रुगाको किटाउको दुख्ने छिनमै आराम।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: आरबी कम्प्लेक्स,
7: आरबी कम्प्लेक्स
6: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि, आरबी कम्प्लेक्स
7: सुपथ मूल्यमा
6: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
7: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300+ पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स,
6: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: यस ल यो गीत पनि एकदमै रमाइलो गीत थियो है त्यो बेलामा अनि मजाको त्यो बाँदर जस्तै भन्दाखेरि के रे बाँदर जस्तै ए यो भन्थ्यो पनि क्या मान्छेले मेरो छोरी यति अप्सरा जस्तै ज्वाइँ चाहिँ नि बाँदर जस्तो भन्थ्यो कि कतिले होइन के भन्यो होला के बाँदर जस्तो भन्यो होला बच्चा जस्तो कि बुढाबुढीहरू पनि कहिले
1: कहीँ
0: अनि त कस्तो बाँदर जस्तो हुने नि है तेरि कहाँ त म बाँदर जस्तो त बाँदर पो म जस्तो पनि भन्थेँ मान्छेले होइन एनिवे यो गीतले चाहिँ नि एकछिन भए पनि नोस्टाल्जिक बनाइदिन्छ अनि यहाँ अलिकति यो कुरा साथी होइन पहिला एक्चुली कुरा गरे जस्तो लाग्छ मलाई राइट टु रिकलको कुरा के राइट टु रिकल भनेको चाहिँ जनताले आफूले निर्वाचित गरेको प्रतिनिधिलाई उसको कार्यकाल पुरा हुनुभन्दा अगाडि नै पदबाट हटाउन माग गर्न पाउने अधिकार होइन राइट टु रिकल आफैले नै गरेको आफैले नै भोट दिएर पठाएकोलाई पनि अब मैले गल्ती गरेँ मिस्टेक गरेँ तर आई वान्ट टु चाहिँ रिकल द्याट अगेन होइन राइट टु रिकलको कुरा उदाहरणमा चाहिँ जनताले कुनै पनि सांसद वा स्थानीय प्रतिनिधिलाई चुने र पछि उसले चाहिँ जनताको विश्वास गुमायो वा गम्भीर रूपमा चाहिँ काम गर्न सकेन भने चाहिँ निश्चित कानुनी प्रक्रिया र आवश्यक मत हस्ताक्षर पुरा गरेर यो प्रतिनिधिलाई अब पदबाट राख्नु पदमा राख्नु हुँदैन भनेर चाहिँ रिकल प्रक्रिया सुरु गर्न सकिन्छ अब हामी त एकचोटि निर्वाचन गरेपछि त्यो 4-5 वर्षको लागि हो त्यहाँ भयो जे सुकै गरे पनि सहनुपर्ने हुन्छ नि त होइन र यसलाई चाहिँ सरल भाषामा भन्दाखेरि चाहिँ निर्वाचित प्रतिनिधिलाई जनताले बीच कार्यकालमा नै फिर्ता बोलाउने अधिकार त्यो जनतामा यो राइट टु भोट भन्दा फरक हो भोटले प्रतिनिधि छान्छ रिकलले चाहिँ निर्वाचित प्रतिनिधिलाई कार्यकाल सकिनु अघि नै फेरि हटाउने अवसर दिन्छ हो यो राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ राइट टु रिकल सम्बन्धी व्यवस्थालाई चाहिँ दस्तावेजीकरण गर्ने प्रक्रिया सुरु गरेको रहेछ र पार्टीले पार्टीले चाहिँ महामन्त्री विपिन कुमार आचार्यको संयोजकतामा 21 सदस्यीय एक समिति चाहिँ नि गठन गरेर पार्टीको विधानमा रहेको यस सम्बन्धी व्यवस्थालाई चाहिँ मूर्त रूप दिन दस्तावेज निर्माणको लागि चाहिँ समिति बनाएको र समितिका सदस्य एवं सांसद सुलभ खरेलले भन्नुभएको कुरो र यो होइन राम्रो हो यो पार्टी केन्द्रीय समितिले हामीलाई यसबारे अध्ययनका लागि म्यान्डेट दिएको थियो दिएको छ र राष्ट्रपतिको राइट टु रिकल सम्बन्धी अभ्यास यसअघिदेखि नै गर्दै आएको चाहिँ हो र सांसद भइसकेका चाहिँ नि ढाका कुमार श्रेष्ठ पार्टी हित विपरीतको कार्यमा जोडिएपछि उहाँलाई चाहिँ सांसदबाटै हटाएर पहिलोपटक पार्टीले यसको अभ्यास गरिसकेको थियो र उहाँ सर्वोच्च अदालत गए पनि उहाँको पक्षमा अन्तरिम आदेश समेत पनि जारी भएन अब कुरा अब कुन तहसम्म जाने त होइन के कसरी राइट टु रिकल गर्न सकिन्छ त्यसबारे यो समितिले प्रष्ट पार्ने गरी चाहिँ दस्तावेजीकरण गर्ने भनेर भनेको छ क्या राम्रो आयो
1: होइन सही हो यो यो यो यो अभ्यासहरू संसारमा अन्य देशहरूमा भइरहेको होला हामी कहाँ चाहिँ एकचोटि जितिसकेपछि तिम्रो बाजेले सक्छ भनेर अलिकति दम्ब बढ्ने खालका हाम्रा नेताहरू पनि छौँ हामी जनता पनि अलिकति भेडो छौँ अब हामी कङ्ग्रेसको हौँ भने कङ्ग्रेसको मै ठुलो उहाँभन्दा त ठुलो कोही हुनु भन्छौँ एमाले भक्ति छौँ भने त्यो छौँ अलिकति अन्तभक्त छौँ अहिले राष्ट्रसभामा लागिरहनु भएको छ कति भक्तिहरू हुनुहुन्छ हामीले समग्र रूपमा चाहिँ के भन्दाखेरि जब जनताको सेवाको निमित्त भनेर एउटा समाज परिवर्तन भनेर गएको व्यक्ति यदि गलत दिशामा लाग्यो भने उसलाई त पुल ब्याक गर्ने अधिकार हुन्छ यो अभ्यासलाई चाहिँ सही प्रकारले राष्ट्रसभाले प्रयोग गर्न सकोस् र यसले एक प्रकारले चेक एन्ड ब्यालेन्स पनि हो कि साथी
0: बिल्कुल जस्तो कि
1: वन्डरफुल चेक एन्ड ब्यालेन्स
0: पहिला पहिला हामीले के भन्थ्यौँ भने जो पनि आउनुहुन्छ चुनाव माग्ने बेला मात्रै घर दैलोमा आउनुहुन्छ खुट्टै ढोकुला जस्तो गर्नुहुन्छ सँगै बसेर भात खानुहुन्छ अङ्गल मारेर जानुहुन्छ अङ्गल माल गरेर जानुहुन्छ त्यसपछि चुनाव जितेपछि उहाँहरू कहिले फर्किनुहुन्न यही त हो नि हामीले देखेका पहिला पहिला होइन भनी अब यो कुराहरूले त एउटा डर भयो नि त मनमा अब त्यहाँ गएर बोलिरहँदाखेरि ती बोलेका कुराहरूले कुनै पनि बेला फेरि त्यसलाई स्पष्टीकरण दिनुपर्ने हुन्छ अब स्पष्टीकरण भन्ने कुरा कति जरुरी छ भन्ने कुरा त अब यो भनिराख्नु पर्दैन होइन त्यही भएर चाहिँ स्ट्रङली यसलाई चाहिँ अब सिस्टमेटिक बनाएर उहाँले सुरु गर्नु भएको रहेछ
1: यो कस्तो छ भन्दाखेरि अहिले त्यो अब यो फेरि नेगेटिभली सोचिदिनु होला साथीहरूलाई अब प्र्याक्टिकली हामीले हेर्दाखेरि कोही इन्जिनियर छन् कोही पाइलट छन् कोही के छन् कोही कता छन् कोही हिजो कङ्ग्रेसको थिए कोही एमालेका थिए होइन विभिन्न कारणले गर्दाखेरि राष्ट्रपतिसँग ठोकिनु भयो आउनुभयो जनता पनि हामी एकैले कसलाई जितायौँ भन्ने पनि थाहा छैन उनीहरूले सोचेको पनि थिएनन् होला यति आउँछ भनेर होइन कसलाई भोट हाल्यो भनेर सुदूरपश्चिममा गएर सोध अथवा गाउँमा सोध हामीले बालनलाई भोट हाल्यौँ भनेर भने अब त्यहाँ आफ्नै प्रतिनिधि पनि चिनेनन् मान्छेले त्यो अन्धविश्वास गरेर दिएको मान्छे सायद त्यो डिजर्भिङ नभएका मानिसहरू पनि त्यहाँ पुगेका होला, उनीहरूलाई त नीति नियम र कानुनले बलियो बनाएर नै ट्र्याकमा त ल्याउनु
0: होइन,
1: उहाँहरूबाट गल्ती गरिदियो बालन एकजना स्पष्ट रूपमा हुनुहुन्छ, उहाँको सबभन्दा ठुलो शक्ति भनेको नै के हो भन्दाखेरि इज क्लियर अनेस्टी र घुस खाने बालनले आफूले खाँदैनन्, तर बिस्तारै बिस्तारै हुँदै गएपछि सबै पैसा कमाउने र त्यो त्यो के भन्छन् मौकाको चौका हान्ने मान्छेहरू आइपुग्यो भने के गर्ने के गर्ने हो, त्यसको निमित्त चाहिँ राइट टु रिकलले मूर्त रूप पाओस् भन्ने हामी शुभेच्छासहित कार्यक्रमको अन्तिम अन्तिममा जान लाग्यौँ। प्रायोजक दुईलाई धन्यवाद दिउँ। दोस्रो चरणको शुभ दिनको प्रायोजक रहेको छ आरबी कम्प्लेक्स
0: कम्प्लिट सुपर मार्केट,
1: र पावर प्रदान गरेको छ
0: लक्ष्मी सनराइज ब्याङ्क
1: लक्ष्यमा सँगसँगै। आज जन्मदिन बडो रमाइलो प्रकारले मनाउने साथीहरू हुनुहुन्छ, उहाँहरूलाई जन्मदिनको शुभकामना। सनत न्यौपाने कर्पोरेट साथी हाम्रो सुगारिकाको श्रीमान मेरो दिदी आदरणीय दिदी हुनुहुन्छ चन्दा देवान, सी इज अ सिङ्गर, सी इज अ भेरी पपुलर सिङ्गर, सी इज वन्डरफुल ह्युमन बिइङ चन्दा देवान, उहाँको जन्मदिन दिजू धेरै धेरै शुभकामना। त्यसै गरी अर्को दिजू हुनुहुन्छ इला कोइराला, सी इज वन्डरफुल लेडी दिजू, विसिङ अ भेरी भेरी ह्याप्पी रिटर्न अफ द डे। अजय अधिकारी हुनुहुन्छ, सुनिल पाण्डे संचारकर्मी डिरेक्टर हुनुहुन्छ, दीपा मगरजी हुनुहुन्छ, अञ्जन श्रेष्ठजी हुनुहुन्छ, रोशना अधिकारीजी हुनुहुन्छ, असीम सुवेदीजी हुनुहुन्छ, त्यो सँगसँगै नेपाललाई अहिले परिवर्तन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व संचारकर्मी हाम्रो अनन्य मित्र रविको बर्थडे आज, अथवा रवि लामिछानेको जन्मदिन, उहाँले नै लेख्नुभएको यो गीत रामकृष्ण ढकालले गाउनु भएको र नवीन के भट्टराईले संगीत भर्नु भएको गीत छ यो गीत, रविले लेखेको गीत हो, रवि लामिछाने, भिडियो पनि रविले बनाएको, डाइरेक्टर पनि रवि
0: लामिछाने।
1: रवि लामिछानेलाई जन्मदिनको धेरै धेरै शुभकामना, उहाँ सँगसँगै जसको एनिभर्सरी भइरहेको छ, जन्म भइरहेको छ, रमाइलो मनाउनुहोस्। यहाँको दिन
0: कस्तो राम्रो गीत हो, नाइस सङ, र यहाँहरूले पनि आज बर्थडे मनाइरहनु भएको छ भने तपाईँ जो अहिले हामीलाई सुन्दै हुनुहुन्छ तपाईँलाई पनि ह्याप्पी बर्थडे भन्दै, तपाईँको दिन आज शुभ रहोस् शुभितोस् भन्ने कामना गर्दै हामी बिदा माग्छौँ। नमस्कार।

0: Image FM 97.9.
1: Image FM 97.9 ma Johor, the most wanted, the most wanted.

0: साजन साजन मेरे साजन, सुनो भाई मेरा दिल भी कितना पागल है, प्यार तो तुमसे करता है पर सामने जब तुम आते हो कुछ भी कहने से डरता है। साँच्ची नै त्यस्तै हो हिमन भन्ने कुरा होइन, खासमा नि आफूले जसलाई माया गरेको हुन्छ नि श्रोता, ऊ मान्छे त्यो मान्छे उनी मान्छे उहाँ मान्छे होइन आफ्नो छेउमा पर्दाखेरि त्यो एक प्रकारको डर हुन्छ अरे नर्भनेस हुन्छ अरे, किनकि हामीले एकदम धेरै माया उसलाई गरेका हुन्छौँ नि त। अनि काहीँ कतै हाम्रो विवाहले, काहीँ कतै हाम्रो होइन सानो सानो सानो नै सानो लुक्सले, चाल ढालले, अथवा जेसुकैले पनि होइन कुरा नै गर्यो भने कुराले उसलाई चित्त दुख्छ कि उसको मन दुख्छ कि रिसाउँछ कि भन्ने कुराको डरले गर्दाखेरि पनि हामी डराएको हुनसक्छौँ जस्तो लाग्छ क्या मलाई होइन, र सायद धेरै रिसर्चले पनि यही नै भनेको छ यहाँ कस्तो लाग्छ कुनै। अनि तपाईँको चाहिँ त्यस्तो छ कि छैन, छ भने पनि छ, छैन भने पनि भोलिको दिनमा फिल गर्नु होला। एनिवे गुड मर्निङ, नमस्ते, धेरै धेरै स्वागत र धेरै अभिवादन छ यहाँहरू सम्पूर्ण प्रिय श्रोता मित्रहरूलाई हिमेचिप 9.9 र अनि हाम्रो कार्यक्रम द मोस्ट वान्टेडको तर्फमा। आज हामी हरेक हप्ताको आइतबार जस्तै आजको आइतबार पनि यहाँहरूको बिचमा आइसकेका छौँ, छाइसकेका छौँ, अब रहन्छौँ मध्याह 12 बजीसम्म। अनि आजको दिन त विशेष छँदैछ होइन, आज नेपाली हिन्दू महिलाहरूको महान चाड, हिन्दू मात्रै नभनौँ सबै नेपाली नै भनौँ अब भने, पहिला अलि पहिल्यै हामी सानो हुने बेलामा धेरै जसो हिन्दूहरूले मात्रै मानेको देखिन्थ्यो होइन, अरूहरूले हाम्रो चाड होइन भनेर भन्नुभएको सुनिन्थ्यो कि होइन, अनि किन तपाईँहरू तिज गीत नगाउने, रातो नगाउने होइन, रमाइलो नगर्ने, किन व्रत नबस्ने, किन भन्दाखेरि हाम्रो होइन नि त भनेर भन्नुहुन्थ्यो कि। तर आजकल भने हाम्रो हो, सबै कुरा हाम्रै हो होइन, सबै कुरा नेपालीको हो। सो हामी सम्पूर्ण नेपालीको महान चाड तिजको यो आज दरहानी दिन रहेको छ, भोलि त हरितालिका तिज भनेर मजासँग दिनभरि पानी पनि नखाइकन व्रत बस्नुपर्ने हुन्छ, यसैले आज मजासँग धुमधामले मिठो मिठो परिकारहरू बनाएर दर खाने चलन छ। यो दर खुवाएको धेरै धेरै शुभकामना यहाँलाई, ह्याप्पी तिज, ह्याप्पी दर खाने दिन। ताउनुहोस् आज पनि हामी तिजका कुराकानी गरौँ, तपाईँका पनि कुराकानी गरौँ, तपाईँको मोस्ट वान्टेड पनि सुनौँ। कहाँबाट को हुनुहुन्छ आज पहिलो कलर 4001724 र 4001728 आउने क्रममा, नमस्ते।
1: नमस्ते बहिनी, तपाईँलाई तिजको धेरै धेरै शुभकामना।
0: गुड मर्निङ, नमस्ते हजुर, को बोल्नु भयो, कहाँबाट?
1: वसुन्धाराबाट,
0: ज्ञानुजी। के छ त ज्ञानुजीको हालखबर, दर खाने कस्तो छ प्लान, के के हुँदैछ?
1: ठिकै छ, अब दर भनेर त्यस्तो दिदी धुमधाम छैन, अब दिदी बहिनी दुई चार दिन दुई चारजना बसेर यसै घरैमा
0: घरमै खाने घरमै बस्ने भन्ने कुरा छ। यस्तो अब अहिले धुमधाम गर्ने खालको माहौल पनि छैन, मन पनि छैन कसैको होइन, सबैको भनौँ न अब सबैजनाको त्यस्तो नभए पनि जतिको पनि पीडित हुनुहुन्छ उहाँले गर्दाखेरि हामीलाई पनि भिडामा छौँ, हामीहरू देशमै शोक देशमै शोकमा छ नि त, त्यसैले तै पनि अब कला संस्कृति भनेको धान्नु पर्यो, चलाउनु पर्यो होइन, जानेहरू जाँदै गर्छन्, बाँच्नेहरू बाँच्दै गर्नुपर्छ भन्ने एउटा भनाइ पनि छ, हामीले उहाँहरूलाई सहयोग गर्दै साथ दिँदै हामी छौँ है भन्दै अगाडि बढ्नु पर्यो नि त, यसैले संसार

0: दिदी बहिनी चेलीबेटी आउनुपर्ने?
1: मेरो बहिनी छ, अरू त मेरो बुवा आमा हुनुहुन्न, अनि म ठुलो भएँ, अब बहिनीहरूले बोलाएको छु, अब बहिनीहरू बस्थ्यो त्यति हो।
0: हजुर हजुर, अनि नन्द अमाजी हुनुहुन्न यतातिर के छ?
1: अब आमाजी हुँदैन, नन्द हो, नन्द चाहिँ अब यस्तो सानो सानो केटाकेटी छ, अनि अहिले आउन मिलेन, अनि त्यही भएर अब मिल्छ यसो
0: ठिक छ,
1: दिदीहरू यसो आफन्तहरू दुई चारजना बसेर
0: ल ठिक छ, ल त्यति नै बसेर रमाइलो गर्नु होला, कसरी कसरी हुन्छ त्यसरी त्यसरी चल्दै जाउँ, जिन्दगी चलाउँदै जाउँ, होइन
1: पर्यो।
0: लास्ट खुसी लाग्यो हजुरसँग पहिलो कलरसँगै कति प्र्याक्टिकल कुरा भयो हाम्रो, होइन? ल अब हजुरले आज कसलाई मोस्ट वान्टेड बनाउनुहुन्छ र तिजको विषयमा केही भन्नुहुन्छ कसैलाई?
1: सबै तिज मनाउनेहरूले मनाउनु, सिम्पली मनाउनु, राम्रोसँग मनाउनु, घरै बस्नु, सबैजना खुसी हुनु। अब दुःख भनेको यस्तै हो, अब बिर्सिँदै जाने होइन, अब नयाँ जीवन अब सुरु गर्नै पर्यो, अब सधैँ एकै कुरा सम्झेर पनि हुँदैन, अब त्यो हामीले बिर्सिनै पर्छ। अब के गर्नु, सबैजना सरल तरिकाले मनाउनु होला, तपाईँ पनि राम्रोसँग मनाउनु। फोन गर्नु पाएन, अस्ति तपाईँको बर्थडे पनि विस गर्नु पाएन, सबैले विस गर्यो, म त झन् सबभन्दा लास्ट
0: ठिक छ हजुर, डाइरेक्टली विस नगरी पनि मनले विस गर्नुभयो, फोन गरेर विस गर्न चाहन्छु भन्नुभयो, त्यो चाहना म कहाँ आइपुग्यो नि त, होइन? सोच्नु पनि त्यो भाइब्स जान्छ कि, हजुरले सम्झिनु भयो नि त, त्यो भएर आयो मेरो दिन, ह्याप्पी ह्याप्पी गयो
1: है। मेरो त 8 बजेबाटै सुरु हुने हो, एफएम खुलिहाल्छ सबैदेखि त, अब बेलुकासम्म नै हो, अहिले नै बजी नै रहेछ, काम गर्दै सुन्दै
0: बस्नु। थ्याङ्क यू, अब सुट्यौँ त आजलाई, ह्याप्पी तिज फेरि पनि। वेल, भन्दै हामीसँग हाम्रो ज्ञानुजी नजिकैबाट अब अर्को साथी पनि हुनुहुन्छ हामीसँग, कहाँबाट को हुनुहुन्छ? नमस्ते हजुर। गुड मर्निङ हजुर, नमस्ते, को बोल्नु भयो, कहाँबाट?
2: म रोशन फुलाङ राई बोलिरहेको छु, धरानको विश्व पालिकाबाट बोलिरहेको छु, तर हजुरको आवाज चाहिँ यता गुन्जिएन आज अलिकति
0: भन्नाले, रेडियोमा आएको छैन?
2: हजुर,
0: रेडियोमा आएको छैन आज हाम्रो आवाज?
2: आज खोइ भेट खोइ कता अलिकति गडबड छ, के किन चाहिँ कहिले काहीँ चाहिँ आउँछ, कहिले काहीँ यो रेडियो इमेज अनि रेडियो कान्तिपुर आज भोलि एकदमै झुक्काल झक्काल झुक्काल झक्काल
0: अलिअलि न्यू खोजिरहेका छन् हो, ल एकदम क्लियरली सुन्न पाइयो,
2: अब नझुक्कै गरी होइन,
0: नझुक्काउँदै
2: गरी त राम्रो, यो नभए अब नझुकाएर पनि बरु होइन हो भनेर बसे पनि हुन्छ
0: ल ठिक छ रोशनजी, अनि अब तिजको माहौल छ यहाँकोतिर, तिज मनाउने चलन सायद छैन होला यहाँको घरमा कि छ? के छ
2: यो जुन धरानको यो 20 नम्बर वडातिर चाहिँ खास हामीले भने चाहिँ यो तिज मनाउने खासै चलन छैन, तर हाम्रो यो विष्णु बारीको एउटा मन्दिर छ कि, मन्दिरमा चाहिँ अब धेरै दिदी बहिनीहरू चाहिँ आउनुहुन्छ होइन, अनि त्यहाँ चाहिँ अब नाचगानहरू गर्नुहुन्छ होइन, अब त्यहाँ गरेर दिदी बहिनीहरू थुप्रै बेला अब नाची हुन्छ है, अब धेरै टाढाबाट धरान बजार अब अरू अरू ठाउँबाट पनि आउनुहुन्छ कि त्यहाँ
0: मन्दिरमा,
2: मन्दिरमा आएर चाहिँ अब दर्शनहरू गरेर धेरै अब मिठा मिठा गीतहरू चाहिँ गाउनु चाहिँ हुन्छ है
0: सारी ठिक छ, धन्यवाद छ। अब को हुनुहुन्छ आज तपाईँको मोस्ट वान्टेड रोशन, अनि के भन्नुहुन्छ?
2: मेरो विशेष अब मोस्ट वान्टेड राख्नुभन्दा अगाडि चाहिँ अब है अब एकछिनपछि चाहिँ इमोसेसन बजेट सुन्नुपर्ने छ, विशेष चाहिँ अब हजुर लगायत प्राविधिकबाट हेरेर साथ दिइरहनु हुने हाम्रो प्राविधिक मित्र निरोजी मिटाटिङ परियो सबैको लागि पनि है मजाले चलिरहेको छ, त्यसको पनि त्यो कारण अब हजुरहरू रेडियो परियो सबैमा दिन चाहन्छु,
0: अनि
2: साथमा हुनुहुन्छ अब धेरै अब दिदी बहिनीहरू हुनुहुन्छ है, तर अब एकजनाले मात्रै अब मोस्ट वान्टेड राख्नुपर्छ है, त्यही भएर पनि अब हाम्रो काठमाडौँकै बहिनी हुनुहुन्छ मन्जु थापा बहिनीहरूले कार्यक्रम सुनिरहनु भएको छ, विशेष चलिरहेको छ, अब त्यसको विशेष विशेष शुभकामना हाम्रो मन्जु थापा बहिनीलाई, अनि
0: थ्याङ्क यू सो मच, बाई। वेल, भन्थे हामीसँग रोशन फुलाहाङ राई धरानको विष्णु पादुकोबाट, धन्यवाद छ। अर्को साथी पनि दिउँ न त दाई, को हुनुहुन्छ, कहाँबाट? प्रोग्राम द मोस्ट वान्टेडमा 4001724 भ्याली भित्रबाट र 4001728 भ्याली बाहिरबाट आउने क्रममा दाई फोन कट भइसक्यो।

0: नमस्ते,
1: हेलो सिस्टर,
0: हुनुहुन्छ हुनुहुन्छ?
1: गुड मर्निङ,
0: गुड मर्निङ, नमस्कार। को बोल्नु भयो? कहाँबाट?
1: जडीबुटीबाट एबिसी तासुरिया।
0: एबिसी जी, सन्चै छ? ओके, ल, मेरो माया पुगिरहेछ त्यो यहाँ समक्ष, होइन?
1: एकदम एकदम धेरै नै हजुरको माया छ, साथ छ, होइन? आइतबार कार्यक्रम लिएर आउनुहुन्छ, एकदमै धेरै खुसी लाग्छ।
0: अनि म आइतबार मात्रै ल्याउँदिन नि त, सोमबार पनि ल्याउँछु।
1: सोमबार पनि ल्याउनुहुन्छ र यो कुराकानी गर्न पाउन चाहिँ अब आइतबारै फेरि प्राय हुन्छ नि त, त्यो कारणले गर्दा तपाईँको आवाज त म सुनिरहेको हुन्छु। अनि प्लस भनेको फेसबुकमा पनि देख्छु क्या हजुरलाई,
0: धेरै
1: खुसी फेसबुकको वालमा फोटोमा।
0: ए हो र?
1: हजुर ब्युटिफुल हुनुहुन्छ नि त हजुर,
0: बर्बाद भयो, कता कता देख्नुभयो मलाई।
1: एकदम साह्रै राम्रै हुनुहुन्छ, साह्रै खुसी लाग्छ, होइन? मिठो मुस्कान छ हजुरको।
0: ल, अब मेरो नाग्या यति ठुलो भयो कि है एबिसीजी, कुरै नगर्नु, यहाँ ठोकिने बेला भइसक्यो माइकमा।
1: हजुर, होइन ठोकिँदा पनि हुन्छ, किनभने त्यति मैले भनेको कुरा एकदम राइट भनिरहेको छु नि त मैले। अब फुर्काउँदा प्रशंसा मात्रै गर्दा त्यो बेग्लै हुन्थ्यो, तर रियालिटीमै तपाईँ राम्रै ब्युटिफुल, एकदमै बोली पनि त्यति नै सुनौ सुनौ लाग्ने, होइन? अब के भन्नु, जति बयान गरे नि कमै हुन्छ क्या हजुरलाई, त्यो कारणले गर्दा एकदमै धेरै खुसी छु।
0: आज मेरो दिन एकदम प्रफुल्ल हुने भयो, यति राम्रो हुने भयो कि बाटोमा घाटोमा जहाँ हिँड्दाखेरि पनि हजुरलाई सम्झी सम्झी हाँस्दै लड्ने भयो। आज म खाता खुल्सीमा पढ्ने स्योर भयो। मेन कुरै दिनु छैन, हो के भन्नु,
1: होइन दिन्छु नि म त, ढिलो भयो भने छिटो भयो भने दिने कुरा त म कहिले बाँकी
0: राख्दिनँ, दिने कुरामा कन्सिसन गर्नुहुन्न कि, होइन?
1: हजुर, हुँदैन हुँदैन, त्यही भएर हजुरलाई हरितालिका तिजको, होइन, आज विशेष त दर्खाने दिन, होइन, मजाले एकदमै दर्खानु होला। भोलि अब विशेष हरितालिका तिजको पनि एकदमै हजुरलाई धेरै धेरै शुभकामना, हजुर प्लस हाम्रो इमेज एफएम इन्टर टिमलाई नै धेरै धेरै शुभकामना पनि छ कि।
0: थ्याङ्क यू,
1: वेलकम। फेरि एउटा कुरा भन्न मन लाग्यो,
0: भन्नु न, भन्नु के हो?
1: फेरि यो म्युजिक अफ युर लाइफ जुन छ नि, तपाईँको जीवनको, अनि ठ्याक्कै मेरो छोराको नाम पनि सङ्गीतै हो नि त,
0: सङ्गीतै
1: राखेको, त्यो कारणले गर्दा यो मलाई स्लोगन त झन् मन परेको कि, सङ्गीत तपाईँको जीवनको एकदमै धेरै मन पर्छ।
0: तपाईँलाई त ठ्याक्कै म्याच हुने भएछ नि त, अब सङ्गीत छोरा तपाईँको आफ्नो जीवनको भइहाल्यो, होइन? सङ्गीतलाई पनि हामी एकदम धेरै माया गरेछौँ भने भनिदिनु, सोध्याछौँ भनिदिनु, अनि बेला बेलामा फोन गर्नु आजलाई छुट्टीमा, है त?
1: ए हस्
0: हस् हुन्छ ल भाइ, मजासँग गफ गर्ने श्रोता, होइन, गफारी श्रोता आइपुग्नु भएको छ आजकल, थ्याङ्क यू सो मच उहाँलाई पनि। अब हामी ब्रेकमा जाने इसारा गर्नुभएको दाइ, ब्रेकमा जाने इसारा गर्नुहुँदैछ, हामी 4001724 र 4001728 तपाईँसँग कुराकानी गर्न फेरि पनि आइपुग्छौँ, कल गर्दै गर्नुहोला।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सिपिभीसी र पिपिआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: नगमे हैं, शिकवे हैं, किस्से हैं, बातें हैं। बातें भूल जाती हैं, यादें याद आती हैं। ये यादें किसी दिलो जानम के चले जाने के बाद आती हैं। ये यादें, हाय यादें, यादें।
1: यस, फेरि पनि स्वागत छ यहाँलाई इमेज 979 हुनुहुन्छ र वान मोर टाइम सबैजनालाई एकदम धेरै स्वागत छ। प्रोग्राम द मोस्ट वान्टेड सुनिरहनु भएको छ। हाम्रो स्टेसन रहेको छ यहाँ लाचिमपाट पानी पोखरीमा। कहिले काहीँ यसो कहाँ छ इमेज भनेर सम्झिनु मन लाग्यो भने, याद गर्नु मन लाग्यो भने हामी सायद कतिजनाको छेउछाउमै छौँ होला, कतिजनाको अलिकति टाढा छौँ होला, र जहाँ भए पनि हाम्रो मन चाहिँ नजिकै छ क्या। एकअर्कासँग चटक्कै लाएर, एकदमै चट्ट लाएर भनौँ न, चटक्कै भन्दा पनि चट्ट लाएर जोडिएको छ। वेल, एक क्रममा तपाईँको पनि कसैसँग मन जोडिएको छ, कसैलाई याद गर्न चाहनुहुन्छ, केही भन्न चाहनुहुन्छ, बर्थडे विस गर्न चाहनुहुन्छ, राम्रो कुरासँग सेयर गर्न चाहनुहुन्छ अथवा यतिकै नै याद गर्न चाहनुहुन्छ भने पनि 4001724 भ्यालीभित्रबाट र 4001728 भ्याली बाहिरबाट कल गर्नुहोला। दरखाने दिनको आज दिन रहेको छ, दरका कुराकानी पनि गर्न सक्नुहुन्छ, आफ्ना चेलीबेटीको चर्चा परिचर्चा गर्न सक्नुहुन्छ। तिजका मन नपर्ने मनपर्ने र नपर्ने कुरा चाहिँ हामी भोलि गरौँ है। अहिलेको लागि अर्को साथी हुनुहुन्छ। नमस्ते हजुर।
2: हेलो, नमस्कार पारु बहिनी, नमस्कार।
1: गुड मर्निङ। नमस्कार, को बोल्नु भयो, कहाँबाट?
2: म जयालक्ष्मी श्रेष्ठ सत्तुङ्गलबाट बोल्दैछु बहिनी।
1: जयाजी, ल हजुरलाई एकदमै दरखाने दिनको शुभकामना छ है।
2: बहिनीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। आज त भोलि आज दरखाने, भोलि त व्रत होला है बहिनी।
1: भोलि व्रत छ
2: हो, त खानुहोला, दुधहरू फलफुलहरू खाएर बस्नुहोला, भोकेर बस्नुहोला भन्न चाहन्छु। आफ्नो स्वास्थ्यको ध्यान पनि राख्नु पर्यो है बहिनी।
1: म त आजसम्म केही खाएर बसेको छैन, जहिले पनि केही नखाइकन बस्ने हो, अब हेरौँ भोलि। म त रेडियोबाट अरूलाई नखानुहोस् नखानुस् भन्ने हो, अनि आफू चाहिँ घरमा चाहिँ खानुस् खानुस् भन्ने हो अरूलाई, अनि आफू चाहिँ नखाइकन बस्ने हो कि। यस्तो दिन उमेर भन्दा पनि स्वास्थ्यले सक्ने नसक्ने हुन्छ, कसैको त उमेरमै पनि नसक्ने हुन्छ, कसैको सक्ने हुन्छ, फेरि त्यो हो नि त होइन। अब अहिलेसम्म भगवान्को कृपाले स्वास्थ्यले साथ दिएको छ, त्यो भएर सकिया छ। जुन दिन सक्दिनँ त्यो दिनै खान्छु है शिव भगवान भनेर फकाउँछु कि म पहिला शिवजीलाई, अनि त्यसपछि हुन्छ हुन्छ भन्नुहुन्छ उहाँले, अनि सुरु गर्छु। ल अनि के छ हजुर, तिज मान्नुहुन्छ?
2: नेवार हामी त्यति हामी मान्दैनौँ, अब सिक्किममा गर्छन् तर हामी त्यस्तो चाहिने नेवारहरूले हाम्रो जापति मान्दैन, अरू पर मान्छन्, तिज चाहिँ मान्नै पर्छ, व्रत व्रतै लिनुपर्छ भने छैन
1: छैन छैन छैन हाम्रो चलन छैन। मैले अघि सुरुमै भने नि त कतिजना
2: भर्खर मैले अघि ब्रेक पछि ठ्याक्कै गीत आएँ नि, गीतपछि बल्ल मैले ट्राई गरेको थिएँ कि, सुरुको सुन्नै पाएन बहिनी।
1: ल मैले सुरुमै भनेको थिएँ, ठ्याक्कै त्यस्तै कुरा मिल्यो अहिले, हाम्रो चलन छैन भन्नुभयो, त्यस्तै ल अब जे जे चलन छ त्यही गरौँ, देखा सुखी गर्न जरुरी छैन, तर राम्रो कुरा हो गर्छु म पनि भन्दाखेरि फरक पनि परेन होइन, आफूलाई जसरी हुन्छ आफू राम्रो हुनु पर्यो। ओहो सही हो। ल अब को हुनुहुन्छ त हजुरको मोस्ट वान्टेड आज, अनि के भन्नुहुन्छ?
2: मेरो अब नाति छ, नातिलाई नै सम्झाउन चाहन्छु। नाति अब धेरै ज्ञान लिनु, धेरै बस्नु, बुवा आमाले भनेको मान्नु, हामी हामी आमा बुवा बाजे बजे भनौँ, हामीले भनेको मान्नु, बाबु भन्छु ज्ञानी हो, मम्मी बुवाले माया गर, अलिक चकचकै छ कि त्यो, चकचक गर्ने बेलै यो बच्चाको
1: हो नि, हो नि। अब हामी चकचक गरेर सुहाउँछ त सुहाउँदैन नि त होइन,
2: बच्चाको चकचकै गर्ने जातै हो, त्यही पनि ज्ञानी हुनु, बाबु बुवा मम्मीले भनेको मान्नु, हामीले भनेको मान्नु भन्न चाहन्छु, त्यही नातिलाई नै सम्झन्छु मैले।
1: थ्याङ्क यू।
2: विशेष यो सबैलाई सम्झन्छु, विशेष तपाईँलाई पनि धेरै धेरै सम्झन्छु, यो यो के अरे मोस्ट वान्टेड सुनेर पनि सम्पूर्ण साथीभाइ दिदी बहिनीलाई सम्झन्छु है बहिनी।
1: हस् ल, थ्याङ्क यू सो मच, बाई। वेल भन्दै हामीसँग जयालक्ष्मीजी धन्यवाद छ उहाँलाई पनि। अब अर्को साथी पनि हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, हामी उहाँतिर जान्छौँ। प्रोग्राम द मोस्ट वान्टेडमा लाइन कट भइसकेको छ, हामी फेरि अर्को साथी लिने तर्खर गरिरहेका छौँ। कार्यक्रममा कार्यक्रम सुन्दिरहनु भएको छ इमेज 979 जहाँ म छु तपाईँसँग पारु अनि सुरेन्द्र दाई हामीसँग हुनुहुन्छ। नमस्ते हजुर।
3: नमस्ते म्याम।
1: नमस्ते, को बोल्नु भयो?
3: निशा थापा।
1: निशाजी, सन्चै छ?
3: एकदम ठिक छु म्याम, हजुरलाई?
1: मलाई पनि ठिकै छ। अनि निशा के गर्नु हुँदैछ?
3: तीजको धेरै धेरै शुभकामना म्याम हजुरलाई।
1: हस्, थ्याङ्क यू, धेरै धेरै धन्यवाद। अनि निशालाई पनि त्यस्तै धेरै शुभकामना छ है।
3: थ्याङ्क यू म्याम।
1: व्रत बस्नुहुन्छ भोलि?
3: हजुर,
1: भोलि व्रत बस्नुहुन्छ? बस्नुहुन्छ। ए, अनि आज घरमै हुनुहुन्छ कि कतै दरखाना जानु हुँदैछ कि घरमै बोलाएर खुवाउनु हुँदैछ कि के के छ? ए हो, हजुर म एउटै काम गर्दै रहेछौँ होइन? ए, एक बिहानदेखि सुरु भइसक्यो काम?
3: हजुर, बिहानदेखि अब 2 बजी जानेहरू 2 बजी जान्छन्, अब हामी चाहिँ 6 बजी मात्रै छुट्ने बेलुका।
1: आमै, कति धेरै काम गर्नुहुँदो रहेछ है? ठिक छ, सकिन्जेल गर्ने त हो नि होइन? भोलि पर्सि अब कति बेला रिटायर हुनु मन लाग्छ, कति बेला काम नगर्न मन लाग्छ थाहा हुँदैन। काम गर्न मन लागेको बेलामा मजाले गर्ने टन्न लाएर होइन? ल ठिक छ, अब एकदम धेरै शुभकामना भइहाल्यो। दरभरि घरमा गएर मिठो मिठो पकाएर खानु होला। सायद आज कहीँ कतै जानु पनि छैन होला दर खानु जस्तो लाग्यो मलाई हो। छैन, ल घरमै मिठो मिठो पकाएर खानुहोस्। अनि भोलि राम्रोसँग व्रत बस्नुहोस्। आफ्नो शरीरलाई ख्याल गर्दै धेरै शुभकामना हाम्रो निशालाई। अनि आजको हुनुहुन्छ निशाको आफ्नो मोस्ट वान्टेड के भन्नुहुन्छ?
3: मेन मोस्ट वान्टेड त हजुरको नै, हजुर नै हो सबैभन्दा मेन त हजुर। मेरो साथी एकजनाले हजुरको भोइस एकदम मन पराउँछ कि?
1: ए हजुर,
3: एकदम हजुर कार्यक्रम सुन्नु भने असाध्यै मन पर्ने कि
1: होला। ल, मैले पनि एकदम धेरै माया सहित दशौँलाई जोडेर नमस्कार टक्राएको छु रे भनिदिनुहोस् है।
3: अनि आजको मिस वान्टेड अब हजुरलाई, मेन कुरा हजुरलाई अनि हाम्रो इमेज एफएम परिवार सबैलाई अनि देश विदेशमा बस्नुहुने दिदी बहिनीहरूलाई हरितालिकाको धेरै धेरै शुभकामना। सबैलाई धेरै धेरै माया, धेरै धेरै सम्झना भन्दै
1: धेरै धेरै माया हाम्रो तर्फबाट पनि। बाई बाई, निशाजी हुनुहुन्थ्यो हामीसँग यही नजिकैबाट, धन्यवाद छ उहाँलाई। अब अर्को साथी पनि हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? नमस्ते हजुर।
4: जो जो लपा हजुर
1: को बोल्नु हुँदैछ? अनि अङ्कलजी सन्चै छ? मलाई पनि ठिक छ, ठिक छ जस्तो छैन र? ठिक छ जस्तो छ नि, आवाजबाट थाहा भइहाल्छ होइन? तर अब कतिवटा कुरा त लुकाएर हाँसिरह हुन्छु भो, कस्तो हो र नि?
4: त्यो त अलिअलि मलाई पनि थाहा हुन्छ नि त, तर यो पालि चाहिँ केही छैन तपाईँलाई।
1: ए, केही छैन, हामी पनि अलिअलि कलाकार हौ क्या कृष्णजी, हो कि नहुनु त? कहिले काहीँ घरमा झैझगडा गरेर आएर नि हाँस्नु पर्या हुन्छ, मिलेर बस्नुहोस् है, जिन्दगीमा झगडा नगर्नुहोस्, भोलि फुस्छ जाने हो कि भन्नु पर्या हुन्छ।
4: तपाईँको र भिनाको त्यस्तो झगडा होला जस्तो छैन है दिदी।
1: ए हो, ल ठिक छ, ल धन्यवाद छ। बेनाले सुनिरहनु भयो होला, हाँस्दै हुनु होला, मलाई कचकच गरेर गइस हुनु होला। ल हुन्छ, सुनिसक्नु भएको छ होला सायद। खुवाएँ खुवाएँ खुवाएँ, मक्ख भन्नुभएको थियो त्यही हो। ल, अब एकदम धेरै धेरै हाम्रो कृष्णजीलाई पनि शुभकामना। हाम्रो चाड यहाँले नमनाए पनि होइन, मनाउनुहुन्न मलाई थाहा छ, भक्तपुरमा त झन् मनाइँदैन, सोध्नै परेन त्यो मलाई थाहा छ, हाम्रो चलन होइन भन्नुहुन्छ। यहाँ सानो दिदी भन्ने हुनुहुन्थ्यो कि हामीसँग पहिला, सानोमा यहाँ साकी यहाँ लाइब्रेरीमा दिदी हुनुहुन्थ्यो, सायद सुन्नुभएको छ कि। अनि दिदी तिजको शुभकामना भन्यो भने हाम्रो चलन छैन भने भन्नुहुन्थ्यो, चलन नभएर के भएर शुभकामना लिन लिनु न भनेर भन्थ्यौँ हामी। त्यही भन्यो, त्यही त। ल, अब को हुनुहुन्छ त हाम्रो कृष्णजीको मोस्ट वान्टेड?
4: मेरो त आज मोस्ट वान्टेड तपाईँ नै हो कि, तपाईँलाई चाहिँ चिजको चाहिँ धेरै धेरै धेरै शुभकामना।
1: धेरै धेरै धेरै धेरै धन्यवाद है त। ल बाई, हेभ अ गुड डे।
4: म्याम
1: भन्दै हामीसँग अङ्कल कृष्ण प्रसाद जी भक्तपुरबाट धन्यवाद छ। उहाँलाई अङ्कल किन भनेको भन्नु होला, टोलमा सबैले उहाँलाई अङ्कल अङ्कल भनेर मात्रै चिन्नुहुन्छ, त्यही भएर हामीले पनि छुट्याउन अनुमति पाएको छैनौँ, त्यसरी भन्छौँ अङ्कल कृष्ण प्रसाद जी। अब लाग्छौँ अर्को साथीतर्फ, को हुनुहुन्छ कहाँबाट? नमस्ते।
5: हेलो, नमस्ते मिस।
1: नमस्ते, को बोल्नु भयो कहाँबाट?
5: भोजपुर जिल्लाबाट म सुभाष राई बोलेको मिस।
1: सुभाष राई, सुभाष जी के गर्नुहुन्छ?
5: हजुर, म त विद्युततिर काम गर्छु मिस।
1: ए हजुर हजुर, आज छुट्टी छ? छुट्टी छ
5: हजुर हजुर मिस।
1: आजकल त आनन्द भएको छ त्यसो भए हजुरलाई, शनिबार आइतबार मजासँग छुट्टी लिएर बस्यो अनि सोमबारदेखि दौडा दौड गरे होइन? ल, अनि भोलि छुट्टी छ कि छैन हजुरको? विद्युततिर। ल सुरेन्द्र दाई, भोलि छुट्टी छैन भन्ने कुरा आयो है, यहाँ सुरेन्द्र दाईले अघि बिजुली अफिस छुट्टी छ कि छैन भन्नुहुँदै थियो, छैन होला दाई भन्दै थियौँ हामीहरू, महिलालाई मात्रै छुट्टी हो नि त भोलि होइन? अनि ल छुट्टी छैन भन्ने कुरा आयो, कतै पनि छुट्टी छैन नि भोलि होइन विद्युतमा। ओके, अनि सुभाषी अरू नयाँ नौलो तपाईँकोतिर चाडबाड तिज कतिको मनाउने चलन छैन के छ? हल्का फुल्का छ। हजुरको दिदी बहिनी हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ। ल ओके, ल अब के भन्नुहुन्छ त आफूले रेडियोबाट आज फोन लागेको छ, कसलाई के भन्न चाहनुहुन्छ, मोस्ट वान्टेड कसलाई बनाउन चाहनुहुन्छ?
5: मिस तपाईँलाई चाहिँ एउटा म तपाईँले चाहिँ अरू चाहिँ कुन प्रोजेक्टतिर तपाईँ चाहिँ विन्डी हुनुहुन्छ
1: हजुर भन्नुहोस् त के भन्नुभयो?
5: राम प्रायः अरूतिर चाहिँ के अफिसतिर प्रोजेक्टतिर गर्नुहुन्छ कि वर्क गर्नुहुन्न भनेर
1: भन्नुहुन्छ। ए अब त्यस्तो कुरा कहाँ यहाँ अनेरबाट भन्न मिल्छ त नि?
5: हजुर हो र
1: हो नि, मिल्दैन नि कतिवटा कुरा। हामी भेटमा विस्तृत जानकारी गराउँला है सुभाषी। ल अब को हुनुहुन्छ आज मोस्ट वान्टेड हजुरको? हजुरलाई थ्याङ्क यू सुभाषी, बाई हुनुहुन्छ। क्वेसन पनि अचम्म अचम्मको आउँछ कहिले काहीँ। थ्याङ्क यू सो मच है। अर्को साथी पनि हुनुहुन्छ हामीसँग, कहाँबाट को हुनुहुन्छ? नमस्ते हजुर।
6: हेलो, नमस्ते।
1: नमस्ते हजुर, गुड मर्निङ, को बोल्नु भयो?
6: आशिष नयन बसुन्धराबाट।
1: आशिष जी स्वागत छ, सन्चै छ?
6: हजुर एकदम ठिक ठाक छ हजुर,
1: कामतिर पुगिसक्नु भयो?
6: हजुर हजुर।
1: अनि हामीलाई गुन्जाएर बस्नु हुँदैछ? ल ठिक छ, धन्यवाद छ। अनि आफू मात्रै सुन्नुहुन्छ कि छेउछाउमा साथीलाई पनि सुनाउनुहुन्छ कहिले काहीँ?
6: सुनाउँछु, म त सबैलाई नै सुनाउँछु। उहाँहरू कहिले हुनुहुन्छ कहिले हुनुहुन्न प्रायः म चाहिँ भइरहन्छु यहाँ।
1: ओके ओके, ल आफू चाहिँ सुनिरहनुहुन्छ। अनि तिज आउँदैछ, चेलीबेटीलाई फोन गर्नुभयो, हुनुहुन्छ कि हुनुहुन्न चेलीबेटी?
6: फोन कन्ट्याक्ट भइरहेछ, चेलीबेटीहरू हुनुहुन्छ होइन?
1: ओके, कता कता बाहिरतिर हुनुहुन्छ होला सायद? भाली बाहिर हो, नुवाकोटमा हुनुहुन्छ। अब यहीँ आउन के गर्न नमिले पनि एकचोटि फोन चाहिँ गर्नुपर्छ। ल शुभकामना छ है दिदी, तँलाई तिमीलाई हजुरलाई के भन्ने हो त्यो भनेर चाहिँ फोन गर्दा पनि ठुलो खुसी लाग्छ क्या दिदी बहिनीलाई। त्यो सानो कुराले पनि ठुलो रोल खेल्छ क्या, अट्याचमेन्ट बढाउन पनि होइन, आफ्नो पनि झल्काउन पनि। आखिर के छ र मरेर लानु होइन भन्नु त?
6: हजुर पक्कै भने
1: है त। ल अब को हुनुहुन्छ मोस्ट वान्टेड अनि के भन्नुहुन्छ?
6: विशेष गरी त हजुर लगायत अब सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई चाहिँ यो हरितालिका तिजको अवसरमा धेरै धेरै शुभकामना, मोस्ट वान्टेड बनाउँदै छुटिन्छ है।
1: आशिष बाई, वेल भन्दै हामीसँग आशिष नयन, धन्यवाद छ उहाँलाई पनि। अब अर्को साथीतर्फ जानुभन्दा अगाडि हामी ब्रेकमा जाने सरा पाएको हो मैले। ओके ब्रेकमा जान्छौँ, त्यसपछि फर्केर आउँछौँ। सुन्दै गर्नुहोला, साथ दिँदै गर्नुहोला।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि। आरबी कम्प्लेक्स
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि। आरबी कम्प्लेक्स
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स।
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Image FM 97.9 ma. Yo, the most wanted.

0: हजुर, यस कार्यक्रम द मोस्ट वान्टेडमा हुनुहुन्छ वान मोर टाइम. यहाँलाई स्वागत छ र कल गर्न सक्नुहुन्छ अझै पनि हाम्रो प्रोग्राममा. कहाँ कता हुनुहुन्छ त्यहीँबाट आउन सक्नुहुन्छ, कुराकानीमा जुट्न सक्नुहुन्छ, हामीसँग मिठा मिठा कुराकानीहरू गर्न सक्नुहुन्छ यहाँले. र यी क्रममा हामीसँग अर्को पनि साथी आइसक्नु भएको छ, तर कहाँबाट को हुनुहुन्छ उहाँलाई लिनुपर्ने हुन्छ प्रोग्राममा. है त, को हुनुहुन्छ? नमस्ते. हजुर
1: नमस्ते.
0: गुड मर्निङ. नमस्ते. के छ?
1: यादे गीत सुनेदेखि ट्राई गरेको आज. यादे गीतदेखि नै मैले सुने हो त्यो गीत. असाध्यै बुतुक्कै मनपर्ने होइन, त्यो गीत सुनेदेखि ट्राई गरेको.
0: मलाई पनि यहाँ कोही तिज मजाले मनाउने मान्छे आए हुन्थ्यो नि भनी सोच्दै थिएँ. थ्याङ्क गड आइपुगे है. के छ त तिजको हालचाल? के खाइयो अहिलेसम्म? दर कति ठाउँमा खाइयो होइन?
1: ठाउँमा त खाइएन, आफ्नो घरमा खाइयो. आफ्नो घरमा गरेपछि त अब त्यसपछि सबैतिर त क्यान्सल भइहाल्यो. अन्त खासै कतै भएन. यहाँ टोलको हुन्थ्यो हिजो, त्यो पनि क्यान्सल भयो नि. हिजो होला न त्यो 6 गते आफ्नो घरमा सकेपछि. हिजो 6 गते मामा घर, के हिजो चाहिँ मामा घरमा हो. त्यति त्योभन्दा यताउता कतै पनि भएन. अब आज त आफ्नै घरमा यसो पकायो खायो. पकाउन बाँकी छ, बिहानको भान्सा उठ्यो. अब बिस्तारै पकाउने.
0: के के छ आज पाक्ने लिस्टमा?
1: त्यही भन्न खोजे हो मैले भन्न त कि नभन्नु कुरा याद
0: आएर
1: सबै कुरा त भन्न मिल्दैन.
0: कोही कोही मान्छे साह्रै छन् कि होइन, जस्तो बोल्यो त्यस्तै जवाफ दिन्छन् नि है. रमाइलो लाग्छ क्या, कम छैनन् कोही भन्दा कोही भन्दा
1: हुन्छ नि. ठ्याक्कै टिपी टिपिन्छ अनि मलाई हाँस्यो अघि. अनि त्यही भएर ठ्याक्कै अहिले बनियो.
0: कोही कोही मान्छेहरू के सुझी, कोही कोही मान्छे मलाई पनि नटखटवाली भन्छ नि त होइन. म भन्दा मेरा श्रोताहरू झन् धेरै नटखटवाला छन् भनेर भन्छु कि म.
1: त्यो मलाई भने मैले त्यही जवाफ दिएको भएर मलाई नै टार्गेट गरेर भन्छ अहिले. तर यो भन्नेवालामा चाहिँ थिएन. अहिले अहिले हजुरले सोधे ठ्याक्कै आयो कि
0: दिमागमा.
1: पुरी आलुदम त्यस्तै त्यस्तै त हुने. आज खासै माछा मासु खाइँदैन. आजको दिन चाहिँ खासै खाइँदैन क्या. भोलि व्रत बस्ने भएर हिजो अस्तिसम्म खाइयो. अनि आज दर खाने दिनमा चाहिँ हामी पकाउँदैनौँ के. यता घरमा चाहिँ चल्दैन. भोलि पनि बिहान मन्दिर सन्दिर गर्ने. म त अवस्था हेरेर आफूलाई अलिअलि गाह्रो भए जस्तो भयो. अलि लुलो लुलो जस्तो खाइदिने होइन भने सकेसम्म सकेसम्म चाहिँ बस्नु हो. आफूले सकेसम्म अलिअलि हुन्छ नि. कस्तो कस्तो रिङ्गिटा लागे लाग्यो जस्तो खुट्टा लुलुलु भएर हुन्छ नि.
0: हो
1: त्यस्तो त्यस्तो भयो भने चाहिँ फलफुल चाहिँ खाने हो.
0: नत्र सकिन्न कि के हो भने जस्तो भयो भने चाहिँ खाइदिने. होइन भने सकिन्छु डरै छु भने जस्तो लाग्यो भने नखाने. होइन मैले भने नि त अघि शिवजीलाई म फकाउँछु पहिला नै, सकिन्जेल बस्छु है शिवजी, खाइहाल्यो भने चाहिँ नसकेर खायो भने चाहिँ माइन्ड गर्नु पाइँदैन है भने. अनि उहाँले ओके भन्नुहुन्छ नि त होइन. अवश्य भन्नुहुन्छ.
1: अगाडि फलफुल लिएर बस्छु अनि मैले खाइ भइ भन्छु. अगाडिदेखि फेरि मान्ने नि त मान्ने हो. टेन्सन हुन्छ नि त फकाउँदा. अनि म चाहिँ फकाउँदिनँ. अगाडि फलफुल लिएर बसेपछि ल खाने भन्छु अनि खाइदिन्छु. अनि खाइदिइसकेपछि त जे भए पनि फरक परेन नि त. पहिल्यैदेखि भन्यो भने त के हो के हो नि डाउट हुन्छ नि त. दिदी
0: कहाँ भन्यो भने टेन्सन फेरि होइन.
1: अनि टेन्सन हुन्छ.
0: मलाई फेरि त्यो कुरामा स्योर छ कि उहाँले हुन्छ भन्नुहुन्छ भने स्योर छ. त्यो भएर आफ्नो उग्र रूप निस्किन्छ शिवजीको होइन. साह्रै हँसाउनु भयो, खुसी पनि लाग्यो. एकदम धेरै शुभकामना तिजको. भोलिको व्रत राम्रो होस्, नढलिकन बस्नुहोस्. अलिअलि गरेर हिँडेको आज पनि जाने हो एक ठाउँमा.
1: बिचरा के बोलौँ के बोलौँ हुने बार देखिन्छ क्या हजुरले त्यस्तो गर्नु हजुरले अन इयरमा भिन हजुरलाई त्यस्तो भन्ने हो घरमा भित्र पो भन्ने
0: होइन यस्तो हो एकछिन यताउता बोलाइरहन्छु बोलाइरहन्छु बोल्छिन् न खासै अनि त्यसपछि मलाई झोक चल्छ लाग्छ त्यसो भिडियो बनाइदिन्छु भन्छ अनि बल्ल हाँसिन्छ के भन्नु त अनि भन्नु जस्तोलाई त्यस्तै गर्नु पर्यो नि होइन
1: आजको मोस्ट वान्टेड चाहिँ फर्स्टमा आज हजुर सेकेन्डमा भिनाजु आज हजुरलाई फर्स्टमा
0: पार्दिने नमस्ते हामीसँग सुजिता यादव उहाँलाई पनि धन्यवाद छ र अब हामी जान्छौँ अर्को साथीतर्फ कहाँबाट को हुनुहुन्छ हाम्रो प्रोग्राममा प्रोग्राम द मोस्ट वान्टेडमा नमस्ते हजुर आइपुग्नु भयो हजुर पनि हो नि त्यसो भन्ने मलाई होइन हजुर पनि हो नि मलाई नटकट वाली भन्ने होइन लानी के छ त हजुरको नाम पनि भनिदिनु पर्यो हजुरको हालखबर के छ त्यो पनि भन्नु पर्यो
2: म रामकुमार थापा महाराजगञ्जबाट ठिक छ एकदम अनि बहिनीलाई धेरै धेरै मङ्गलमय शुभकामना हाम्रो जुवा थापालाई धेरै नसताउनु होला
0: हस् हुन्छ हुन्छ हुन्छ अनि अरू के छ त तिसमा दिदी बहिनीहरू हुनुहुन्छ कि हुनुहुन्न हजुरको साँच्चै
2: मेरो त बहिनीहरू छन् दुईजना
0: ए हो दर्क पाउने कार्यक्रम भइसक्यो कि आज हुन्छ भरे आउनुहुन्छ ए ल ह्याप्पी तिज
2: त्यसो भए
0: ए ल हुन्छ हजुरले गर्नुभयो म आइपुगेँ भने सोच्नु होला है त म त्यही छु वरपर नै भन्ने सोच्नु होला नि त है
2: अब बहिनी अब न पोखरा पुग्छ कि के थाहा
0: होइन म यसो लाइभ बोलिरहेको छु कहाँ पोखरा पुग्छु
2: पोखराबाट हो
0: होइन नि यहीँबाट हो नि अनेरमै छु नि तर कहिले काहीँ पोखराबाट नि गर्नु मिल्छ तर म अहिलेको उयो बाढी पहिरो बाटो त्यस्तो छ नि त रिक्स छ त्यही भएर गइनँ होइन जाने खालको अवस्था छैन नि त अब फेरि चुमुक चुमुक गरी हिँड्ने बेला पनि छैन नि त आजकल होइन त्यस्तो गर्दैन ज्ञानी भाषु म अनि अब मोस्ट वान्टेडको हुनुहुन्छ
2: उहाँलाई धेरै धेरै मङ्गलमय शुभकामना भन्न चाहन्छु म
0: वेल मध्ये हामीसँग राम कुमार थापा महाराजगञ्जबाट हाम्रो छिमेकी हुनुहुन्छ उहाँ आज अलि राम्रोसँग भने मैले थ्याङ्क यू सो मच दाई अब अर्को साथी सायद लास्ट कलर हो कि जस्तो लाग्यो मलाई हो दाई लास्ट अथवा सेकेन्ड लास्ट ढ्यान्ड्रोराङ गर्नु पर्यो ढ्यान्ड्रोराङ नमस्ते हजुर ल ढ्यान्ड्रोराङै आएछन् मान्छेहरू होइन
3: त्यही पनि थाहा छ मैले कस्तै हालसेक्रे गरी गरी यस्तै हुन्छ
0: यस्तो नै हुन्छ कहिले काहीँ होइन जे पनि हुन्छ हुने बेलामा कहिले काहीँ नहुने बेलामा जति गर्दाखेरि पनि हुँदैन कि अनि शुभ नाम सुनौँ
3: ऋतु भेटरबाट अनि कस्तो घाँटी अहिले अनि तपाईँलाई होइन दिदीको धेरै धेरै शुभकामना
0: थ्याङ्क यू सेम टु यू नमाने पनि
3: थ्याङ्क यू हस् अनि मान्ने पर्छ भन्ने छैन शुभकामना
0: अघि भने नि त मैले हो हो
3: अनि त्यसपछि भोलि चाहिँ मेरो भरेको जन्मदिन छ रेहान सुब्बाको अनि लता श्रेष्ठको छोरी लिजा श्रेष्ठको पनि बर्थडे छ दुवैजनालाई अग्रिमै जन्मदिनको शुभकामना अनि त्यसपछि म गीत मलाई गीत कि लभ लभ लभ ट्रिपल लभको साथी या तिमी क्यारिया बजाइदिनु ल हिजो मैले पुरानो फोटो एटिजतिरको फोटो बनाएको कि ठिक छ उहाँले ठिक्क प्रवीण भाइले पनि यही गीतमा बनाएर हो मैले पनि अहिले भर्खर बनाएर ड्राफ्टमा राखिरहेको छु भनेर उसले पनि राखिरहेको
0: छ कि मैले पनि बनाएर राखिरहेको छु पोस्ट गरौँ कि नगरौँ भएर
3: राख्दा हुन्छ कि दिदी मैले अगाडि नै ड्राफ्टमा उयो गरेर राखिरहेको थिएँ अनि भाइले राखेको देखेर मैले पनि पोस्ट गरेको थिएँ हिजो
0: गर्नु
3: चाहिँ मैले अगाडि नै
0: है अरूले गरिदिइहाल्यो आफू पछि पऱ्यो त्यही भएर बनाइसक गरिहाल्ने हो कि होइन
3: ठिक
0: छ ठिक छ ल हुन्छ ल थ्याङ्क यू धेरै धेरै थ्याङ्क यू बाबा है वेल अब अरू साथी लिन भ्याइला जस्तो छ भ्याएसम्म किन नलिनु होइन सो उहाँले छोटो बोल्ने ज्ञानी हुनुहुन्छ नि त ऋतु पनि कहिले कहिले कुरा फेरि धेरै पनि चल्छ को हुनुहुन्छ आजको लागि लास्ट कलर लास्ट एन्ड लकी कलर साँच्चीकै नमस्ते
4: हेलो नमस्ते गुड मर्निङ
0: गुड मर्निङ भाग्यले पाएको आज होइन अघि नै लास्ट भनेर पनि फेरि आइपुग्नु पाइयो कहिले काहीँ यस्तै हुन्छ को बोल्नु भयो कहाँबाट के छ मेखुजी हालखबर
4: एकदम ठिक छ है भर्खरै खाना भर्खरै भन्दा आधी घन्टा जति भयो खाना खाएर प्रोग्राम सुन्नु पर्यो भनिरहेको थिएँ, फेरि खोइ के टाइमै मिलेन कि अनि कल ट्राई गरेको।
0: ए ओके, ल ठिकै छ। अनि यताउता सबै ठिकै छ होला नि होइन? भोलि व्रत बस्ने पर्सि पूजा गर्ने त यो सकियो है। ल धेरै धेरै धन्यवाद छ। आज को हुनुहुन्छ तपाईँ एकको मोस्ट वान्टेड एन्ड के भन्नुहुन्छ?
4: अनि अशेष दिन हाम्रो दीपिकालाई आफ्नो स्वास्थ्यको धेरै केयर गर, अनि तिज पनि शुभकामना, अनि दीपिकालाई नि म स्वान्टेड पनि बनाउँदै हजुरबाट छुटिन्छु ल।
0: बाई बाई। अब हामी जान्छौँ पहिलो चरणबाट ओझेल हुन्छौँ, दोस्रो चरणमा फर्केर आउनेछौँ। सुन्दै गर्नुहोला, साथ दिँदै गर्नुहोला। इमेजिक 979 अनि हाम्रो प्रोग्राम द मोस्ट वान्टेड।

यस कार्यक्रम द मोस्ट वान्टेड इमेजम 979 पहिलो चरण सकिएको छ, दोस्रो चरण सुरु भएको छ, दोस्रो चरणको पनि फेरि पनि यहाँलाई स्वागत छ। दोस्रो चरणको पनि एकदम धेरै धेरै धेरै हामी तपाईँलाई यो दोस्रो चरणमा पनि वेट गरेका छौँ, प्रतीक्षा गरेका छौँ, तपाईँसँग बस्न चाहन्छौँ, तपाईँसँग गफ गर्न चाहन्छौँ, किनकि हाम्रो यात्रा 12 बजीसम्म हो नि त। अनि तपाईँको मेसेजहरू हामी लिन्छौँ है अब दोस्रो चरणमा। पहिलो चरण जस्तो गरेर फोन गर्ने यहाँले पाउनु हुँदैन, सो फोन गरेर दुःख नपाउनु होला, फोन गर्ने कष्ट पनि नगर्नु होला। अब यसलाई दुःख मात्रै हुन्छ, नयाँ श्रोता हुनुहुन्छ भने थाहा छैन नि त। अनि दोस्रो चरणमा अब के गर्ने त भने भन्नुहुन्छ भने सिम्पल छ, तपाईँको आफ्नो मोबाइलको फेसबुकमा जानुपर्ने हुन्छ र फेसबुकमा गएर हाम्रो फ्यान पेज खोज्नुपर्छ है। यहाँले एकचोटि फ्यान पेज खोज्नुहोस्, त्यहाँ फ्यान पेजमा हामीले तपाईँलाई विभिन्न प्रकारको पोस्टहरू राखेका हुन्छौँ, त्यही क्रममा अब आजको पोस्ट पनि यहाँले देख्नुहुन्छ। तर त्यो फ्यान पेजलाई पहिला यहाँले लाइक गर्नुपर्ने हुन्छ, लाइक गरिदिनुहोस्, अनि त्यसपछि हाम्रो विभिन्न अपडेट्समा तपाईँ अपडेट हुन सक्नुहुन्छ। र भर्खरमा त मैले एउटा सिम्पल पोस्ट हालेको छु है, यहाँ के भयो भन्नुहुन्छ भने कतिवटा भिडियो पनि मैले यहाँ बोल्दै बोल्दै रेकर्ड पनि गरेको थिएँ होइन, अनि के भयो लास्टमा गएर यहाँ फोटो मात्रै पोस्ट भएको छ। आज फोटो मात्रै नै पोस्ट गर्न लेखा रहेछ भने सोचेँ मैले होइन, अब भिडियो पनि थियो थिनको लागि, तर यहाँ हतारमा ओहो ढिला भइसक्यो ल छिटो छिटो पोस्ट गर्नु पऱ्यो भने छिटो छिटो पोस्ट गर्ने भएको त यहाँ फोटो मात्रै गएको छ। ठिक छ, फोटोलाई स्वीकार गर्नु होला, भिडियो राख्ने मन थियो, भिडियो यता छ, फेरि राखौँला होइन के भयो होइन। र सिम्पल कुरा लेखेको छु, धेरै मैले केही लेखेको छैन। नमस्ते, गुड मर्निङ डियर फ्रेन्ड्स भनेको छु, आफ्टर अल तपाईँहरू डियर हुनुहुन्छ नि त। अनि ह्याप्पी दरखाने दिन भनेको छु, किनकि आज वर्ष 2083 सालको तिजको दरखाने दिन हो। आज सबैजना धेरैजसो सबै त नभनौँ, धेरैजसो चेलीबेटीहरू आफ्नो माइती जानुहुन्छ, मावला जानुहुन्छ, दाइको घर जानुहुन्छ, भाइको घर जानुहुन्छ, दिदीको घर जानुहुन्छ, अम्माजीको घर जानुहुन्छ, कति दिदीहरूको घरमा गएर, फुपूहरूको घरमा गएर मजासँग दर खाने रमाइलो गर्ने दिन हो। तर यसपालिको तिज अलिकति त्यति धेरै भव्य हुन सकेन, किनकि भव्य हुने माहौल पनि त छैन नि त होइन। अस्ति भर्खरै त्यति धेरै ठुलो भयङ्कर ठुलो बाढी आयो भोडीकोसीमा होइन, जसले गर्दाखेरि त्यहाँका सम्पूर्ण बासिन्दालाई क्षत विच्छेद बनायो, संसारै उजाड गरिदियो। त्यो पीडाले हामी देशै डुबानमा परेका छौँ, देशकै सबैजना जनतालाई हामीलाई पीर परेको छ, एक प्रकारको शोकमै छौँ हामीहरू। त्यसैले पनि हामीले उल्लासमय तरिकाले मनाउन त सकेनौँ, मनाउन हामीलाई मन लागेन, तर फेरि अर्को तरिकाले कल्चर हो नि त, संस्कृति हो नि त, ठ्याप्पै बन्द गर्न त मिल्दैन नि त, संसार कुनै पनि कुराले रोकिँदैन नि त भनेर सोचेर फेरि हामीले अलिअलि आफ्नो आफ्नो घरभित्र बसेर सबैजनाले आफ्ना चेलीबेटीहरूलाई बोलाउने, यसो मिठो मसिनो खाने, सुख दुःखका गफ गर्ने कुरा चाहिँ गर्नुभएको छ। र सायद यस्तै नै गर्नुहुँदैछ आज पनि, त्यही ठिक्कै ठिक्कै मनाउँदै गरेको यो तिजको फेरि पनि यहाँलाई शुभकामना छ, दरखाने दिवसको, दरखाने दिनको बनाउन। र अब दर खाँदाखेरि मिठो मिठो राम्रो राम्रो खानु होला, तर खाना त खाने, अचाक्ली धेरै खाने नगर्नु होला, यसले पेट दुख्ने समस्या हुनसक्छ, गाह्रो हुनसक्छ तपाईँलाई पेटको समस्या हुने, कहिलेकाहीँ त्यसले धेरै चिल्लो चाप्लो भएर प्रेसर हाईको समस्या हुनसक्छ, अलरेडी प्रेसर हाई छ भने फेरि होइन फ्याटै कता लाग्ने के गर्ने पनि हुनसक्छ। सो एकदमै ख्याल गर्नुहोस्, एकदमै विचार गर्नुहोस् है। यो भन्दै अब भने मेसेजहरूतर्फ पनि म लाग्न चाहन्छु, किन भन्दाखेरि मेसेजहरू टन्नै आइसकेका छन्, हाम्रो श्रोताहरूले एकदम धेरै माया गरेर हाम्रा मेसेजहरू पठाइसक्नु भएको छ। आफ्नो इष्ट मित्र साथीभाइ आफ्ना आफन्त को हुनुहुन्छ उहाँलाई सम्झेर मेसेज पठाउन सक्नुहुन्छ, बर्थडे परेको छ भने बर्थडे विस गर्न सक्नुहुन्छ, राम्रो काम गर्नुभएको छ बधाई भन्न सक्नुहुन्छ, ठिकै हुनुहुन्छ भने ठिकैको कुरा लेख्न सक्नुहुन्छ, आफ्नो मनमा उहाँलाई केही यसो गन्थन सुनाउँछ भने त्यो पनि लेख्न सक्नुहुन्छ, होइन भने ओइ याद आएछ नि तेरो पनि भन्न सक्नुहुन्छ, सानो याद हो तर ठुलो काम गर्छ त्यसले है। यी क्रममा हामीसँग हुनुहुन्छ मेसेज लेखेर पठाउने धेरै साथीहरू मध्येमा आइपुग्नु भएको छ। यहाँ हामीसँग राजेन्द्र ओझा पनि आइसक्नु भएको रहेछ, आज पहिलो मेसेजको रूपमा उहाँको मेसेज मैले रिड गर्न चाहेँ। लेख्नुहुन्छ, गुड मर्निङ ब्युटिफुल सिस्टर भन्नुभएको छ, आजको मोस्ट वान्टेडमा हामी छोरी रक्षा ओझा सहित आज जन्मदिन मनाउनु हुने सबैलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरूलाई पनि हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ। हरितालिका तिज है, पर्सनली म पनि आफ्नो कुरा भनिहाल्छु है, हामीले मेरो प्रोग्राममा चाहिँ तिजको गीत कस्तो राख्नै पाएको छैन क्या, भनेको बुधबारसम्म अब त्यस्तै नै थियो नि, खासै झ्याइँझुइँ तिज आइहाले जस्तो पनि नलागेको माहौलले गर्दाखेरि। अनि बिहिबार शुक्रबार शनिबार त मेरो खासै त्यस्तो लाइभ प्रोग्राम पनि भएन, अब आजको प्रोग्राम लाइभ थियो, तर नेपाली गीतहरू खासै बस्दैन नि त, तिजकै गीतहरू हुँदैन नि त होइन, त्यो भएर कस्तो खल्लो महसुस त भएको छ। तर भोलि तिजको मेन दिनमा मेरो प्रोग्राम छँदैछ, टन्नै हामी तिजको गीत सुनौँला, रमाइलो कुराकानी गरौँला,
होला तिजकै कुराकानी गरौँला। सो भोलिको दिनमा पनि हामीलाई सुन्नुहोला बिहान 10 देखि 12 बजेसम्म, अनि भोलि हरितालिका तिजकै विषयमा व्रत कसरी बस्नुहुन्छ भन्ने कुरा पनि हामी गरौँला, फोन नै लिने कोसिस गरौँला हामी है। ल, जानकारी गराएको अलरेडी। अब अर्को साथी पनि हुनुहुन्छ हामीसँग, यहाँ लेखेर पठाउनु भएको छ हामीलाई मेसेज हाम्रो श्रोता साथीहरूले। अनु सिंह हुनुहुन्छ, हेलो दिदी नमस्कार, म नयाँ बजारबाट सुन्दैछु, म क्षेत्र नयाँ बजारबाट सुन्दैछु। भोलिको तिजमा सबै देशवासी नारीहरूलाई तिजको शुभकामना, र भोलि नै मेरो छोरोको जन्मदिन पर्न गएकोमा उनलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच, र हजुरको छोरालाई पनि ह्याप्पी बर्थडे इन एडभान्स भनेर भन्छु है त। अनि अर्को साथी पनि हुनुहुन्छ हामीसँग, मेसेज लेखेर पठाउनु भएको छ हामीलाई हाम्रो साथीले, यहाँ हुनुहुन्छ मनको साथी जीवन कार्की हुनुहुन्छ, सायद उहाँको पहिलो मेसेज थियो क्या है। हजुर गुड मर्निङ पोखरेल, नमस्कार, आरएमए हुनुहुन्छ पारूजी, के छ खबर? हजुर हाल खबर सुनिरहेको छु कार्यक्रम पोखराबाट, र मनको साथी इमेज परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, नेपाली गीत सङ्गीतको जय होस्, शुभ दिन हजुर भन्नुभएको छ। हजुर थ्याङ्क यू सो मच, हजुरलाई पनि एकदम धेरै धेरै शुभ दिन है त। अनि अर्को साथी हुनुहुन्छ यहाँ, रमेश शाह आइपुग्नु भएको छ, मुसुक्क मुस्कान सहितको, होइन दाँत नदेखेको मुस्कान सहितको फोटो छ उहाँको, ह्याप्पी तिज म्याम भन्नुहुँदैछ, थ्याङ्क यू सो मच, फ्रेस गीतले नै पागल बनायो, ए हो र म अलिअलि आइरहेछ मलाई, मेरा दिल तो पागल हे भन्ने गीतले, ओके मेरा दिल तो पागल हे, एट द सेम टाइम हजुरको हाँसो सकिगो नि आजको होस् भनेर मेरो दिदी बिना शाह लगायत सम्पूर्ण नारी साथीहरूलाई थ्याङ्क यू भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच है, धेरै धेरै धन्यवाद छ रमेशजी। र हामी अबको क्रममा एउटा गीत छ हामीसँग, दिल तो पागल हे भन्ने गीत, त्यो गीत यहाँको लागि राख्न चाहन्छौँ हाम्रो कार्यक्रममा सुन्दै गर्नुहोला, र आफूलाई पनि कुनै गीत विशेष सुन्नै मन लागेको छ भने लेख्नुहोला, बज्यो भने बजिहाल्यो, बजेन भने फेरि फेरि चित्त नदुखाउनु होला, चित्त दुखाउन चाहिँ पाइएन है, यो चित्त दुखाउने कामले फेरि आफैलाई गाह्रो गर्छ, त्यसैले चित्त दुखाउन नपाई, गीत चुज गर्न पाई, बज्यो भने दङ्ग हुन पाई, बजेन भने दुःख दुखी हुन चाहिँ नपाई। सुनौ यो गीत हाम्रो कार्यक्रम द मोस्ट वान्टेडमा।

यस, दिल तो पागल हे, दिल दिवाना हे, दिललाई पागल गर्ने मान्छे आएर बसेका छन् यहाँ अगाडि, होइन बोल्न जान्छु दाई भन्दा पनि एकछिन पख भनेर भन्छन्, यो गीत निकालौँ न दाई भने पनि अह म निकाल्दिन भन्छन्, बेइज्जत गरिन भन्छ होला, हामीले जे हुन्छौँ लाइभली हुन्छौँ होइन। दाई के छ त, चाहने विचार छ बहिनीलाई आज दरहाने दिन के खुवाउनु मन छ खुवाइहाल्नु होला, भोलि तिजको बेलामा फेरि मोमो पिज्जा के खान्छु म खुवाउँछु तिमीलाई खाऊ बहिनी भन्न पाइँदैन हेर्नु दाई, होइन दाईको एउटा नराम्रो बानी, अब मैले यति भन्दा गर्दाखेरि नाम यहाँ थाहा छैन भनेको छैन तर गेस्ट चाहिँ गर्नुभएको छ धेरैले, किनकि दाईको चर्चा हरेक तिजमा हुन्छ यहाँ, हिजो अस्ति दाई एक कप चिया खुवाउनु भन्दाखेरि बल्ल बल्ल खुवाउँछन् दाईले, होइन है राम्रोसँग खुवाउनुहुन्छ चिया त आनन्दले खुवाउनुहुन्छ, तर अरू बेला चाहिँ अह खाजा खुजीको केही वास्ता छैन, जब तिज आउँछ त्यसपछि तिमी जान्छौ पिज्जा हटमा जान्छौ, तिमी जान्छौ कहाँको मोमो खान्छौ, यहाँको ल्याऊ त्यहाँको ल्याऊ भन्छ, भोलि पनि त्यस्तो नभन्छ है खुवाउने भाइ आजै खुवाइछ है छिटो चान्स दिन्छु मैले बहिनीलाई खाना खुवाउने खाजा खुवाउने है, हाँस्नुहुँदैछ। एनिवे यस्तै हो हामीहरू, फेरि पनि स्वागत छ, अब यस्तो यसो भनेपछि थाहा पाउनुभयो अगाडि रमेश दाई हुनुहुन्छ, सुरेन्द्र दाई गइसक्नु भएको छ, उहाँलाई कहीँ जानु छ अरे, र मलाई पनि आज दौडी दौडी अलिक छिटो छिटो कहीँ कतै जानु छ भनिसकेको छु मैले अघि नै, सयचोटि मैले नाइ भने तर 200 चोटि उहाँले जसरी पनि आऊ है भनेपछि जान बाध्य छु म, रमेश दाई बुझ्नुभयो त्यो भएर मात्रै हो, तर होइन भने माहौल छैन नि त, आफ्नै घरमा आफ्नै दाईको घरमा आफ्नै बाउ आमाको घरमा बसेर त खानु पऱ्यो नि, संसार यस्तै हो चल्नु पऱ्यो नि त होइन। ल अब अगाडि बढौँ, यतातिर नजाउँ, माला के सुन्नुहुन्छ यहाँ, गुड मर्निङ पारु म्याम हाउ आर यु डुइङ टुडे भनेर लेख्नुहुँदैछ, आम गुड होइन, आई होप यु आर डुइङ वेल, आई मिनल द डटर अफ माला केसी एन्ड ह्याप्पी तिज, आई होप यु ह्याभ बिन ह्याभिङ अ ब्लास्ट अफ सेलिब्रेसन, यु आर लुकिङ रियली भेरी भेरी प्रिटी टुडे, माई मम ट्राइड कलिङ यु ओके टुडे बट अनफर्चुनेटली द गर्ल्स डिड नट गो थ्रु टुडे, माई मोस्ट वान्टेड फर टुडे आर अल द ब्युटिफुल एन्ड स्ट्रङ वुमेन अफ नेपाल, माई आन्टी प्रेमा बिसी, यु प्रिया म्याम एन्ड अल द फिमेल स्टाफ अफ द इमेज फ्यामिली, टुडे आई रिक्वेस्ट यु टु प्ले द सङ भरत बटुर फ्रम द फिल्म पडोसन, द्याट इज फर टुडे एन्ड आई होप यु ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ, थ्याङ्क यू सो मच फर यु ग्रेट मेसेज, ब्युटिफुल मेसेज भनौँ न चाहिँ, थ्याङ्क यू। सिजन हुनुहुन्छ यही गीत हामी राख्छौँ अबको क्रममा, अनि सिजन हुनुहुन्छ यहाँ, नारीहरूको महान चाड दर र तिजको शुभकामना, अनि पारू दिदीलाई पनि दर खाने धेरै खानु धेरै मोटाउनुहोस् भन्नुभएको छ, नै मोटाउँदिनँ म जे छु ठिकै छु है, मोटो भए पनि दुब्लो भए पनि हेल्दी हुनु पऱ्यो, तर धेरै मोटो भनेको राम्रो होइन होइन, त्यो एक्स्ट्रा फ्याट हुन्छ, ठिक्कको हुने राम्रो। पञ्चप्रकाश प्रधानलाङ हुनुहुन्छ, नमस्कार हजुर, तिजको मुरी मुरी शुभकामना, आजको मेरो मोस्ट वान्टेड सम्पूर्ण दिदी बहिनीहरू हुनुहुन्छ भनेर भन्नु

भएको छ, हुनुपर्छ अरे हसास। अनि बिन्जु बिन्दिया हुनुहुन्छ, वैद्य हुनुहुन्छ, ह्याप्पी तिज भनेर लेख्नु भएको छ, थ्याङ्क यू। वसन्त राई हुनुहुन्छ, गुड मर्निङ पारू बहिनी, ह्याप्पी दरखाने दिन टु यु टु भनेर लेख्नु भएको छ, थ्याङ्क यू। अर्को साथी हुनुहुन्छ हामीसँग, स्वस्ति महर्जन हुनुहुन्छ, स्वस्ति महर्जन हुनुहुन्छ, लेख्नुहुन्छ, नमस्ते पारू दिदी, सम्पूर्ण दिदी बहिनी तथा नारीहरूमा हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना। यस पावन पर्वले सबैको जीवन सुख शान्ति समृद्धि र आपसी प्रेम बढाओस्। तिजको मौलिकता संस्कृति र मर्यादालाई आत्मसात गर्दै सभ्य शालीन र सुरक्षित रूपमा तिज मनाऊ भन्नु भएको छ। कस्तो राम्रो, धेरै धेरै धन्यवाद, यति राम्रो मेसेज लेखेकोमा एकदमै खुसी लाग्यो, दङ्ग लाग्यो, मेसेज सुनेर पनि आनन्द भयो है, म धन्यवाद छ। अर्को साथी हुनुहुन्छ हामीसँग, बिन्दुरा खनाल हुनुहुन्छ, कार्यक्रम प्रस्तुता इमेज एफएम परिवार श्रोता साथीहरू सबैमा नागार्जुन नौबाट एनपी मरहट्टाको तर्फबाट भेरी गुड मर्निङ तथा दरहानी दिनको धेरै धेरै शुभकामना छ। हामी नेपाली नारीहरूको यो सांस्कृतिक विशेष पर्व तडक भडक तछाड मछाड नगरी सामान्य रूपमा मनाउन सकियोस्, यही छ सबैमा शुभकामना। ओके, साँच्चै हो, सधैँभरि हरेक वर्ष यसरी नै, जसरी अहिले यो साल मनाइयो त्यसरी नै मनाउन सक्यो भने गजब हुन्थ्यो कि, आनन्द हुन्थ्यो। यस्तो देखासिके हुन्छ, आज पनि दरहाना गएको छ, भोलि पनि गएको छ, पर्सि पनि गएको छ, होइन, त्यो घरको मान्छेलाई पनि इरिटेसन हुने गरे जाने कि जाने पनि, है, यस्तो नगरौँ, जहाँ जानै पर्ने हो आफ्नो माइती आफ्नो दाजुभाइकोमा मात्रै हो नि त दरहानी भनेको, ए यता र उता हिना छ है, के हो यो, यस्तो नहोस् अबदेखि यस्तै तरिकाले चल्न सकियोस् त्यही कामना गरौँ। अनि अर्को मेसेज गर्दा पनि हामीसँग हुनुहुन्छ यहाँ, गुड मर्निङ हजुर, डिएरजी पारू पहाडी अर्याल भन्नुभएको छ, नाम थाहा पाइसक्नु होला आफैले, ओहो मेरो मेसेज आयो भन्नुभयो होला, नवीना श्रेष्ठ हुनुहुन्छ, दरहानी दिन र तिजको भव्य शुभकामना हजुर लगायत सुन्नुहुने सम्पूर्णलाई, आफ्नो स्वास्थ्यको ख्याल गरेर व्रत बस्नुहोला भन्ने चाहे, व्रत मनदेखि भक्तिभावले बस्ने हो, नखि देखाको लागि हो, त्यसरी स्वस्थ व्रत बसौँ है भन्नुहुँदैछ। सबैको जय होस्, मोस्ट वान्टेड सङ्ग चाहिँ चाहुङ्गा मे तुझे साँझ सबेरे सुन्नुहुने सबैको लागि जय होस् भनेर भन्नुभएको रहेछ। ल ठिक छ, अहिलेको लागि हामी अघि उद्घोष गरेको गीत सुन्छौँ भाइ भन्ने, र त्यसपछि ब्रेकमा गएर अनि नवीनाजीको गीत हुनेछ हाम्रो कार्यक्रम मोस्ट वान्टेडमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

हजुर ये सनामको तेरे आवाज में न दुंगा चाहूंगा मैं तुझे चाह साझ सवेरे सारे मिठो गीत मन्छु नै खालको गीत पुरानो गीत तर एकदमै माइन्ड ब्लोइङ गीत है. गीतसँगै स्वागत छ फेरि पनि यहाँलाई हाम्रो प्रोग्राममा हुनुहुन्छ. नवीनाजीले चुज गर्नुभएको थियो यो गीतलाई हाम्रो कार्यक्रम द मोस्ट वान्टेडमा. यहाँ पनि आउनुहोस्, मेसेज गर्नुहोस् धेरैभन्दा धेरै. हाम्रो फ्यान पेजमा गएर फ्यान पेज खोज्नको लागि आफ्नो मोबाइलको फेसबुकमा जानुहोस्, इमेज 979 फ्यान पेज सर्च गर्नुहोस्, भेट्नुहुन्छ, लाइक गर्नुहोस् अनि हामीसँग जोड्नुहोस्. माया सुरु हुनको लागि एकअर्कालाई हेराहेट देखादेख कनेक्सन हुनु पऱ्यो नि त, त्यही भएर लाइक गर्न जरुरी छ. एनिवे अब लाग्यो अरू मेसेजहरूतर्फ र हुनुहुन्छ हामीसँग यहाँ मेसेज गर्दा. हामीलाई मेसेज लेखेर पठाउनु भएको छ हाम्रो श्रोता साथीहरू धेरैजनाले मेसेज धेरैभन्दा धेरै लेखेर पठाउने क्रममा नै हुनुहुन्छ, धन्यवाद छ. र एकजना साथीले चुज गर्नुभएको छ एउटा गीत अब ब्यास सिंहजीले जानमको मेरे दिल का पता तुम्हें किसने दिया भन्ने गीत. यो गीत मलाई पनि सुन्न मन लागिरहेछ, सुनमला सँगै बसेर होइन. लेख्नुहुन्छ उहाँ, गुड मर्निङ एन्ड नमस्ते पार्वती दिदी, अनि सन्चै हुनुहुन्छ है, अनि भोलि को सबै दिदी बहिनीहरूलाई शुभकामना छ भनेर भन्नुभएको छ. धेरै धेरै धन्यवाद छ र त्यो गीत पनि चुज गर्नुभएको छ. अबको क्रममा हामी यही गीत यहाँलाई राख्नेछौँ. र अनि मुमला नेगी तामाङ हुनुहुन्छ, हाई दी गुड मर्निङ एन्ड ह्याप्पी तिज. आजको मोस्ट वान्टेड मेरो बहिनी शर्मिलालाई जन्मदिनको शुभकामना छ भन्न चाहे है भनेर भन्नुभएको छ. थ्याङ्क यू सो मच हस्, धेरै धेरै धन्यवाद छ. अर्को साथी पनि हामीसँग हुनुहुन्छ, छत्रयाम्पू हुनुहुन्छ. हेलो मी छत्रयाम्पू मोरङदेखि राज कले मगर मिसिङ रेवत मुना बस्ने सुनिता राई पूर्वेली माया राई दिलु सानु एम्पू कमला मुखिया कविता मगर गीता लिम्बू मनिषा बान्तवा रानु टकाल धर्मराज खेम लिम्बू अनि कमला बनेम लिम्बू कुमारी योङहाङ लावती सबैजनालाई सम्झिरा भन्ने भन्नुभएको छ. ऋतु सुब्बालाई पनि सम्झिनु भएको रहेछ है त. त्यस्तै गरिकन अर्को मेसेज गर्दा पनि हामीसँग हुनुहुन्छ, हेम श्रेष्ठ हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते पार्वती दिदी, सन्चै हुनुहुन्छ. धेरै धेरै पछि आज आएँ है, हजुरलाई धेरै धेरै सम्झना छ आजको मोस्ट वान्टेड हजुरलाई, बाई बाई भन्ने भन्नुभएको छ. थ्याङ्क यू सो मच हेमजी, कथा हराउनु भयो आजकल दुब्लो दुब्लो हुनुभएको जस्तो छ, होइन रहेछ. प्रोफाइल पनि खोलेर हेरेको मैले, कस्तो दुब्लो देखेको के यो प्रोफाइल पिकमा. थ्याङ्क यू. अर्को साथी हुनुहुन्छ हामीसँग, मिना श्रेष्ठ हरितालिका भन्ने भन्नुभएको छ. भोलि हो कि हरितालिका, भोलि पनि त म आउँछु नि त, भोलि पनि पोस्ट राखौँला अनि त्यहाँ कुराकानी गरौँला नि त. अनि अर्को साथी हुनुहुन्छ हामीसँग, कल्पना श्रेष्ठ, ह्याप्पी तिज सम्पूर्ण नेपाली दिदीबहिनीहरूको लागि. दुःखको घडीमा आफ्नो इच्छा र कोसिसलाई नमार्नु होला भन्न चाहन्छु, र आजको दर खानु होला, भोलि व्रत बस्नु होला. ओके हुन्छ, ओके बाई भन्नुभएको छ आज. थ्याङ्क यू, थ्याङ्क यू. अनि मनु छेत्री हुनुहुन्छ, नमस्ते टक्राउनु भएको छ. साके लक्ष्मीले पनि नमस्ते टक्राउनु भएको छ. अनुपम मगर हुनुहुन्छ, नमस्ते बारुशिस, म हाल पनि दुहा कतारदेखि सुन्दै आएको छु. ओहो र ख्याल गर्नुहोला, गर्मी ठाउँमा हुनुहुन्छ. नियमित श्रोता पनि हो, साह्रै राम्रो लाग्छ इमेज एफएमका कार्यक्रमहरू. नेपाली चेलीहरूको यो महान चाड हरितालिका तिज लक्ष्य हार्दिक मङ्गलमय शुभकामना सबै चेलीहरूलाई र हजुरलाई पनि भने भन्नुभएको छ. थ्याङ्क यू सो मच अनुपमजी, धेरै धेरै धन्यवाद छ है. अनि अर्को साथी प्रहलाद सिमखडा हुनुहुन्छ, उहाँको लागि पनि एक गीत राख्छु ल म. नमस्ते बहिनी, म कोमलटारबाट तपाईँको कार्यक्रम सुन्दैछु है, तिजको शुभकामना भन्न चाहे. यसैबाट डर खान आउनुहोस्, ज्वाइँ साहेबलाई पनि हस्त नमस्ते भन्नुभएको छ. हुन्छ, ज्वाइँ साहेबलाई पनि बोकेर आउने हो, धन्यवाद छ. अर्को साथी हुनुहुन्छ हामीसँग, अन्जान यात्री प्यारी साङपाङ हुनुहुन्छ. नमस्ते सीत, छोरी कल्पना साम्पाङलाई माया, शिष दिलपाली शर्मिलालाई पनि सम्झिन भने भन्नुभएको छ. अर्को साथी रामकृष्ण रिजन मोटी हुनुहुन्छ, नमस्कार दी, हरिकालिका तिजको पावन अवसरमा सम्पूर्ण आमा दिदी बहिनीहरू लगायत मेरो प्यारी श्रीमतीलाई पनि हार्दिक मङ्गलमय शुभकामना भने भन्नुभएको छ. थ्याङ्क यू सो मच यहाँलाई पनि. त्यस्तै गरिकन अर्को साथी पनि हामीसँग हुनुहुन्छ, लेख्नुहुन्छ कृष्ण प्रसाद शिल्पकार हुनुहुन्छ. जजुलाई पाई पारो दिदी, म अङ्कल कृष्ण प्रसाद शिल्पकार भक्तपुरबाट, मेरो प्यारो पारो दिदीलाई पनि तिजको धेरै धेरै शुभकामना छ ल भन्नुभएको छ. हस् हस्. अर्को साथी हुनुहुन्छ नानु करुणा हुनुहुन्छ, धेरै पछि मेसेज भेटेँ है मैले. हेलो हेलो, फेरि गुड मर्निङ पार्वती दिदी, म नानु करुणा भोजपुरबाट है, धेरै समयपछि हजुरको मायाले फर्केर आएको छु है. आजको मेरो मोस्ट वान्टेड राख्दा चाहिँ आउँदै गरेको तिजको सबैमा शुभकामना, र विशेष राम्री हाम्रो पार्वतीलाई पनि तिजको शुभकामना एडभान्समा भन्ने भन्नुभएको छ. थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ नानु. अनि हराउन पाइएन है, यसरी आउनु पर्यो बेला बेलामा. मिसिङ रेवत हुनुहुन्छ, नमस्कार,
आजको मोस्ट वान्टेड मेसेज एक्सन विराज राई, अनुष्का अनि त्यसै गरी छत्रयामपुर एन्ड मिस यु अल फ्रेन्ड। अब बस्ने गीत इमेज एफएम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी साथीहरूलाई पनि भन्नुभएको छ, थ्याङ्क यू सो मच। अर्को साथी राजेश थापा हुनुहुन्छ, नमस्कार पारसिस, महिलाहरूको महत्व महान पर्व हरितालिका तिजको हजुर लगायत सम्पूर्ण महिला दिदी बहिनीहरूमा धेरै धेरै शुभकामना दिन चाहन्छु भनी भन्नुभएको छ, थ्याङ्क यू राजेशजी। अर्को साथी हुनुहुन्छ हामीसँग, हेरौँ ज्यास्मिन महर्जन हुनुहुन्छ, मोस्ट वान्टेड टाइम र माइलो टाइम अपकमिङ सङ तपाईँ भन्नुपर्दाखेरि तपाईँलाई अनि इमेज एफएम 979 को शुभ दिनको आर्ज्य प्रिया थापा म्यामलाई अनि राष्ट्रिय स्वतन्त्र पार्टीको गणेश पराजुली सरलाई भन्ने भन्नुभएको छ, थ्याङ्क यू सो मच ज्यास्मिनजी। अर्को साथी पनि हेर्दैछु, कल्पनाजी माया पठाउनु भएको छ, जुद्ध बहादुर नगरकोठी हुनुहुन्छ, तिजको धेरै धेरै शुभकामना सम्पूर्ण दिदी बहिनीहरूलाई सीता पाइला काठमाडौँबाट म भनेर भन्नुभएको छ, भन्नुभएको रहेछ, धेरै धेरै धन्यवाद छ यहाँलाई पनि। त्यस्तै गरिकन अर्को एकजना साथीको मेसेज पनि मैले झुलुक्क देखे जस्तो लागेको थियो, हेरुमको हुनुहुन्छ कहाँबाट, बसन्त राजबाग हुनुहुन्छ है, शुभ दिन आज दर्खाले खुवाउने र भोलि तिजको व्रत बसी भगवान शिवको पूजा गरी रमाइलो गर्ने पारुसी सहित सबै दिदी बहिनीहरूलाई हार्दिक शुभकामना भन्दै आजको मोस्ट वान्टेड भोलि जन्मदिन परेको छोरी बिजु राजबागलाई जन्मदिनमा सुस्वास्थ्य र दीर्घायुको कामना र शुभ आशिष दिँदै फोम तलासको आजको जुनी रातमा धरती पढे आसमा भन्ने बोलको गीत मिल्छ भने सुनाइ पाऊ भन्नुभएको छ। फेरि एकपटक हरितालिका तिजको शुभकामना सबै दिदी बहिनीहरूलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। हजुरको यो गीत चाहिँ हामी राख्ने कोसिस गर्छौँ तर ब्रेक पछाडि भेटियो भने है, अहिलेको लागि पनि हामी जान्छौँ यो अर्को मिठो गीततर्फ जानम फम्बाट।

0: आरबी कम्प्लेक्स
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
0: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
0: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: इमेज एफएम 97.9 मा यो हो द मोस्ट वान्टेड द मोस्ट वान्टेड द
2: मोस्ट वान्टेड पावर्ड बाइ
3: यलेस क्यापिटल
4: समृद्धिको लक्ष्यमा सँगै

आजको जुलरी रातमा सुन्नुभयो वसन्त श्रेष्ठजीले, राजबागजीले चुज गर्नुभएको छ यो गीत. गीत सँगसँगै स्वागत छ. र अब भने हामी मेसेज रिड गर्छौँ अलिअलि, त्यसपछि रितु सुब्बाले चुज गर्नुभएको गीत रहनेछ हामीसँग, लभ माटर साथिया यति नै क्या किया. वेल, त्यो गीत हामी एकैछिनमा राख्छौँ मेसेजहरू रिड गरेर. गुड मर्निङ ब्युटिफुल डियर, ह्याप्पी तिज भन्ने भन्नुभएको छ. थ्याङ्क यू सो मच हाम्रो अन्ता जोशीजीलाई, हजुरलाई पनि ह्याप्पी तिज है. अनि सोनीमा राई हुनुहुन्छ, गुड मर्निङ सिस, मिस यु अल भन्नुभएको छ. राज कालीकोटी हुनुहुन्छ, हाई सिस गुड मर्निङ. झापाली हिरो राज कालीकोटी बिर्ता मोड झापाबाट, झापा जस्ट नाउ युएई, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड्स भन्नुभएको छ. नेपाली सोभित हुन्छ, गुड मर्निङ हजुर, आजको मोस्ट भने सबै नेपालीहरूलाई ह्याप्पी तिज, जय नेपाल जय होस् भन्नुभएको छ. सेम एनपी हुनुहुन्छ, गुड मर्निङ हजुर, सेम खानीटरीबाट, आजको मोस्ट भने भोलि हरितालिका तिज मनाउनु हुने सबै नेपाली नारीहरूलाई भन्नुभएको छ. ओके बाई भन्नुभएको छ, थ्याङ्क यू. जुना चामलिङ हुनुहुन्छ, ट्राभल लभ शान्ता सर एन्ड उहाँको सबैलाई ह्याप्पी एन्ड ह्याभ ए ग्रेट डे भन्ने भन्नुभएको छ. थ्याङ्क यू. बिहानी अनुष्का हुनुहुन्छ, उहाँले पनि सम्झिनु भएको छ आफ्नो मितिनीलाई, धेरै धेरै धन्यवाद छ. मिना श्रेष्ठ हुनुहुन्छ, दर्शन नमस्कार भन्ने भन्नुभएको छ. छोटो छोटो गर्दैछु मेसेजलाई, टाइम छैन कि. रामेश्वर बोगटी, ह्याप्पी दरखाने दिन भन्ने भन्नुभएको छ, धन्यवाद छ. जुद्ध बहादुर नगरकोटी भइसक्यो, चिप्ली भिन्डी पनि आएको रहेछ नि यहाँ. हेलो, गुड मर्निङ ब्युटिफुल भाइ दिदी, कति राम्री भएको आजको त. फर्स्ट अफ अल त ह्याप्पी तिज है तपाईँलाई. बिनाजुले के गिफ्ट दिनुभयो त, हिजो माग्दा माग्दै हुनुहुन्थ्यो त भिडियोमा. आज मजाले दर खानु होला है. अनि आजको दिन, आजको मेरो मोस्ट वान्टेड चाहिँ यो तिज सेलिब्रेट गर्ने मेरो प्यारा दिदी बहिनीहरूलाई र यो जो माइती आज मजा गर्नुपर्छ भन्दै बसेका छन्, पोखराबाट बहिनी पनि आएको छ, सो एकदम एक्साइटेड हामी त. ए हो र, ल बधाई छ भन्दै सबैलाई ह्याप्पी तिज, ल ल ल इन्जोय गर्नुहोस्, रमाउनुहोस्, मस्ती गर्नुहोस् है. तर वरपर धेरै हल्ला खल्ला नगर्नुहोस्, छेउछाउमा पीडित हुनुहुन्छ भने गाह्रो हुन्छ, आफूभित्र मजासँग रमाइलो गर्नुहोस्. जिन्दगी यस्तै त हो नि होइन, के हुन्छ भने थाहा हुँदैन, त्यसरी जीवन जेलसम्म खुसी भएर जिउनुहोस्. पुनम रञ्जित हुनुहुन्छ, गुड मर्निङ पारु म्याम, ह्याप्पी तिज. प्रिया थापा, सुकारिका केसी म्याम, इमेज फाइनेन्समेन्ट नाइन परिवार, सबैलाई ह्याप्पी तिज. अनि म्याम आज हाम्रो रवि लामिछाने सरलाई पनि मेनी मेनी ह्याप्पी बर्थडे सर भन्छु म्याम भन्ने भन्नुभएको छ. थ्याङ्क यू सो मच. सन्ध्या लिम्बू हुनुहुन्छ, नमस्ते. अनिल बस्नेत हुनुहुन्छ, धेरै धेरै शुभकामना छ हजुरलाई दरहानी दिनको पनि भन्नुभएको छ, धन्यवाद छ. कल्पना साम्बाको मेसेज पनि फेरि आएको रहेछ. अनि अनि अनि अनि हेरौँ हेरौँ, राजु श्रेष्ठ जोजो लपा भन्नुभएको छ, युवराज पराजुली हुनुहुन्छ, उहाँले आफ्नो सम्पूर्ण नेपाली नारीहरूलाई भोलि आउँदै गरेको हरितालिका तिजको धेरै धेरै शुभकामना छ. र आजको विशेष मोस्ट वान्टेड मेरो प्यारी श्रीमती सहित सबै चेलीबेटीलाई भन्नुभएको रहेछ, धन्यवाद छ. ल, मैले अलमोस्ट सबै मेसेजहरू रिड गरेँ जस्तो लाग्यो, काहीँ कतै कोही छुट्नु भएको भने आइएम सो सरी भनेर भन्न चाहन्छु है. छुट्नु भएको छैन छैन जस्तो लाग्यो, तर छुट्नु भएको भए चाहिँ सरी है. मैले स्क्रल गर्दैछु अझै पनि, कोही देखिनु भएको छैन, सबैलाई लाइक गरेको छु नि त मैले. ल, थ्याङ्क यू सो मच सबैजनाले सुने साथ दिनुभएकोमा. घर घरमा बसेर फोन गर्नुहुने साथीलाई पनि धन्यवाद छ, मेसेज गर्ने साथीलाई पनि धन्यवाद छ. सुरेन्द्र दाई, रमेश दाई दुवैजनालाई धन्यवाद भन्दै आजको कार्यक्रम द मोस्ट वान्टेडबाट बिदा हुन चाहन्छु. आजको दिन राम्रो होस्, रमाइलोसँग मिठो मसिनो जे जस्तो छ आफ्नो औकात अनुसार मिठो मानेर खानुहोस्. माइतीमा गएर जे दिनुहुन्छ त्यसलाई स्वीकार गरेर धन्य भनेर खानुहोस्, किनकि हामीलाई एक शब्द माया गरेर बोलाउनु पनि कहिलेकाहीँ ठुलो हुनसक्छ. कुनै पनि कुराको गुनासो नगरौँ, जस्तोसँग हामीलाई वेलकम गर्नुहुन्छ त्यसलाई सहर्ष स्वीकार गरौँ है. त नमस्ते.

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को
1: आरामदायी स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै
2: स्टुडियो टाइम। अहिले 12 बजेको छ।
3: यलेस क्यापिटल,
4: समृद्धिको लक्ष्यमा सँगै
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई प्रभु इन्स्योरेन्स,
6: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक,
7: क्षमा सँगसँगै
8: मञ्जुश्री फाइनान्स,
9: बिहाइन्ड योर ह्यापिनेस।
5: इमेज समाचारको साथमा

0: नमस्कार, इवेट समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, 9 जना घाइते, गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो। यस वर्षको 30 पर्व आजदेखि सुरु, माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा। फोटेकोसी बाढी पीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने, प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 सम्म निशुल्क शिक्षा र आवासको व्यवस्था गरिने। इन्डोनेसियामा 240 जना सवार जहाज जाबा सागरबाट बेपत्ता, खोजी अभियान सुरु, 148 किलोमिटर टाढा रहेको सङ्केत मिलेको जानकारी। र नेपालसँग आगामी वर्ष द्विपक्षीय क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक, नेपालको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीको सकारात्मक प्रतिक्रिया।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस्, ल लिनुहोस्।
1: प्लिज, नो प्लास्टिक। मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
3: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल।
0: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा मृत्यु भएका 2 जनाको शनाखत भएको छ। दुर्घटनामा चालक सहित 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 की अन्दाजी 15-16 वर्षीय प्रेमकला पुन रहेका छन्। कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिम्ले आउँदै गरेको जीप देउता खोलामा सडकबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा 9 जना घाइते भएका छन्। घाइतेमध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ। अन्य घाइतेको सानीभेरी गाउँपालिकाको पालिका अस्पतालमा उपचार भइरहेको छ। यस वर्षको 30 पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई 30 को व्रतको पूर्व तयारीका रूपमा पनि लिइन्छ। पोलीको 30 मा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता रहेको छ। विशेष गरी दुधबाट बनेका खिर, ठकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका 30 पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। भोटेकोसी बाढी पीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी पीडितको पुनर्वासको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनु भएको हो। त्रिशुली नदीको दायाँ बायाँ अब बस्ती बसाउन नहुने भन्दै उहाँले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले घर बनाइदिने सहमति भएको दावी गर्नुभयो। नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने सहमति भएको र रसुवाका लागि जग्गा खोजी भइरहेको थापाको भनाइ छ। मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 सम्म निशुल्क शिक्षा आवासको जिम्मेवारी लिन प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएको उहाँको तर्क छ। रसुवाको बुटेकुसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1386 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 179 जना, थादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 230 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डिएनए नमुना सङ्कलन गरिएको छ। हालसम्म बेपत्ता भएका 4089 जनाको खोजी कार्य भइरहेको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2712 जना व्यक्तिहरूलाई राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। नेपाली कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको हो। बैठकको एजेन्डा भने खुलाइएको छैन। यता कङ्ग्रेसको इतर पक्षले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कोइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मङ्सिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। होटेकुसी बाढीपछि मुस्ताङको खोराला नाका चलायमान, 15 दिनमै पाउने 2 अर्ब राजस्व सङ्कलन र प्रलयलाई देखाएर लगानी गर्नुहुँदैन भन्ने धारणा ठिक नभएको कुलमान घिसिङको भनाई, जलविद्युत आयोजना सुरक्षित मापदण्ड राख्न सुझाव।
1: साउजी, यो सामान प्याक गरिदिनुस् न।
2: हस्, ल लिनुस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
3: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
3: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
3: वाव, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

अब बाँकी समाचार। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ। बैठकका लागि कार्यदलका सदस्यहरू आज बिहान मात्र काभ्रेको पनौती स्थित एक होटलमा पुगेका हुन्। यद्यपि उनीहरूले होटलको नाम पनि गोप्य राखेका छन्। शनिबारबाटै आवासीय बैठक बस्ने भने पनि नेताहरू आइतबार मात्रै पनौती पुगेपछि बैठक पनि आइतबारबाटै सुरु हुन लागेको हो। कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शङ्कर पोखरेलले अलग अलग प्रतिवेदन मस्यौदा पेश गरेपछि दुवैलाई एकीकृत गरी एउटी प्रतिवेदन तयार पार्ने तयारी छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकमा बादल र शङ्कर दुवैको प्रस्ताव अध्ययनका नेताहरूलाई बाँडिएको थियो। बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ। कोशी प्रदेश अन्तर्गत पाँच थरको फालेलुङ गाउँपालिका चार आसपास फिदिम फालेलुङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित भएका छन्। काभ्रेको बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जेबेसी सडक खण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। 10 टनसम्म मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिका पाँच खाल्डीमा त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै नुवाकोटका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएका छन्। मुख्य राजमार्ग तथा पासङलामु सडक खण्डमा समेत यातायात प्रभावित भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोका सहरे सडक खण्डमा पहिरोको जोखिमका कारण राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। थादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित छन्। बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। चितवनको नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत थुइन खोला क्षेत्रमा सडक मर्मतका कारण गाडीको चाप फेरि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। त्यस्तै सिन्धुपाल्चोकको बोटेकोशी गाउँपालिका दुई खट्टे खोलामा अरुणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ। गण्डकी प्रदेश अन्तर्गत मनाङको नान्सो गाउँपालिका तीन थारापानीमा चामी बेसी सहर सडक खण्डमा बाटो निर्माणका कारण सवारी सञ्चालन प्रभावित भएको छ। सडक विभागका अनुसार उक्त खण्डमा साना सवारी साधन बन्द रहने र ठूला सवारीको लागि समेत तोकिएको समयसम्म सडक बन्द रहने व्यवस्था गरिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 सयको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 सयको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बैरङ, ओपिडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। फोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाया क्षति पश्चात फैलन सक्ने संक्रमण जन्ने रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ता कपडा, सिरक ब्ल्याङ्केट, नुन, चामल, चम्चा, गिलास, प्रेसर कुकर लगायतका सामग्री 5 बोरामा प्याक गरेर पठाइएको छ। अब आर्थिक समाचार। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमान्थङ 4 निहिचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको फुटेकोशीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँग

0: भारी पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतिदेखि केरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष ननिकाल्न उहाँले आग्रह गर्नुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ थियो। जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई व्यवस्था गर्न नहुनेमा जोड दिँदै किसिङले प्राकृतिक विपदबाट आयोजना सुरक्षित रहने गरी आवश्यक मापदण्ड र पर्याप्त सेफ्टी मार्जिन राखेर निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो।
1: कारणले चाहिँ इन्भेस्टमेन्ट गर्नु हुँदैन भन्ने काहीँ कतै त्यो हुनुहुँदैन। यो किसिमको प्रलय आउँछ अब 5,000 वर्षमा एकचोटि आएको प्रलयलाई हेरेर हामीले चाहिँ पर्सेप्सन बनायौँ र त्यो डिजाइन क्राइटेरिया त्यसरी सेट गर्न थाल्यौँ भने हाम्रो प्रोजेक्टहरू पनि चाहिँ फेरि चाहिँ फिजिबल नहुन सक्छ। तर हामी अलिकति सतर्क चाहिँ सेफ्टी अलिकति हामी चाहिँ सेफ्टीको विषय र सानोतिनो क्लाउड आउटबर्स्टको सम्म आउँदाखेरि र ठुलो बाढी आउँदाखेरि फ्ल्यास फ्लड आउँदाखेरि जोगिन सक्नेसम्म र अलिकति सेफ्टी मार्जिन राखेर चाहिँ जानै पर्ने स्थिति छ।
0: असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्ने भन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्दै सुरक्षित र व्यावहारिक ढङ्गले जलविद्युत आयोजना विकास गरिनुपर्ने उहाँको भनाइ छ। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी। रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी सी सहमत। र अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि। कर्णाली शिवराज 3-0 को सोधो सेटमा पराजित।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरि।

अब अन्तर्राष्ट्रिय समाचार। 240 यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आज इन्डोनेसियामा बेपत्ता भएको छ। सिएनएनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो। पर्जो ट्रान्सपोर्ट 8 नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्। बन्जारमासिन स्थित खोज तथा उद्धार कार्यालयका अनुसार आफ्नो यात्राका क्रममा सञ्चार प्रणाली अवरुद्ध भयो र त्यसपछि सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार जहाजको अन्तिम लोकेसन जाभा सागरको बन्जारमासिनको घाटबाट लगभग 148 किलोमिटर टाढा रहेको संकेत पाइएको छ। इन्डोनेसियाले जहाजका ठूला ठूला दुर्घटना भोगेको छ। सन् 1981 टेम्पोमास 2 यात्रु

बाघ जहाज जाबासागरमा डुब्दा 430 जनाको मृत्यु भएको थियो। यस्तै 2006 सेनापति नुसान्तरा यात्रुवाहक ढुङ्गा खराब मौसमका कारण जाबासागरमा डुब्दा 400 भन्दा बढी मानिसको मृत्यु भएको थियो भने बेपत्ता पनि भएका थिए। यसै गरी सन् 2007 लेभिना एक फेरीमा आगलागी हुँदा 50 भन्दा बढी मानिसको मृत्यु भएको थियो। सन् 2018 लेस्टारी माजु फेरी दक्षिण सुलावेसीमा डुब्दा 36 जनाको मृत्यु भएको थियो। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी छ। सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा चिनिया राष्ट्रपति सीले चीन र भारतले आफ्ना द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन्। दुई देशबीच केही भिन्नताहरू भए पनि चीन र भारतले साझा विकास हासिल गर्न एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गर्नुभयो। शनिबार मात्रै नयाँ दिल्ली ओर्लिनुभएका सीले यसबीचमा प्रधानमन्त्री मोदीसँग 20 भन्दा बढी पटक भेटवार्ता भई धेरै महत्त्वपूर्ण सहमतिहरू भएको स्मरण गर्नुभयो। विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका र ग्लोबल साउथको सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्त्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाइ थियो। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानी जहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या शनिबार 76 पुगेको फिलिपिनी कोस्ट गार्ड पिसिजीले बताएको छ। घटनामा परेका 13 जना अझै बेपत्ता छन्। पिसिजीका अनुसार शनिबार थप 41 जनाको शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या 76 पुर्याएको छ। दुर्घटनामा परेका 43 जनालाई सकुशल उद्धार गरिएको थियो। पिसिजीले सार्वजनिक गरिएको भिडियोमा यात्रु फेरि पूर्ण रूपमा जलेको देखिन्छ, जहाँ खरानी र जलेका संरचनाका भग्नावशेष छन्। उद्धार र अनुसन्धान कार्य जारी रहेको बताइएको छ। अब खेल समाचार।

0: नेपाल क्रिकेट संघले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्ताव प्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले सकारात्मक प्रतिक्रिया दिएको छ। बङ्गलादेशले सन् 2027 नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अघि बढाएको छ। बङ्गलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेसन इन्चार्ज सहरियार नफिसका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो। बिसिबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अगाडि बढाएको छ। सहरियार नफिसले बङ्गलादेशको फ्युचर टुर्स प्रोग्राम एफटिपी निकै व्यस्त रहे तापनि सन् 2027 हालको साइकलभित्रै उपयुक्त समय मिलाउन प्रयास भइरहेको बताएका छन्। उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र श्रृङ्खला निश्चित भएपछि औपचारिक रूपमा जानकारी गराइनेछ। कर्णाली शिवराजलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको नेपाल भलिबल लिग एनपिएलको उपाधि जितेको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कबड हलमा शनिबार भएको फाइनलमा कर्णालीलाई सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले कर्णालीलाई 3-0 सेटले सहजै पाखा लगाएको हो। लिग चरणको पहिलो खेलमा अन्नपूर्ण कर्णालीसँग 3-1 सेटमा पराजित भएको थियो। फाइनलमा कर्णालीलाई हराएसँगै अन्नपूर्णले त्यो हारको बदला समेत लिएको छ। नेपाल स्कुल फुटबल अन्डर 18 लिगको नेपाल स्कुल फुटबल लिगको दोस्रो संस्करणको विजेता लाड ड्रागन लिटिल एन्जल्स स्कुल बनेको छ। शनिबार भएको फाइनल खेलमा लिटिल एन्जल्स स्कुलको लाड ड्रागन टिमले रातो बङ्गला स्कुल आरबिएस रेड पाण्डालाई पराजित गर्दै उपाधि हात पारेको हो। थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा विद्यालय स्तरीय लिगको विजेता टोलीले 5,00,000 रुपियाँ र उपविजेताले 2,50,000 रुपियाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा विजयीहरूलाई एक समारोहका बीच ट्रफी र पुरस्कार वितरण गरिएको थियो। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। तराईका भूभागमा दिउँसो घाम र बादलको मिश्रण रहनेछ भने केही स्थानहरूमा छिटफुट वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त साँझ 6:10 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

0: अवन्दीमा मुख्य समाचार पुनः एकपटक। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, नौजना खाइते। गम्भीर खाइतेको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो। यस वर्षको तीज पर्व आजदेखि सुरु, माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा। कोटेकोशी बाढी पीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारले घर बनाइदिने। प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 निशुल्क शिक्षा र आवासको व्यवस्था गरिने। इन्डोनेसियामा 240 सवार जहाज जावा सागरबाट बेपत्ता, खोजी अभियान सुरु। 148 किलोमिटर टाढा रहेको संकेत मिलेको जानकारी। र नेपालसँग आगामी वर्ष द्विपक्षीय क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक, नेपालको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बेसीबीको सकारात्मक प्रतिक्रिया। हौस् त इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imagekhabar.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।
1: मेरो यो घरमा नेपा टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपा टप, सब ठिकठाक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरामदायी रसाई स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: कम्प्लेक्स
1: आरबी कम्प्लेक्स
0: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
1: सुपथ मूल्यमा
0: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरु थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
1: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
0: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट अफ द मन्थ.

जीवनको दौडमा यात्रा कथा गरे, धेरै युवाहरू आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थालेँ भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठीक छ।
3: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन, नगरकोट

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: आरबी कम्प्लेक्स
1: आरबी कम्प्लेक्स
0: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
1: सुपथ मूल्यमा
0: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरु थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
1: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
0: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लीट सुपरमार्केट्स

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सीपीभीसी र पीपीआर पाइप हेलटेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: सुन्नुहोस् त हजुर, तिज आयो नि, म आज मेरो साथी चन्दाको घर जान्छु है। तिजको तयारीको बारेमा कुराकानी पनि गर्नु छ, सरसामानहरू पनि किन्नु छ, अनि यसपटक व्रत बसेर पशुपतिमा गएर पूजा पनि गर्नु छ।
1: ए हुन्छ, जाऊ न, तर तिमीलाई एउटा कुरा भन्नु थियो।
0: के कुरा हो, भन्नु न हजुर।

0: स्टुडियो टाइम अहिले 2 बजेको छ। बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
1: लक्ष्मी सनराइज ब्याङ्क लक्ष्मा सँगसँगै
2: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई महालक्ष्मी विकास ब्याङ्क सबल ब्याङ्क सफल सहकार्य प्रभु इन्स्योरेन्स
4: ग्लोबल आईएमई ब्याङ्क सबैका लागि ब्याङ्क
5: मञ्जुश्री फाइनान्स
6: बिहाइन्ड योर ह्यापिनेस
3: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कोमल शेरचन। सुरुमा मुख्य समाचार। प्रधान सेनापति सिग्देल चीन भ्रमणमा, 13 बेजिङ साङ्सन फोरममा सहभागी हुने। काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ कार्यक्रम सञ्चालन गर्ने, सहरी बाढीको समस्या चुनौतीपूर्ण बन्दै। रुकुम पश्चिममा जीप दुर्घटना, 2 जनाको मृत्यु, 9 जना घाइते। गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो। इन्डोनेसियामा 240 जना सवार जहाज जावा सागरबाट बेपत्ता, खोजी अभियान सुरु। 148 किलोमिटर टाढा रहेको संकेत मिलेको जानकारी। र नेपालसँग आगामी वर्ष द्विपक्षीय क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक, नेपालको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीको सकारात्मक प्रतिक्रिया।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिदार।
1: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल चीनमा चीन जानुभएको छ। भदौ 28 तीन असोजसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङसन फोरममा सहभागी हुनुहुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ केसीले सिग्देलको विदाई गर्नुभएको थियो। भ्रमणबाट दुई देशको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समृद्ध योगदान पुग्ने जङ्गी अड्डाको विश्वास छ। काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढाउन लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढी आउने अवस्था सृजना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। करिब 3 अघि सुरु भएका सहरी समस्या अहिले अर्बन फ्ल्यास फ्लडका रूपमा देखिन थालेको भन्दै डङ्गोलले वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङका रिचार्ज कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो।
2: समस्या हामीले सुरु गर्यौँ तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो। अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ, चाहे त्यो मध्यराति नै किन नहोस्। अझ विशेष गरी नगर प्रहरीको टोली, विपदको टोली, हामी जनप्रतिनिधिहरू त्यस समयमा कुनै विपद पर्यो भने हामी फिल्डमा जानुपर्छ भनेर स्ट्यान्ड बाई बस्छौँ।
1: कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरण गर्न चोभारबाट पानी निकाल्नसम्मको विकल्प खोज्नुपर्ने बताउनुभयो। चोभारको निकास साँकुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तन सक्ने भन्दै उहाँले वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभयो।
3: त्यहाँ चलाउँदाखेरि त्यहाँ झन् त्यो भत्क्यो भने झन् अझ हुन्छ। त्यसमा अहिले 8-9 किलोमिटरको लामो टनेलहरू पनि बन्द थालेको छ। नगरपालिकाले सानो सुझाव दिन चाहन्छ, सल्लाह सुझाव भने होइन।
1: अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब 50 बिग्रन थाले पनि पछिल्लो समय महानगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभयो। काठमाडौँका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले फल्चामा काठमाडौँका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको बताउनुभयो।
4: ततै हाम्रा पुर्खाहरूले बनाएका त्यति राम्रा अनमोल संरचनाहरू जसलाई हामीले अब पैसाले पनि बनाउन सक्दैनौँ, किन्न पनि सक्दैनौँ, त्यस्ता अनमोल संरचनाहरूलाई, उपत्यकाका संरचनाहरूलाई कङ्क्रिटै कङ्क्रिटको पाले घरहरूले हामीले छोपेर कुनातिर तेर्साएर राखिसकेका छौँ। त्यो कारणले 30-35 वर्ष 50 वर्ष अगाडिदेखि नै महानगर बिग्रिन सुरु भएको हो। तर अहिले चाहिँ त्यो जति बिग्रिने बिग्रिसक्यो, तर अहिले सफा सुन्दर र केही राम्रा कामहरू पक्कै पनि भएका छन्।
1: कार्यक्रममा कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत्र जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सिसिटिभी लगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने सुझाव दिनुभयो। ट्राफिक प्रहरीलाई सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका छ देउता खोलामा जीप दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको शनाखत भएको छ। दुर्घटनामा चालक सहित दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नायब उपरीक्षक डिएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रुगाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका छ कि अन्दाजी 15-16 वर्षीय प्रेम कलापुन रहेका छन्। कोट गाउँबाट सानीभेरी गाउँपालिकाकै सिमली आउँदै गरेको लु 1-6-6029 नम्बरको जीप देउता खोलामा सडकबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा 9 जना घाइते भएका छन्। घाइतेमध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य छ। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको छ। अन्य घाइतेको सानीभेरी गाउँपालिकाको पालिका अस्पतालमा उपचार भइरहेको छ। बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ। कोशी प्रदेश अन्तर्गत 5 थरको पालेलुङ गाउँपालिका 4 आसपास फिदिम पालेलुङ सडक खण्ड पहिरोकै कारण पूर्ण रूपमा अवरुद्ध छ। बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित छन्। काभ्रेको बिपी राजमार्ग अन्तर्गत कुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीकै कारण सवारी सञ्चालनमा समस्या रहेकोले प्रतिबन्ध लगाइएको छ। 10 टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारी साधनलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था मिलाइएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्चेमा त्रिशुली मैलिङ स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। भोटे कोशी बाढीपछि मुस्ताङको कोरोना नाका चलायमान 15 दिनमै पाउने 2 अर्ब राजस्व संकलन र प्रलयलाई देखाएर लगानी गर्नु हुँदैन भन्ने धारणा ठिक नभएको घिसिङको भनाई जलविद्युत आयोजना सुरक्षित मापदण्ड राख्न सुझाव
5: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्
6: किन राजेश जी
5: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपा टप सब ठिकठाक

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

0: विगत 39
1: यस वर्षको तीज पर्व आजबाट सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीज व्रतको पूर्व तयारीको रूपमा लिइन्छ। भोलिको तीजमा व्रत बस्ने पर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता रहेको छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुडपाक र मिठाई जस्ता परिकार आज खाने गरिन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ भने दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदहरूको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। अब आर्थिक समाचार। नेपाल चीन उत्तरी कोरेला नाका स्थित लुमान्तान चार नेन्चुङमा रहेका मुस्ताङ बन्चार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भोटे कोसीमा गएको बाढीका कारण रसुवागरी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ बन्चार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। बन्चार प्रमुख विदुर चुरालका अनुसार रसुवागरी केरुङ नाकाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरेला नाकाबाट चिनी मालवस्तु पैठारीको क्रम बढेको हो। शुक्रबार मात्रै मुस्ताङ बन्चार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व सङ्कलन गरेको छ। भदौ 22 मुस्ताङ बन्चारबाट दैनिक औसत 30 करोड रुपियाँ हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। 2082 भदौ अघि उपलो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरेला नाकामा गत वर्ष तातोपानी र रसुवागढीकै बाढी पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरेला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। उजालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदकै कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनुभयो। हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष ननिकाल्न जोड दिँदै उहाँले यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्याधिक कडा बनाउँदै गए आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने बताउनुभयो। जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई व्यवस्था गर्न नहुनेमा जोड दिँदै घिसिङले प्राकृतिक विपदबाट आयोजना सुरक्षित रहने गरी आवश्यक मापदण्ड र पर्याप्त सेफ्टी मार्जिन राखेर निर्माण गरिनुपर्ने बताउनुभयो।
2: यसको कारणले चाहिँ इन्भेस्टमेन्ट गर्नु हुँदैन भन्ने काहीँ कतै त्यो हुनुहुँदैन। यो किसिमको प्रलय आउँछ अब 5,000 वर्षमा एकचोटि आएको प्रलयलाई हेरेर हामीले चाहिँ पर्सेप्सन बनायौँ र त्यो डिजाइन क्राइटेरिया त्यसरी सेट गर्न थाल्यौँ भने हाम्रो प्रोजेक्टहरू पनि चाहिँ फेरि चाहिँ फिजिबल नहुन सक्छ। तर हामी अलिकति सतर्क चाहिँ सेफ्टी अलिकति हामी चाहिँ सेफ्टीको विषय र सानोतिनो क्लाउड आउटबर्स्टको सम्म आउँदाखेरि र ठुलो बाढी आउँदाखेरि फ्ल्यास फ्लड आउँदाखेरि जोगिन सक्नेसम्म र अलिकति सेफ्टी मार्जिन राखेर चाहिँ जानै पर्ने स्थिति छ।
1: असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्दै सुरक्षित र व्यावहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने उहाँको भनाइ छ। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावाल प्रान्तको पानीमा जहाजमा आग लागि मृत्यु हुनेको संख्या 76 पुग्यो, 13 अझै बेपत्ता र इङ्ग्लिस प्रिमियर लिगमा आर्सेनलको अभिजित यात्रा कायमै। गैरातीको खेलमा सन्डरल्यान्ड र 2-0 पराजित टोटनह्याम र एभर्टनको खेल बराबर।
0: हिलटेकको

0: जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठीक छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। 240 जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज इन्डोनेसियामा बेपत्ता भएको छ। सुएनियनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो। बर्जो ट्रान्सपोर्ट एट नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियोको टापुको दक्षिणी कालिमन्तन प्रान्तको राजधानी बन्जार मासिन जाँदै रहेको थियो। अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्। बन्जार मासिन स्थित खोज र उद्धार कार्यालयका अनुसार आफ्नो यात्राका क्रममा सञ्चार प्रणाली अवरुद्ध भएको र त्यसपछि सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार जहाजको अन्तिम लोकेसन जाभा सागरको बन्जार मासिनको घाटबाट लगभग 148 किलोमिटर टाढा सङ्केत पाएको छ। इन्डोनेसियाले जहाजमा ठुल्ठुला दुर्घटना भोगेका छन् भने सन् 1981 ट्याम्पोमास 2 यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा 430 जनाको मृत्यु भएको थियो। भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन जारी छ। सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा चिनिया राष्ट्रपति सीले चीन र भारतले आफ्ना द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन्। दुई देशबीच केही भिन्नताहरू भए पनि चीन र भारतले साझा विकास हासिल गर्न एक अर्कालाई सहयोग र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गर्नुभएको छ। शनिबार मात्र नयाँ दिल्ली ओलिएका सीले यसबीचमा प्रधानमन्त्री मोदीसँग 20 भन्दा बढी पटक भेटवार्ता भई महत्वपूर्ण सहमतिहरू भएको स्मरण गर्नुभयो। विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको र ग्लोबल साउथका सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाइ थियो। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा पानीमा गत बुधबार पानी जहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या 76 पुगेको फिलिपिनो कोस्ट गार्डले जनाएको छ। घटनामा परेका 13 जना अझै बेपत्ता छन्। पिसिजीका अनुसार शनिबार थप 41 जनाको शव फेला परेको थियो, जसले पुष्टि भएको मृत्युको संख्या कुल 76 पुर्याएको छ। दुर्घटनामा परेका 43 जना सकुशल उद्धार गरिएको छ। पिसिजीले सार्वजनिक गरेको भिडियोमा यात्रु फेरि पूर्ण रूपमा जलेको देखिएको छ भने जहाँ खरानी र जलेका संरचनाहरूको भग्नावशेष देखाइएको छ। अब खेल समाचार।

0: नेपाल क्रिकेट संज्ञानले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले सकारात्मक प्रतिक्रिया दिएको छ। बङ्गलादेशले सन् 2027 नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ। बङ्गलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेसन इन्चार्ज सहरियार नफिसका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो। उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अगाडि बढेको छ। इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा आर्सेनलले 100% जितको यात्रा कायम राखेको छ। गैराती सम्पन्न खेलमा आर्सेनलले सन्डरल्यान्डलाई उसकै मैदानमा 2-0 पराजित गरेको छ। मिडफिल्डर गिमारेसले आर्सेनलका लागि 58 मिनटमै पहिलो गोल गरेका थिए। सन्डरल्यान्डले आर्सेनललाई यो सिजनकै सबैभन्दा कडा चुनौती दिएका पनि खेलको इन्जुरी समयमा रानल्डो मन्डावाले फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्नु परेको थियो। त्यसपछि साकाले पेनल्टी मार्फत गोल गर्दै आर्सेनलको जित पक्का गरेका थिए। यो जितसँगै आर्सेनल 12 अङ्कसहित म्यान्चेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको निम्न चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देश

सामान्यतया बदलिरहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। तराईका भूभागमा दिउँसो घाम र बादलको मिश्रण रहनेछ भने केही स्थानहरूमा छिटफुट वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त साँझ 6:10 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अंतिम मुख्य समाचार एक पटक फिरी। प्रधान सेनापति सिग्देल चीन भ्रमण में 13 बेजिंग सैंक्शन फोरम में सहभागी होने। काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ कार्यक्रम सञ्चालन गर्ने, शहरी बाढीको समस्या चुनौतीपूर्ण बन्दै। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 9 जना घाइते। गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो। इन्डोनेसियामा 240 जना यात्रु सवार जहाज जावा सागरबाट बेपत्ता, खोजी अभियान जारी। 148 किलोमिटर टाढा रहेको संकेत मिलेको जानकारी। र नेपालसँग आगामी वर्ष द्विपक्षीय क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक। नेपालको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीको सकारात्मक प्रतिक्रिया। हवस् त, इमेज समाचार अहिलेलाई सक्यो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imagekhabar.com मा हेर्न सुन्न अनि पढ्न सक्नुहुनेछ।

0: Image FM 97.9.
1: Shining Star.
2: Image FM 97.9 ma.

0: नमस्कार, इमेज एफएम 97.9 कार्यक्रम साइनिङ स्टारमा आइसकेको छु म कृष्ण, र कार्यक्रम साइनिङ स्टारमा भर्खर राख्यौँ यो हप्ताको सङ अफ द विक शिवराज विश्वकर्माको आवाज रहेको छ, जसमा डाक्टर प्रदीप कुमार मैनालीको शब्द र सङ्गीत रहेको छ। र कार्यक्रम साइनिङ स्टारमा आजको दिन हामीसँग यसै गीतका सर्जक डाक्टर प्रदीप कुमार मैनालीजी हुनुहुन्छ। उहाँका योभन्दा अगाडिका गीतहरूले पनि निकै नै राम्रो चर्चा पाएका छन् र ती गीतहरू पनि हामी सुने नै छौँ। र डक्टर उहाँले इकोनोमिक्सबाट डक्टरको उपाधि प्राप्त गर्नुभएको छ। आज हामी उहाँसँगै केही वार्तालापहरू सङ्गीत सम्बन्धी गर्नेछौँ र कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ
1: हजुर, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: आराम छु हजुर। कार्यक्रम प्रस्तोता कृष्ण आचार्यज्यू लगायत यो सम्पूर्ण इमेज परिवारप्रति हार्दिक आभारी छु।
0: अनि कतिको व्यस्त हुनुहुन्छ अहिले?
1: त्यस्तो खासै त व्यस्तता छैन, अब गीतहरू निकाल्ने क्रम यसो एक दुई वर्षमा चलिरहन्छ।
0: हजुर,
1: अरू अरू कुराहरू चाहिँ मेरो काममा व्यस्त छु, त्यही हो कुरा।
0: आफ्नो काममा त व्यस्त हुनै पर्यो।
1: हजुर, हो,
0: नत्र पनि जीवन चलाउन गाह्रो पर्छ।
1: जीवन चलाउन गाह्रो, अब हामी गाउँबाट आएका व्यक्तिहरू चाहिँ काठमाडौँमा चाहिँ एकदम समस्या, आर्थिक समस्या एउटा पाटो हुन्छ।
0: हजुर,
1: अनि अरू पारिवारिक समस्या, अरू अरू समस्या त्यस्तै हो।
0: अब आर्थिक समस्या भन्नुभयो, काठमाडौँमा त कस्तो हुन्छ भनेदेखि घरबाट बाहिर निस्किन साथ पाइलै पछि
1: पैसा
0: खर्च सुरु हुन्छ।
1: खर्च सुरु हुन्छ, हो,
0: त्यसले गर्दा निकै नै सावधानी अप्नाउनु पर्ने
1: हुन्छ। सावधानी अप्नाउनु पर्छ, यो बजेट हेरेर खर्च गर्नुपर्ने हुन्छ।
0: बजेट पनि
1: आफ्नो आर्थिक अवस्था कस्तो छ त्यसै अनुरूप चल्नुपर्ने हुन्छ।
0: मासिक आमदानी कति छ?
1: मासिक आमदानी बस
0: त्यसलाई डिभाइड प्रतिदिनको डिभाइडमा गरेर ल्याएर अनि खर्च गर्नुपर्ने हुन्छ। बचत कति हुन्छ थाहा छैन।
1: अपेनी सेभिज अपेनी अर्न भनेर लोकको के अरे इङ्ग्लिसमा एउटा भनाइ छ।
0: हजुर,
1: एक पैसा बच्यो भनेदेखि एक पैसा जम्मा भए जस्तै हो भनेर चाहिँ एकदम सुझबुझ गरेर खर्च गर्नुपर्ने अवस्था छ।
0: हजुर हजुर। अनि प्रदीपजी, अब दुखेकै छ छाती।
1: हजुर,
2: सम्पूर्ण समाचार
0: 97.9 के भन्न चाहनुहुन्छ यो गीतको विषयमा?
1: यो गीतको विषयमा चाहिँ भन्नुपर्दा ले जुरेको पहिरो जाँदाखेर लेखेको,
0: जुरेको
1: जुरेको पहिरो मतलब 2014 गएको भनिसकेपछि अहिले लगभग
0: 26
1: भनेपछि 12 वर्ष भइसक्यो।
0: 12 वर्ष भयो।
1: अरू सबैका पीडाहरू आफ्नै पीडा हुन् भनेर लेखेको यो गीत।
0: अरूको पीडालाई अँगाल्नु भयो तपाईँले?

0: देखि अङ्गाल्नु भयो।
1: कुनै छैन यस्तो सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ छाती। मेरो आमा पनि यसै पालि बित्नुभयो,
0: हो
1: वैशाख 6 गते। अब ती भनौँ न साथी रहेछ दुःख, हरपल सवार हुन्छ, सुख पाउन रहेछन् छुट्ने हतार हुन्छ भने जस्तै, त्यो सुख चाहिँ कदा यता कदा आएको हुनुहुन्छ, त्यही भावना अनुरूपकै यो गीत पनि हो होइन। कुनै छैन यस्तो सोचे जस्तो राति, कतै न कतैबाट दुखेको। अब खुसी हुने क्षण चाहिँ एकदमै कम हुन्छ भनेर मैले यो गीत रचेको हो होइन। तर अन्तिम अन्तिम गीतमा गइसकेपछि चाहिँ अब यसरी हारेर हुँदैन, लत्तो छाडेर हुँदैन, हामी केही बढ्नुपर्छ गर्नुपर्छ भन्ने अन्तिममा चाहिँ गीतको भाव छ,
0: मोटिभेसन
1: मोटिभेसनल छ।
0: हजुर, मोटिभेसन त हुनै पर्यो।
1: हजुर,
0: दुःखमा डुबेर त भएन
1: भएन हो, दुःख आउँदै गर्छन्,
0: सुख दुःख त साथी अरे
1: हो, दुःख छ हो,
0: सुख त आउँछ जान्छ,
1: आउँछ जान्छ बस,
0: दुःख त सधैँको लागि अटल छँदैछ
1: एकदम
0: आफैसँग।
1: हजुर,
0: आज एक दिन त्यसैको लागि होला जहाँसम्म लाग्छ, हाम्रो पुर्खाहरूले पनि यी दसैँ तिहारहरू कहिलेकाहीँ कहिलेकाहीँको लागि चाडपर्वहरू राखिदिएका
1: हो नि, हो नि,
0: रमाउँदै गर है,
1: हो
0: कति दुखाउँछौ मन।
1: अब अहिले त चाडपर्वको
0: माहौल छ,
1: माहौल छ
0: हजुर,
1: अब तिज लागिसकेपछि चाडपर्व पर्वको माहौलहरू सुरु हुन्छ।
0: हजुर,
1: लगभग लगभग के भन्छ अरे, हाम्रो धान भित्र्याउने क्रम नचलिन्जालसम्म होइन, धान रोपेर गोडेर धान नभित्राउँदासम्म चाडबाड सोच्ने समय पनि त्यस्तै राखेको छ,
0: त्यसरी नै राखेको छ। शिवराज विश्वकर्माजी
1: हजुर,
0: उहाँलाई यो गीतको लागि छान्नुभयो तपाईँले, यो गजलको लागि भनौँ।
1: हो, गजलको लागि उहाँलाई छानेको बिल्कुल, किनभने उहाँ दृष्टिबीन हुनुहुन्छ, दृष्टिबीन हुनुहुन्छ, उहाँ 23 वर्षको लगभग 24 वर्षको उमेर भयो अहिले, मेरो लागि नै बनेको यो गीत भनेर भन्नुभयो
0: उहाँले।
1: उहाँले अनि अब अरू अरू दृष्टिबीन नभएका व्यक्तिहरू भनौँ न, अरू त एकदम गरी खान्छन्, दृष्टिविहीन भएका व्यक्तिहरूको उनीहरूको तेस्रो अङ्ग चलेको हुन्छ, तर यो गीत मेरै लागि बन्या हो, मै नै गाउँछु भनेर भन्नुभयो। त्यस भएर चाहिँ लगभग लगभग उहाँसँग सम्पर्क आएको 1.5 वर्ष भयो, उहाँले गीत गा, उहाँ चाहिँ लगभग भोइस अफ युनिभर्समा पोहोर साल चाहिँ 8 लेभलसम्म आउनुभएको, तर त्योभन्दा अगाडि त भोटिङ सिस्टम हुन्छ,
0: भोटिङ सिस्टम
1: 6, 7, 5, 4, 3, 2, 1 जनालाई भोटिङ सिस्टम हुन्छ, भोटिङ उहाँको त कोही पनि थिएन, भोटिङ सिस्टममा नभए के अरे नगरेको भए अगाडि बढ्न सक्नुहुन्थ्यो कि
0: हजुर
1: होइन भन्ने लाग्छ। उहाँको गायन सुमधुर छ,
0: यो त अहिलेको गीत जुन छ यो
1: हो,
0: दुःखकै छ छाती, यसैले नै प्रुफ गरेछ नि, प्रमाणित गरेछ उहाँको भोकल त
1: हजुर
0: होइन। तपाईँले अघि त भोटिङ सिस्टमको कुरा गर्नुभयो होइन, भोटिङ सिस्टमले पनि वास्तवमा वास्तविक कलाकारलाई पछि पार्दो रहेछ नि।
1: हो नि, लगभग लगभग अब भन्न त नहुने सामाजिकसँग, तर भन्नै पर्ने छ के,
0: किन देखिएकै छ नि,
1: देखिएकै छ, तर फर्स्ट आएका व्यक्तिहरू सेकेन्ड आएका व्यक्तिहरू यता कदा कोही नगण्य रूपमा उनीहरू चाहिँ स्थापित भएका, पोख्त भएका, गीत गजलप्रति समर्पित भएका हुन्छन्, तर 4, 5, 6, 7, 8 हो, जो भोटिङबाट हारेका हुन्, 8, 10 लेभलमा आउने व्यक्तिहरू चाहिँ उहाँ चाहिँ सशक्त अब्बल गायनमा क्षमता भएका होइन रियाज गरेका व्यक्तिहरू हुन्छन् जस्तो लाग्छ मलाई चाहिँ। उहाँहरूको के विचार छ?
0: वास्तवमा सही कुरो, मैले पनि देखेको त्यही
1: हो,
0: किनभने भोटिङ सिस्टमले कतिपय सही व्यक्तित्वलाई पछि पारिदिन्छ
1: हो,
0: र आउनुपर्ने मान्छे पछि पर्छ, नआउनुपर्ने मान्छे अगाडि आउँछ।
1: एक्ज्याक्टली,
0: यहाँनिर कारण विभिन्न छन्, अब जातीय कारण होला, विभिन्न कारण होला,
1: उनीहरूले पनि के भन्छ अरे भोटिङ सिस्टम भइसकेपछि पैसा कमाउने धन्दा होला, त्यस त्यसतर्फ जाउँ कि,
0: व्यापार त हो,
1: व्यापार त हो होइन, युट्युब चल्दैन त त्यति त पैसा आउँदैन
0: आउँदैन
1: होइन त्यो भोटिङ सिस्टमबाट चाहिँ रकम प्रशस्त असुल छन् त्यही भएर नै होला हाम्रो के भन्छ अरे प्लेटफर्म चलाउनेहरूले
0: हजुर
1: हजुर
0: अब जो फेरि फर्स्ट जो हुन्छ फर्स्ट भइसकेपछि उनलाई पनि एउटा क्राइटेरियामा बाँधिन्छ यति महिनाको लागि अथवा यति वर्षको लागि तिमीले अरूको गीत गाउन पाउँदैनौ हाम्रै कम्पनीको गाउनु पर्ने हुन्छ
1: ए त्यो त मलाई थाहा भएन
0: यहाँ पनि एउटा सिस्टम छ एउटा सिस्टममा बाँधिन्छ ऊ पनि
1: ए हजुर
0: अनि त्यति समयसम्मको लागि यदि उसले अरू बाहिरको कामहरू गीतहरू गायो भनेदेखि
1: त्यो मलाई थाहा भएन
0: यो कम्पनीले फेरि अपर्च्युनिटी दिँदैन
1: ए
0: अन्य अपर्च्युनिटी त्यो अपर्च्युनिटीबाट ऊ वञ्चित हुन्छ होइन त्यो अपर्च्युनिटी त्यागेर अगाडि बढ्नुपर्ने हुन्छ कि त यो सिस्टम पनि छ कम्पनीहरूको किनभने उनीहरूले पनि पैसा कमाउनु पर्यो किन खर्च गरेका हुन्छन् कस्तो लाग्छ तपाईँलाई यो
1: ठिक लाग्छ
0: भने शिवराज विश्वकर्मालाई तपाईँले त्यो भोइस अफ युनिभर्समा देखिसके पछाडि उहाँको क्षमता देखिसके पछाडि तपाईँले यसमा यो गीतको लागि
1: होइन भोइस अफ युनिभर्समा आउनु अगाडि नै हाम्रो के भन्छ अरे विष्णु भट्टले जो मेरो एउटा गीत गाउनु भएको थियो
0: हजुर हजुर
1: त्यो गीत त रिलिज भयो हाम्रो केलत बस्यो मलाईको पछाडि रिलिज भयो होइन त्यस्तो गीत मैले सान्दर्भिक लागेन भनेर गीत चाहिँ त्यो मेरै के भन्छ अरे अवगुण अब्जेस है हो तर दीपक भट्टले राम्रो गीत गाउनु भएको रहेछ होइन
0: विष्णु भट्ट
1: ए विष्णु भट्टले राम्रो गीत गाउनुभएको रहेछ त्यो गीत केलत बस्यो आउनुभन्दा एक वर्ष अगाडि नै रिलिज ए गायन भएर क्षमता के अरे गायन भएर ममा आएको हो मैले चाहिँ यसो के भन्छ अरे पाँच सातवटा गीतहरू छ त्यस्तै अरू छन्
0: होइन
1: जुन गीत कम्पोज भएका गीत पनि मैले ल्याएको छैन विष्णु भट्टको गीत एकदम राम्रो रहेछ होइन अनि केलत बसेको पछाडि दुई वर्ष पछाडि मैले रिलिज गरेको मेरो आफ्नो युट्युब च्यानलबाट
0: हजुर आफ्नै
1: हजुर हो त्यो गीत अघिल्लो साल चाहिँ हजुरले मतलब यो इमेज एफएमले अब हजुर लगायत

0: उसमा चाहिँ स्वरमा फिट हुन्छ, त्यसैको स्वर मैले रेगुलर अब शिवराज विश्वकर्मा गयो भने ए सबै सधैँभरि मेरो गीत गाइरहने होइन, अरूहरूको पनि गीत गाउन सक्नुहुन्छ उहाँले होइन, त्यो हो कुरा.
1: किन कुनै पनि सङ्गीतकारले शब्द हेरिसके पछाडि शब्द अनुसारको भोकलको जुन पिच हुन्छ त्यो पिच अनुसारको उसलाई सुट गर्छ कि गर्दैन त्यो शब्द,
0: बस हो हो
1: त्यो सुट गर्नु पर्यो
0: गर्नु
1: अनि उसलाई छान्ने हो
0: बस.
1: सही सङ्गीतकारले चाहिँ त्यो काम गर्छ होइन. अब शिवराज विश्वकर्माजीको पनि हेरौँ, किनभने उहाँको नेत्रहीन हुनुहुन्छ होइन, दृष्टिविहीन हुनुहुन्छ, उहाँले देख्न सक्नुहुन्न तर भित्री आँखाले त उहाँले त हेरिराख्नुहुन्छ.
0: त्यो कुनै पनि अङ्ग नभएको व्यक्तिहरू मतलब दृष्टिविहीन अथवा के भन्छ अरे बोल्न नसक्ने अर्को सक्रिय अङ्ग हुन्छ
1: भनौँ, दृष्टिविहीनको लागि अर्को एउटा अङ्गले चाहिँ सक्रिय काम गर्छ,
0: सक्रिय काम गर्छ भन्न खोजे त्यही हो,
1: खुट्टा नचल्नेको लागि पनि अर्को हुन्छ वैकल्पिक भनौँ न
0: बस
1: वैकल्पिक. यो विषयमा चाहिँ एउटा कुरो मलाई याद आउँछ, एउटा दृष्टिविहीन साथीले एकदिन मलाई उहाँको घरमा लिएर जानुभएको थियो साँझ पख, घरभित्र छिर्दाखेरि काठमाडौँको घरहरू त्यही हुन् होइन, बाहिरबाट ढोका खोले भित्र छिर्न सच्ची अन्धकार छ, बत्ती बाल्नुपर्ने अवस्था आउँछ, त्यही बेलामा लोड सेडिङको बेला बत्ती गएको छ, तर मेरो साथी दृष्टिविहीन सुरु सुरु जानुभयो, म चाहिँ दृष्टिविहीन भएर यहीँ उभिएँ क्या.
0: हिजो हरिराम पौडेलले पनि त्यही कुरा गर्नुहुन्थ्यो होइन, हामीले म एकचोटि गएको ठाउँ बिर्सिन्छु कहाँ कहाँ कता कता हो भन्ने लाग्छ, तर दृष्टिविहीनहरूले एकचोटि गएको ठाउँ कदापि भुल्दैन, त्यहाँ अर्कोचोटि के अरे जसरी पनि पुग्छन्
1: किनभने उहाँहरूलाई बानी परिसकेको हुन्छ.
0: त्यही कुराहरू गर्नु हजुरले पनि.
1: मलाई चाहिँ के भयो भनेदेखि हामी त उज्यालोमा हिँडिराख्ने मान्छे
0: हजुर,
1: हेर्नुहोस् है उज्यालोमा हिँडिराख्ने मान्छे अँध्यारोमा पुग्यो भनेदेखि त पुरै दृष्टिविहीन नै हुन्छ, उहाँहरू त अन्धकारमा हिँडिरहेको मान्छे हो आजीवन.
0: त्यही त
1: लोड सेडिङको बेलामा बत्ती गए पनि उहाँलाई फरक पर्दैन, तर हामीलाई चाहिँ फरक पर्छ,
0: हामी त आँखा देख्दैन, आँखा भएकोले आँखा देख्दैन, आँखा नभएकोले तेस्रो आँखा हुन्छ जस्तो लाग्छ
1: हो
0: थम्याउने.
1: हजुर उहाँहरूको त्यो जुन अघि वैकल्पिक शक्तिको कुरो आयो नि
0: हजुर,
1: त्यही कुरा हो, हामीसँग त हुँदैन वैकल्पिक शक्ति त
0: हजुर.
1: अनि अब कुरा गरौँ तपाईँका फुटकट गीतहरू कतिवटा भइसक्यो अहिलेसम्म, गीतहरू भनेर गजलहरू भनौँ होला,
0: गीत पनि गजल पनि मेरो आधाउधि आएका छन्. हाम्रो पहिलो गजल हाम्रो के भन्छ अरे सुजाता वर्माले गाउनु भएको र उहाँकै ड्याडीले सङ्गीत गर्नुभएको हो, त्यो लगभग 9-10 वर्ष भइसक्यो होला होइन, कुराना अवधिभन्दा 3-4 वर्ष अगाडि गाउनु भएको
1: हो.
0: त्यहाँबाट सत्यराज आचार्यको आयो, त्यहाँबाट भानिका प्रधानको आयो, त्यहाँबाट विष्णु भट्टको आयो
1: हजुर,
0: त्यहाँबाट तिलक्ष्मी पेलाको
1: गजल चाहिँ
0: गजल गजल
1: कतिवटा भयो,
0: गजल चाहिँ तिलक पिलाको अनि अघिल्लो सत्यराज आचार्यले गाएको
1: सुजाता बानिका
0: होइन, सुजाता बानिकाले त्यो गजलको ट्याक्कै त्यहाँ रूप मिलाएको छैन, गजल गजल जस्तै त्यहाँ देखिन्छन् होइन,
1: कता कता स्वर
0: गजल गजल त्यो हाम्रो के भन्छ अरे त्यो बहादुर सिंह कृष्ण मन्जरी तारानी प्रसाद कोइराला बुबी शेरसन मबिबी शाह जस्ताका गजलहरू त्यो गजल त होइनन्
1: होइनन्
0: तर गजल गजल चाहिँ
1: लाग्ने
0: लाग्ने
1: स्वरूप देखिने
0: स्वरूप देखिने त्यस्तैहरू के. तर तिलकसिंह पेलाको र हाम्रो के भन्छ अरे सत्यराज आचार्यले गाउनुभएको गजल र अनि अर्को गजल चाहिँ पढ्ने कुरा कति छन् त्यो पछाडि आएको अनि अर्को के भन्छ अरे हाम्रो ठ्याक्कै थाहा भएन अहिले नाम बिर्सेँ, लगभग 5-6 गजल आयो होला, 5-6 गीत आयो होला
1: भनेपछि लगभग 1 दर्जन जति गीतहरू
0: गीत गजल छ
1: रेकर्ड भइसकेका
0: छन्
1: अहिलेसम्म
0: हजुर,
1: एल्बम त आएको छैन,
0: अनि एल्बम त निकाल्ने परम्परा जमाना कहाँ गइसक्यो, अब के भन्छ युट्युबमा राख्ने हो, त्यो एल्बम त निकाल्ने हुने कुरै छैन
1: होइन।
0: एल्बम त त्यो पाँच सातवटा गजल गीत गजल भइसकेपछि एल्बम नै हुन्छ नि, त्यो चाहिँ अहिले आठ दस वर्ष दस बाह्र वर्ष भयो होला त्यो एल्बमको सिस्टम त्यति छैन,
1: बन्दै भइसक्यो, बन्दै भइसक्यो। अहिले एल्बममा पनि गीतहरू पाँच छवटा राख्दाखेरि कुनै एउटा दुइटा गीतलाई प्रमोसन गरिन्थ्यो, अरू गीत त त्यतिको ओझेलको
0: हो, त्यही त्यही हो सबैका।

0: त्यस्ता हुने रहेछ,
1: त्यही हुन्थ्यो।
0: अब हामीलाई चाहिँ भनौँ न चलेका गीतकारहरूको, चलेका चाहिँ गजलकारहरूको, चलेका के भन्छ अरे गायककारहरूको चाहिँ सबै गीत चल्छ, सबै गजल चल्छ भने त्यति होइन रहेछ कि। हामीले चाहिँ सुन्या हुन्छौँ, ए यिनीहरू फलानालाई दिनु नि ओहो एकदम हिट हुन्छ, त्यो चलेका गीत गजलकारहरू गायककारहरूले गजल गायन होस् अथवा गीत गायन होस् गायककारहरूले चाहिँ लगभग लगभग हप्तामा एक दुईवटा चाहिँ रेकर्ड गर्छन्, सबै गजल हिटमा आउँछन् त। लगभग लगभग के भन्छ अरे दिनमा चाहिँ 250 गीतहरू रेकर्ड
1: हुन्छन्,
0: तर 100 बढी 100-150 गीत गजलहरू पब्लिस हुन्छन् दिनमा।
1: हजुर
0: होइन, त्यो बिचमा चाहिँ कम्पिटिसन गरेर ल्याउनु चाहिँ एकदमै गाह्रो हुन्छ। अब श्रोतालाई कस्तो प्रिय लाग्छ भन्ने कुराहरू बाँकी रह्यो कि।
1: आउने गीतहरू त हामीले सिधै भन्दाखेरि दुई चारवटा गीतहरू हिट हुन्छन्, अरू सबै गजलहरू गीतहरू ओझेल पर्छन्।
0: एउटा कुरो नै, चाहे गीतकार होस्, चाहे गजलकार होस्,
1: हजुर,
0: चाहे गायक होस्, चाहे सङ्गीतकार होस्, 90-95% मतलब एक्ज्याक्टली भन्न सक्दिनँ, 90-95% एउटा गीत हिट भएन, गायककार होस् कि सङ्गीतकार होस् कि अथवा शब्दकार होस्, एउटा गीत गजल हिट नभएको नै उनीहरूको जीवन अवधि समाप्त हुन्छ।
1: हो
0: 95% एउटा गीत गजल हिट भनेको 200-300 गीत गाएको हुन्छन्,
1: एउटा गीत पनि हिट हुन मुस्किल पर्छ,
0: हिट हुन मुस्किल नभइकन जिन्दगी बितिया हुन्छ कि, जिन्दगी
1: कतिपयको यो त साह्रो दुःखदायी कुरो है, कति मेहनत त्यतिकै खेर गइरहेको हुन्छ।
0: दुःखदायी कुरो फरक कुरो छ,
1: यथार्थ हो,
0: यथार्थ हो।
1: अच्छा प्रदीपजी, एकैछिन हामी एउटा छोटो व्यावसायिक विश्रामतिर लाग्छौँ, विश्राम पछाडि फेरि कुराकानी गर्नेछौँ।

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवाहरू आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: इमेजा एफएम 97.9 कार्यक्रम साइनिङ स्टारमा छौँ हामी यति बेला। त कार्यक्रममा भर्खर राख्यौँ तिलक सिंह पेलाको आवाजमा रहेको यो गीत के लत बस्यो, जसमा डाक्टर प्रदीप कुमार मैनालीको शब्द रहेको छ भने तिलक सिंह पेलाको आफ्नै सङ्गीत रहेको छ। र कार्यक्रममा आज हामीसँग हुनुहुन्छ डाक्टर प्रदीप कुमार मैनालीजी। प्रदीपजी,
1: हजुर,
0: के लत बस्यो?
1: सर,
0: लत त बस्दो रहेछ है,
1: मलाई गीत लेख्नु लत बस्यो।
0: हजुर, अब यो के लत बस्यो, यो गीतको चर्चा परिचर्चा त भयङ्करै भएको हो।
1: हजुर,
0: कस्तो अनुभव गर्नुभयो तपाईँले
1: त्यति बेला? जति बेला गीत गजल गजल गीत होइन, यो गजल हो,
0: हजुर,
1: हिट भयो, त्यति बेला त अरूले चर्चाको शिखरमा भइस् भने मलाई त्यस्तो केही पनि लागेको थिएन, होइन। मलाई त किनभनेदेखि कोही कोही व्यक्तिहरूले म एसएलसी पास गर्दाखेरि एसएलसी पास गरौँ होइन भनेर भने, अब हामीसँग के बोल्थ्यो भनेर भने, मलाई त्यस्तो अहम फिल कहिले भएन।
0: किनभने तपाईँ सँगसँगै अन्य कतिपय पनि त पास भएका छन्
1: बस। अनि यो काठमाडौँ बस्ने भयो भनेर चाहिँ भने, अहिले बिए पास गर, एमए पास गर, पिएचडी गर, अब त्यो खुट्टामा भुइँमा टेक्ने, कहाँ खुट्टा टेक्थ्यो, भुइँमा आकाशसम्म उडिरहेको छ भनेर भन्थे, होइन। अब त्यो केलत बसे हिट हुँदाखेरि पनि मलाई सामान्य व्यक्ति, म सामान्य नै हुन चाहन्छु, सामान्य नै रहिरहन्छु
0: भित्र, मनमा त हुन्छ नि एउटा,
1: होइन, गीत
0: खुट्टाले त धप्तै टेकेको छ तर मन त उडिरहेको हुन्छ नि।
1: मन, तपाईँले स्वाभाविक कुरा गर्नु हो, मन त त्यो गीत हिट नहुँदा पनि उडिरहन्थ्यो नि त, मतलब यो मन चाहिँ कहाँ कहाँ पुग्छ, संसारभरि कहाँ पुग्छ भन्ने यो मनको ठेगान हुँदैन, त्यो कुरा त आफैमा सही हो।
0: जहाँ नपुगे रवि वहाँ पुगे कवि,
1: हजुर हजुर,
0: ठ्याक्कै त्यही हो।
1: हजुर,
0: अब गीत लेख्ने मान्छेलाई कवि नै भनौँ,
1: गजल लेख्ने मान्छे चाहिँ कवि हुन्छन्, गीत लेख्ने मान्छे चाहिँ कवि हुन पनि सक्छन्, नहुन पनि सक्छन्।
0: आहा, गजल लेख्ने मान्छे चाहिँ हुन सक्छन्, गजल गो पनि त भनिँदो रहेछ नि।
1: गजल किनभनेदेखि त्यसमा चाहिँ बिम्ब प्रतीक उपमा हुन्छ, गीत लेख्ने मान्छे त साधारण बोलीचालीको भाषामा गीत लेख्ने चाहिँ कवि हुँदैन, कविता वर्गमा पर्ला, गीतलाई चाहिँ कविताकै उसमा राखेछन्, राख्न चाहिँ
0: राख्न चाहिँ,
1: तर साधारण त्यो के भन्छ अरे, साधारण गीत त्यो दर्दनाक गीत होस् तर काव्यिक हुनु पर्यो, काव्यिक हुनलाई चेत चाहियो, होइन, बिम्ब उपमा प्रतीकहरू प्रयोग गर्नु पर्यो, त्यहाँबाट कवि हुन्छ। गीत लेख्ने पनि कवि हुन सक्छन् अथवा नहुन पनि सक्छन् भन्ने कुरो मैले त्यहाँबाट प्रश्न पारेँ।
0: कवितालाई गीतको रूपमा प्रयोग गर्न सकिन्छ तर गीतलाई कविताको रूपमा प्रयोग गर्न गाह्रो हुन्छ।
1: अब हाम्रो के भन्छ अरे, लक्ष्मीप्रसाद देवकोटाको कविता गीतमा पनि आएको छ नि, कुन मन्दिरमा जान्छौ या त कुन मन्दिर, हो त्यो चाहिँ कविता भएर नि गीत भयो, गीत भएर नि कविता भयो, हो। जेनरली
0: गजललाई त कविता बनाउन सकिँदैन,
1: गजल होइन, गजललाई कविता बनाउन सकिँदैन, कवितात्मक चाहिँ हुन्छ, होइन। गजलमा अब एउटा तपाईँलाई कुरो उठ्यो, गीत कवितामा चाहिँ एउटा भावमा, एउटा कवितामा एउटा मात्रै भाव हुन्छ, तर गीत के अरे गजलको प्रत्येक शेरमा छुट्टा छुट्टै भाव हुन्छ,
0: छुट्टा छुट्टै भाव हुनु हुँदा
1: हुनुपर्छ,
0: छुट्टा छुट्टै मर्म पनि त रह्यो नि,
1: हो। त्यसकारण म त भन्छु गीत गजलमा कुन हुन्छ भने, कवितामा एउटा मात्रै भाव हुन्छ, गीतमा चाहिँ एउटा कवितामा एउटा मात्रै भाव हुन्छ, गजलमा चाहिँ एउटा कवितामा पाँचवटा शेर लेख्यो भने पाँचवटा भाव हुन्छ, छवटा शेर भने छवटा भाव हुन्छ, तिनवटा शेर भने तिनवटा भाव,
0: तिनवटा भाव हुन्छ।
1: के लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ, त्यो छुट्टै भाव हो,
0: छुट्टै भाव,
1: होइन। साथी रहेछ दुःख हरपल सवार हुन्छ, सुख पाउन रहेछन् छुट्नै हतार हुन्छ, त्यो छुट्टै भाव हो, होइन। खोला नदी समुद्र जे नाम होस् न आखिर, अस्तित्व राखिराख्ने मात्रै किनारा हुन्छ, त्यो छुट्टै भाव हो। त्यस कारण सुक्तिमय भएर आएका हुन्छन्, बिम्ब प्रतीक उपमाहरूको प्रयोग गरिएका हुन्छन्, सबै गजलहरू कविता हुन्छन्, सबै कविता चाहिँ गजल नहुन सक्छ,
0: नहुन सक्छ। एकदमै यो त गहिरो कुरो आयो यहाँ,
1: हो
0: परिभाषा फरक परेको छ यहाँ,
1: हो
0: गजलको परिभाषा अलग छ, कविताको परिभाषा अलग हुन्छ।
1: होइन त्यो के भन्छ अरे, कविताकै शीर्षक अन्तर्गत राख्छन् काव्य महाकाव्य के भन्छ अरे कविता गीतलाई चाहिँ हाइकु एलाक जे हुन्छ राख्न कवितामै राखेका छन्। तर मैले जो भने पहिले पनि भनिरहेको थिएँ अहिले पनि भन्छु, एउटा कवितामा एउटा मात्रै भाव हुन्छ,
0: गजलमा
1: गजलमा चारवटा सेट पाँचवटा सेट दसवटा
0: कतिवटा सेट छन् त्यतिवटा
1: बस।
0: तर हुन त सबै यो चाहिँ एउटै विषय हो,
1: पाकिस्तान लगायत अरबमा के भन्छ अरे फारसीमा चाहिँ गजलको छुट्टै विधा भनेर चिनिन्छ, इन्डिया नेपालमा आइसकेपछि त्यो कविता अन्तर्गतै राख्ने प्रचलन छ, त्यो भनौँ न त्यो गीत गजल नबुझेका व्यक्तिहरू गीत गज गीत भन्नु छ गजल नबुझेका व्यक्तिहरूले त्यो राखेका छन्, यो कविताकै भेद अन्तर्गत पर्छ भनेर राखेका छ राख्नु भएको छ, त्यो त्यतातिर नजाउँ होला किनभने विज्ञ व्यक्तिहरूले राखेका कुरो हामी त्यस्तर्फ नजाउँ,
0: हामी धरातलमै छौँ
1: अब हामी गीत गजल अरू हाम्रो उत्थान गर्ने काम हो होइन, गजलको उत्थान गर्ने काम हो, त्यसैमा
0: उत्थानै गरौँ
1: उत्थानै गरौँ भन्ने लाग्छ मलाई चाहिँ।
0: हुन त यी सबै गीत कविता गजल यी सबै त साहित्यमै पर्ने चिज हो,
1: साहित्यमै पर्ने चिज हो, साहित्यमा नपर्ने चिज त कुनै हो,
0: साहित्य नामक एउटा भाँडामा पर्नु बस्ने चिज हो,
1: बस बस हो
0: त्यसो त हेरौँ न
1: हजुर
0: साहित्यमै हेरौँ। सङ्गीत बाहेक तपाईँको अरू केही?
1: सङ्गीत त मैले लगभग लगभग गर्दिनँ नै भन्नु पऱ्यो किनभने यो चाहिँ गुनगुनाउने क्रम हुन्छ, गुनगुनाउने क्रम यसरी गुनगुनाउने क्रममा चाहिँ अब आफै नै छुट्टै सङ्गीत निस्क्यो भनेदेखि कसैकोमा मेल खाएन भनेदेखि सङ्गीत बन्छ
0: हजुर,
1: यो चाहिँ के भन्छ अरे यो भनौँ न मैले सङ्गीत गरेको गीत चाहिँ त्यो छुट्टै भाव कसैसँग नमिल्ने भाव भएर चाहिँ त्यो एउटा सङ्गीतमा त अर्को सङ्गीतसँग मिल्यो भने मिल्दोजुल्दो भयो भने त क्लेम गर्न आउँछन्
0: होइन,
1: त्यो इमेजमा राखेर अनि कसै त क्लेम नगर्ने भइसकेपछि अनि गजल प्रकाशित गरेऊ,
0: दुखेकै छ साथी,
1: दुखेकै छ साथी हो कतै न कतैबाट दुखेकै छ साथी।
0: सङ्गीत बाहेक चाहिँ यो बाहेक तपाईँको व्यवसाय सङ्गीत
1: सङ्गीत बाहेक होइन गीतहरू गजलहरू रेकर्ड गर्छु गर्ने मेरो भनौँ न एक दुई वर्षमा गर्ने पहिलेदेखि गर्न लागेको आठ नौ वर्ष भइसक्यो, गीत गजल बाहेक सङ्गीत बाहेक चाहिँ आर्थिक पाटोमा परिवार कसरी धान्ने भन्ने पाटोमा
0: जीवनलाई चलाउने पाटो
1: जीवन चलाउने पाटोमा केन्द्रित हुन्छु, त्यही हो
0: त्यही
1: मेरो कुरा हजुर।
0: व्यवसाय पेसाको के छ किन भनिराख्ने
1: बस बस हजुर
0: छँदैछ आफ्नो
1: छँदैछ
0: आफ्नो पाटो छँदैछ त्यो होइन, त्यसलाई किन प्रकाशित गरिराख्ने
1: होइन प्रकाशित गर्ने भने मैले जेनरली रिसर्चहरू गर्छु होइन, यसो काहीँ भिजिटिङ लेक्चर पऱ्यो भने गर्छु होइन भने रिसर्चहरू गर्छु,
0: पिएचडी गरेको मान्छेले गर्नै पऱ्यो त्यो त
1: अहिले घाँटीको समस्या भएर एक दुई वर्ष भयो चाहिँ मैले त्यो सिटुदेखि सिस्कसम्म स्पोन्डलाइटिस भएको छ, नसा चेपिन चेपिन लागेको छ, चेपिचिसकेको छैन नचेपियोस् भनेर चाहिँ के भन्छ यो मोबाइल कम्प्युटर ल्यापटप हेर्ने बानी अब 14-15 घन्टा के भन्छ अरे कता गीत गजलमा भयो त्यही कम्प्युटर के भन्छ अरे
0: रिसर्चमा
1: भयो त्यही कम्प्युटर अनि के भन्छ अरे पढ्नबाट भयो त्यही कम्प्युटर भएर गएर प्रयोग गर्दाखेरि चाहिँ त्यो धेरै पनि अति भयो नि खति हुन्छ भन्छ नि अति भयो जस्तो लाग्छ, अहिले एक डेढ वर्ष अगाडि रिसर्चका काम पनि कम्ती आएका छन्, अब आए पनि लगभग लगभग गर्दिनँ अवस्थामा यो रिकभर नभइजाउँ गर्दिनँ भन्ने अवस्थामा पुगिसकेको छ,
0: रेस्टमा बस्ने विचार
1: म रेस्टमा छु अहिले चाहिँ
0: त्यसैमा अच्छा प्रदीपजी फेरि पनि हामी एकैछिन एउटा छोटो व्यावसायिक विश्रामतिर लाग्छौँ, विश्राम पछाडि फेरि कुराकानी गर्नेछौँ।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: शाइनिंग स्टार
2: इमेज एफएम 97.9 मा

0: कार्यक्रम साइनिङ स्टारमा छौँ हामी यति बेला र इमेज एफएम 97.9 ट्युन गरिरहनु भएको छ. कार्यक्रममा भर्खर राख्यौँ राजसागरको आवाजमा रहेको यो गजल पढ्ने कुरा कति, जसमा राजसागरको आफ्नै सङ्गीत रहेको छ भने डाक्टर प्रदीप कुमार मैनालीको शब्द रहेको छ. र आज हामीसँग हुनुहुन्छ डाक्टर प्रदीप कुमार मैनालीजी. पढ्ने कुरा कति के भन्नुहुन्छ गीतको विषयमा?
1: पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन, तिम्रो मुहार जस्तो डट भनेपछि कसैलाई भगवान् लाग्न सक्छ, कसैलाई प्रेमिका लाग्न सक्छ, कसैलाई आमा लाग्न सक्छ, होइन, कसैलाई साथीभाइ लाग्न सक्छ,
0: हजुर,
1: तिम्रो मुहार जस्तो अर्को किताब छैन. त्यही अनुरूप व्याख्या गर्न तपाईँलाई नि
0: मुहार कसरी पढ्ने
1: हो
0: कुरा त्यहाँ छ, होइन, मुहारमा आँखाको भाव एकतिर हुन्छ,
1: बस
0: ओठको भाव अर्कोतिर हुनसक्छ.
1: कसलाई प्रयोग गर्ने भन्ने सिलसिला होला त्यसमा पनि.
0: अब ओठको भावले के बोलिरहेको छ ठिक विपरीत आँखाले पनि बोल्न सक्छ. आँखाले एकतिर बोलिरहेको हुन्छ तर मुखले चलाखी गरेर अर्कै बोलिरहेको हुन्छ, त्यो पनि हुनसक्छ. तर त्यसलाई पढ्ने कसरी कुरो यहाँ छ. प्रदीपजी, सङ्गीत के हो जस्तो लाग्छ तपाईँलाई?
1: सङ्गीत त एउटा थेरापी हो.
0: थेरापी नै
1: थेरापी नै हो नि.
0: यो कस्तो खालको थेरापी?
1: मानसिक थेरापी. किनभने जो व्यक्ति चाहिँ बाल्यकालमा होस् अथवा प्रौढ अवस्थामा होस् वृद्ध अवस्थामा होस्, सङ्गीत बिना चाहिँ कोही व्यक्ति बस्न सक्छ जस्तो लाग्दैन मलाई. सङ्गीत नभएकै उसमा पनि शङ्खगण्डको आवाज आउँथ्यो, नदीको सुसाहट आउँथ्यो, होइन, चराहरू चिरबिचिरु कराउँथे, होइन, त्यो पनि एक प्रकारको सङ्गीत नै हो नि त. अहिले पनि चराहरू कराएको ऊ गरेर चाहिँ राखेर चाहिँ गर्ने चलन छ, होइन, खोलाहरू बजेको सुसाएको राखेर सङ्गीत निर्माण गर्ने चलन छ, शङ्खगण्ड राखेर निर्माण गरेको चलन छ, गिटार, यो त्यो त पछिको कुरा हो.
0: आधुनिकीकरण हुँदै गयो,
1: आधुनिकीकरण हो.
0: अब पौराणिक कालदेखि नै हेर्ने हो भनेदेखि त्यो इन्द्रको दरबारको सङ्गीत,
1: बस
0: महादेवको डम्बरीको सङ्गीत, तान्डव नृत्य होस्,
1: बस हो,
0: छ नि ती सङ्गीतहरू पनि.
1: हजुर,
0: पौराणिक कालदेखि नै हेर्ने
1: हो
0: भनेदेखि महादेवको डम्बरू बज्न थालिसकेपछि पृथ्वीमा के न के हुन्छ.
1: कोही पनि व्यक्ति सङ्गीतमा आबद्ध नभएको कोही पनि व्यक्ति हुन्छ जस्तो मलाई लाग्दैन.
0: लाग्दैन
1: किनभनेदेखि ठुला ठुला राजा महाराजाहरूले पनि भनौँ न मौबी शाहका के कुरामा कम थियो, उहाँ पनि गीत सङ्गीतप्रति रुचि हुनुहुन्थ्यो, होइन,
0: चाँदनी शाहकै कुरा गरौँ,
1: चाँदनी शाहकै कुरा गरौँ, त्यही ठुला ठुला डक्टरहरू गीत सङ्गीतमा आबद्ध भएका हुन्छन्, होइन. अहिले पनि 17 व्यक्तिहरू जो राजनैतिक 17, 18, 19 पुग्यो होला अहिले, होइन, त्यो राजनीतिक विशिष्ट लेभलका व्यक्तिहरू गीत सङ्गीतमै आबद्ध भएर
0: कतिपय पूर्व सचिवहरूलाई मैले देखिरहेको छु
1: हो
0: सक्रिय जीवन जिउनका लागि चाहिँ सङ्गीतमा उहाँहरू आबद्ध हुनुहुन्छ, किनभने उतापट आफ्नो जुन अकुपेसन थियो
1: भनौँ न. अहिले भन्छ अरे हाम्रो के भन्छ अरे पोखराका सचिव भूतपूर्व भइसक्नु भयो बराल, उहाँ डाक्टर भोजराज घिमिरे, होइन, उहाँहरूलाई चाहिँ पेन्सन भइसकेपछि त्यो कार्यकाल समाप्ति भइसकेपछि केमा लाग्ने भन्ने त गीत सङ्गीत नै लाग्नु भएको छ नि त. त्यहाँभन्दा अगाडि पनि लाग्नुभएको होला, त्यहाँभन्दा पछाडि पनि गीत सङ्गीत नै रमाउनु भएको छ. त्यो गीत सङ्गीत चाहिँ सबैलाई छुन्छ, सबैलाई मर्म हुन्छ जस्तो लाग्छ मलाई चाहिँ. अब हजुरको बुझाइ कहाँसम्म कतिसम्म छ?
0: एकजना सङ्गीतकारले भन्नुहुन्थ्यो, सङ्गीत प्रेमी गीतकार नै हुनुहुन्छ उहाँ, जब रिटायर्ड लाइफ हुन्छ, रिटायर्ड लाइफ रिटायर्ड भइसके पछाडि अथवा भनौँ आफ्नो जागिरबाट चाहिँ रिटायर्ड भइसके पछाडि आफू सक्रिय बन्नको लागि चाहिँ सङ्गीत साङ्गीतिक क्षेत्रतिर म आएँ तर बुझेँ साङ्गीतिक क्षेत्रमा आइसके पछाडि चाहिँ मन कहिले पनि बुढो हुँदैन रहेछ, सधैँ तरुण हुँदो रहेछ.
1: हजुर,
0: त्यसो भन्नुहुन्थ्यो उहाँले. वास्तव सही कुरो,
1: सही कुरो.
0: अच्छा प्रदीप, तपाईँ मनले लेख्नुहुन्छ कि मस्तिष्कले?
1: यो कुरा अलिक गाह्रो पऱ्यो. मनले लेख्नुहुन्छ कि मस्तिष्कले? कहिले अगाडि मन जान्छ, कहिले मस्तिष्क जान्छ।
0: साधन त कलम होला।
1: हो, साधन त कलम पनि हो होइन। अहिले त के भन्छ अरे, भोइस टाइपिङ हुन्छ, के भन्छ अरे, मोबाइलमा टाइपिङ हुन्छ होइन। कलम त्यो 2-4 वर्ष अगाडिको कुरा हो होइन। कहिले मन अगाडि जान्छ, कहिले मस्तिष्क अगाडि जान्छ। कहिले मन अगाडि गएको चाहिँ के लेख्यो भने, कहाँ लेख्यो भने, कस्तो लेख्यो भने थाहा हुँदैन, पछि झल्यास बिउजेर हेर्दा हुन्छ। मस्तिष्क लेखेको चाहिँ सोची विचारी लेखिन्छ जस्तो लाग्छ मलाई।
0: कतिपय साथीहरू भन्नुहुन्छ म मस्तिष्कले लेख्छु, तर मैले मेरो मस्तिष्कले लेखेको कुरालाई मनले सम्पादन गर्छ भन्नुहुन्छ कि?
1: त्यो अभिव्यक्ति गर्ने सिलसिला फरक होला होइन।
0: हजुर,
1: मनले चाहिँ जब लेखिन्छ, मनले चाहिँ अचेतन मन भएर लेखिन्छ होइन।
0: हजुर,
1: पछि होस अवस्थामा आइसकेपछि मस्तिष्कले लेखिन्छ भन्छु, विचार गरेर होइन। त्यो अरूले व्याख्या गर्नु फरक होला,
0: आफ्नो तरिका छ,
1: आफ्नो तरिका छ। हस्,
0: अब तपाईँले भन्नु, यसैलाई मैले के भन्छु भनेदेखि, कसैले भन्छन् के अरे, मनले लेख्छु मस्तिष्कले सम्पादन गर्छ, मस्तिष्कले लेख्छ मनले सम्पादन गर्छ। मनले लेखेका कुराहरूलाई मस्तिष्कले ठिक छ कि छैन सोचेर सम्पादन गर्ने काम होइन, तर मस्तिष्कले लेखेको कुरालाई मनले मनन गरेर सम्पादन गर्ने कुरा दोहोरो दुईतिर जान्छ क्या कुरा।
1: अनि मस्तिष्क भन्ने चाहिँ छ नि,
0: छ नै,
1: मन भन्ने चाहिँ के हो, के हो,
0: के हो, के हो, अदृश्य छ,
1: अदृश्य छ होइन। अब छाती दुख्छ भनेर भन्छौँ, त्यो छाती त दुख्या होइन नि त होइन, त्यो मस्तिष्कले के भन्छ अरे, हाम्रो संवेदनशील अङ्गले चाहिँ मनमा हिट गरेर, मन छातीमा हिट गरेर चाहिँ मन भएको हो के। मन कहाँ छ त, फोक्सो छ, कलेजो छ,
0: मुटु छ,
1: मुटु छ, मन त भने देखिँदैन नि। मन भने त्यो त्यो के भन्छ अरे, अदृश्य,
0: अदृश्य छ
1: हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: एकदम गहिराइमा पुग्यो है।
1: हजुर,
0: अच्छा, कार्यक्रमको समय पनि सकिसकेको छ प्रदीपजी, छोटकरीमा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: गीत सङ्गीतप्रति आबद्ध हुनुहोला, अछाडा गीतहरू नहेरिदिनु होला भनेर भन्न मिलेन
0: तपाईँको मन हो।
1: अब एक दिन त एक दिन चाहिँ सही ठाउँमा आउँछ जस्तो लाग्छ मलाई चाहिँ। अब यहाँ कार्यक्रम प्रस्तुता हाम्रो कृष्णाचार्यज्यू र सबै सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै म बिदा हुन्छु। यति नै भने हजुर, गीत सङ्गीतप्रति माया गर्नुहोस्। नमस्कार।
0: हस् त, इमेज एफएम 97.9 को कार्यक्रम साइनिङ स्टारको आजको समय पनि सकिसकेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो एन्ट्रायर टिमलाई पनि धन्यवाद दिँदै म कृष्ण आइलाई बिदा हुन्छु। सुन्दै गर्नुहोला इमेज एफएम 97.9।

0: FM 97.9
1: National Life Insurance Company
2: Siddharth Bank Sambandha Sadai Bharilai
3: Baliyo Darilo ra Bhar Pardo United Ajod Insurance United by Trust
4: Lakshmi Sunrise Bank Lakshma Sangsangai
5: Prabhuma Bhima Garo Nirdhakka Rahu Prabhu Insurance Dinkuni Kathmandu
6: Global IME Bank Sabai Kalagi Bank
2: इमेज समाचार को साथ मा
7: नमस्कार इमेज समाचार में स्वागत है हूँ कोमल सेरचन सुरुमा मुख्य समाचार आजदेखि राजनीतिक दल सम्मका शक्तिहरू बीच सहमति भए मात्रै देश थप द्वन्द्वमा जानबाट रोकिने राप्रपा अध्यक्ष लिङदेनको जिकिर एमाले कहिले नसुध्रिने भन्दै आक्रोशित काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ कार्यक्रम सञ्चालन गर्दै सहरी बाढीको समस्या चुनौतीपूर्ण बन्दै यस वर्षको तीज पर्व आजबाट सुरु माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा पशुपतिनाथमा भोलि दर्शनार्थीका लागि विशेष व्यवस्था उत्तर युरोपेली देश स्विडेनमा संसदीय निर्वाचन अन्तर्गत मतदान जारी नाजीवादी दक्षिणपन्थी पार्टी पहिलो पटक सत्तामा पुग्ने सम्भावना र एसिसी प्रिमियर कप जितेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै राति पौने 10 बजे काठमाडौँ आइपुग्ने क्याम्पको जानकारी
8: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग
9: हो किन राजेश जी
8: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठीक ठाक
7: समाचार अब विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनैतिक शक्तिहरू बीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सके मात्र देशमा द्वन्द्वको अवस्था अन्त्य हुने बताउनु भएको छ पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेकाले अब राजादेखि सबै राजनैतिक शक्तिसम्मलाई समेटेर सहमति आवश्यक भएको बताउनुभयो माओवादीको 10 वर्षीय द्वन्द्वपछि गत भदौ 23 र 24 गतेको विद्रोहसम्म आइपुग्दा देशले ठूलो क्षति बेहोरिसकेका

0: भ्रमणमा जानुभएको छ। भदौ 28 गतिदेखि असोज 3 गतिसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङ्सन फोरममा सहभागी हुनुहुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले सिग्देलको विदाई गर्नुभएको थियो। भ्रमणबाट दुई देशको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समृद्ध योगदान पुग्ने जङ्गी अड्डाको विश्वास छ। काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढाउन लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढी आउने अवस्था सृजना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। करिब 3 दशक अघि सुरु भएको सहरी समस्या अहिले अर्बन फ्ल्याग्स फ्लडको रूपमा देखिन थालेको भन्दै डङ्गोलले वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेड वाटर हार्भेस्टिङ तथा रिचार्ज कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
1: त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो। अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ, चाहे त्यो मध्यराति नै किन नहोस्। अझ विशेष गरी नगर प्रहरीको टोली, विपदको टोली, हामी जनप्रतिनिधिहरू त्यस समयमा कुनै विपद पर्यो भने हामी फिल्डमा जानुपर्छ भनेर स्ट्यान्ड बाई बस्छौँ।
0: कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरण गर्न चोभारबाट पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभयो। चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तन सक्ने भन्दै वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभयो।
2: गहिरै पुगेन, त्यहाँ चलाउँदाखेरि त्यहाँ झन् त्यो भत्क्यो भने झन् अझ हुन्छ। त्यस कारण अहिले 8-9 किलोमिटरको लामो टनलहरू बन्न थालेको छ। नगरपालिकाले सानो सुझाव दिन चाहन्छु, सल्लाह सुझाव बनाएन।
0: अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब 50 वर्षदेखि बिग्रन थाले पनि पछिल्लो समय महानगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभयो। काठमाडौँका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले फल्चामा काठमाडौँका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको बताउनुभयो।
3: आज जुन वरिपरि जताततै हाम्रा पुर्खाहरूले बनाएका त्यति राम्रा अनमोल संरचनाहरू जसलाई हामीले अब पैसाले पनि बनाउन सक्दैनौँ, किन्न पनि सक्दैनौँ, त्यस्ता अनमोल संरचनाहरूलाई, उपत्यकाका संरचनाहरूलाई कङ्क्रिटै कङ्क्रिटको पाले घरहरूले हामीले छोपेर कुनातिर तेर्साएर राखिसकेका छौँ। त्यो कारणले 30-35 वर्ष 50 वर्ष अगाडिदेखि नै महानगर बिग्रिन सुरु भएको हो। तर अहिले चाहिँ त्यो जति बिग्रिने बिग्रिसक्यो, तर अहिले सफा सुन्दर र केही राम्रा कामहरू पक्कै पनि भएका छन्।
0: कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सिसिटिभी लगायतका प्रविधिको प्रयोग बढाउनु पर्ने सुझाव दिनुभयो। यस वर्षको तीज पर्व आजबाट सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको मुख्य तयारीका रूपमा पनि लिइन्छ। भोलि व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुडपाक र मिठाई जस्ता परिकार खाने चलन छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक पाइन्छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। यसैबीच पशुपति क्षेत्र विकास कोषले तीजको अवसरमा भोलि बिहान पशुपतिनाथ मन्दिरमा चारै ढोका बिहान 3 बजेदेखि खुला रहने जनाएको छ। पशुपतिनाथमा तीजको विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको कोषले जनाएको

भएको छ। दर्शनार्थीहरूका लागि मन्दिरसम्म पुग्नका लागि 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने व्यवस्था मिलाइएको छ। सुरक्षाका लागि उल्लेख्य मात्रामा महिला सुरक्षाकर्मी परिचालन हुने पनि कोषले जनाएको छ। भण्डारकाल पार्किङ, सिफल चोर, बनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थलमा दर्शनार्थीको पार्किङ तोकिएको छ। भोलि हरितालिका तीज र पर्सि ऋषि पञ्चमी परेको छ। ऋषि पञ्चमीको दिन सप्तऋषिको पूजाआजासँगै तीज पर्व समापन हुनेछ। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 मृत्यु, 9 घाइते। गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो। र भोटे कोसी बारीपछि मुस्ताङको कोरोना नाका चलायमान, 15 दिनमै पौने 2 अर्ब राजस्व सङ्कलन।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो परफेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
3: देउता खोलामा जीव दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको शनाखत भएको छ। दुर्घटनामा चालक सहित दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वेद बहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रुगाका चालक सुन्दर खड्का मगर र सानोभेरी गाउँपालिका चौकी अन्दाजी 15-16 वर्षीय प्रेमकला पुन रहेका छन्। कोट गाउँबाट सानोभेरी गाउँपालिकाकै सिमली आउँदै गरेको LU-1-6-0-2-9 नम्बरको जीव देउता खोलामा सडकबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा 9 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको छ। अब आर्थिक समाचार।

एमसिसी अन्तर्गत नेपालतर्फको 18 किलोमिटर प्रसारण लाइन निर्माण सकिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति एमसिए नेपालले 400 केभी न्यू बुटोल सब स्टेसनलाई नेपाल भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको हो। यस कार्यबाट विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएको छ। एमसिए नेपालले विद्युत प्रसारण लाइनको यस 18 किलोमिटर खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरी निर्धारित समय सीमाभित्रै काम सकेको जनाएको छ। प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासीको न्यू बुटोल सब स्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपालको सञ्चालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसिसी नेपाल कम्प्याक्ट मार्फत उपलब्ध गराइएको सहयोगका लागि अमेरिकी सरकारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोरोलानाका स्थित लोमान्थाङ 4 नेन्चुङमा रहेको मुस्ताङ बन्चार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको बोटेको सीमा गएको बाढीकै कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ बन्चार कार्यालयमा चीनबाट मालवस्तुको पैथारी हत्तै बढेको छ। बन्चार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। शुक्रबार मात्रै मुस्ताङ बन्चार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व सङ्कलन गरेको थियो। भदौ 22 मुस्ताङ बन्चारबाट दैनिक औषधमा 30 करोड रुपियाँ हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। इन्डोनेसियामा 240 जना सवार जहाज जावा सागरमा बेपत्ता, खोजी अभियान सुरु। 148 किलोमिटर टाढा रहेको संकेत मिलेको जानकारी। र इङ्ग्लिस प्रिमियर लिगमा आर्सेनलको अभिजित यात्रा कायम। गैरातीको खेलमा सन्डरल्यान्ड ब्रिस्टनले पराजित, टोटनह्याम र एभर्टनले खेले बराबरी।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

दल सोसल डेमोक्रेटिक पार्टीका नेता म्याग्डलेना एन्डरसनले आज पहिलो मत खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तर उनको गठबन्धनमाथि कन्जर्भेटिभ नेत्री एवं प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धन हावी देखिएको छ। यो गठबन्धनमा स्वीडन डेमोक्रेट जस्तो चरम दक्षिणपन्थी पार्टी पनि सामेल छ। अर्को चार वर्षीय कार्यकाल प्रधानमन्त्री हुन चाहेकी स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री क्रिस्टर्सनको भविष्य चरम दक्षिणपन्थी दलमा निर्भर रहने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। स्वीडन डेमोक्रेटलाई नव नाजीवादी पार्टीको आरोप लाग्ने गरेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव पेश गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको आज दोस्रो दिन उहाँले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्ने भएकाले व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्ने बताउनु भएको छ। यसै गरी उदयमान बजारमा आधारित तथा ग्लोबल साउथसँग निकट रूपमा जोडिएको आफ्नो विशेषतालाई सम्मेलनले प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। औद्योगिक तथा आपूर्ति श्रृङ्खलालाई स्थिर र निर्बाध राख्दै एकीकृत बजारको विकासलाई प्रवर्धन गर्नुपर्ने भन्दै सीले विस्तारित ब्रिक्सले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना गर्ने, परम्परागत उद्योगको सर्वोन्नति गर्ने, उदयमान उद्योगको विकास गर्ने तथा भविष्यमा उद्योगका लागि दूरदर्शी योजना निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ। 240 यात्रु सवार एउटा यात्रुवाहक पानी जहाज इन्डोनेसियामा बेपत्ता भएको छ। सिएनएनका अनुसार जावा सागरमा पानी जहाजसँगको सम्पर्क टुटेको हो। भर्जो ट्रान्सपोर्ट एट नामको यो जहाज पूर्वी जावाको सुरायाबाट बोर्नियो टापुको दक्षिण कालिमान्तर प्रान्तको राजधानी बन्जारमासिन जाँदै रहेको थियो। अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्। बन्जारमासिन स्थित खोज तथा उद्धार कार्यालयका अनुसार आफ्नो यात्राका क्रममा सञ्चार प्रणाली अवरुद्ध भएको र त्यसपछि सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूले जहाजको अन्तिम लोकेसन जावा सागरको बन्जारमासिनको घाटबाट लगभग 148 किलोमिटर टाढा रहेको संकेत गरेको बताएको छ। अब खेल समाचार।

0: एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्कने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आज राति 9:45 टोली नेपाल फर्कने क्यानले जानकारी दिएको हो। हिजो सम्पन्न फाइनल खेलमा युएईलाई 45 रनले पराजित गर्दै नेपालले तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपको उपाधि जितेको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीले यो पटक शानदार प्रदर्शन गरेको थियो, साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि सन्दीप लामिछानेले हात पारेका थिए। अब नेपालले दोस्रो पटक एक दिवसीय एसिया कप खेल्ने क्यानले जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्डले सकारात्मक प्रतिक्रिया जनाएको छ। बङ्गलादेशले सन् 2027 नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अगाडि बढाएको जनाएको छ। बङ्गलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेसन इन्चार्ज सहरियार नफिजका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो। बिसिबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अगाडि बढाएको छ। इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा आर्सेनलले 100% जितको यात्रा कायम राखेको छ। गैराती भएको खेलमा आर्सेनलले सन्डरल्यान्डलाई उसकै मैदानमा 2-0 पराजित गर्यो। मिडफिल्डर गिमारेसले आर्सेनलका लागि 58 मिनटमा पहिलो गोल गरेका थिए। सन्डरल्यान्डले आर्सेनललाई यो सिजनकै सबैभन्दा कडा चुनौती दिएको थियो। पनि खेलको इन्जुरी समयमा रानिल्डो मान्डाबाले साकामाथि फाउल गरेपछि दोस्रो पहिलो कार्ड पाउँदै मैदान छाड्नु परेको थियो। त्यसपछि साकाले पेनल्टी मार्फत गोल गर्दै आर्सेनलको जित सुनिश्चित गरेका थिए। यो जितसँगै आर्सेनल 12 अङ्कसहित म्यान्चेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ भने सन्डरल्यान्ड भने 14 स्थानमा छ। अर्को खेलमा टोटनह्याम र एभर्टनले गोलरहित बराबरी खेलेका छन्। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी बाईको प्रभाव रहेको छ।

मनसुनको निम्नचापी रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। तराईका भूभागमा दिउँसो घाम र बादलको मिश्रण रहनेछ भने केही स्थानहरूमा छिटफुट वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त साँझ 6:10 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अंतिम मुख्य समाचार एक पटक फेरी। राजादेखि राजनैतिक दलसम्मका शक्तिहरूबीच सहमति भए मात्रै देश थप द्वन्द्वमा जानबाट रोकिने राप्रपा अध्यक्ष लिङदेनको जिकिर, एमाले कहिल्यै नसुध्रिने भन्दै आक्रोशित। काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ कार्यक्रम सञ्चालन गर्ने, सहरी बाढीको समस्या चुनौतीपूर्ण भन्दै। यस वर्षको तीज पर्व आजबाट सुरु, माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा, पशुपतिनाथमा भोलि दर्शनार्थीका लागि विशेष व्यवस्था। उत्तर युरोपेली देश स्वीडेनमा संसदीय निर्वाचन अन्तर्गत मतदान जारी, नाजीवादी दक्षिणपन्थी पार्टी पहिलो पटक सत्तामा पुग्ने सम्भावना। र एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै राति पौने 10 बजे काठमाडौँ आइपुग्ने क्यानको जानकारी। हवस् त, इमेज समाचार अहिलेलाई सकियो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imagekhabar.com मा हेर्न सुन्न पढ्न सक्नुहुनेछ। नमस्कार।

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: साउजी, यो सामान प्याक गरिदिनुस् न।
2: आसस ल लिनुस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ, अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ। यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।
0: आर्टिस्ट अफ द मन्थ।

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झ

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: 97.9
1: दिल बोले तो
2: हार्ट हार्ट
3: हमारा यार सौदा सौदा
0: ओहो दोनों डील करा

Hello, namaste everyone. This is Manal Flamisani. You're watching Image Television SD. Sabijanala swagat sa music of your choice ma. I hope everyone is doing good. Sabijana ramri gari rakhnu bhayeko cha hola. Bhandai aajako karyakram suru garau. Today we'll talk about very very entertaining things like tij aairako cha haina. Like hamro didi bahini tatha ama sabijana ekdam नाच्ने गाउने एउटा खालको सेलिब्रेसनमा लागिरहेका छन् होला हजुरको घरतिर पनि सबैको घरमा या तपाईँ आफै पनि तिज मनाइराख्नु भएको छ होला होइन यो तिज अनि यो युनिटी एउटा मोडर्न एउटा ह्युमन इम्पावरमेन्ट यो सबै एकै ठाउँमा आउँछ जस्तो लाग्छ मलाई चाहिँ होइन किन भन्दाखेरि वेन इट कम्स टु सिस्टरहुड होइन एउटा दिदी बहिनीको सम्बन्ध आमा छोरीको सम्बन्ध विभिन्न नारीहरूलाई चाहिँ एकदम एउटा समाजमा शक्तिशाली पात्र हो तर कस्तो छ भन्दाखेरि यो हाम्रो समाज भनेर चाहिँ पहिलेदेखि पुरुषले डोमिनेट गरिरहेको समाज हो तर हामीले यो मानौँ नमानौँ इतिहासले त्यही भन्छ होइन अनि त्यो भएर यस्तो खालको फेस्टिभलहरू मलाई एकदम मनपर्छ किनभने जहाँ चाहिँ वुमन इम्पावरमेन्ट लाई बढी हामी फोकस गर्छौँ जहाँ चाहिँ नारी शक्ति एउटा खालको सिस्टरहुड हाम्रो छोरा मान्छेहरूको ब्रदरहुड जस्तै उहाँहरूको सिस्टरहुड हुन्छ होइन यो एकदमै रमाइलो खालको नाच गान मिठो खानी परिवारहरू एक ठाउँमा आउने होइन एउटा छुट्टै खालको एउटा प्रोडक्टिभ प्लस भेरी भेरी वेल विस्ड कल्चर हो यो किन भन्दाखेरि जहाँ चाहिँ सबैजना खुसी रमाइलो नाच्ने होइन नाच्नु छुट्टै रमाइलो हुन्छ कि तपाईँ हामीले नाच्ने गाउने भनेको एकदमै यो इन्टरटेनमेन्ट क्रिएटिभ एस्पेक्टमा पर्छ कि यो आर्ट हो क्या वेन वी डान्स वेन वी सिङ होइन अनि यो हुँदै गर्दाखेरि डान्स गर्ने होइन घुमघाम गर्ने दर खाने भन्छन् बिहे के अरे व्रत बस्छन् होइन व्रत पनि बस्नुपर्छ यो भयो एकदमै ऐतिहासिक र एकदमै वान अफ द मोस्ट फन्डामेन्टल एस्पेक्टमा पनि गनिन्छ तिजलाई अन्तखेरि शिवको लागि शिव जस्तो हस्बेन्ड पाउँछु भनेर व्रत राख्ने हो के अरे होइन एउटा खालको छुट्टै एउटा आस्था हो एउटा खालको भावना हो होइन अनि यो सबै हामी सबैजनाले सँगै सेलिब्रेट गर्नुपर्छ दर खाने यताउता तपाईँको घरतिर पनि पाहुनाहरू कतिको आउनुभएको छ दिदीबहिनीहरू कतिको आउनुभएको छ होइन यो एकदमै वान अफ द मोस्ट अवेटेड फेस्टिभलमा पर्छ अनि लाइक मम्मी मलाई कुर्ता किन्दैन भनिरहेको थिएँ मलाई मम्मीले यो दरमा चाहिँ केही दिने यो केही गिफ्टहरू दिने चेलीहरूलाई यो एउटा खालको परम्परा रहेछ होइन यो एकदम राम्रो परम्परा पनि हो किनभने बहिनी दिदी दिँदाखेरि एकदम राम्रो कुरा हो होइन अझै यो बारेमा अझै फर्दर विल टक मोर योभन्दा अगाडि टु कल द नम्बर अर अन द स्क्रिन 01452909 04 01452909 03 टु कल आई विल बी वेटिङ फर अ कल फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक

0: हेलो, वेलकम ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक. फेरि पनि स्वागत छ म्युजिक अफ यर चोइसमा. ब्रेक पछि यही भन्दै गर्दा वी हेभ सन अनलाइन. लेट्स वेलकम. हेलो हेलो
1: हेलो
0: हेलो हेलो
1: हजुर, नमस्ते.
0: नमस्ते, कि सारामै हुनुहुन्छ? को बोल्नुभयो? कताबाट?
1: यता रामपुर बसन्तपुरबाट सुमन श्रेष्ठ.
0: सुमनजी, के छ हालखबर? आरामै हुनुहुन्छ?
1: आरामै.
0: के गरिराख्नु भएको छ सुमनजी अहिले? हजुर
1: हजुर,
0: के गरिराख्नु भएको छ?
1: यस्तै बसे बसाइ हो, तिज खाइ आएको छ भन्नु पर्यो.
0: ए, अनि गीतहरू रमाइलो छ?
1: रमाइलो छ भन्नु पर्यो.
0: अनि तपाईँ अनि तिज मनाउनु भएको छ कि भएको छैन? कतिको तिज मम्मीहरूसँग गएर तिजहरू मनाउनु, त्यस्तो केही छ?
1: अब भोलि मनाउने.
0: आज चाहिँ केही छैन त्यस्तो स्पेसल?
1: आज एक ठाउँमा थुप्रिने अनि दर खाने अनि चेलीहरूलाई टिका लगाइदिने, त्यही हो.
0: ए, त्यही त. किन भन्दाखेरि यो दर खानी रमाइलो गर्ने भने एउटा परिवार एकत्वको भावना हो, होइन? अनि के छ, अनि तपाईँ नाच्नुहुन्छ कि हुन्न? अलिअलि नाच्नु चाहिँ नाच्नुहुन्छ. कति राम्रो, कति राम्रो. अनि लाइक कस्तो छ सबै, हजुरलाई कस्तो छ? धेरै पछि कल गर्नुभयो नि तपाईँले, है?
1: राम्रै छ,
0: सबै राम्रै छ.
1: हजुर, यो हाम्रो कार्यक्रममा त्यो लोकडोरीहरू गीत गाहरू राख्नु पर्यो सर, सर भन्नु पर्यो.
0: हो है, लोकडोरी गीतहरू मनपर्छ हजुरलाई?
1: हजुर.
0: हुन्छ, म भन्छु उहाँ सरहरूलाई माथि, उहाँले सुनि पनि राख्नु भएको छ. यो लोकदोरी गीतहरू हजुरलाई मनपर्छ भने वी विल सी, हामी हेर्छौँ, टेन्सन नगर्नुहोस्. अनि के छ, अरू सबै राम्रै छ हजुर?
1: राम्रै छ भन्नु पर्यो.
0: त्यही त, अब मजाले इन्जोय गर्नुहोस्, तिज छ, चाडपर्व छ, होइन? एकदम मजाले आफ्नो परिवारसँग, आफ्नो लभ्ड वान्ससँग मजाले इन्जोय गर्नुहोस् भन्दै अब डेडिकेसनतिर जाउँ है. थ्याङ्क यू. हजुर, हजुर, एकदम थ्याङ्क यू सो मच फर कलिङ है. एकदम खुसी लाग्यो सँग अफ गरेर कल गर्दै गर्नुहोस्. यही भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक. एकदमै राम्रो कुरा गर्नुभयो उहाँले, लाइक एउटा खालको चाडपर्वको बेला कस्तो खालको हुन्छ त भन्ने कुराहरू हो, होइन? चाडपर्वको बेला चाहिँ हाम्रो चाहिँ कस्तो भयो भने कल्चर, हामी कल्चरको बारेमा कुरा गर्छौँ. नेपाल इज रिच इन कल्चर भन्ने कुराहरू गर्छौँ सबैजना. हामी गर्वको साथ नेपाल जतिको कल्चरस कन्ट्री कोही छैन भनेर भन्छौँ. तर यसको पछाडिको साइन्स या यसको पछाडिको पिलर हेर्ने हो भने चाहिँ सबै नारीहरू नै हुन्, सबै हाम्रो मम बहिनीहरू, होइन, हाम्रो चेलीहरू नै हुन्. किन यस्तो भन्दैछु भन्दाखेरि, लाइक एउटा खालको परम्परा भन्छ नि हामीले, त्यो परम्परा क्यारी गर्ने नि एउटा खालको त्यो ठुलो एउटा खालको मन हो क्या, होइन? त्यो भन्दाखेरि काम पनि गर्नुपर्छ, घरको काम छुट्टै होला, बिजनेस छुट्टै होला, होइन, विभिन्न कुराहरूको समस्याहरू होला, टाउको दुखाइहरू होला, तर त्यही पनि आफ्नो परम्परा, आफ्नो काम पनि गरेकै छिन्, होइन? यो सबै गरेकी छिन्. अनि यो एउटा त सेलिब्रेसन, हामी चाहिँ तिजमा मात्रै अलिकति चेलीहरूलाई रेस्पेक्ट गर्ने, तिजमा मात्रै होइन, यो चाहिँ हामीले दिनदिनै दैनिकी जीवनमा एकदमै एउटा खालको म्युचुअल रेस्पेक्ट, इक्वल अपर्च्युनिटिज, वुमन इम्पावरमेन्ट बढी विश्वास गर्नु पऱ्यो हामी सबैजनाले. हाम्रो त्यो मैले ट्याक्कै नाम बिर्सेँ, रसुवामा एकजना मात्रै फिमेल पाइलट हुनुहुँदो रहेछ, होइन? यो रेस्क्यु गर्दाखेरि त्यत्रो हेलिकप्टर, 10-15 हेलिकप्टर उड्दाखेरि एउटा मात्रै फिमेल पाइलट हुनुहुँदो रहेछ कि. अनि यस्तो हेर्दाखेरि हामी वी क्यान सी द कन्टेक्स्ट अफ नेपाल, कतिको हामी चाहिँ ह्युमन इम्पावरमेन्टमा बिलिभ गर्छौँ त भन्दाखेरि 10:1 रेसियो रहेछ. अनि यो राम्रो हो त कन्ट्रीको लागि भन्दाखेरि वी निड टु थिङ्क, किन भन्दाखेरि मैले भने त यस नेपाल अलिकति यो साइड जस इतिहासमै अलिकति वुमेनहरूलाई चाहिँ दबाएर राखेको इतिहास छ पुरुषहरूले, तर अब हामी 21 शताब्दीमा आउँदाखेरि हामीले चाहिँ एकदम इक्वल अपर्च्युनिटिज, इक्वल म्युचुअल रेस्पेक्ट होइन, यो सबैलाई एक ठाउँमा लिएर आउन सक्नुपर्छ, नत्र हामी

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

0: जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेपछि मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुब्ली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो जीवनको दौडमा यात्रा कता गरे।
1: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदम रमाइलो गीत बजिरहेको थियो तर हामी दोरी पनि बजाउन प्रयास गर्छौँ त्यहाँ गीतहरू जोस् यो गीतहरू पनि एकदम आधुनिक एकदम रमाइलो गीतहरू हो जोस् यसमा पनि भाइब्स छ एउटा खालको छुट्टै भाइब्स त फिल हुन्छ यही भन्दै गर्दा डु कल द नम्बर सर अन द स्क्रिन आई विल अल्सो से 01452909093 01452909094 डु कल आई विल बी वेटिङ फर अ कल यही भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक टुडे वी आर टकिङ अबाउट भेरी भेरी important and very very interesting topic yo tees bhaninchha ni aile hami tees ko barema kura garira chhau tees bhanda kheri chai euta khalko ek thau ma euta shakti kendra aunu ho hain maile bujhe anusar chai kina bhanda kheri mancheharle euta ekdam birsira hunchha ni nari haru ko pani euta आफ्नै स्वतन्त्रता छ आफ्नै एउटा विचार छ कस्तो हुन्छ नेपाली समाजमा आफ्नो श्रीमानले जे भने त्यही नै हो भन्ने खालको एउटा हुन्छ होइन त्यो राम्रो नराम्रो म केही भन्दिनँ यो बारेमा म त्यति थाहा होइन तर कस्तो हुन्छ भन्दाखेरि सबैको आफआफ्नो अभिव्यक्तिहरू हुन्छ सबैको आफआफ्नो विचारहरू हुन्छ सबैको आफआफ्नो इच्छाहरू हुन्छ त्यो इच्छा चाहिँ दबाएर राखिरहेको म देख्न सक्छु मेरै ममको कुरा गर्दाखेरि मेरै

मैले देखेको समाजको कुरा गर्दाखेरि एकदम फिमेलहरू या नारीहरू एकदमै आफूलाई सङ्कुचित गरेर बस्छन् जस्तो महसुस हुन्छ, परिवारको लागि, छोराछोरीको लागि होस् या समाजको लागि होस्, होइन एउटा खालको त्यो एउटा विडम्बना मलाई फिल हुन्छ कि। अनि त्यसलाई म नराम्रो पनि भन्दिनँ, राम्रो पनि भन्दिनँ, किन भन्दाखेरि यो आफ्नो पर्सनल चोइसेस पनि हो, आफ्नो व्यक्तिगत इच्छा पनि हो। कसैलाई कोहीबाट कन्ट्रोल हुन मन लाग्छ, कसैलाई कन्ट्रोल हुन मन लाग्दैन, इट्स अप टु यु गाइज, होइन। तर यो देख्न सकिन्छ। अनि यो तिजको अवसरमा चाहिँ यो एउटा एक ठाउँमा सबैजना भेला हुने एक ठाउँमा सबै चेलीबेटीहरू, आफ्नो दिदीबहिनीहरू, आमा सबैजना एक ठाउँमा बस्ने, अनि रमाइलो गर्ने, नाच्ने, गाउने, अनि यो चाहिँ एउटा स्वतन्त्रता, एउटा खालको फ्रिडम, एउटा खालको लभलिनेसको एउटा प्रतीक पनि हो, होइन, जहाँ चाहिँ एक ठाउँमा सबैजना, यो एकदम राम्रो पक्ष हो। यो विषयमा हामीले के कुरा गर्नुपर्छ, के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हामीले शुभकामना दिन्छौँ, ह्याप्पी तिज हजुर भन्छौँ, या तिजको धेरै धेरै शुभकामना भन्छौँ मान्छेहरूलाई। तर यो भनिन्जेल यो वा यो भन्दाखेरि हामीले के ब्याक अफ द माइन्ड के रिमाइन्ड गर्नुपर्छ आफूलाई भन्दाखेरि चाहिँ यो तिजमा मात्रै होइन, तिज बाहेक पनि हामीले चाहिँ नारीहरूलाई इज्जत गर्नुपर्छ, एउटा रेस्पेक्ट हुनुपर्छ, एउटा प्रतीकको म्युचुअल अन्डरस्ट्यान्डिङ वा अपर्च्युनिटिस्ट हुनुपर्छ, होइन, अपर्च्युनिटी दिन सक्नुपर्छ, त्यतातिर लाग्नुपर्छ न। एकदम त्यो एउटा अर्कै खालको समाज पनि हुन सक्ने सम्भावनाहरू हुन्छ क्या। तपाईँ हामी आफैले नै यस्तो कुरा एज अ म्यान, एज अ छोरा मान्छे, ठुलो सानो भन्दा पनि एकअर्कालाई हामी सम्मान हो, हामी इक्वल हो, एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने खालको माइन्डसेटमा चाहिँ बस्नुपर्छ जस्तो लाग्छ, होइन। अनि यो अझै म के भन्न चाहन्छु भने मजाले नाच्नुहोस्, होइन, नाच्नुपर्छ, एकदमै रमाइलो छ जिन्दगी, धेरै तनाव गर्नुहुन्न, आफआफ्नो टेन्सन, आफआफ्नो व्यक्तिगत दिनचर्याहरू त भइ नै हाल्छ, या कहिले राम्रो होला, कहिले नराम्रो होला, त्यो पनि हुन्छ। तर यस्तो चाडको बेला भरपूर रमाइलो गर्नुपर्छ आफ्नो परिवारसँग, आफ्नो इष्टमित्रहरूसँग, होइन। अनि लाइक कस्तो हुन्छ भन्दाखेरि यति बेला चाहिँ अलिकति एउटा खालको आस्था पनि, त्यो एउटा खालको विश्वास पनि झन् बलियो हुन्छ एउटा सम्बन्धमा, मलाई त्यस्तो लाग्छ। किन भन्दाखेरि तिज भनेको चाहिँ एउटा शङ्कर भगवान् हिन्दुइज्मको वान अफ द नथिङ गड अफ नथिङ भन्छ क्या, मैले बुझेँ आन्सर, शिवलाई बुझेँ आन्सर, शिव इज फर्मलेस, इट डज नट ह्याभ फर्म, इट डज नट ह्याभ, केही नै छैन, नथिङनेस। अनि त्यो एउटा खालको भोलेनाथ भन्छन् नि, या भोला, या त्यो एउटा सोझो, त्यो खालको एउटा प्रतीक हो भोलेनाथ। त्यसै मैले भोलेनाथको या शिव भगवान्को स्टडी गर्दाखेरि मैले के बुझेँ भन्दाखेरि एउटा खालको द क्रिएसन इट्सेल्फ इज नथिङ, इट केम फ्रम नथिङ, इट विल गो टु नथिङ भन्छन् क्या। यो जे पनि छ, कहाँबाट आएको नि थाहा होइन, कहाँ जान्छ नि थाहा होइन, यो केही होइन भन्छन्। अनि त्यो एउटा खालको विश्वास पनि हो, एउटा खालको मनलाई सन्तुष्ट बनाउने, केही नै छैन रहेछ, जिन्दगी काम गर्नुपर्छ आफ्नोलाई भन्ने एउटा खालको सोच पनि हो। यस्तो खालको लाइक एउटा कुरा के, अब यो डार्क पनि हुनसक्छ, होइन, एउटा सिक्रेट भन्न चाहन्छु। जब फर इक्जाम्पल छोरा मान्छेको लागि चाहिँ, छोरा मान्छे भने चाहिँ एकदम धेरै काम गर्नु पऱ्यो हजुर, हामी सबैजनाले होइन दैनिकी रूपमा काम गरिराख्नु पऱ्यो, यो चाहिँ एकदम अट्र्याक्टिभ हुने रहेछ क्या। जो छोरा मान्छे बढी काम गर्छ या जो छोरा मान्छे आफ्नोलाई केही गर्छ, त्यो छोरा मान्छे चाहिँ एकदम अट्र्याक्टिभ हुन्छ, उसलाई लुक्स चाहिँदैन, उसलाई हुन्छ नि शरीर चाहिँदैन। तर जो छोरा मान्छे काम गर्छ या काममा विश्वास गर्छ, ऊप्रति चाहिँ फिमेलहरू या नारीहरू पनि अट्र्याक्ट हुने रहेछन्। त्यो एउटा डार्क रियालिटी या एउटा खालको पिस अफ सजेसन। त्यही भएर हामीले गर्नुपर्ने कुराहरू के हो भन्दाखेरि, लाइक एभ्री डे वी निड टु रेस्पेक्ट वुमेन, देयर इज नो अप्सन एट अल,

त्यस्तै 3-4 thousand छ होला, अनि मसँग कम्पिटिसन गरे गरेँ होइन, अहिले सक्सिन्छ भन्दै म जिस्काउँदै आई मोटिभेटेड हर। अहिले हेर्छु फलोवर्स मेरोभन्दा बढी छ, 7-8 हजार पुगिसकेँ हेर्नुहोस् है। अनि त्यो एउटा खालको इम्पावर गर्ने भने यही नै हो क्या होइन, यसरी नै बिस्तारै तपाईँ हामीले आफ्नो समाजलाई इम्पावरमेन्ट गर्ने, किनभने तपाईँको फेसबुकबाट नि पैसा दिन्छ, तपाईँको हरेक ठाउँबाट पैसा आउँछ, अनि यो सबैलाई जेनेरेट गर्ने माध्यम त हो नि तपाईँ हामी सबैजनाले एउटा इम्पावर्ड भने के त एक अर्का अगाडि बढ्ने, म मात्रै अगाडि बढेर भएन नि, हजुरहरू पनि बढ्नु पऱ्यो, सबैजना अगाडि बढ्नु पऱ्यो, अनि पो अगाडि बढिन्छ त। अब मेरो म बढ्दैन अनि मेरो मम्मी चाहिँ नबढ्ने त मम्मी पनि बढ्नु पऱ्यो, मेरो बहिनी नबढ्ने बहिनी पनि बढ्नु पऱ्यो। हाम्रो कस्तो हुन्छ नि, छोरी मान्छे बढ्यो भने केही अप्ठ्यारो हुने हो कि केही नराम्रो हुने हो कि भन्ने एउटा खालको मिसकन्सेप्ट छ क्या हामी सबैजनामा, तर त्यस्तो होइन, सबैजना अगाडि बढ्यो भने पो हामी अगाडि बढ्छौँ त। अब यहाँ मम्मीलाई पनि केही गर्न नदिने, बहिनीलाई पनि हुँदैन भन्ने, आफ्नो वाइफलाई पनि काममा जान नदिने, त्यस्तो खालको सोसाइटी भयो भने चाहिँ अलिकति विचार गर्नुपर्छ कि, किनभने वी निड टु बी भेरी ओपन वेन इट कम्स टु वर्क, वेन इट कम्स टु द थिङ यु लभ टु वर्क होइन, त्यो बारेमा हामी एकदम विचार पुर्याउनुपर्छ। यो बारेमा अझै थप कुराहरू गर्छौँ। फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक।

टाउ नाच्न गएको छ या तिज रमाइलो गरिरहेछौँ हामी, तर घरमा मेरो घरमा के भएको छ एउटा खालको फ्युचरको टेन्सन, के भइरहेछ एउटा खालको, के गर्ने हो, के कस्तो हुन्छ भन्ने एउटा खालको तनाव भइरहेको हुन्छ कि हामीलाई पुरानो कुराहरूले पिरोलिरहेको छ। दुईवटा कुरा हुन्छ, अनि करेन्ट मोमेन्टमा सबैजना रमाइलो गरे जस्तो लाग्छ, तर आफू आफ्नो दिमाग शरीर त्यहीँ छ तर दिमाग अरू ठाउँ गएर हुन्छ कि, जे गर्दा पनि एकदम भरपूर प्रेजेन्टमा बसेर एउटै हो, पाँच सय रुपियाँको 1000 रुपियाँको टी सर्ट लगाए पनि एउटै हो, तर त्यसको हल्का फाइबरहरू हल्का डिफ्रेन्स मात्रै हो, तर स्टाइलहरू सबै एउटै हुन्छ। अनि किन महँगो तिर्ने त भन्दाखेरि अरूले मलाई महँगो भन्दैला या धेरै पैसा छ भने त ठिकै हो, तर त्यो अरूको लैलेमा लागेर हामी आफ्नो डिसिजनहरू या हामी आफ्नो मस्तिष्क या हाम्रो मनलाई चाहिँ अफेक्ट गर्न दिनु भएन, एउटा पहिलो कुरा होइन। किन भन्दाखेरि हामीहरू अरूको डिसिजन अरूको कुराले धेरै अफेक्ट भइरहेको हुन्छौँ कि। यो बारेमा चाहिँ थप कुरा गरौँला। फर नाउ विल बी राइट ब्याक आफ्टर सर्ट ब्रेक।

अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीवीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्म।

Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. আজ তেই আজ একদম রমাইলো গফ হো এটা নারীহরূলাই আমি কসরি রেসপেক্ট করি কসরি ইম্পাওয়ার্ড করি ভাই বিষয় আমি গফ করি এই বারে একদম আমি গহিরো রূপমা একচোটি বসে সোচো পনি সমাজমা কস্তো খালকো কি গতিবিধি ছা কে ভাইরাখো ছাড়া সবই কুরা আমি আপু পনি বুঝনু পর্ছ सुनेर या पढेर भन्दा आफूले गरेको अझै राम्रो आफ्नो एक्सपिरियन्स आफूले देखेको आफूले भोगेको अनुभव पनि एकदमै एउटा गहिरो छाप छोड्न सक्छ यो बारेमा हामी कुरा गर्दै गर्दाखेरि अब हामी बिस्तारै अन्तिम अन्तिममा आइसक्यौँ आजको कार्यक्रमको आजको लास्ट मेसेज भने चाहिँ तिज छ एकदम मजाले नाच्नुहोस् रमाइलो गर्नुहोस् मिठो मिठो खानुहोस् आफ्नो परिवारसँग भरपूर रमाइलो गर्नुहोस् भन्दै आइ एम योर होस्ट मेनाल्ट लामिसाने थ्याङ्क यू सो मच फर वाचिङ एमएस टेलिभिजन एसटी

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: मञ्जुश्री फाइनान्स
2: बिहाइन्ड योर ह्यापिनेस।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: यलेस क्यापिटल
4: समृद्धिको लक्ष्यमा सँगै
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
6: महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य। सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
1: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
6: प्रभु इन्सुरेन्स,
0: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: इमेज समाचारको साथमा

नमस्कार, साँझ 6 बजेको इमेज समाचारमा स्वागत छ। म कोमल शेरचन। सुरुमा मुख्य समाचार। मर्मत सुरु गरेको 10 दिनमा एकतर्फी खुल्यो कृष्णभीरमा सड़क। ग्यास बुलेट र हेभी इक्विपमेन्ट बोकेका सवारी साधन पास गरिँदै बिहिबारदेखि दुईतर्फी चल्ने। रसुवा बाढीपछिको पुननिर्माणका लागि बाह्य सहयोगमा अधिक निर्भर नहुन विज्ञहरूको सुझाव। सही नीति ल्याए स्वदेशी लगानीबाटै पुननिर्माण सम्भव। राजादेखि राजनैतिक दलसम्मका शक्तिहरूबीच सहमति भए मात्रै देश थप द्वन्द्वमा जानबाट रोकिने। राप्रपा अध्यक्ष लिङदेनको जिकिर, एमाले कहिल्यै नसुध्रिने भन्दै आक्रोशित। प्रधान सेनापति अशोक सिक्देल चीन भ्रमणमा 13 बेजिङ स्याङ्सन फोरममा सहभागी हुने। उत्तर युरोपेली देश स्विडेनमा संसदीय निर्वाचन अन्तर्गत मतदान जारी। नाजीवादी दक्षिणपन्थी पार्टी पहिलो पटक सत्तामा पुग्ने सम्भावना। र एसिसी प्रिमियर कप जितेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै राति 9:45 बजे काठमाडौँ आइपुग्ने क्यानको जानकारी।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: समाचार अब विस्तारमा। धादिङको कृष्णवीरमा त्रिशुलीको बाढ़ीले बगाएको सड़क मरमत शुरू गरेको 10 दिनमा एकतर्फी सञ्चालनमा आएको छ। बाढ़ीले पूरै बगाएको सड़क खुलाउन नयाँ ट्र्याक खोलिएको हो। आज अपरान्न अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट्स बोकेका सवारी साधनलाई पास गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो। बाढ़ीले बगाएको सड़कभन्दा माथिल्लो भाग काटेर सड़क निर्माण गरिएको छ। डाइभर्सन सड़क सञ्चालन गर्नुअघि धादिङका प्रमुख जिल्लाधिकारी र नेपाली सेनाको टोलीले डाइभर्सन सड़कको निरीक्षण गरेका थिए। सड़क एकतर्फी सञ्चालन गर्नुअघि आजै अपरान्न ग्यासका खाली बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण भएको थियो। सड़कको कुनातर्फ नाली को काम भने बाँकी रहेकाले अहिले दुईतर्फी सञ्चालन गर्न नमिलेको पनि महानिर्देशक जैसीले बताउनुभयो। सड़कको ग्रेड मिलाउने र ग्राभल गर्ने काम पनि चलिरहेको छ। त्यसका लागि दुईवटा बुलडोजर प्रयोग भएको छ। सड़कको ग्राभलिङ र कम्प्याक्सनको काम पनि जारी रहेको सड़क विभागले जनाएको छ। अर्थराजनैतिक विश्लेषक अरूण कुमार सुवेदीले रसुवा बाढ़ीपछिको पुननिर्माण तथा पुनर्स्थापनामा पूरै बाह्य सहयोगमा निर्भर हुन नहुने सरकारलाई सुझाव दिनुभएको छ। विगतमा जस्तो पुननिर्माणका नाममा नेपाल मगन्ते बनेर हिँड्न नहुनेमा उहाँको जोड़ छ। उहाँले विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र शक्ति एसियाली विकास ब्याङ्क एडीबी जस्ता संस्थाबाट सहयोग लिँदा विभिन्न शर्तहरू आउन सक्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो। सरकारले उपयुक्त नीति ल्याएमा निजी तथा कर्पोरेट क्षेत्रले बाढ़ीले गरेको क्षतिलाई पुनः उठाउन सक्ने उहाँको भनाइ छ। निजी सम्पत्तिमा भएको क्षति व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय गैर सरकारी दाता संस्थाबाट समेत स्रोत परिचालन गर्न सकिने उहाँले बताउनुभयो। उदार वातावरण बनाइदिएर पूँजी परिचालन गर्न सकेमा बाढ़ीबाट विस्थापित नागरिकको पुनर्वासमा समेत निजी क्षेत्रले सहयोग गर्न सक्ने भन्दै उहाँले आन्तरिक स्रोत र नागरिककै मेहनतबाट रसुवा बाढ़ीको पुननिर्माण र पुनस्थापना सम्भव हुने दावी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनैतिक शक्तिहरूबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ़न सके मात्र देशमा द्वन्द्वको अवस्था अन्त्य हुने बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेकाले अब राजादेखि सबै राजनैतिक शक्तिसम्मलाई समेटेर सहमति आवश्यक भएको बताउनुभयो। माओवादीको 10 वर्ष द्वन्द्वपछि गत वर्ष भदौ 23 र 24 गतेको विद्रोहसम्म आइपुग्दा देशले ठूलो क्षति बेहोरिसकेकाले अब थप द्वन्द्व र विद्रोह धान्न नसक्ने बताउनुभयो। नेकपा एमालेको नामै लिएर उहाँले एमाले बागमती प्रदेश सरकार निर्माणका लागि राप्रपाका सांसदहरू खरिद गरेको आरोप लगाउनुभयो। अरूलाई मात्र दोष दिएर उम्कने अवस्था समेत नरहेको स्वीकार गर्दै उहाँले आफूहरूले पनि थैलोको मुख राम्रो बाँध्न नसकेको स्वीकार गर्नुभयो। लिङदेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने दावी गर्दै पार्टीभित्र नदेखिएका कमजोरी सच्याएर नयाँ ढंगले अघि बढ़नुपर्ने बताउनुभयो। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुभएको छ। भदौ 28 गतेदेखि असोज 3 गतेसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहने सैनिक मुख्यालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने 13 बेइजिङ स्याङ्सन फोरममा सहभागी हुनुहुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वलाधिकृत रति प्रदीप जङ केसीले सिग्देलको विदाई गर्नुभएको थियो। भ्रमणबाट दुई देशको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समृद्ध योगदान पुग्ने जंगी अड्डाको विश्वास रहेको छ।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: इभेस्वाचारमा पुनः स्वागत छ। काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढ़ाउन लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। करिब 3 दशक अघि शुरू भएका शहरी समस्या अहिले अर्बन फ्ल्याग्स प्लटका रूपमा देखिन थालेको भन्दै डंगोलले वर्षाको पानीलाई सकेसम्म जमीनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्वेस्टिङ तथा रिचार्ज कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले काठमाडौँमा बाढ़ीको जोखिम न्यूनीकरण गर्न चोभारबाट पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभयो। चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तन सक्ने भन्दै उहाँले वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभयो। अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब 50 वर्षदेखि बिग्रन थाले पनि पछिल्लो समय महानगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभयो। यसैगरी कार्यक्रममा कलाकार जितु नेपालले काठमाडौँ महानगरलाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढ़ाउनुपर्ने सुझाव दिनुभयो। यस वर्षको तीज पर्व आजबाट शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिने गरिन्छ। भोलि व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्ने भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर ढकनी गुडपाक र मिठाई जस्ता परिकार खाने गरिन्छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। यसैबीच पशुपति क्षेत्र विकास कोषले तीजको अवसरमा भोलि बिहान पशुपतिनाथ मन्दिरका 4 ढोका बिहान 3 बजेदेखि खोल्ने जनाइएको छ। भोलि हरितालीका तीज र पर्सि ऋषि पञ्चमी पर्व परेको छ भने ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा आजा गरेसँगै तीज पर्व समापन हुने गर्दछ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ। गत वर्षको जीएनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बीमा गर्न बजेट समेत विनियोजन गरेको छ। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्टाका अनुसार चालू आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवन बीमा गर्ने योजना अघि बढ़ाइएको छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: उत्तर युरोपेली देश स्वीडेनमा आज संसदीय निर्वाचन अन्तर्गत मतदान भइरहेको छ. निर्वाचनबाट चरम दक्षिणपन्थी पार्टी पहिलो पटक सत्तामा पुग्ने सम्भावना बलियो बनेको विभिन्न मत सर्वेक्षणहरूले देखाएका छन्. मध्य वामपन्थी र मध्य दक्षिणपन्थी पार्टीहरूबीच कड़ा टक्कर हुने अनुमानका बीचमा मध्य दक्षिणपन्थी गठबन्धनमा चरम दक्षिणपन्थी स्वीडेन डेमोक्रेट पनि सामेल भएकाले दक्षिणपन्थी गठबन्धन हावी हुने मत सर्वेक्षणले देखाएका छन्. चारवटा मध्ये वामपन्थी पार्टीहरूको गठबन्धन एवं मुख्य विपक्षी दल सोशल डेमोक्रेटिक पार्टीका नेता म्याकडेलेना एन्डरसनले आज पहिलो पटक मत खसालेको संचार माध्यमहरूले जनाएका छन्. तर उनको गठबन्धनमाथि कन्जर्भेटिभ नेत्री एवं प्रधानमन्त्री उल्फ क्रिस्टर्मसनले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धन हावी हुने देखिएको छ. इतिहासमै सबैभन्दा लामो घोषणा पत्र जारी गर्दै 18 ब्रिक्स शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ. 140 क्रमबद्ध अनुच्छेद र 45 पृष्ठ लामो नयाँ दिल्ली घोषणा पत्र 2026 सर्वसम्मत रूपमा जारी गरिएको हो. ब्रिक्स राष्ट्रका नेताहरूले जारी गरेको घोषणा पत्र मध्ये यो अहिलेसम्मकै लामो रहेको बताइएको छ. यसअघिका वर्षमा ब्रिक्सको कार्यसूची आर्थिक सहकार्य र विकासका विषयबाट विस्तार हुँदै सुरक्षा, एआई, ऊर्जा, जलवायु परिवर्तन, व्यापार, डिजिटल प्रविधि र विश्व शासन व्यवस्थासम्म पुगेको संकेत घोषणा पत्रले गरेको विभिन्न संचार माध्यमले जनाएका छन्. सन् 2024 रूसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनले जारी गरेको घोषणा पत्रमा 134 अनुच्छेद, 25 ब्राजिलको रियो दि जेनेरियोमा जारी घोषणा पत्रमा 126 अनुच्छेद रहेको थियो. अहिलेको नयाँ दिल्ली घोषणा पत्र कजानको घोषणा पत्र भन्दा 6 र रियोको घोषणा पत्र भन्दा 14 अनुच्छेद लामो रहेको बताइएको छ. अब एउटा खेल प्रसंग. एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्कदैछ. नेपाल क्रिकेट संघ क्यानले आज राति 9:45 टोली नेपाल फर्कने जानकारी दिएको हो. हिजो सम्पन्न फाइनल खेलमा युएईलाई 45 रनले पराजित गर्दै नेपालले तेस्रो संस्करणको पुरूष एसिसी प्रिमियर कपको उपाधि जितेको हो. सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीले यो पटक शानदार प्रदर्शन गरेको थियो. साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाड़ीको उपाधि पनि सन्दीप लामिछानेले हात पारेका थिए. अब नेपालले दोस्रो पटक एक दिवसीय एसिया कप खेल्ने क्यानले जनाएको छ. मुख्य समाचार एक पटक फेरि. मर्मत शुरू गरेको 10 दिनमा एकतर्फी खुल्यो कृष्णवीरमा सड़क. ग्यास बुलेट र हेभी इक्विपमेन्ट बोकेका सवारी साधन पास गरिँदै बिहिबारदेखि दुईतर्फी चल्ने. रसुवा बाढीपछिको पुननिर्माणका लागि बाह्य सहयोगमा अधिक निर्भर नहुन विज्ञहरूको सुझाव. सही नीति ल्याए स्वदेशी लगानीबाटै पुननिर्माण सम्भव. राजादेखि राजनीतिक दलसम्मका शक्तिहरू बीच सहमति भए मात्रै देश थप द्वन्दमा जानबाट रोकिने. राप्रपा अध्यक्ष लिङदेनको जिकिर. एमाले कहिल्यै नसुध्रिने भन्दै आक्रोशित. प्रधान सेनापति अशोक राज सिगदेल चीन भ्रमणमा. 13 बेन्जिङ साङसन फोरममा सहभागी हुने. उत्तर युरोपेली देश स्वीडेनमा संसदीय निर्वाचन अन्तर्गत मतदान जारी. नाजीवादी दक्षिणपन्थी

0: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
1: हस् हस् ल लिनुहोस्।
0: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
1: हस् थ्याङ्क यू।
0: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
1: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
0: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ, अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
1: गजब भइरहेछ त।
0: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
1: वाव, कस्तो राम्रो।
0: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: स्टुडियो टाइम अहिले 7 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
1: मञ्जुश्री फाइनान्स
3: बिहाइन्ड योर ह्यापिनेस
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
6: प्रभु इन्सुरेन्स
7: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
8: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म रमेश ढकाल। सुरुमा मुख्य समाचार। मर्मत सुरु गरेको 10 दिनमा एकतर्फी खुल्यो कृष्णवीरमा सडक। ग्यास बुलेट र हेभी इक्विपमेन्ट बोकेका सवारी साधन पास गरिँदै बिहिबारदेखि दुईतर्फी चल्ने। रसुवा बाढीपछिको पुननिर्माणका लागि बाह्य सहयोगमा अधिक निर्भर नहुन विज्ञहरूको सुझाव। सही नीति ल्याए स्वदेशी लगानीबाटै पुननिर्माण सम्भव। यस वर्षको 30 पर्वाजदेखि सुरु माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा। पशुपतिनाथमा भोलि दर्शनार्थीका लागि विशेष व्यवस्था। अहिलेसम्मकै लामो घोषणापत्र जारी गर्दै सक्यो ब्रिक्स सम्मेलन। एआई, जलवायु परिवर्तन, ऊर्जा, डिजिटल रूपान्तरण, आतंकवाद, व्यापार, विश्व शासन व्यवस्था जस्ता विषय समावेश। र यस

0: एसियन गेम्समा खेल्ने नेपाली क्रिकेट टोली घोषणा। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 खेलाडी सहभागी, टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र।
0: समाचार विस्तारमा। धादिङको कृष्णवीरमा त्रिशुलीको बाढीले बगाएको सडक मर्मत सुरु गरेको 10 दिनमा एकतर्फी सञ्चालनमा आएको छ। बाढीले पुरै बगाएको सडक खुलाउन नयाँ ट्र्याक खोलिएको हो। आज अपरान्ह अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई पास गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। बाढीले बगाएको सडकभन्दा माथिल्लो भाग काटेर सडक निर्माण गरिएको हो। डाइभर्जन सडक सञ्चालन गर्नुअघि धादिङका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोलीले डाइभर्जन सडकको निरीक्षण गरेका थिए। सडक एकतर्फी सुचालु गर्न अघि आजै अपरान्ह ग्यासका खाली बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। सडकको कुनातर्फ नालीको काम बाँकी रहेकाले अहिले दुईतर्फी सञ्चालन गर्न नमिलेको पनि महानिर्देशक जैशीले बताउनु भयो। सडकको ग्रेड मिलाउने र ग्राभेल गर्ने काम पनि चलिरहेको छ। त्यसका लागि 2 वटा बुलडोजर प्रयोग गरिएको छ। सडकको ग्राभेलिङ र क्याम्पसनको काम पनि जारी रहेको सडक विभागले जनाएको छ। अर्थ राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले रसुवा बाढीपछिको पुननिर्माण तथा पुनस्थापनामा पुरै बाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिनुभएको छ। विगतमा जस्तो पुननिर्माणका नाममा नेपाल मगन्ते बनेर हिँड्न नहुनेमा उहाँले जोड दिनुभयो। उहाँले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष IMF र एसियाली विकास बैङ्क ADB जस्ता संस्थाबाट सहयोग लिँदा विभिन्न शर्तहरू आउन सक्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो। सरकारले उपयुक्त नीति ल्याएमा निजी तथा कर्पोरेट क्षेत्रले बाढीले गरेको क्षतिलाई पुनः उठाउन सक्ने उहाँको दावी छ। निजी कम्पनीमा भएको क्षति व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय गैर सरकारी दाता संस्थाबाट समेत स्रोत परिचालन गर्न सकिने उहाँको भनाइ छ। नेपालभित्रको निजी क्षेत्रलाई उदार वातावरण बनाइदिएर पुँजी परिचालन गर्न सकेमा बाढीबाट विस्थापित नागरिकको पुनर्वासमा समेत निजी क्षेत्रले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो। आन्तरिक स्रोत र नागरिककै मेहनतबाट रसुवा बाढीको पुनर्निर्माण र पुनर्स्थापना सम्भव हुने उहाँको दावी छ।
2: यसको पुनर्निर्माणमा वातावरणलाई अगाडि सारेर वर्ल्ड ब्याङ्क, IMF, ADBहरूले भए नभएका चाहिँ हामीहरूलाई शर्तहरू अगाडि लिएर आउन सक्छन्। त्यस कुरामा चाहिँ उहाँहरूलाई नलाग्न म अनुरोध गर्छु। सरकारले अलिकति गर्यो भने यसपालि जुन कर्पोरेट सेक्टरको जुन क्षति भएको छ त्यो कर्पोरेट सेक्टर आफैले रिभाइभ गराउन सक्छ। केही सरकारले नीतिहरू अगाडि ल्याइदिए, निजी जो चाहिँ मतलब प्रपर्टीहरू क्षति भएको छ तिनीहरूलाई व्यवस्थापन गर्नका लागि त संसारभरिका नन गभर्मेन्टल डोनर इन्टिटीहरू पनि छन्, त्यतातिरबाट ध्यान दिउँ हामीहरूले।
0: उहाँले बाढी पैसीको पुनर्निर्माणमा जल उत्पन्न प्रकोप व्यवस्थापन र जलस्रोतको राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिन पनि सरकारलाई सुझाव दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले सबै राजनीतिक शक्तिहरूबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सके मात्रै देशमा द्वन्द्वको अवस्था अन्त्य हुने बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेकाले अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेट्ने सहमति आवश्यक भएको बताउनुभयो। माओवादीको 10 वर्षे द्वन्द्वपछि गत वर्ष भदौ 23 र 24 गतेको विद्रोहसम्म आइपुग्दा देशले ठूलो क्षति बिहोरिसकेकाले अब थप द्वन्द्व र विद्रोह धान्न नसक्ने उहाँको भनाइ छ।
3: देशले कुनै पनि प्रकारको निषेधको राजनीति बिहोर्न सक्दैन। निषेधको राजनीति देशमा लामो समयसम्म चल्यो। कुनै बेला राजाले राजनैतिक दलहरूलाई निषेध गरे होलान्, कुनै समय राजनैतिक दलहरूले राजालाई निषेध गरे होलान्। निषेधको राजनीति त फेरि पनि भन्छु लामो समयसम्म चल्यो, तर निषेधको राजनीतिले देशलाई कहाँ पुर्यायो हामी सबैलाई थाहा छ।
0: नेकपा एमालेको नामै लिएर उहाँले एमाले बागमती प्रदेश सरकार निर्माणका लागि राप्रपाका सांसदहरू खरिद गरेको आरोप लगाउनु भयो। अरूलाई मात्रै दोष दिएर उम्किने अवस्था समेत नरहेको स्वीकार्दै उहाँले आफूहरूले पनि थैलोको मुख राम्रो बाँध्न नसकेको बताउनु भयो।
3: जसले नेपालको राजनीतिमा सांसद खरिद बिक्री प्रारम्भ गर्यो, यत्रो ठुलो परिवर्तन र विद्रोह पछि पनि, यत्रो चौरिसकेपछि पनि सुध्रिएको रहेनछ, फेरि त्यही काम गर्यो। बागमती प्रदेशको कुरा तपाईँहरूले सुन्नु भएको छ, फेरि मैले प्रारम्भमै भनेको छु, आफ्नै थैलो आफैले हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने।
0: लिङ्डेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने दावी गर्दै पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो। नेपाली कङ्ग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्र सदस्यलाई 15 महाधिवेशनको आयोजक समितिमा समेट्ने दावी गर्नुभएको छ। केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुने क्रममा उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने जिकिर गर्नुभयो। राजनीतिक नेतृत्वले आफूले पाएका पद र अवसरको सदुपयोग जनताको जीवन परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ।
4: 14 अधिवेशनमा भएका सबैको सक्रिय सदस्यता हुन्छ, राजनीति पार्टीमा गर्ने त यही त हो नि, तर सधैँ एउटा व्यक्ति त भइरहन्न नि। हाम्रो नेपालको सबैभन्दा नराम्रो पक्ष के रहेछ भने जति बेला पनि पद चाहिने, मेरो मृत्यु हुन्छ भन्ने कुरा नसम्झने, जसलाई पनि विवेकलाई मनले जितेको के, विवेकलाई मनले जितेपछि अराजक हुन्छ नि, विवेकले मनलाई जित्न पर्थ्यो नि भन्न खोजेको। लोभको भानोलाई कहिले पनि चाहिँ नभरिने नेपाली समाज रहेछ, त्यस कारणले आफू सत्तामा भएको छ उही बढी कराइरहेको छ, उसैको समयमा भएको छ उही बढी चिच्याइरहेको छ।
0: पटक पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि जनताका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायम रहेसम्म त्यसको औचित्य नहुने उहाँको धारणा छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुभएको छ। भदौ 28 3 असोजसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहने सैनिक मुख्यालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङसन फोरममा सहभागी हुनुहुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले सिग्देलको विदाई गर्नुभएको थियो। भ्रमणबाट दुई देशको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समृद्ध योगदान पुग्ने जङ्गी अड्डाको विश्वास छ। काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै आएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढाउन लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। करिब 3 अघि सुरु भएका सहरी समस्या अहिले अर्बन फ्ल्यास फ्लडका रूपमा देखिन थालेको भन्दै ढङ्गोले वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्ज कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
5: अगाडि समस्या हामीले सुरु गर्यौँ, तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड, अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो, अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ, चाहे त्यो मध्यराति नै किन नहोस्। अझ विशेष गरी नगर प्रहरीको टोली, विपदको टोली, हामी जनप्रतिनिधिहरू त्यस समयमा कुनै विपद पर्यो भने हामी फिल्डमा जानुपर्छ भनेर स्ट्यान्ड बाई बस्छौँ।
0: कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरण गर्न चोबारबाट पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभयो। चोबारको निकास साँगुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तिन सक्ने भन्ने उहाँले वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभयो।
6: धेरैतिरबाट पानी आउँछ, तर यो ठाउँमा यो जाने ढलीहरू गर्छ, चोबारको चौडाइ पुगेन, गहिराइ पुगेन, त्यहाँ चलाउँदाखेरि त्यहाँ झन् त्यो भत्क्यो भने झन् अलिहाल्छ। त्यस कारण अहिले 8-9 किलोमिटरको लामो लामो टनेलहरू बन्द थालेको छ, नगरपालिकाले सानो सुझाव दिन चाहन्छु, सल्लाह सुझाव पनि होइन।
0: यस्तै अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब 50 वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभयो। काठमाडौँका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले फल्चामा काठमाडौँका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको बताउनुभयो।
7: आज जुन वरिपरि जताततै हाम्रा पुर्खाहरूले बनाएका त्यति राम्रा अनमोल संरचनाहरू जसलाई हामीले अब पैसाले पनि बनाउन सक्दैनौँ, किन्न पनि सक्दैनौँ, त्यस्ता अनमोल संरचनाहरूलाई, उपत्यकाका संरचनाहरूलाई कङ्क्रिटै कङ्क्रिटको पाले घरहरूले हामीले छोपेर कुनातिर तेर्साएर राखिसकेका छौँ। त्यो कारणले 30-35 वर्ष 50 वर्ष अगाडिदेखि नै महानगर बिग्रिन सुरु भएको हो। तर अहिले चाहिँ त्यो जति बिग्रिने बिग्रिसक्यो, तर अहिले सफा सुन्दर र केही राम्रा कामहरू पक्कै पनि भएका छन्।
0: कार्यक्रममा कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेदार हुनुपर्ने बताउनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सिसिटिभी लगायतको प्रविधिको प्रयोग बढाउनुपर्ने सुझाव दिनुभयो। ट्राफिक प्रहरीलाई सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। एमसिसी अन्तर्गत नेपालतर्फको 18 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न, शिलान्यास गरेको 9 महिनामा काम सक्नु महत्त्वपूर्ण उपलब्धि। र बागमतीका सबै सरकारी भवनको बीमा गरिँदै गत वर्ष जेएनजी आन्दोलनका क्रममा सरकारको संरचनामा ठूलो क्षति पुगेपछि जोखिम कम गर्न बीमाका लागि छुट्याइयो बजेट।
8: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: www.subisu.net.nb.
1: Hiltecco CPVC PPR Pipe.
2: विश्रामको स्वागत छ। अब बाँकी समाचार। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिइन्छ। भोलि व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाने गरिन्छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। यसैबीच पशुपति क्षेत्र विकास कोषले तीजको अवसरमा भोलि बिहान पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने जनाएको छ। पशुपतिनाथमा तीजको विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पनि कोषले जनाएको छ। दर्शनार्थीहरूका लागि मन्दिरसम्म पुग्नका लागि 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने व्यवस्था मिलाइएको छ। सुरक्षाका लागि उल्लेख्य मात्रामा महिला सुरक्षाकर्मी परिचालन हुने पनि कोषले जनाएको छ। भण्डारखाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, गङ्गा र उमाकुण्ड पार्किङ स्थलमा दर्शनार्थीको पार्किङ तोकिएको छ। भोलि हरितालिका तीज र पर्सि ऋषि पञ्चमी परेको छ। ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजासँगै तीज पर्व समापन हुनेछ। उता थारू समुदायको महत्त्वपूर्ण पर्व अटुवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटुवारी व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, धार्मिक आस्था, मौलिक संस्कृति तथा दाजुभाइ दिदीबहिनी बीचको आत्मीय सम्बन्ध जोड्ने पर्वका रूपमा लिइन्छ। यो रिपोर्ट।
3: हरेक वर्ष भाद्र शुक्ल पक्षको पहिलो आइतबार मनाइने अटवारीलाई कतिपय ठाउँमा इतवारी वा आइतबारी समेत भन्ने गरिन्छ। पर्वका अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायु, सुख, शान्ति र सौभाग्यको कामना गर्दै व्रत बस्ने तथा विशेष पूजा गर्ने प्रचलन रहेको छ। आइतबार शुरू भएको पर्व सोमबारसम्म मनाउने गरिन्छ। थारू समुदायले अटवारीलाई माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गर्दछन्। पौराणिक कथन अनुसार थारू राजा दंगी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीकका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ।
4: केटा भाइ बहिनीहरूले आफ्नो दिदी बहिनीहरूको चाहिँ व्रत बसेका हुन्छन्। किनभने यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदीबहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि भोकै पानी र फलफुल नखाएर व्रत बसेका हुन्छन्।
3: अटवारीको साँझ व्रतालु पुरुषहरूले अन्गारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी र परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी, अन्य परिकार तथा फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। आफूहरूले खानु अघि दिदी बहिनीका लागि एक भाग छुट्याएर

0: का अगुवाहरू बताउँछन्।
1: रोटो पकाएको, भात पकाएको, माछा साछा पकाएको, सबै चिज व्रत भएको, टिना तरकारी, फुलौरी पकौडी जे भए पनि सबै लग्नु पर्छ, त्यसमा हालेर दिन्छौँ घरमा। छोरीलाई आफै खोलेर त्यहाँ खान्छन्।
0: यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारका दिन इतबारका रूपमा मनाउने चलन छ। इतबारका दिन थारू राणा समुदायका महिला तथा पुरूष सबैले व्रत बस्ने र साँझपखको पूजा आजा गरी विभिन्न मिठा मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ।
2: राणा समुदाय आज व्रत रहन्छन्, अरू त्यही रोटी सोटी पकाउँछन्, सिमी पकाउँछन्, त्यही खान्छन्, साँझ व्रत खोल्छन्। घरमा सबै बस्छन्, बुढाबुढी बस्छन्, छोरीहरू बस्छन्।
0: लाल झण्डी तीन छोटी पर्सियाका मनिराम राणाका अनुसार इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो। हरेक वर्ष पर्वका अवसरमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिँदै आएका छन्। केही स्थानीय तहले दुई दिन विदा समेत दिने गरेका छन्। इमेज समाचारका लागि कञ्चनपुरबाट प्रकाश भट्टको रिपोर्ट।
3: अब आर्थिक समाचार। एमसिसी अन्तर्गत नेपालतर्फको 18 किलोमिटर प्रसारणलाई निर्माण सकिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति एमसिए नेपालले 400 केभी न्यू बुटोल सबस्टेसनलाई नेपाल भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको हो। यस कार्यबाट विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ। एमसिए नेपालले विद्युत प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरी निर्धारित समय सीमा भित्रै काम सकेको जनाइएको छ। प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासीको न्यू बुटौल सबस्टेशनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपालको सञ्चालक समिति अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसिसी नेपाल कम्प्याक्ट मार्फत उपलब्ध गराइएको सहयोगका लागि अमेरिकी सरकारप्रति नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिबिम्बित भएको दावी गर्नुभयो। यसबाट सरकार कार्यान्वयन गर्ने निकायहरू, विकास साझेदारहरू र स्थानीय समुदाय बीचको बलियो समन्वयबाट के कस्ता उपलब्धि हासिल गर्न सकिन्छ भन्ने स्पष्ट भएको समेत उहाँले उल्लेख गर्नुभयो। विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यस प्रसारण लाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। यस आयोजना अन्तर्गत 315 किलोमिटर लामो उच्च भोल्टेजयुक्त प्रसारण लाइन र 3 सबस्टेसन निर्माणका साथै विद्युत नियमन आयोग र प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन्। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ। गत वर्षको जेएनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बीमा गर्न बजेट समेत विनियोजन गरेको हो। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्टाका अनुसार चालु आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवनको बीमा गर्ने योजना अघि बढाइएको छ। सरकारी भवनको बीमा गर्ने निर्णय गत वर्षको जेएनजी आन्दोलनका क्रममा भएको ठूलो भौतिक क्षतिपछि गरिएको हो। 2082/24 हेटौँडासहित मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सरकारका कार्यालय तथा संरचनामा तोडफोड र आगजनी भएको थियो। आन्दोलनका क्रममा प्रदेश सरकारका 26 कार्यालयका 60 भवनमा क्षति पुगेको थियो। प्रदेश सरकारको तथ्याङ्क अनुसार भौतिक पूर्वाधारतर्फ मात्रै 57 करोड 40 लाख रुपियाँ बराबरको क्षति भएको थियो। सवारी साधन र जिन्सी सामग्री समेत जोड्दा कुल क्षति करिब 1 अर्ब 10 करोड रुपियाँ पुगेको थियो। क्षतिको मूल्याङ्कन लगतै बागमती प्रदेश सरकारले अन्य प्रदेश र सङ्घीय सरकारभन्दा अगाडि नै मर्मत तथा पुननिर्माणको काम सुरु गरेको मन्त्रालयका सचिव मरहट्टाले बताउनुभयो। मर्मत सम्भव नभएका दुवै संरचनाको पुननिर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ।
4: चारपाङ्ग्रे सवारी साधन र जिन्सीका धेरै चिजहरू क्षति भएका थिए। कुलमा हाम्रो चाहिँ करिब 1 अरब 10 करोड हारिको क्षति भएको र

0: निर्माण गर्नलाई नै हामीले 1,30,00,00,000 रुपियाँ खर्च गर्नुपर्ने हाराहारीको हाम्रो देखिन्छ। बागमती प्रदेश सरकारले चाहिँ एकदम टाइमली अरू प्रदेश अथवा अझ सङ्घीय सरकारभन्दा पनि अगाडि क्षतिको आकलन गरेर पुननिर्माण सुरु गरे हो। यो आबमा चाहिँ सम्पूर्ण सरकारी कार्यालय भवनहरूको चाहिँ बिमा गर्ने भनेर शुद्ध बजेट विनियोजन गरेका छौँ, ताकि हाम्रो क्षति भयो भने पनि बिमाबाट रिकभर होस् भन्ने हिसाबले हामी गएको अवस्था छ।
1: स्वास्थ्य संरचना हटाएर नयाँ निर्माण गर्न मात्रै करिब 1,30,00,000,000 रुपियाँ खर्च हुने अनुमानसहितको प्रतिवेदन प्रदेश सरकार समक्ष पेश भएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख तथा प्रमुख डिभिजनल इन्जिनियर भूपेन्द्र कुमार यादवले बताउनुभयो। इमेज समाचारमा फेरि अर्को विषयमा, त्यसअघि बाँकी मुख्य समाचार। इन्डोनेसियामा सम्पर्कविहीन भएको फेरीमा सवार 113 जनाको जीवितै उद्धार, 6 जना मृत फेला, बेपत्ता व्यक्तिहरूको खोजी जारी। र इङ्ग्लिस प्रिमियर लिगमा आर्सेनलको अभिजित यात्रा कायमै, गए रातिको खेलमा सन्डरल्यान्ड 2-0 पराजित, टोटनह्याम र एभर्टनले खेले बराबरी।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

विश्रामको स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। इतिहासमै सबैभन्दा लामो घोषणापत्र जारी गर्दै 18 ब्रिक्स शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। 140 क्रमबद्ध अनुच्छेद र 45 पृष्ठ लामो नयाँ दिल्ली घोषणापत्र 2026 सर्वसम्मत रूपमा जारी गरिएको हो। ब्रिक्स राष्ट्रका नेताहरूले जारी गरेको घोषणापत्र मध्ये यो अहिलेसम्मकै लामो रहेको बताइएको छ। यसअघिका वर्षमा ब्रिक्सको कार्यसूची आर्थिक सहकार्य र विकासका विषयबाट विस्तार हुँदै सुरक्षा, एआई, ऊर्जा, जलवायु परिवर्तन, व्यापार, डिजिटल प्रविधि र विश्व शासन व्यवस्थासम्म पुगेको संकेत घोषणापत्रले गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। सन् 2024 रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनले जारी गरेको घोषणापत्रमा 134 अनुच्छेद, 2025 ब्राजिलको रियो डी जेनेरोमा जारी घोषणापत्रमा 126 अनुच्छेद रहेका थिए। अहिलेको नयाँ दिल्ली घोषणापत्र कजानको घोषणापत्रभन्दा 6 र रियोको घोषणापत्रभन्दा 14 अनुच्छेद लामो रहेको छ। सन् 2016 भारतकै गुवामा भएको ब्रिक्स सम्मेलनको घोषणापत्रमा 109 अनुच्छेद थिए। त्यसको तुलनामा एक दशकमा नयाँ दिल्ली घोषणापत्रमा अनुच्छेदको करिब 29% बढेको छ। नयाँ दिल्ली घोषणापत्रले ब्रिक्सको बद्धिदो स्वरूपको दस्तावेजी अभिव्यक्ति दिएको विश्लेषण गरिएको छ। एक दशक अघि 109 अनुच्छेदमा सीमित रहेको एजेन्डा अहिले 140 अनुच्छेदसम्म विस्तार हुनु ब्रिक्सले अर्थतन्त्रसँगै भू राजनीति, प्रविधि, वातावरण र रणनीतिक विषयमा पनि आफ्नो भूमिका बढाउँदै गएको संकेतका रूपमा हेरिएको छ। घोषणापत्रमा एआई, जलवायु परिवर्तन, ऊर्जा, डिजिटल रूपान्तरण, आतंकवाद, व्यापार र विश्व शासन व्यवस्था जस्ता विषय समेटिएका छन्। चिनिया राष्ट्रपति शी चिनफिङले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्त्वपूर्ण प्रस्ताव पेश गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको आज दोस्रो दिन उहाँले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्ने भएकाले व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्ने बताउनुभयो। यसै गरी उदीयमान बजारमा तथा ग्लोबल साउथसँग निकट रूपमा जोडिएको आफ्नो विशेषतालाई सम्मेलनले प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। औद्योगिक तथा आपूर्ति श्रृङ्खलालाई स्थिर र निर्वाध राख्दै एकीकृत बजारको विकासलाई प्रवर्धन गर्नुपर्ने भन्दै सीले विस्तारित ब्रिक्सले नव प्रवर्धनका लागि इन्क्युबेटर स्थापना गर्ने, परम्परागत उद्योगको स्तरोन्नति गर्ने, उद्यमान उद्योगको विकास गर्ने तथा भविष्यका उद्योगका लागि दूरदर्शी योजना निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। इन्डोनेसियामा सम्पर्कविहीन बनेको फेरीमा सवार 6 ज्यान गएको छ भने 113 जीवित उद्धार गरिएको छ। 243 यात्रु बोकेको भर्गो ट्रान्सपोर्टको फेरी सम्पर्कविहीन भए लगत्तै खोज तथा उद्धार अपरेसन सुरु गरिएको थियो। सुब्रयाबाट दक्षिणी कालिमान्तान सहरतर्फ जाँदै गरेको फेरी स्थानीय समयअनुसार गए राति 2 सम्पर्कविहीन भएको थियो। बिहान 10:30 खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो। उक्त फेरी बोर्नियो द्वीप नजिकै फेला परेको र फेरीमा सवार 125 खोजी तथा उद्धार कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन्। उत्तर युरोपेली देश स्वेडेनमा आज संसदीय निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। यस निर्वाचनबाट चरम दक्षिणपन्थी पार्टी पहिलो पटक सत्तामा पुग्ने सम्भावना बलियो बनेको विभिन्न मत सर्वेक्षणहरूले देखाएका छन्। मध्य वामपन्थी र मध्य दक्षिणपन्थी पार्टीहरूबीच कडा टक्कर हुने अनुमानका बीच मध्य दक्षिणपन्थी गठबन्धनमा चरम दक्षिणपन्थी स्वेडेन डेमोक्रेट पनि सामेल भएकाले दक्षिणपन्थी गठबन्धन हावी हुने मत सर्वेक्षणहरूले देखाएका छन्। 4 मध्य वामपन्थी पार्टीहरूको गठबन्धन एवं मुख्य विपक्षी दल सोसल डेमोक्रेटिक पार्टीका नेता म्याग्डेलेना एन्डरसनले आज पहिलो मत खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तर उनको गठबन्धनमाथि कन्जर्भेटिभ नेत्री एवं प्रधानमन्त्री उल्फ क्रिस्टलरले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धन हावी देखिएको छ। यो गठबन्धनमा स्वेडेन डेमोक्रेट जस्तो चरम दक्षिणपन्थी पार्टी पनि सामेल छ। अर्को 4 कार्यकाल प्रधानमन्त्री हुन चाहेकी स्वेडेनकी पहिलो महिला प्रधानमन्त्री क्रिस्टनसनको भविष्य चरम दक्षिणपन्थी दलमा निर्भर रहने सञ्चार माध्यमले बताएका छन्। स्वेडेन डेमोक्रेटलाई नव नाजीवादी पार्टीको आरोप लाग्ने गरेको छ। अब खेल समाचार।

0: जापानमा आगामी महिना हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाल ओलम्पिक कमिटीले 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल र प्रशिक्षकमा अब्दुल सतार रहेका छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी सहित रोहित कुमार पौडेल, सोमपाल कामिङ, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। विनोद दास टिम लिडर रहँदा मेडिकल टोलीमा लोकेन्द्र कुमार र टेक्निकल टोलीमा रमन शिवाकोटी छन्। एसियाली खेलकुद अन्तर्गत नेपालले असोज 9 गते अफगानिस्तान र असोज 10 जापानसँग खेल्ने तालिका छ। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदैछ। क्रिकेट सङ्घ क्यानले जनाएको छ, आज राति 9:45 टोली नेपाल फर्कने क्यानले जानकारी दिएको हो। हिजो सम्पन्न फाइनल खेलमा युएईलाई 45 रनले पराजित गर्दै नेपाल तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपको उपाधि जितेको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीले यो पटक शानदार प्रदर्शन गरेको थियो। साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि सन्दीप लामिछानेले हात पारेका थिए। अब नेपालले दोस्रो पटक एक दिवसीय एसिया कप खेल्ने क्यानले जनाएको छ। इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा आर्सेनलले 100% जितको यात्रा कायम राखेको छ। गैराती भएको खेलमा आर्सेनलले सन्डरल्यान्डलाई उसकै मैदानमा 2-0 हराएको छ। मिडफिल्डर गेमारेसले आर्सेनलका लागि 58 मिनटमा पहिलो गोल गरेका थिए। सन्डरल्यान्डले आर्सेनललाई यो सिजनकै सबैभन्दा कडा चुनौती दिए पनि खेलको इन्जुरी समयमा रेनिल्डो माल्डाभाले साकामाथि फाउल गरेपछि दोस्रो पहेलो कार्ड पाउँदै मैदान छाड्नु पर्यो। त्यसपछि साकाले पेनाल्टी मार्फत गोल गर्दै आर्सेनलको जित पक्का गरे। यो जितसँगै आर्सेनल 12 अङ्कसहित म्यान्चेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ भने सन्डरल्यान्ड भने 14 स्थानमा छ। अर्को खेलमा टटनहम र एभर्टनले गोलरहित बराबरी खेले। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको निम्नचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। तराईका भूभागमा दिउँसो घाम र बादलको मिश्रण रहनेछ भने केही स्थानहरूमा छिटपुट वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अब अन्त्यमा मुख्य समाचार फेरि एकपटक। मर्मत सुरु गरेको 10 दिनमा एकतर्फी खुल्यो कृष्णवीरमा सडक। ग्यास बुलेट र हेभी इक्विपमेन्ट बोकेका सवारी साधन पास गरिँदै बिहिबारदेखि दुईतर्फी चल्ने। रक्सा बाढीपछिको पुननिर्माणका लागि बाह्य सहयोगमा अधिक निर्भर नहुन विज्ञहरूको सुझाव। सही नीति ल्याए स्वदेशी लगानीबाटै पुननिर्माण सम्भव। यस वर्षको 30 पर्व आजदेखि शुरू। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा। पशुपतिनाथ भोलि दर्शनार्थीका लागि विशेष व्यवस्था। अहिलेसम्मकै लामो घोषणापत्र जारी गर्दै सक्यो ब्रिक्स सम्मेलन। एआई, जलवायु परिवर्तन, ऊर्जा, डिजिटल रूपान्तरण, आतंकवाद, व्यापार, विश्व शासन व्यवस्था जस्ता विषय समावेश। र एसियन गेम्समा खेले नेपाली क्रिकेट टोली घोषणा। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 खेलाडी सहभागी। टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट। हवस् त, इमेज समाचार अहिलेलाई सक्यो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imagekhabar.com मा पनि हेर्न पढ्न सुन्न सक्नुहुनेछ। नमस्कार।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ घर होस् या व्यापार व्यवसाय उद्योग होस् वा मोटर गाडी कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा रोगको उपचार होस् वा दुर्घटना हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस् यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस् युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को
1: स्टुडियो टाइम। अहिले 8 बजेको छ।

नमस्कार, म प्रदीप कुमार मैनाली सङ्ग अफ द विकमा शिवराज विश्वकर्माको स्वर मेरो शब्द मेरै सङ्गीतमा राख्दैछु यो गीत।

इमेजिफोन एस नाइनको प्रस्तुति मेचीदेखि महाकालीसम्ममा यहाँलाई हार्दिक स्वागत छ। मेचीदेखि महाकालीसम्म यहाँहरूमा आज लिएर सदाझै उपस्थित भइसकेको छु म हरिराम पौडेल। मेचीदेखि महाकालीसम्मको आज हामी आइतबारको बसाइमा छौँ। आइतबारको बसाइ विशेष बसाइ, रमाइलो बसाइ र आइतबारको बसाइमा हामी यहाँहरूसँग केही रमाइला सन्दर्भ, केही रमाइला विषयवस्तुमा कुराकानी गर्छौँ। रमाइला सन्दर्भको कुराकानी गर्दाखेरि आज हरितालिका तिजको दरखाने दिनको विशेष दिनमा रहेका छौँ। हरितालिका तिजको सुखद अवसरमा हाम्रा आदरणीय सम्पूर्ण आमा दिदी बहिनी सम्पूर्ण हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छौँ। यस पर्वको आगमनले हामी हाम्रा सबै आदरणीय आमा दिदी बहिनीहरूलाई एउटा छुट्टै खालको रौनकता थपिदिएको छ र यो खुसियालीपूर्ण पर्वमा यहाँहरू सबै होइन दिदी बहिनीहरू माइती जानुभएको होला, माइतीमा आमाले पकाउनु भएको मिठो दर खाने होइन, र भोलि हरितालिका तिजको दिन भोलि व्रत बस्ने र आफ्ना श्रीमानको दीर्घायुको कामना गर्ने, सुस्वास्थ्यको कामना गर्ने र अभिभावितहरूले चाहिँ नै आफूलाई चाहिँ खोजे जस्तो रोजे जस्तो वर पाऊँ भनेर व्रत बस्ने पर्वको रूपमा पनि हामी हरितालिका तिजलाई लिने गर्दछौँ। आजको बसाइमा हामी यहाँहरूसँग हरितालिका तिजको शुभकामना आदान प्रदान गर्छौँ। यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ, यहाँले तिज कसरी मनाउँदै हुनुहुन्छ दिदी बहिनीहरूले फोन गरेर आफ्ना तिजका योजनाहरू हामीसँग बाँड्न सक्नुहुन्छ। र आज मैले पहिलोचोटि तिजका गीतहरू यहाँहरूमा आज राख्नेछु। धेरै तिजका गीतहरू सार्वजनिक भएका छन्, ती गीतहरू बजाइदिनु भनेर धेरै अगाडिदेखि हामीलाई विभिन्न मित्रहरूले भन्दै आइरहनु भएको थियो, तर आजबाट मात्रै मैले हरितालिका तिजको सन्दर्भका गीतहरू यहाँहरूमा आज राख्नेछु। आज पनि मैले केही नयाँ गीतहरू, तिजको सन्दर्भका नयाँ गीतहरू यहाँहरूलाई सुनाउनेछु। यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ, त्योभन्दा अगाडि तिजका सन्दर्भ, तिजका विषयवस्तुमा रहेर यहाँले शुभकामना आदान प्रदानदेखि लिएर अन्य तिजका बारेमा यहाँका मनमा लागेका भावहरू पनि हामीसँग बाँड्न सक्नुहुन्छ। 01400017 24, 01400017 28 हामीले यहाँहरूको लागि खुल्ला गरेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ आजको बसाइमा। आजको बसाइलाई हामी यसरी नै अगाडि बढाउनेछौँ। 01400017 24 र 01400017 28 तपाईँका लागि हामीले खुल्ला गरि नै रहेका छौँ। यी नम्बरहरू मार्फत जोडिन सक्नुहुन्छ। हुन्छ, यहाँहरूको आगमनको प्रतीक्षा गर्दै एउटा गीत यहाँहरू माझ राख्दैछु। तिजकै सन्दर्भको गीत छ, अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ, लक्ष्मण पोखरेलको सङ्गीत छ र सरला श्रेष्ठले यो गीतका शब्दहरू लेख्नु भएको छ। हुन्छ, यो गीत आजको बसाइको सुरुवातमा तपाईँका लागि। हजुर, गीत हामी बजाउँछौँ आजको बसाई, मैले भनिहालेँ तिजका गीतहरू बजाउँछौँ। सरला श्रेष्ठ अमेरिकामा हुनुहुन्छ, भूगोलको हिसाबले उहाँ जहाँ हुनुभए पनि उहाँ आफ्नो देशलाई असाध्यै माया गर्नुहुन्छ, आफ्नो देशका चाडपर्व रीतिरिवाज संस्कृतिलाई पनि उहाँ उत्तिकै माया गर्नुहुन्छ। हुन्छ, अब भने गीत तयार छ, हामी यहाँहरूलाई यो गीत यसपालि मात्रै सार्वजनिक भएको नयाँ गीत पनि हो, आज पहिलोचोटि यहाँहरूमा आज राख्दैछौँ।

0: हजुर, मिठो गीत, मार्मिक गीत हामीले यहाँहरूमा राख्यौँ। सबैको परिस्थिति समान हुँदैन होइन, माइती जानु जाने हो तिजको दिन चेलीबेटीहरू होइन, तर आफ्नो परिस्थिति, आफ्ना समय, आफ्ना सन्दर्भले गर्दाखेरि कतिपयको माइती जान नमिलेको हुनसक्छ होइन। मैले चाहेकै कुराहरू सधैँ कहाँ पुरा हुन्छन् र हरेक वर्ष माइती जान जुर्छ भन्ने हुँदैन, आफ्नो घरको परिस्थिति पनि हेर्नुपर्ने हुन्छ होइन। यो कारणले गर्दाखेरि माइती जान नसक्नु भएका दिदीबहिनीहरूको लागि यो समर्पित रहेको गीत हामीले यहाँहरूमा आज राख्यौँ। यहाँहरू माइती जान पाउनु भएको छैन भने पनि घरमै हुनुहुन्छ अथवा होइन, जहाँ हुनुहुन्छ त्यहाँ नै यहाँले आफ्नो तरिकाबाट पनि तिज पर्वलाई रमाइलो तरिकाबाट मनाउन सक्नुहुन्छ। माइती जाँदाखेरिको रमाइलो आफ्नो छुट्टै छँदैछ, तर केही परिस्थिति, केही परिबन्ध, केही अप्ठ्यारो परिस्थितिले गर्दाखेरि माइती जान पाउनु भएको छैन भने पनि यहाँ जहाँ हुनुहुन्छ त्यहाँ रमाइलो गरेर यो तिज पर्व मनाउनुहोला भन्ने सम्पूर्ण दिदी बहिनीहरूलाई हार्दिक आग्रह गर्दछु। गीतमा जस्तै विरही भनेर चाहिँ नबस्नुहोला होइन। अचेल अब सजिलो छ, प्रविधिले सजिलो बनाइदिएको छ, आमासँग भेट्न पाइएन, माइती जान पाइएन भने भिडियो कल गरेर होइन सँगै भएको अनुभूति गर्न सक्नुहुन्छ। आमाले पकाएको दर त छुट्छ नै होइन, र पनि आमाको सामिप्यता त त्यो प्रविधिको सहयोगबाट पनि यहाँले महसुस गर्न सक्नुहुनेछ। त्यसैले यदि कोही दिदीबहिनीहरू यो तिजमा माइती जान पाउनु भएको छैन भने पनि आफूलाई विरही नबनाइकन यस्तै रहेछ समय, अर्को वर्ष अब जुर्नेछ भनेर मन बुझाउनु होला भन्ने पनि मेरो आग्रह रहेको छ। हजुर, आजको बसाइमा हामी यसरी नै यहाँहरूसँग जोडिन्छौँ। तिजका सन्दर्भमा यहाँले शुभकामना पनि व्यक्त गर्न सक्नुहुन्छ, तिजको सन्दर्भमा तपाईँका मनमा उब्जेका भावहरू पनि हामीसँग बाँध्न सक्नुहुन्छ, र तिजका मिठा गीतहरू, नयाँ गीतहरू हामी यहाँहरूमा आज राख्छौँ। आइतबारको व्यवसाय यसै पनि नयाँ गीत बजाउने दिन हो। आजको व्यवसायमा हामी यहाँहरूसँग ती नयाँ तिज गीतहरू पनि राख्नेछौँ। दुईवटा सम्पर्क नम्बर हामीले यहाँहरूको लागि खुल्ला गरिरहेका छौँ, 01400017024 र 01400017028। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। तिज यहाँलाई कतिको लागेको छ, दर खानु भयो त आज, कस्तो भइरहेको छ आजको यो साँझ, यहाँले हामीसँग बाँध्न सक्नु हुन्छ। कोही मित्र हाम्रो सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: हरिराम सर नमस्कार, म लमजुङ सुन्दर बजार पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र।
0: लक्ष्मी प्रसाद जी आराम हुनुहुन्छ?
1: एकदम ठिकै छु, आराम छ।

0: अनि अब उहाँ आउनु भएको छैन, उहाँलाई अलिक खल्लो पनि लाग्यो होला होइन, कुराकानी त भएकै होला यहाँको,
1: भइसकेको छ, भइरहेको छ।
0: के भन्नुहुन्छ? त्यही तिहारमा आउँछु मात्रै भन्नुभयो, अलिकति दुखेछु होइन, केही भावहरू नि आए कि एउटा चेलीको?
1: यो तिजको बेलामा माइत जाने भनेको एक किसिमको बेला र समय र उमेर आउँदो रहेछ सर। जस्तै बिहा भइसकेपछि बच्चा नभएसम्म र बच्चाको बिहादान, छोरीहरूको बिहादान नभएसम्मको लागि उनीहरू आफ्नो माइत गइरहन चाहनु रहेछ। त्यो स्वाभाविक कुरा हो सबैलाई। जसले अब आफ्नो छोरी फेरि बिहा गरेर अनेत्र दिएको छ भने त फेरि आफू माइत आउँदा, फेरि आफ्नो छोरी घर आउँदा आमा मम्मी नहुँदाखेरिमा त नराम्रो हुँदो रहेछ। र अहिले बुढेसकाल आइसकेपछि सबै आफ्नै छोरा छोरीहरूलाई सँगै राखेर चाडबाड मान्ने या चाहिँ यो तिज मान्ने पनि मेरो अहिले मेरो अहिलेको अनुभवमा तोलिरहेको छु। अहिले भनेपछि अब बिहा गरेर दिएको छोरी छ भने आफ्नो छोरी आउँछिन् अनि त्यहाँबाट आफू चाहिँ माइत नमानेर नजाने
0: छोरीको खुसीको लागि होइन, आफू बस्नु पर्यो, आफू माइत जान पाइएन। हजुर,
1: त्यो पनि प्लस अहिले हामी जुन काठमाडौँबाट अहिले सिधै यो मुङ्गिनको बाटो खुलेको छैन, त्यसले गर्दाखेरि पनि
0: धेरै असुविधा पुगेको छ, त्यसले गर्दा
1: धेरै असुविधा भएको छ। जो व्यक्ति अहिले जुन बाढीमा परेर घरबार भिड्नु भएको छ उहाँहरूलाई सम्झेर पनि शिक्षा बुझाउनु पर्छ नि त, होइन र?
0: एकदमै एकदमै हो
1: भन्दै अब यो लागि मैले यहाँको प्रोफेसनमा सुनिसकेको छु है।
0: हजुर,
1: नम्बर एक डर खाने कुरा, डर खाने भनेको आजै मात्रै हो अथवा आज एक दिन डर खाने दिनलाई मात्रै डर खाने गर्दै गर्ने हो भने हाम्रो संस्कृति संस्कार र बढी फजुल खर्च हुने थिएन। किनकि डर खाँदाखेरिमा हजुर दरखाना छुट्याएको रकमले दरखानी प्रोग्राम बनाएका पार्टी प्यालेसले विभिन्न ठाउँमा चाहिने रिजर्भ गरिसकेको बुक गरिसकेको अवस्थामा जुन बाढी पीडितले गर्दाखेरिमा हो हामी अब यो रमाइलो गर्नुहुन्न भोजपार्टी गर्नुहुन्न भनेर ती महिला दिदीबहिनीहरूले बाढी पीडितको लागि आफूलाई चाहिने भोजन दरखाना छुट्याएको रकम जुन अहिले दिनुभएको छ बाढी पीडितलाई त्यो राम्रो पक्ष म ठानेको छु मैले, होइन र? त्यसै गरी फजुल खर्च पनि नगरौँ हामीले। अनि एउटा मानवबाट अधिकृत तहको व्यक्ति अथवा राम्रो कमाइ हुने कर्मचारीले व्यापारीले गहना साना किनेर ल्याएर सो गराउँछ, त्यो देखेर त्योभन्दा मध्यमवर्ग कर्मचारी तल तहका कर्मचारी श्रीमतीहरूले हेर त फलानुको जाहेरी त्यही जाहेरले त्यत्रो सुन गहना गर्यो हामीले पनि गहना चाहियो भनेर जाने श्रीमान्छे त आफ्नो आम्दानीभन्दा बढी गहनाको माग गर्ने या चाहिँ फेसनको माग गर्ने कपडाको माग गर्ने गर्दाखेरिमा तिनीहरू आफ्ना श्रीमानहरू बाध्य भएर भ्रष्टाचार गर्न या कमिसन गर्न त्यतातिर पनि त्यसले पनि उत्साहेको हो कि यसले पनि अलिकति वातावरण र हाम्रो भ्रष्टाचार र हाम्रो समाजलाई अलिकता झमिल्याएको हो कि जस्तो म ठानेको छु मेरो अनुभवमा,
0: होइन
1: पनि कसैले गर्नु भएन। र अर्को नम्बर कुरो तपाईँको जुन तिजमा जुन हामी डर खान्छौँ, धेरै मासुहरू खान्छौँ, धेरै मासु खाँदाखेरि पनि शरीरले पचाउन सक्दैन आवश्यकभन्दा बढी खाँदाखेरिमा, त्यसले गर्दा पनि नगरौँ भन्न चाहन्छु। अनि जुन व्रत बस्ने चलन छ एउटा वैज्ञानिक र विज्ञानसँग पनि मिलेको छ कि हप्तामा एक दिन व्रत बस्दा या नखाँदाखेरिमा हाम्रो शरीरको पाठ पूजाहरूले आराम गर्न पाउने र शरीर स्वास्थ्य रहने, ग्यास्ट्रिक या अरू समस्या पनि नहुने भन्ने किसिमको वैज्ञानिकको कुरा र हाम्रो व्रतको कुरा पनि ठ्याक्कै मिलेको हुनाले महिला मात्रै होइन पुरुष पनि त चाहिने व्रत बस्न पनि मैले अनुरोध गर्छु। व्रत तिजै बसिने भयो या पर्ने दिनै बसिने भयो हप्ताको एकफेर पुगले पनि व्रत बस्न पर्छ कि स्वास्थ्यको लागि भन्छु। श्रीमानको आयु बढाउनको लागि श्रीमती व्रत बस्दिनु पर्ने अरे, अब उसो भयो त श्रीमतीको आयु व्रत ब्राह्मणलाई श्रीमानले किन व्रत नबसेका त उसो भयो,
0: होइन?
1: यदि संस्कार मान्ने हो भने, होइन, यदि हो भने यो चाहिँ हाम्रो रूढिवादीलाई पनि केही यसलाई मान्नै पर्ने हुन्छ, हाम्रो संस्कारलाई पनि थाम्नै पर्ने भन्ने हुन्छ भने अर्को नभएर यो हाम्रो पार्टी कलेज गएर महिलाहरूले चाहिँ अलिकति अल्कोहल पनि खाएर रमाइलो गर्ने चलन पनि आइसकेको छ। कृपया कसैले पनि अल्कोहललाई चाहिँ नगरिदिन पनि मैले अनुरोध गर्छु। जस्तै अब हाम्रो अहिलेको प्रधानमन्त्रीले भन्नुभएको छ, साँच्चो कुरा राम्रै कुरा भन्नुभएको छ, कोखेन्टाहरू बजारको चाहिँ चिसो नखानुहोस्, दही खानुहोस्, मही खानुहोस् भन्ने किसिमको चाहिँ सन्देश पनि यो राम्रो आएको छ। जम्मै त्यो केमिकल भएको चाहिँ कोखेन्टाहरूमा चाहिँ शरीरलाई हानिकार गर्छ। त्यो म अस्ति यहाँ दमलीमा चाहिँ हिजो मात्रै म जन्त गएको थिएँ, त्यहाँ कस्टमरसित मही पनि होइन दही पनि होइन मोहीलाई चाहिँ पानी घोलेर चाहिने आइस हालेर चाहिने हामीले मही पनि खाएका छौँ चिसोको ठाउँमा। त्यस्तो किसिमको ठाउँ ठाउँमा पार्टी कार्यक्रम समर्थन परिवर्तन हुँदैछ।

0: अर्ग्यानिक दही मैतिर पनि लागेको छ, केमिकलहरू पेपर छोडेर भन्दै लामै बोले कि सम्पूर्ण दिदीबहिनीहरूलाई र नेपालीहरूलाई
1: हस् हुन्छ, यहाँलाई पनि शुभकामना। यहाँ ले पनि बहिनीलाई सम्झिरहनु भएको छ लक्ष्मीप्रसादजी है। हुन्छ, आजलाई बिदा लिएँ है त यहाँसँग।
0: हस् धन्यवाद,
1: हस् धन्यवाद यहाँलाई साथको लागि। हजुर, शुभरात्रि। हजुर, लक्ष्मीप्रसाद मिश्र हुनुहुन्थ्यो, उहाँसँगको कुराकानी पछाडि हामी यतिखेर छोटो व्यापारिक विश्राममा जाने बेला भएको छ। छोटो व्यापारिक विश्राममा जान्छौँ, विश्राम पछाडि फेरि अर्को एउटा मिठो नयाँ तिज गीत यहाँहरूमा राख्नेछौँ। त्यस पछाडि फेरि हामी यहाँहरूसँग कुराकानीमा जोडिनेछौँ।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीवीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: हजुर, तिज एकचोटि आउँछ वर्षमा अघि, र त्यो एक वर्षमा आउने तिजमा आमासँग बोल्दा, आमासँग भेट्दा छुट्टै खालको अनुभूति हुने गर्छ। निकै मिठो गीत अन्जु श्रेष्ठले गाउनुभएको छ। गीत दीपक शर्माको सङ्गीत हो गीतमा, र दीपक शर्मा र निशान साउदको शब्द रहेको यो गीत हामीले यहाँहरू माझ राख्यौँ। तिज छपक्कै छाइसकेको छ, होइन? आज दर्खाने दिन, यहाँहरू पनि गीतमा भने जस्तै आमासँग भेट्दाखेरिको जुन खुसी हुन्छ, त्यो खुसीको अनुभव गरिरहनु भएको छ धेरै दिदीबहिनीहरू आजको दिन, होइन? माइत गएर आमाले पकाउनु भएको दर्खाने, आमासँग भेटघाट गर्ने, आमासँग दुःख सुख बाँड्ने, होइन? यो निकै रमाइलो पर्व यहाँले मनाइरहनु भएको छ। सोही भावको गीत हामीले यहाँहरूमा राख्यौँ। दुईवटा सम्पर्क नम्बर हामीले यहाँहरूको लागि खुल्ला गरेका छौँ। तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ 01400017024, 01400017728। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर आज तपाईँले तिज कसरी मनाइरहनु भएको छ, तिजको सन्दर्भ र तिजको यहाँका योजनाहरू, होइन, पनि हामीसँग बाँध्न सक्नुहुन्छ। दुईवटा सम्पर्क नम्बर 01400017024 र 01400017728 हामीले यहाँहरूको लागि खुल्ला गरिरहेका छौँ आज आइतबारको बसाइको यो रमाइलो घडीमा। दुईवटा सम्पर्क नम्बर मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ सदाजी। र आज तिजकै सेरोफेरोमा हामी केन्द्रित रहन्छौँ, तिजकै गीतहरू सुनाउँछौँ, तिजकै बारेमा यहाँसँग कुराकानी गर्छौँ, शुभकामना आदान प्रदान गर्छौँ। तिजको कुरा गर्दाखेरि पछिल्लो समय नेपाली समाजमा पर्वहरू चाहिँ केवल उत्सवका अवसर मात्र होइनन्, ती हाम्रो सामाजिक स्मृति, सांस्कृतिक पहिचान र सामूहिक जीवनशैलीका जीवन्त अभिव्यक्ति पनि बनेका छन्। र यिनै पर्वमध्ये तिज नेपाली नारीको भावनासँग गहिरो रूपमा जोडिएको विशिष्ट सांस्कृतिक पर्व हो, र धार्मिक आस्था, पारिवारिक आत्मीयता, माइतीप्रतिको अनुराग, सामाजिक सम्बन्ध र महिलाको सामूहिक अभिव्यक्तिलाई एकै सूत्रमा बाँध्ने तिजले समयक्रमसँगै आफ्नो स्वरूप बदल्दै आए पनि यसको सांस्कृतिक महत्त्व भने अझै उत्तिकै प्रगाढ रहेको छ। हरितालिका तिजको धार्मिक पक्ष यहाँलाई थाहै छ, भगवान् शिव र पार्वतीको कथासँग धार्मिक पक्ष जोडिएको छ। पौराणिक मान्यता अनुसार पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभएको र उहाँको तपस्याबाट प्रसन्न भएर भगवान् शिवले पार्वतीलाई स्वीकार गर्नुभएको विश्वास गरिन्छ। र यही धार्मिक आस्थाका आधारमा विवाहित महिलाले पतिको दीर्घायु, सुख समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै, तथा अविवाहित नारीले चाहिँ नि असल जीवनसाथीको कामना गर्दै तिजको व्रत बस्ने परम्परा रहेको छ। र यही परम्परा अनुरूप तिज यहाँहरूले मनाइरहनु भएको छ। र तिजको अर्थ धार्मिक अनुसारमा मात्रै पनि सीमित छैन, यसको सामाजिक र सांस्कृतिक पक्ष अझ व्यापक छ। परम्परागत नेपाली समाजमा महिलाको सामाजिक गतिशीलता सीमित थियो। घर परिवारको जिम्मेवारीमा बाँधिएका महिलाले आफ्ना भावना, पीडा, गुनासा र आकाङ्क्षाहरू खुला रूपमा व्यक्त गर्ने अवसर कमै पाउँथे, होइन, हाम्रो समाजमा। र यस्तो परिवेशमा तिज चाहिने उनीहरूका लागि भेटवार्ता, संवाद र भावनाको सामूहिक अभिव्यक्तिको अवसर पनि बनेर आयो, होइन? माइती जाने अनि दिदीबहिनी र साथीसँगसँगको भेट घाट, दर खाने, गीत गाउने, होइन, नाच्ने परम्पराले महिलाहरूलाई केही समय भए पनि घरायसी दायित्वबाट बाहिर निस्किएर आफ्ना अनुभव साट्ने चाहिँ अवसर यो तिज पर्वले दिँदै आइरहेको छ। र योपालि तिज पनि यहाँहरूले यसरी नै मनाइरहनु भएको छ। आजको बसाइमा हामी तिजकै सन्दर्भ, तिजकै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौँ। तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ 01400017024, 01400017728। यी दुईवटा सम्पर्क नम्बर हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर तपाईँलाई तिज कस्तो लागिरहेको छ, तिज कसरी मनाउँदै हुनुहुन्छ, तिजका योजनाहरू के छन्, माइतीमा हुनुहुन्छ कि, घरमै हुनुहुन्छ कि, काठमाडौँ हुनुहुन्छ अथवा कता हुनुहुन्छ, यहाँका तिजको बारेमा यहाँको अवस्था र यहाँको अनुभूति पनि हामी सुन्छौँ। कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर, नमस्कार।
1: नमस्कार राम सर।
0: हजुर, बेसन्द्रजी।
1: हजुर,
0: आराम हुनुहुन्छ?
1: एकदम आराम छ। हजुरलाई कस्तो?
0: हजुर, मलाई नि ठिक छ।
1: हजुर,
0: तिजको सन्दर्भ मैले केलाइरहेको छु, के भन्नुहुन्छ आजको सन्दर्भमा?
1: यो तिज विगत 31 वर्षमा त यसमा धेरै विकृति, विसङ्गतिहरू आइसकेका थियो। तर यसपालि अलिकति त्यो कमी भए जस्तो लाग्यो. केही नेपाली चेलीहरू दिदीबहिनीहरू साथै उहाँको मन मस्तिष्कबाट सुध्रायो हो कि त्यो तत्कालको लागि त्यो चाहिँ छुट्याउन सकिनँ मैले. सायद यो पोटेकोसी पार्टीले चाहिँ अलिकति सबैलाई चाहिँ सोच्न बाध्य पुऱ्यायो जस्तो लाग्छ. तर त्यही हो हजुर, जे होस् गएको वर्ष त्योभन्दा अगाडिको वर्ष चाहिँ तामझामतिर चाहिँ तर गर्नेहरूले लुकी छिपीहरूले गरिरहेको जस्तो देखिन्छ. तर यतिलाई चाहिँ सामान्य नै मान्नुपर्छ.
0: हजुर,
1: तर हामीले के बुझ्नुपर्छ भने चाहिँ हाम्रो चाड पर्वहरू हाम्रो कला संस्कृतिहरू हाम्रो पुर्खाले सिर्जेको हो, त्यसलाई जीवन्त गर्दै त्यसबाट चाहिँ परिमार्जित हुँदै हामी जानुपर्छ. तिज मनाउने नाउँमा चाहिँ पैसा भए पनि नभए पनि आफ्नो श्रीमानलाई चाहिँ पेन्सन दिएर हजारौँ हजारको साडी किनेर घर गहनाहरू लाएर त्यसो गर्ने चाहिँ पक्कै पनि होइन कि सर. यो
0: हजुर हो,
1: किनभने चाहिँ आजभोलि सबै गृहिणीलाई घर चलाउन एकदम गाह्रो छ. गृहिणीले त घरमा बसेर पकाएर ल्याएकोलाई व्यवस्थित गरेर सामञ्जस्य मिलेर चलाउने हो, तर पैसा कमाउने मान्छेलाई कति गाह्रो छ. हरेक चिज महँगो छ होइन.
0: हेलो, हजुर, हामी सुनिरहेका छौँ.
1: भरै ग्यासको भाव पनि बढिरहेछ, ग्यास पाउन अभाव, ग्यासको समस्या छ, सबै चिजको भाव बढाएछ. अब भाव नपरोस् पनि कसरी, अब कृषिमा लाग्ने युवाहरू सबै विदेशमा छन् अनि गाउँ घरमा रहेका जग्गा जमिन सबै बाँझो छन्, सीमित व्यक्तिले काम गरेर धन्य यति चलिरहेछ भन्छु के सर म. जुन रूपमा हाम्रो देशमा चलिरहेछ, नेपाल चलिरहेछ, त्यो चाहिँ एउटा चाहिँ भगवान्कै कृपा हो, श्री पशुनाथको कृपा हो. होइन भने देश त डुबिनै सकेछ. अब यो पटेकोसी बारीले हाम्रो देशलाई लगभग 20-30 वर्ष पछाडि धकेलिसकेछ
0: एकदमै.
1: अब त्यहाँ होल्डिङ सेन्टरमा बस्ने नेपाल दिदीबहिनीहरूको समस्या त्यस्तै छ, हामीले सुनिरहेछौँ. टोयलेटको सुविधा छैन, ड्रेस चेन्ज गर्नु छैन, त्यहाँ चाहिँ विभिन्न चाहिँ घटनाहरू घटिरहेछ. तर पनि अब हुने कुरा त भइहाल्छ, कसैले प्रकृतिमाथि कसैको नियन्त्रण रहँदैन, प्रकृतिले जे जेलाई चाहिँ हामीले स्विकार्नुपर्छ. मान्छेको जीवनमा सुख आए पनि दुःख आए पनि जे भए पनि हामीले स्विकार्नुपर्छ, त्यसलाई चाहिँ स्विकार्नुको विकल्प छैन. फेरि अब जीवन त चलाउनै पर्यो, जसो भए पनि बाँचुन्जेल सबैलाई खानु पर्यो, लाउनु पर्यो, बिति व्यवहार गर्नु पर्यो, त्यो सबै गर्नु पर्यो. र यसपालिको जुन तिजमा चाहिँ नेपाली दिदीबहिनीहरूले चाहिँ जुन आमाहरूले गर्नुभएको थियो चाहिँ स्वागत योग्य नै छ. यस्तो सधैँ होस्, मैले एउटा चाहिँ तिजको गीत लेखेको छु, मेरो सानो प्रस्तुत गर्छु.
0: हजुर हुन्छ.
1: तिज आज गर्दै यसपालिको तिज खराकनमा आयो, तिज आज गर्दै यसपालिको तिज खराकनमा आयो, साथी सङ्गी सरी राटो सारी राटो चोली लाउन पाउनै पायो, डर खान आफ्नो जन्मभूमि माइत जान पाउनै पायो, बाल्यकालका साथी र सङ्गीसँग भेट हुने पायो, एक दिन भए पनि चुलो चौका भात छुटकारा पाउनै पायो, मादलको टालमा छमझम नाच्न पाउनै पायो, देवाजीले महादेवको पूजा आराधना गर्न पाउने भयो, यो तिजलाई आफ्नो गच्छे अनुसार तडक पडक रहित गरेर मनाउनु पर्यो. हिजो आज गर्दै यसपालिको तिज घर आँगनमा आयो.
0: हजुर, यसपालिको तिर घर आँगनमा आइसकेको छ. विष्णुजी हुन्छ, तिजको सन्दर्भको यहाँले मिठो गीत वाचन गरेर सुनाउनु भयो. भोलिका दिनमा यसरी नै हामीले जसरी आज तिजको गीत बजाइरहेका छौँ, यहाँको पनि गीत बजाउने अवसर जुरोस् भन्ने पनि मैले अपेक्षा राखेँ अर्को वर्षको लागि. हुन्छ, यो सान्दर्भिक सृजना र यो सान्दर्भिक कुराकानीको लागि यहाँलाई धन्यवाद व्यक्त गर्दै आजलाई बिदा लिउँ है त.
1: शुभरात्री.
0: शुभरात्री यहाँलाई पनि. हजुर, विशेन्द्र जन्से हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ. 01400017024, 01400017718. हामीले तपाईँको लागि खुल्ला गरेका छौँ आज हरितालिका तिजको दरखाने दिनको यो विशेष दिनमा हामी रहेका छौँ. यहाँहरू सबैले जे जस्तै परिस्थिति भए पनि तिजलाई रमाइलो तरिकाबाट मनाइरहनु भएको छ भन्ने मेरो विश्वास हो. र यही विश्वासले हामीदेखि महाकालीसम्मको आजको बसाइलाई पनि मैले तिजमय बनाइरहेको छु. यहाँहरूसँग तिजकै सन्दर्भ, तिजकै विषयवस्तुमा हामी कुराकानी गरिरहेका छौँ. 01400017024 र 01400017728 हामीले यहाँहरूको लागि खुल्ला गरेका छौँ. विशेष गरिकन आज चाहिँ दिदीबहिनीहरूको फोन आओस् भन्ने चाहिँ मेरो अपेक्षा हो, तर उहाँहरू सबै तिज मनाउनमै व्यस्त रहनु भएकोले होला सायद उहाँले फोन गरिरहनु भएको छैन. होइन, अलिकति अब तिजको सन्दर्भबाट थोरै घरको चाहिँ रमाइलो वातावरणबाट अलिकति फिर्सद निकालेर यता पनि रमाइलो छ. होइन, तपाईँका रमाइला भावहरू हामी पनि सुन्छौँ र तपाईँ सँगसँगै हामी पनि रमाइलो अनुभूति गरौँ भन्ने पनि हाम्रो चाहना हो. त्यसैले दिदीबहिनीहरूको पनि फोन अरू दिन खुब धेरै आउँथ्यो, होइन, आज आइरहेको छैन. यहाँले हामीलाई पनि यो रमाइलो यहाँहरूको रमाइलोसँग मिसाउनुहुनेछ र रमाइलो कुराकानी हामी गर्न पाउनेछौँ भन्ने मैले विश्वास लिएको छु. यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ. आज आइतबारको बसाई र हरितालिका तिजको दरखाने दिनको विशेष दिनमा छौँ. यहाँहरूसँग हामी तिजकै सन्दर्भ, तिजकै विषयवस्तुमा कुराकानी गर्छौँ. 01400017024, 01400017728 हामीले तपाईँको लागि खुल्ला गरिरहेका छौँ. साथी नै पछिल्लो समय बदलिएको छ, होइन, समय बदलिए सँगसँगै धेरै कुराहरू बदलिएका छन्। महिलाको शिक्षा, चेतना, सामाजिक सहभागिता र आर्थिक भूमिकामा उल्लेखनीय परिवर्तन आएको यहाँले पनि महसुस गर्नुभएको छ. सूचना तथा सञ्चार प्रविधिको विस्तारले अभिव्यक्तिका माध्यम पनि फराकिलो बनाएको छ, होइन, यसको प्रभाव तिजमा त नपर्ने कुरै भएन. आज तिज घर आँगन र माइती घरमा मात्र सीमित छैन, विभिन्न सङ्घ संस्था, होइन, लगायत विभिन्न सङ्घ संस्थाहरूमा पनि तिजलाई रमाइलो तरिकाबाट मनाइन्छ. होइन, भाडामा बस्ने बन्दोबस्त मिलाउनु पर्ने पनि प्रसङ्ग आएका छन्. यसरी अब यसपटक अलिकति परिस्थिति दुःखद रहिदियो, होइन, त्यसले गर्दाखेरि तिज पछिल्लो समय यो वर्ष चाहिँ अलिकति दुःखद भए पनि विभिन्न अघि मैले भने सङ्घ संस्था, समुदाय, कार्यालय, राजनीतिक दल तथा सामाजिक संस्थाले समेत तिजका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको अवस्था पनि रहेको छ. होइन, महिलाले आफ्ना अधिकार, समानता, आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, नेतृत्व र सामाजिक न्यायका विषयमा समेत तिजका गीत र कार्यक्रम मार्फत आवाज उठाउन थालेको यहाँले पनि महसुस गर्नुभएको छ. र यो समय परिवर्तनशील छ र समयले ल्याएको यो परिवर्तनलाई चाहिँ सकारात्मक रूपमा लिनुपर्छ. संस्कृति स्थिर वस्तु होइन, समयसँगै विकसित हुने सामाजिक प्रक्रिया पनि हो संस्कृति भनेको. होइन, कुनै पनि परम्परालाई जीवन्त राख्न त्यसलाई बदलिँदो समाजको चेतना र आवश्यकतासँग पनि जोड्नुपर्छ. त्यसैले तिजका गीत र कार्यक्रमले महिला हिंसा, बाल विवाह, दाइजो प्रथा, लैङ्गिक विभेद, घरेलु हिंसा, महिला स्वास्थ्य, आर्थिक आत्मनिर्भरता तथा राजनीतिक सहभागिता जस्ता विषय उठाउनु तिजको मौलिक भावनाको आधुनिक विस्तारको रूपमा पनि हामीले बुझ्दै आइरहेका छौँ. होइन, तर तिजको बदलिँदो स्वरूपसँगै केही चिन्ताजनक प्रवृत्तिहरू पनि नदेखिएको, होइन, यहाँले महसुस गर्नुभएको छ. पछिल्लो समयमा तिजलाई भड्किलो प्रदर्शन, अत्यधिक खर्च, महँगा पोसाक र गहनाको प्रतिस्पर्धा तथा देखासिकेसँग जोड्ने प्रवृत्ति पनि बढिरहेको पनि हामीले महसुस गरेका छौँ. होइन, सामाजिक सञ्जालले यसलाई अझ चाहिँ तीव्र बनाएको छ. सामाजिक सञ्जालमा भिडियो फोटो पोस्ट गर्नुपर्ने एउटा चाहिँ बाध्यता नै भएको छ अहिले. होइन, पर्वको खुसीलाई आर्थिक हैसियत प्रदर्शन गर्ने माध्यम बनाउँदा विपन्न तथा निम्न मध्यमवर्गीय परिवारमाथि अनावश्यक सामाजिक दबाव पनि पर्न सक्छ. यो वास्तविकता हो. होइन, त्यसले गर्दाखेरि पनि हामीले आफ्नो क्षमता अनुसार, होइन, चाहिँ यो पर्व मनाउनुपर्छ. पर्वको सुन्दरता खर्चको आकारमा होइन, त्यसले दिने आत्मीयता र खुसीमा हुने हो नि. होइन, र तिजका नाममा हुने अनावश्यक तडक भडक र प्रतिस्पर्धाभन्दा दिदीबहिनी, आमा बुवा, आफन्त तथा साथीभाइ बिचको भेटवार्ता र भावनात्मक सम्बन्धलाई प्राथमिकता दिन सकियो भने अझ चाहिँ तिज पर्व अर्थपूर्ण बन्न सक्छ. आफ्नो खुसी मनाउँदै गर्दा समाजमा दुःख र अभावमा रहेका व्यक्तिलाई सम्झन सक्नु तिजको सामाजिक सौन्दर्यको रूपमा पनि हामीले लिने गर्छौँ. त्यसैले आफ्नो खुसी, आफू खुसी मनाइरहँदाखेरि समाजमा विभिन्न खालका व्यक्तिहरू हुनुहुन्छ जो आर्थिक हिसाबले कमजोर हुनुहुन्छ, विभिन्न हिसाबले उहाँहरू कमजोर हुनुहुन्छ भने उहाँहरूको भावनालाई पनि हामीले सम्झन सक्नुपर्छ, सम्मान गर्न सक्नुपर्छ भन्ने पनि हाम्रो मान्यता हो। त्यसैले तिनीलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने अभ्यासको रूपमा पनि लिनु जरुरी छ र दरखाने कार्यक्रमलाई अनावश्यक खर्चको प्रतिस्पर्धा बनाउनुको साटो होइन विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण, असहाय महिलाहरूलाई सहयोग, महिला स्वास्थ्य सम्बन्धी सचेतना, रक्तदान, शिव विकास तथा आयोजनका कार्यक्रमसँग जोड्न पनि सकिन्छ। यसले तिजको उत्सवलाई व्यक्तिगत खुसीबाट सामाजिक खुसीतर्फ विस्तार गर्न सक्छ। र अर्को तिजको महत्त्वपूर्ण पाटो पुस्तान्तरण पनि हो होइन, नयाँ पुस्ताले आफ्नो संस्कृति र परम्परालाई बुझ्नु आवश्यक छ। तर संस्कृति संरक्षण भन्नुको अर्थ विगतका हरेक अभ्यासलाई जस्ताको तस्तै अवलम्बन गर्नुपर्छ भन्ने पनि होइन, होइन अघि पनि हामीले भन्यौँ समय परिवर्तनशील छ र समयको परिवर्तनलाई हामीले आत्मसात गर्नुपर्छ। समय र समाजका लागि असान्दर्भिक विभेदकारी अभ्यासलाई चाहिँ परिमार्जन गर्दै सकारात्मक मूल्य र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनु नै वास्तविक सांस्कृतिक संरक्षण हो भन्ने लाग्छ। यहाँहरूले पनि यस्तै महसुस गर्नुभएको छ होला पक्कै पनि। यहाँहरू सबैले यो तिज पर्व हर्ष उल्लास र उमङ्गमय तरिकाबाट मनाउनुहोस्। आज धेरै चेलीबेटीहरू माइती पुग्नु भएको छ होइन, माइती पुग्नुभएकाहरूले निकै सुखद अनुभूति सङ्गाल्नु भएको छ यतिखेर पक्कै पनि। जो विभिन्न परिबन्धले विभिन्न परिस्थितिले माइती जान सक्नु भएको छैन भने पनि जहाँ हुनुहुन्छ त्यहाँ रमाइलो तरिकाबाट होइन आफू जहाँ छु त्यहीँ आफ्ना छरछिमेकीहरू हुनुहुन्छ, साथीसङ्गीहरू हुनुहुन्छ होइन, उहाँहरूसँग रमाइलो गरेर चाहिँ यो तिज पर्व मनाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। र यहाँहरू सबैलाई तिजको यही शुभकामना हामी व्यक्त गर्छौँ। र आज मैले तिजको सन्दर्भ यहाँहरूमा जोडेँ, तिजकै भावहरू यहाँहरूमा आज राखेँ र तिजका गीतहरू यहाँहरूलाई हामीले सुनाइरहेका छौँ र तिजका गीतहरू यसपालि पनि धेरै आएका छन् होइन, यहाँहरूलाई पनि हामीले तिजका गीतहरू सुनाइरहेका छौँ। सोही क्रममा म आज अब अन्तिममा छौँ हामी, विष्णुमाझीको गीत तिज आउने सन्दर्भमा विष्णुमाझीको गीत आएन भने तिज नै खल्लो हुन्छ भनेर भन्ने गर्नुहुन्छ धेरैले होइन। हुन्छ, विष्णुमाझीको स्वरमा रहेको एउटा गीत जसमा सुन्दरमणि अधिकारीको शब्द र सङ्गीत रहेको छ। यो मिठो गीत यो मार्मिक गीत यहाँहरूमा छोड्दै आजको लागि भने मेचीदेखि महाकालीसम्मको वसाईबाट म हरिराम पौडेल बिदा चाहन्छु। नमस्कार, शुभरात्री।

0: Image FM 97.9. Shining Star.
1: Image FM 97.9 ma.

नमस्कार, म प्रदीप कुमार मैनाली सङ्ग अफ द विकमा शिवराज विश्वकर्माको स्वर मेरो शब्द मेरै सङ्गीतमा राख्दैछु यो गीत।

0: नमस्कार, इमेज एफएम 97.9 को कार्यक्रम साइनिङ स्टारमा आइसकेको छु म कृष्ण। र कार्यक्रम साइनिङ स्टारमा भर्खर राख्यौँ यो हप्ताको सङ अफ द विक शिवराज विश्वकर्माको आवाज रहेको छ, जसमा डाक्टर प्रदीप कुमार मैनालीको शब्द र सङ्गीत रहेको छ। र कार्यक्रम साइनिङ स्टारमा आजको दिन हामीसँग यसै गीतका सर्जक डाक्टर प्रदीप कुमार मैनालीजी हुनुहुन्छ। उहाँका यस योभन्दा अगाडिका गीतहरूले पनि निकै नै राम्रो चर्चा पाएका छन् र ती गीतहरू पनि हामी सुने नै छौँ। र डक्टर उहाँले इकोनोमिक्सबाट डक्टरको उपाधि प्राप्त गर्नुभएको छ। आज हामी उहाँसँगै केही वार्तालापहरू सङ्गीत सम्बन्धी गर्नेछौँ र कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ
1: हजुर, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: आराम छु हजुर। कार्यक्रम प्रस्तोता कृष्ण आचार्यज्यू लगायत यो सम्पूर्ण इमेज परिवारप्रति हार्दिक आभारी छु।
0: अनि कतिको व्यस्त हुनुहुन्छ अहिले?
1: त्यस्तो खासै त व्यस्त छैन, अब गीतहरू निकाल्ने क्रम यसो एक दुई वर्षमा चलिरहन्छ।
0: हजुर,
1: अरू अरू कुराहरू चाहिँ मेरो काममा व्यस्त छु, त्यही हो कुरा।
0: आफ्नो काममा त व्यस्त हुनै पर्यो।
1: हजुर, हो,
0: नत्र पनि जीवन चलाउन गाह्रो पर्छ।
1: जीवन चलाउन गाह्रो, अब हामी गाउँबाट आएका व्यक्तिहरू चाहिँ काठमाडौँमा चाहिँ एकदम समस्या, आर्थिक समस्या एउटा पाटो हुन्छ।
0: हजुर,
1: अनि अरू पारिवारिक समस्या, अरू अरू समस्या त्यस्तै हो।
0: अब आर्थिक समस्या भन्नुभयो, काठमाडौँमा त कस्तो हुन्छ भनेदेखि घरबाट बाहिर निस्किन साथ पाइलै पछि
1: पैसा
0: खर्च सुरु हुन्छ।
1: खर्च सुरु हुन्छ, हो,
0: त्यसले गर्दा निकै नै सावधानी अप्नाउनु पर्ने हुन्छ।
1: सावधानी अप्नाउनु पर्छ, यो बजेट हेरेर खर्च गर्नुपर्ने हुन्छ।
0: बजेट पनि
1: आफ्नो आफ्नो आर्थिक अवस्था कस्तो छ त्यसै अनुरूप चल्नुपर्ने हुन्छ।
0: मासिक आमदानी कति छ?
1: मासिक आमदानी बस
0: त्यसलाई डिभाइड प्रतिदिनको डिभाइडमा गरेर ल्याएर अनि खर्च गर्नुपर्ने हुन्छ। बचत कति हुन्छ थाहा छैन।
1: अपेनी सेभरिज अपेनी अर्न भनेर लोकको के अरे इङ्ग्लिसमा एउटा भनाइ छ।
0: हजुर,
1: एक पैसा बच्यो भनेदेखि एक पैसा जम्मा भए जस्तै हो भनेर चाहिँ एकदम सुझबुझ गरेर खर्च गर्नुपर्ने अवस्था छ।
0: हजुर हजुर। अनि प्रदीपजी, अब दुखेकै छ छाती।
1: हजुर,
0: सङ्ग अफ द विकको रूपमा रहेको छ यसपालि इमेज एफएम 97.9 के भन्न चाहनुहुन्छ यो गीतको विषयमा?
1: यो गीतको विषयमा चाहिँ भन्नुपर्दा मैले जुरेको पहिरो जाँदाखेर लेखेको,
0: जुरेको
1: जुरेको पहिरो मतलब 2014 गएको भनिसकेपछि अहिले लगभग
0: 26
1: भनेपछि 12 वर्ष भइसक्यो। अरू सबैका पीडाहरू आफ्नै पीडा हुन् भनेर लेखेको यो गीत।
0: अरूको पीडालाई अँगाल्नुभयो तपाईँले, आत्मादेखि अँगाल्नुभयो।
1: कुनै छैन यस्तो सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ छाती। मेरो आमा पनि यसै पालि बित्नुभयो, बैशाख 6 गते। अब ती भनौँ न, साथी रहेछ दुःख हरपल सुहार हुन्छ, सुख पाउन रहेछन् छुट्ने हतार हुन्छ भने जस्तै, त्यो सुख चाहिँ कदा यता कदा आएको हुनुहुन्छ, त्यही भावना अनुरूपकै यो गीत पनि हो होइन। कुनै छैन यस्तो सोचे जस्तो राति, कतै न कतैबाट दुखेको, अब खुसी हुने क्षण चाहिँ एकदमै कम हुन्छ भनेर मैले यो गीत रचेको हो होइन। तर अन्तिम अन्तिम गीतमा गइसकेपछि चाहिँ अब यसरी हारेर हुँदैन, लत्तो छाडेर हुँदैन, हामी केही बढ्नुपर्छ गर्नुपर्छ भन्ने अन्तिममा चाहिँ गीतको भाव छ।
0: मोटिभेसन,
1: मोटिभेसनल छ।
0: हजुर, मोटिभेसन त हुनै पर्यो।
1: हजुर,
0: दुःखमा डुबेर त भएन,
1: भएन हो, दुःख आउँदै गर्छन्।
0: सुख दुःख त साथी अरे,
1: हो दुःख छ, हो
0: सुख त आउँछ जान्छ,
1: आउँछ जान्छ बस,
0: दुःख त सधैँको लागि अटल छँदैछ
1: एकदम
0: आफैसँग।
1: हजुर,
0: आज एक दिन त्यसैको लागि होला, जहाँसम्म लाग्छ हाम्रो पुर्खाहरूले पनि यी दसैँ तिहारहरू कहिलेकाहीँ कहिलेकाहीँको लागि चाडपर्वहरू राखिदिएका
1: हो नि, हो नि,
0: रमाउँदै गर है, कति दुखाउँछौ मन।
1: अब अहिले त चाडपर्वको
0: माहौल छ,
1: माहौल छ
0: होइन,
1: अब तिज लागिसकेपछि चाडपर्व पर्वको माहौलहरू सुरु हुन्छ।
0: हजुर,
1: लगभग लगभग के भन्छ अरे, हाम्रो धान भित्र्याउने क्रम नचलिने जालसम्म होइन, धान रोपेर गोडेर धान नभित्र्याउनेसम्म चाडबाड सक्छ, त्यो समय पनि त्यस्तै राखेको छ,
0: त्यसरी नै राखेको छ। शिवराज विश्वकर्माजी
1: हजुर,
0: उहाँलाई यो गीतको लागि छान्नुभयो तपाईँले, यो गजलको लागि भनौँ?
1: हो, गजलको लागि उहाँलाई छानेको, बिल्कुल, किनभने उहाँ दृष्टिबीन हुनुहुन्छ, दृष्टिबीन हुनुहुन्छ, उहाँ 23 वर्षको लगभग 24 वर्षको उमेर भयो अहिले, मेरो लागि नै बनेको यो गीत भनेर भन्नुभयो
0: उहाँले,
1: उहाँले अनि अब अरूहरू दृष्टिबीन नभएका व्यक्तिहरू भनौँ न, अरूले त एकदम गरी खान्छन्, दृष्टिविहीन भएका व्यक्तिहरूको उनीहरूको तेस्रो अङ्ग चलेको हुन्छ, तर यो गीत मेरै लागि बन्या हो, मै नै गाउँछु भनेर भन्नुभयो, त्यस भएर चाहिँ लगभग लगभग उहाँसँग सम्पर्क आएको 1.5 वर्ष भयो, उहाँले गीत गा, उहाँ चाहिँ लगभग भोइस अफ युनिभर्समा पोहोर साल चाहिँ 8 लेभलसम्म आउनुभएको, तर त्योभन्दा अगाडि त भोटिङ सिस्टम हुन्छ,
0: भोटिङ सिस्टम
1: 6-7-5-4-3-2-1 जहाँलाई भोटिङ सिस्टम हुन्छ, भोटिङ उहाँको त कोही पनि थिएन, भोटिङ सिस्टममा नभए के अरे नगरेको भए अगाडि बढ्न सक्नुहुन्थ्यो कि
0: हजुर
1: होइन भन्ने लाग्छ। उहाँको गायन सुमधुर छ,
0: यो त अहिलेको गीत जुन छ यो
1: हो
0: दुखेकै छ छाती, यसैले नै प्रुफ गरेका छ नि, प्रमाणित गरिरहेको छ उहाँको भोकल त
1: हजुर
0: होइन। तपाईँले अघि त भोटिङ सिस्टमको कुरा गर्नुभयो होइन, भोटिङ सिस्टमले पनि वास्तवमा वास्तविक कलाकारलाई पछि पार्दो रहेछ नि,
1: हो नि, लगभग लगभग भन्न त नहुने सामाजिकसम्म, तर भन्ने पर्ने छ कि,
0: किन देखिएकै छ नि,
1: देखिएकै छ, तर फर्स्ट आएका व्यक्तिहरू सेकेन्ड आएका व्यक्तिहरू यता कदा कोही नगण्य रूपमा उनीहरू चाहिँ स्थापित भएका, पोख्त भएका, गीत गजल प्रति समर्पित भएका हुन्छन्, तर 4th, 5th, 6th, 7th, 8th, 10th हो, जो भोटिङबाट हारेका हुन्, 8th, 10th लेभलमा आउने व्यक्तिहरू चाहिँ उहाँ चाहिँ सशक्त अब्बल गायनमा क्षमता भएका होइन रियाज गरेका व्यक्तिहरू हुन्छन् जस्तो लाग्छ मलाई चाहिँ, उहाँहरूको के विचार छ?
0: वास्तवमा सही कुरो हो, मैले पनि देखेको त्यही हो, किनभने भोटिङ सिस्टमले कतिपय सही व्यक्तित्वलाई पछि पारिदिन्छ
1: हो,
0: र आउनुपर्ने मान्छे पछि पर्छ, नआउनुपर्ने मान्छे अगाडि आउँछ,
1: एक्ज्याक्टली,
0: यहाँनिर कारण विभिन्न छन्, अब जातीय कारण होला, विभिन्न कारण होला,
1: उनीहरूले पनि के भन्छ अरे ए भोटिङ सिस्टम भइसकेपछि पैसा कमाउने धन्दा होला, त्यसतर्फ जाउँ कि,
0: व्यापार त हो,
1: व्यापार त हो होइन, युट्युब चल्दैन त त्यति त पैसा आउँदैन
0: आउँदैन
1: होइन, भोटिङ सिस्टमबाट चाहिँ रकम प्रशस्त असुल छन्, त्यही भएर नै होला मतलब के भन्छ अरे प्लेटफर्म चलाउनेहरूले
0: हजुर
1: हजुर।
0: अब जो फेरि फर्स्ट जो हुन्छ, फर्स्ट भइसकेपछि उसलाई पनि एउटा क्राइटेरियामा बाँधिन्छ, यति महिनाको लागि अथवा यति वर्षको लागि तिमीले अरूको गीत गाउन पाउँदैनौ, हाम्रै कम्पनीको गाउनु पर्ने हुन्छ,
1: ए त्यो त मलाई थाहा भएन,
0: यहाँ पनि एउटा सिस्टम छ, एउटा सिस्टममा बाँधिन्छ ऊ पनि,
1: ए हजुर,
0: अनि त्यति समयसम्मको लागि यदि उसले अरू बाहिरको कामहरू गीतहरू गायो भनेदेखि
1: त्यो मलाई थाहा भएन,
0: यो कम्पनीले फेरि अपर्च्युनिटी दिँदैन,
1: ए
0: अन्य अपर्च्युनिटी, त्यो अपर्च्युनिटीबाट ऊ वञ्चित हुन्छ होइन, त्यो अपर्च्युनिटी त्यागेर अगाडि बढ्नुपर्ने हुन्छ कि त, यो सिस्टम पनि छ कम्पनीहरूको, किनभने उनीहरूले पनि पैसा कमाउनु पर्यो, किन खर्च गरेका हुन्छन्, कस्तो लाग्छ तपाईँलाई यो?
1: ठिक ठिक लाग्छ
0: भने शिवराज विश्वकर्मालाई तपाईँले त्यो भोइस अफ युनिभर्समा देखिसके पछाडि, उहाँको क्षमता देखिसके पछाडि तपाईँले यसमा यो गीतको लागि
1: होइन, भोइस अफ युनिभर्समा आउनु अगाडि नै हाम्रो के भन्छ अरे विष्णु भट्टले जो मेरो एउटा गीत गाउनु भएको थियो
0: हजुर हजुर,
1: त्यो गीत त रिलिज भयो हाम्रो के केलत बस्यो मलाईको पछाडि रिलिज भयो होइन, त्यस्तो गीत मलाई सान्दर्भिक लागेन भनेर गीत चाहिँ त्यो मेरै के भन्छ अरे अवगुण अब्जेस है हो, तर दीपक भट्टले राम्रो गीत गाउनु भएको रहेछ होइन,
0: विष्णु भट्ट
1: ए विष्णु भट्टले राम्रो गीत गाउनुभएछ गाउनुभएको रहेछ, त्यो गीत केलत बस्यो आउनुभन्दा 1 वर्ष अगाडि नै रिलिज ए गायन भएर क्षमता के अरे गायन भएर ममा आएको हो, मैले चाहिँ यसो के भन्छ अरे 5-7 वटा गीतहरू छ त्यस्तै अरू छन् होइन, जुन गीत कम्पोज भएका गीत पनि मैले ल्याएको छैन, विष्णु भट्टको गीत एकदम राम्रो रहेछ होइन, अनि केलत बसेको पछाडि 2 वर्ष पछाडि मैले रिलिज गरेको मेरो आफ्नो युट्युब च्यानलबाट.
0: हजुर आफ्नै
1: हजुर हो. त्यो गीत अघिल्लो साल चाहिँ हजुरले मतलब यो इमेज फ्यामिली अब हजुर लगायत अरू कुन परिवार थियो होइन यहाँ सङ्ग अफ द विकमा बजाउनु भएको.
0: हजुर
1: हजुर
0: निकै नै राम्रो गीत थियो. अब भने पछाडि शिवराज विश्वकर्मासँग जुन हिसाबले तपाईँको यसपालिको जुन सहकार्य भयो
1: हजुर,
0: त्यो सहकार्यले आगामी दिनहरूमा फेरि पनि निरन्तरता पाउँछ
1: होइन? निरन्तरता पाउँछ भन्ने कुरा पनि यस्तो हुन्छ कि त्यो गीत चाहिँ उहाँको लागि सुइटेबल हो कि होइन भन्ने कुरो छ कि. त्यो गीत उहाँले गाउन सक्नुभयो भनेदेखि, अब भनौँ न सङ्गीत निकाल्न सक्नुभयो, उहाँको गीत फिट भयो भनेदेखि गाउन लाउँछु, होइन भनेदेखि अरूहरू नि जसको उसमा चाहिँ स्वरमा फिट हुन्छ त्यसैको स्वर मैले रेगुलर. अब शिवराज विश्वकर्मा भने ए सबै सधैँभरि मेरो गीत गाएर नि होइन, अरूहरूको पनि गीत गाउन सक्नुहुन्छ उहाँले होइन, त्यो हो कुरा.
0: किन कुनै पनि सङ्गीतकारले शब्द हेरिसके पछाडि शब्द अनुसारको भोकलको जुन पिच हुन्छ त्यो पिच अनुसारको उसलाई सुट गर्छ कि गर्दैन त्यो शब्द.
1: बस हो हो हो,
0: त्यो सुट गर्नु पर्यो
1: गर्नु
0: अनि उसलाई छान्ने हो
1: बस.
0: सही सङ्गीतकारले चाहिँ त्यो काम गर्छ
1: हो
0: होइन. अब शिवराज विश्वकर्माजीको पनि हेरौँ, किनभने उहाँको नेत्रहीन हुनुहुन्छ होइन, दृष्टिविहीन हुनुहुन्छ, उहाँले देख्न सक्नुहुन्न तर भित्री आँखाले त उहाँले त हेरिराख्नुहुन्छ.
1: त्यो कुनै पनि अङ्ग नभएको व्यक्तिहरू मतलब दृष्टिविहीन अथवा के भन्छ अरे बोल्न नसक्ने अर्को सक्रिय अङ्ग हुन्छ.
0: दृष्टिविहीनको लागि अर्को एउटा अङ्गले चाहिँ सक्रिय काम गर्छ,
1: सक्रिय काम गर्छ भन्नु खोजे त्यही हो.
0: खुट्टा नचल्नेको लागि पनि अर्को हुन्छ
1: वैकल्पिक
0: भनौँ न वैकल्पिक. यो विषयमा चाहिँ एउटा कुरो मलाई याद आउँछ, एउटा दृष्टिविहीन साथीले एक दिन मलाई उहाँको घरमा लिएर जानुभएको थियो साँझ पख. घरभित्र छिर्दाखेरि काठमाडौँको घरहरू त्यही हुन् होइन, बाहिरबाट ढोका खोले भित्र छिर्न साँच्चै अन्धकार छ, बत्ती बाल्नुपर्ने अवस्था आउँछ. त्यही बेलामा लोड सेडिङको बेला बत्ती गएको छ, तर मेरो साथी दृष्टिविहीन सुरु सुरु जानुभयो, म चाहिँ दृष्टिविहीन भएर यहीँ उभिएँ क्या.
1: हिजो हरिराम पौडेलले पनि त्यही कुरा गर्नुहुन्थ्यो होइन, हामीले म एकचोटि गएको ठाउँ बिर्सिन्छु कहाँ कहाँ कता कता हो भन्ने लाग्छ, तर दृष्टिविहीनहरूले एकचोटि गएको ठाउँ कदापि भुल्दैन, त्यहाँ अर्कोचोटि के अरे जसरी पनि पुग्छन्
0: किनभने उहाँहरूलाई बानी परिसकेको हुन्छ.
1: त्यही त्यही कुराहरू गर्नु हजुरले पनि.
0: अब मलाई चाहिँ के भयो भनेदेखि, हामी त उज्यालोमा हिँडिराख्ने मान्छे
1: हजुर,
0: हेर्नुहोस् है उज्यालोमा हिँडिराख्ने मान्छे अँध्यारोमा पुग्यो भनेदेखि त पुरै दृष्टिविहीन नै हुन्छ, उहाँहरू त अन्धकारमा हिँडिरहेको मान्छे हो आजीवन.
1: त्यही त

0: हाम्रो के भन्छ अरे सुजाता वर्माले गाउनु भएको र उहाँकै ड्याडीले सङ्गीत गर्नुभएको हो. त्यो लगभग 9-10 वर्ष भइसक्यो होला होइन, कुराना अवधिभन्दा 3-4 वर्ष अगाडि गाउनु भएको
1: हो.
0: त्यहाँबाट सत्यराज आचार्यको आयो, त्यहाँबाट भानिका प्रधानको आयो, त्यहाँबाट विष्णु भट्टको आयो,
1: हजुर,
0: त्यहाँबाट तिलक्ष्मी पेलाको
1: गजल चाहिँ
0: गजल
1: कतिवटा भए.
0: गजल चाहिँ तिलक पिलाको अनि अघिल्लो सत्यराज आचार्यले गाएको
1: सुजाता बानिका
0: होइन, सुजाता बानिकाले त्यो गजलको ट्याक्कै त्यहाँ रूप मिलाएको छैन. गजल गजल जस्तै त्यहाँ देखिन्छन् होइन,
1: कता कता स्वरूप
0: गजल त्यो हाम्रो के भन्छ अरे त्यो बहादुर सिंह, कृष्ण मन्जरी, तारानी प्रसाद कोइराला, बुबी शेरसन, मबिबी शाह जस्ताका गजलहरू गजल त होइनन्
1: होइनन्,
0: तर गजल गजल चाहिँ
1: लाग्ने
0: लाग्ने
1: स्वरूप देखिने
0: स्वरूप देखिने त्यस्तैहरू के. तर तिलकसिंह पेलाको र हाम्रो के भन्छ अरे सत्यराज आचार्यले गाउनुभएको गजल र अनि अर्को गजल चाहिँ पढ्ने कुरा कति छन् त्यो पछाडि आएको, अनि अर्को के भन्छ अरे हाम्रो ठ्याक्कै थाहा भएन अहिले नाम बिर्सेँ, लगभग 5-6 गजल आयो होला, 5-6 गीत आयो होला
1: भनेपछि लगभग 1 दर्जन जति गीतहरू रेकर्ड भइसकेका
0: छन्
1: अहिलेसम्म.
0: हजुर,
1: एल्बम त आएको छैन.
0: अनि एल्बम त निकाल्ने परम्परा जमाना कहाँ गइसक्यो. अब के भन्छ युट्युबमा राख्ने हो त्यो एल्बम त निकाल्ने हुने कुरै छैन
1: होइन.
0: एल्बम त त्यो 5-7 गजल गीत गजल भइसकेपछि एल्बम नै हुन्छ नि. त्यो चाहिँ अहिले 8-10 वर्ष 10-12 वर्ष भयो होला त्यो एल्बमको सिस्टम त्यति छैन
1: बन्दै भइसक्यो बन्दै भइसक्यो. अहिले एल्बममा पनि गीतहरू 5-6 राख्दाखेरि कुनै एउटा 2 गीतलाई प्रमोसन गरिन्थ्यो, अरू गीत त त्यतिको ओझेलको
0: हो. त्यही हो, सबैका त्यस्ता हुने रहेछ
1: त्यही हुन्थ्यो.
0: अब हामीलाई चाहिँ भनौँ न चलेका गीतकारहरूको चलेका चाहिँ गजलकारहरूको चलेका के भन्छ अरे गायककारहरूको चाहिँ सबै गीत चल्छ सबै गजल चल्छ भन्ने त्यति होइन रहेछ कि. हामीले चाहिँ सुन्या हुन्छौँ ए यिनीहरू फलानालाई दिनु नि ओहो एकदम हिट हुन्छ. त्यो चलेका गीत गजलकारहरू गायककारहरूले गजल गायन होस् अथवा गीत गायन होस् गायककारहरूले चाहिँ लगभग हप्तामा 1-2 चाहिँ रेकर्ड गर्छन्, सबै गजल हिटमा आउँछन्. त लगभग के भन्छ अरे दिनमा चाहिँ 250 गीतहरू रेकर्ड
1: हुन्छन्,
0: तर 100 बढी 100-150 गीत गजलहरू पब्लिस हुन्छन् दिनमा.
1: हजुर
0: होइन, त्यो बिचमा चाहिँ कम्पिटिसन गरेर ल्याउनु चाहिँ एकदमै गाह्रो हुन्छ. अब श्रोतालाई कस्तो प्रिय लाग्छ भन्ने कुराहरू बाँकी रह्यो कि.
1: आउने गीतहरू त हामीले सिधै भन्दाखेरि 2-4 गीतहरू हिट हुन्छन्, अरू सबै गजलहरू गीतहरू ओझेल पर्छन्.
0: एउटा कुरो नै, चाहे गीतकार होस् चाहे गजलकार होस्
1: हजुर,
0: चाहे गायक होस् चाहे सङ्गीतकार होस्, 90-95% मतलब एक्ज्याक्टली भन्न सक्दिनँ, 90-95% एउटा गीत हिट भएन गायककार होस् को सङ्गीतकार होस् कि अथवा शब्दकार होस् एउटा गीत गजल हिट नभएको नै उनीहरूको जीवन अवधि समाप्त हुन्छ. 95% एउटा गीत गजल हिट भनेको 200-300 गीत गाएको हुन्छन्
1: एउटा गीत पनि हिट हुन मुस्किल पर्छ.
0: हिट हुन मुस्किल नभएको नै जिन्दगी बितिया हुन्छ कि
1: जिन्दगी कतिपयको
0: कतिपयको.
1: यो त साह्रो दुःखदायी कुरो है, कति मेहनत त्यतिकै खेर गइरहेको हुन्छ.
0: दुःखदायी कुरो फरक कुरो छ,
1: यथार्थ हो
0: यथार्थ हो.
1: अच्छा प्रदीपजी, एकैछिन हामी एउटा छोटो व्यावसायिक विश्रामतिर लाग्छौँ, विश्राम पछाडि फेरि कुराकानी गर्नेछौँ.

0: नयाँ वर्षमा हर्ष थप्न सुविसुले ल्याएको छ सुविसु शुभकामना अफर। 650 एमबीपीएस सम्मको उच्च गतिको इन्टरनेट सेवा रोजी पूरा गर्नुहोस् फास्ट इन्टरनेट चलाउने चाहना। सेवा सम्बन्धी जानकारीको लागि 01-423-5888 वा www.subisu.net.np।
1: Artist After Month, After Month.

उहाँहरूले विभिन्न किसिमका सङ्घर्षहरू गरे, तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: इमेज एफएम 97.9 कार्यक्रम साइनिङ स्टारमा छौँ हामी यति बेला। र कार्यक्रममा भर्खर राख्यौँ तिलक सिंह पेलाको आवाजमा रहेको यो गीत के लत बस्यो, जसमा डाक्टर प्रदीप कुमार मैनालीको शब्द रहेको छ भने तिलक सिंह पेलाको आफ्नै सङ्गीत रहेको छ। र कार्यक्रममा आज हामीसँग हुनुहुन्छ डाक्टर प्रदीप कुमार मैनालीजी। प्रदीपजी,
1: हजुर,
0: के लत बस्यो? लत त बस्दो रहेछ है,
1: मलाई गीत लेख्नु लत बस्यो।
0: हजुर, अब यो के लत बस्यो, यो गीतको चर्चा परिचर्चा त भयङ्करै भएको हो, कस्तो अनुभव गर्नुभयो तपाईँले?
1: त्यति बेला जति बेला गीत गजल गजल गीत होइन यो गजल हो
0: हजुर
1: हिट भयो, त्यति बेला त अरूले चर्चाको शिखरमा भइस् भने मलाई त्यस्तो केही पनि लागेको थिएन होइन। मलाई त किनभनेदेखि कोही कोही व्यक्तिहरूले म एसएलसी पास गर्दाखेरि यस्तो यो त एसएलसी पास गरौँ होइन भनेर भने अब हामीसँग के बोल्थ्यो भनेर भने मलाई त्यस्तो अहम फिल कहिले भएन,
0: किनभने तपाईँ सँगसँगै अन्य कतिपय पनि त पास भएको छ
1: बस। अनि यो काठमाडौँ बस्ने भयो भनेर चाहिँ भने अहिले बिए पास गरौँ, एमए पास गरौँ, पिएचडी गरौँ, अब त्यो खुट्टामा भुइँमा टेक्ने कहाँ खुट्टा टेक्थ्यो, त्यो भुइँमा आकाशसँग उडिरहेको छ भनेर भन्थे होइन। अब त्यो किल्लत बसेर हिट हुँदाखेरि पनि मलाई सामान्य व्यक्ति, म सामान्य नै हुन चाहन्छु, सामान्य नै रहिरहन्छु
0: भित्र, मनमा त हुन्छ नि एउटा
1: होइन गीत,
0: खुट्टाले त धक्कै टेकेको छ तर मन त उडिरहेको हुन्छ नि
1: मन। तपाईँले स्वाभाविक कुरा गर्नुभयो, मन त त्यो गीत हिट नहुँदा पनि उडिरहन्थ्यो नि त, मतलब यो मन चाहिँ कहाँ कहाँ पुग्छ, संसारभरि कहाँ पुग्छ भन्ने यो मनको ठेगान हुँदैन, त्यो कुरा त आफैमा सही हो।
0: जहाँ नपुगेर बि वहाँ पुगे कवि,
1: हजुर
0: ठ्याक्कै त्यही हो
1: हजुर।
0: अब गीत लेख्ने मान्छेलाई कवि नै भनौँ,
1: गजल लेख्ने मान्छे चाहिँ कवि हुन्छन्, गीत लेख्ने मान्छे चाहिँ कवि हुन पनि सक्छन् नहुन पनि सक्छन्।
0: गजल लेख्ने मान्छे चाहिँ हुन सक्छन्, गजल गो पनि त भनिँदो रहेछ,
1: गजल किनभने त्यसमा चाहिँ बिम्ब प्रतीक उपमा हुन्छ। गीत लेख्ने मान्छे साधारण बोलीचालीको भाषामा गीत लेख्ने मान्छे कवि हुँदैन, कविता वर्गमा पर्ला, गीतलाई चाहिँ कविताकै उसमा राखेछन् राख्न चाहिँ
0: राख्न चाहिँ,
1: तर साधारण त्यो के भन्छ अरे साधारण गीत त्यो दर्दनाक गीत होस् तर काव्यिक हुनु पर्यो, काव्यिक हुनलाई चेत चाहियो होइन, बिम्ब उपमा प्रतीकहरू प्रयोग गर्नु पर्यो, त्यहाँबाट कवि हुन्छ। गीत लेख्ने पनि कवि हुन सक्छन् अथवा नहुन पनि सक्छन् भन्ने कुरो मैले त्यहाँबाट प्रश्न पारेँ।
0: कवितालाई गीतको रूपमा प्रयोग गर्न सकिन्छ तर गीतलाई कविताको रूपमा प्रयोग गर्न गाह्रो हुन्छ।
1: अब हाम्रो के भन्छ अरे लक्ष्मीप्रसाद देवकोटाको कविता गीतमा पनि आएको छ, कुन मन्दिरमा जान्छौ या त कुन मन्दिर हो, त्यो चाहिँ कविता भएर नि गीत भयो, गीत भएर नि कविता भयो हो। जेनरली
0: गजललाई त कविता बनाउन सकिँदैन,
1: गजल होइन, गजललाई कविता बनाउन सकिँदैन होइन, कवितात्मक चाहिँ हुन्छ होइन। गजलमा अब एउटा तपाईँलाई कुरो उठ्यो, गीत कवितामा चाहिँ एउटा भावमा एउटा कवितामा एउटा मात्रै भाव हुन्छ, तर गीत के अरे गजलको प्रत्येक शेरमा छुट्टा छुट्टै भाव हुन्छ,
0: छुट्टा छुट्टै भाव हुनु हुँदा
1: हुनुपर्छ,
0: छुट्टा छुट्टै मर्म पनि त रह्यो नि
1: हो। त्यसकारण म त भन्छु गीत गजलमा कुन हुन्छ भने कवितामा एउटा मात्रै भाव हुन्छ, गीतमा चाहिँ एउटा कवितामा एउटा मात्रै भाव हुन्छ, गजलमा चाहिँ एउटा कवितामा पाँचवटा शेर लेख्यो भने पाँचवटा भाव हुन्छ, छवटा शेर भने छवटा भाव हुन्छ, तिनवटा शेर भने तिनवटा भाव,
0: तिनवटा भाव हुन्छ।
1: के लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ, त्यो छुट्टै भाव हो,
0: छुट्टै भाव हो
1: होइन। साथी रहेछ दुःख हरपल सवार हुन्छ, सुख पाउन रहेछन् छुट्नै हतार हुन्छ, त्यो छुट्टै भाव हो होइन। खोला नदी समुद्र जे नाम होस् न आखिर अस्तित्व राखिराख्ने मात्रै किनारा हुन्छ, त्यो छुट्टै भाव हो। त्यस कारण सुक्तिमय भएर आएका हुन्छन्, बिम्ब प्रतीक उपमाहरूको प्रयोग गरिएका हुन्छन्, सबै गजलहरू कविता हुन्छन्, सबै कविता चाहिँ गजल नहुन सक्छ,
0: नहुन सक्छ। एकदमै यो त गहिरो कुरो आयो यहाँ,
1: हो
0: परिभाषा फरक परेको छ यहाँ,
1: हो
0: गजलको परिभाषा अलग छ, कविताको परिभाषा अलग हुन्छ।
1: होइन त्यो के भन्छ अरे, कविताकै शीर्षक अन्तर्गत राख्छन् काव्य, महाकाव्य, के भन्छ अरे, कविता गीतलाई चाहिँ हाइकु एलाक जे हुन्छ राख्न कवितामै राखेका छन्। तर मैले जो भने पहिले पनि भनिरहेको थिएँ, अहिले पनि भन्छु, एउटा कवितामा एउटा मात्रै भाव हुन्छ,
0: गजलमा
1: गजलमा चारवटा सेट, पाँचवटा सेट, दसवटा,
0: कतिवटा सेट छन्, त्यतिवटा भाव
1: छन् बस।
0: तर हुन्छ त सबै, यो चाहिँ एउटै विषय हो,
1: पाकिस्तान लगायत अरबमा के भन्छ अरे फारसीमा चाहिँ गजलको छुट्टै विधा भनेर चिनिन्छ, इन्डिया नेपालमा आइसकेपछि त्यो कविता अन्तर्गतै राख्ने प्रचलन छ, त्यो भन्नु न त्यो गीत गजल नबुझेका व्यक्तिहरू, गीत गज ए गीत भन्नु छ गजल नबुझेका व्यक्तिहरूले त्यो राखेका छन्, यो कविताकै भेद अन्तर्गत पर्छ भनेर राखेका छन्, राख्नु भएको छ, त्यो त्यतातिर नजाउँ होला किनभने विज्ञ व्यक्तिहरूले राखेका कुरो हामी त्यस्तर्फ नजाउँ,
0: हामी धरातलमै छौँ,
1: धरातलमै छौँ। अब हामी गीत गजल अरू हाम्रो उत्थान गर्ने काम हो, होइन गजलको उत्थान गर्ने काम हो,
0: हुन त यी सबै गीत कविता गजल यी सबै त साहित्यमै पर्ने चिज हो,
1: साहित्यमै पर्ने चिज हो, साहित्य नपर्ने चिज त कुनै हो,
0: साहित्य नामक एउटा भाँडामा पर्ने बस्ने चिज
1: हो,
0: त्यसो त हेरौँ न,
1: हजुर
0: साहित्यमै हेरौँ। सङ्गीत बाहेक तपाईँको अरू केही?
1: सङ्गीत त मैले लगभग लगभग गर्दिनँ नै भन्नु पर्यो, किनभने यो चाहिँ गुनगुनाउने क्रम हुन्छ, गुनगुनाउने क्रम यसरी गुनगुनाउने क्रममा चाहिँ अब आफै नै छुट्टै सङ्गीत निस्क्यो भनेदेखि, कसैकोमा मेल खाएन भनेदेखि सङ्गीत बन्छ,
0: हजुर
1: यो चाहिँ के भन्छ अरे, यो भनौँ न मैले सङ्गीत गरेको गीत चाहिँ त्यो छुट्टै भाव कसैसँग नमिल्ने भाव भएर चाहिँ त्यो एउटा सङ्गीतमा त अर्को सङ्गीतसँग मिल्यो भने, मिल्दोजुल्दो भयो भने त क्लेम गर्न आउँछ,
0: होइन
1: त्यो इमेजमा राखेर अनि कसै त क्लेम नगर्ने भइसकेपछि अनि गजल प्रकाशित गरे हौ,
0: दुखेकै छ साथी,
1: दुखेकै छ साथी, कतै न कतैबाट दुखेकै छ साथी।
0: सङ्गीत बाहेक चाहिँ यो बाहेक तपाईँको
1: सङ्गीत बाहेक होइन, गीतहरू गजलहरू रेकर्ड गर्छु, गर्ने मेरो भनौँ न एक दुई वर्षमा गर्ने, पहिलेदेखि गर्न लागेको, आठ नौ वर्ष भइसक्यो। गीत गजल बाहेक सङ्गीत बाहेक चाहिँ आर्थिक पाटोमा, परिवार कसरी धान्ने भन्ने पाटोमा,
0: जीवनलाई चलाउने पाटो,
1: जीवन चलाउने पाटोमा केन्द्रित हुन्छु, त्यही हो
0: त्यही
1: मेरो कुरा, हजुर
0: व्यवसाय पेसाको के छ किन भनिराख्ने,
1: बस बस हजुर हो,
0: छँदैछ आफ्नो,
1: छँदैछ हो
0: आफ्नो पाटो छँदैछ त्यो, होइन त्यसलाई किन प्रकाशित गरिराख्ने,
1: होइन प्रकाशित गर्ने भने मैले जेनरली रिसर्चहरू गर्छु, होइन यसो काहीँ भिजिटिङ लेक्चर पऱ्यो भने गर्छु, होइन रिसर्चहरू गर्छु,
0: पिएचडी गरेको मान्छेले गर्नै पऱ्यो त्यो त,
1: अहिले घाँटीको समस्या भएर एक दुई वर्ष भयो चाहिँ मैले त्यो सिटुदेखि सिस्कसम्म स्पोन्डलाइटिस भएको छ, नसा चेपिन चेपिन लागेको छ, चेपिचिसकेको छैन, नचेपियोस् भनेर चाहिँ के भन्छ, यो मोबाइल कम्प्युटर ल्यापटप हेर्ने बानी अब 14-15 घन्टा के भन्छ अरे ए कता गीत गजलमा भयो त्यही कम्प्युटर, के भन्छ अरे
0: रिसर्चमा
1: भयो त्यही कम्प्युटर, अनि के भन्छ अरे पढ्नबाट भयो त्यही कम्प्युटर भएर गएर प्रयोग गर्दाखेरि चाहिँ त्यो धेरै पनि अति भयो नि खति हुन्छ भन्छ नि, अति भयो जस्तो लाग्छ। अहिले एक डेढ वर्ष अगाडि रिसर्चका काम पनि कम्ती आएका छन्, अब आए पनि लगभग लगभग गर्दिनँ अवस्थामा, यो रिकभर नभइजाल गर्दिनँ भन्ने अवस्थामा पुगिसकेको छ,
0: रेस्टमा बस्ने विचार,
1: म रेस्टमा छु अहिले चाहिँ,
0: त्यसैमा अच्छा प्रदीपजी, फेरि पनि हामी एकैछिन एउटा छोटो व्यावसायिक विश्रामतिर लाग्छौँ, विश्राम पछाडि फेरि कुराकानी गर्नेछौँ।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
3: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
3: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: शाइनिंग स्टार इमेज एफएम 97.9 मा

0: कार्यक्रम साइनिङ स्टारमा छौँ हामी यति बेला र इमेज एफएम 97.9 ट्युन गरिरहनु भएको छ. कार्यक्रममा भर्खरै राख्यौँ राजसागरको आवाजमा रहेको यो गजल पढ्ने कुरा कति, जसमा राजसागरको आफ्नै सङ्गीत रहेको छ भने डाक्टर प्रदीप कुमार मैनालीको शब्द रहेको छ.
1: किताबमा छ त्यही हामी व्याख्या गर्न तपाईँलाई नि
0: मुहार कसरी पढ्ने कुरा त्यहाँ छ होइन. मुहारमा आँखाको भाव एकतिर हुन्छ,
1: बस
0: ओठको भाव अर्कोतिर हुनसक्छ.
1: कसलाई प्रयोग गर्ने भन्ने सिलसिला होला त्यसमा पनि.
0: अब ओठको भावले के बोलिरहेको छ ठिक विपरीत आँखाले पनि बोल्न सक्छ. आँखाले एकतिर बोलिरहेको हुन्छ तर मुखले चलाखी गरेर अर्कै बोलिरहेको हुन्छ, त्यो पनि हुनसक्छ. तर त्यसलाई पढ्ने कसरी कुरो यहाँ छ. प्रदीपजी, सङ्गीत के हो जस्तो लाग्छ तपाईँलाई?
1: सङ्गीत त एउटा थेरापी हो.
0: थेरापी नै
1: थेरापी नै हो नि.
0: यो कस्तो खालको थेरापी?
1: मानसिक थेरापी. किनभने जो व्यक्ति चाहिँ बाल्यकालमा होस् अथवा प्रौढ अवस्थामा होस् वृद्ध अवस्थामा होस् सङ्गीत बिना चाहिँ कोही व्यक्ति बस्न सक्छ जस्तो लाग्दैन मलाई. सङ्गीत नभएकै उसमा पनि शङ्खगण्डको आवाज आउँथ्यो, नदीको सुसाहट आउँथ्यो, होइन चराहरू चिरबिचिर कराउँथे, होइन त्यो पनि एक प्रकारको सङ्गीत नै हो नि त. अहिले पनि चराहरू कराएको ऊ गरेर चाहिँ राखेर चाहिँ गर्ने चलन छ, होइन खोलाहरू बजेको सुसाएको राखेर सङ्गीत निर्माण गर्ने चलन छ, शङ्खगण्ड राखेर निर्माण गरेको चलन छ. गीतार यो त्यो त पछिको कुरा हो,
0: पनि आधुनिकीकरण हुँदै गयो.
1: आधुनिकीकरण हो.
0: अब पौराणिक कालदेखि नै हेर्ने हो भनेदेखि त्यो इन्द्रको दरबारको सङ्गीत,
1: बस
0: महादेवको डम्बरीको सङ्गीत, तान्डव नृत्य होस्,
1: बस हो
0: छन् नि ती सङ्गीतहरू पनि पौराणिक कालदेखि नै हेर्ने
1: हो
0: भनेदेखि. अब महादेवको डम्बरू बज्न थालिसकेपछि पृथ्वीमा के न के हुन्छ.
1: कोही पनि व्यक्ति सङ्गीतमा आबद्ध नभएको कोही पनि व्यक्ति हुन्छ जस्तो मलाई लाग्दैन.
0: लाग्दैन
1: किनभनेदेखि ठुला ठुला राजा महाराजाहरूले पनि भनौँ न मौबी शाहका के कुरामा कम थियो, उहाँ पनि गीत सङ्गीतप्रति रुचि हुनुहुन्थ्यो, होइन
0: चाँदनी शाहकै कुरा गरौँ.
1: चाँदनी शाहकै कुरा गरौँ, त्यही ठुला ठुला डक्टरहरू गीत सङ्गीतमा आबद्ध भएका हुन्छन्, होइन अहिले पनि 17 व्यक्तिहरू जो राजनैतिक 17, 18, 19 पुग्यो होला अहिले, होइन त्यो राजनैतिक विशिष्ट लेभलका व्यक्तिहरू गीत सङ्गीतमै आबद्ध भएर
0: कतिपय पूर्व सचिवहरूलाई मैले देखिरहेको छु सक्रिय जीवन जिउनका लागि चाहिँ सङ्गीतमा उहाँहरू आबद्ध हुनुहुन्छ किनभने उतापट आफ्नो जुन अकुपेसन थियो
1: भनौँ न अहिले भन्छ अरे हाम्रो के भन्छ अरे पोखराका सचिव भूतपूर्व भइसक्नु भयो बराल उहाँ डाक्टर भोजराज घिमिरे होइन उहाँहरूलाई चाहिँ पेन्सन भइसकेपछि त्यो कार्यकाल समाप्ति भइसकेपछि केमा लाग्ने भन्ने त गीत सङ्गीत नै लाग्नु भएको छ नि त. त्यहाँभन्दा अगाडि पनि लाग्नुभएको होला, त्यहाँभन्दा पछाडि पनि गीत सङ्गीत नै रमाउनु भएको छ. त्यो गीत सङ्गीत चाहिँ सबैलाई छुन्छ, सबैलाई मर्म हुन्छ जस्तो लाग्छ मलाई चाहिँ. अब हजुरको बुझाइ कहाँसम्म कतिसम्म छ?
0: एकजना सङ्गीतकारले भन्नुहुन्थ्यो, सङ्गीत प्रेमी गीतकार नै हुनुहुन्छ उहाँ, जब रिटायर्ड लाइफ हुन्छ, रिटायर्ड लाइफ रिटायर्ड भइसके पछाडि अथवा भनौँ आफ्नो जागिरबाट चाहिँ रिटायर्ड भइसके पछाडि आफू सक्रिय बन्नको लागि चाहिँ सङ्गीत साङ्गीतिक क्षेत्रतिर म आएँ तर बुझेँ साङ्गीतिक क्षेत्रमा आइसके पछाडि चाहिँ मन कहिले पनि बुढो हुँदैन रहेछ, सधैँ तरुण हुँदो रहेछ.
1: हजुर
0: त्यसो भन्नुहुन्थ्यो उहाँले.

0: सही कुरो.
1: सही कुरो.
0: अच्छा प्रदीप, तपाईँ मनले लेख्नुहुन्छ कि मस्तिष्कले?
1: यो कुरा अलिक गाह्रो पऱ्यो. मनले लेख्नुहुन्छ कि मस्तिष्कले? कहिले अगाडि मन जान्छ, कहिले मस्तिष्क जान्छ?
0: साधन त कलम होला.
1: हो, साधन त कलम पनि हो होइन. अहिले त के भन्छ अरे, भोइस टाइपिङ हुन्छ, के भन्छ अरे, मोबाइलमा टाइपिङ हुन्छ होइन. कलम त्यहाँ 2-4 वर्ष अगाडिको कुरा हो होइन. कहिले मन अगाडि जान्छ, कहिले मस्तिष्क अगाडि जान्छ. कहिले मन अगाडि गएको चाहिँ के लेख्यो भने, कहाँ लेख्यो भने, कस्तो लेख्यो भने थाहा हुँदैन, पछि झल्यास बिउजेर हेर्दा हुन्छ. मस्तिष्क लेखेको चाहिँ सोची विचारी लेखिन्छ जस्तो लाग्छ मलाई.
0: कतिपय साथीहरू भन्नुहुन्छ म मस्तिष्कले लेख्छु, तर मैले मेरो मस्तिष्कले लेखेको कुरालाई मनले सम्पादन गर्छ भन्नुहुन्छ कि?
1: त्यो अभिव्यक्ति गर्ने सिलसिला फरक होला होइन.
0: हजुर,
1: मनले चाहिँ जब लेखिन्छ, मनले चाहिँ अचेतन मन भएर लेखिन्छ होइन.
0: हजुर,
1: पछि होस अवस्थामा आइसकेपछि मस्तिष्कले लेखिन्छ भन्छु, विचार गरेर होइन. त्यो अरूले व्याख्या गर्नु फरक होला.
0: आफ्नो तरिका छ,
1: आफ्नो तरिका छ. हस्,
0: अब तपाईँले भन्नु, यसैलाई मैले के भन्छु भनेदेखि, कसैले भन्छन् के अरे, मनले लेख्छु मस्तिष्कले सम्पादन गर्छ, मस्तिष्कले लेख्छ मनले सम्पादन गर्छ. मनले लेखेका कुराहरूलाई मस्तिष्कले ठिक छ कि छैन सोचेर सम्पादन गर्ने काम होइन, तर मस्तिष्कले लेखेको कुरालाई मनले मनन गरेर सम्पादन गर्ने कुरा दोहोरो दुईतिर जान्छ क्या कुरा.
1: अनि मस्तिष्क भन्ने चाहिँ छ नि,
0: छ नै.
1: मन भन्ने चाहिँ के हो, के हो,
0: के हो, के हो? अदृश्य छ,
1: अदृश्य छ होइन. अब छाती दुख्छ भनेर भन्छौँ, त्यो छाती त दुख्या होइन नि त होइन. त्यो मस्तिष्कले के भन्छ अरे, हाम्रो संवेदनशील अङ्गले चाहिँ मनमा हिट गरेर, मन छातीमा हिट गरेर चाहिँ मन भएको हो के. मन कहाँ छ त? फोक्सो छ, कलेजो छ,
0: मुटु छ,
1: मुटु छ. मन त भने देखिँदैन नि. मन भने त्यो त्यो के भन्छ अरे, अदृश्य,
0: अदृश्य छ
1: हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
0: गहिराईमा पुग्यो है. हजुर, अच्छा, कार्यक्रमको समय पनि सकिसकेको छ प्रदीपजी. छोटकरीमा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: गीत सङ्गीतप्रति आबद्ध हुनुहोला. अछाडा गीतहरू नहेरिदिनु होला भनेर भन्न मिलेन
0: होइन. मन हो,
1: अब एक दिन न एक दिन चाहिँ सही ठाउँमा आउँछ जस्तो लाग्छ मलाई चाहिँ. अब यहाँ कार्यक्रम प्रस्तोता हाम्रो कृष्णाचार्यज्यू र सबै सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै म बिदा हुन्छु. यति नै भने हजुर, गीत सङ्गीतप्रति माया गर्नुहोस्. नमस्कार.
0: हस् त, इमेज एफएम 97.9 को कार्यक्रम सानिङ स्टारको आजको समय पनि सकिसकेको छ. कार्यक्रम सुनेर साथ दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र मेरो एन्ट्रा टिमलाई पनि धन्यवाद दिँदै म कृष्ण आलीलाई बिदा हुन्छु. सुन्दै गर्नुहोला इमेज एफएम 97.9.

0: आरामदायक छ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा कोही अस्पतालमा निन्द्र नलागेर बस्नु भएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातको ड्युटीमा हुनुहुन्छ होला, कोही रातको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन, मीठा मीठा गीत।

कार्यक्रम गीत गुञ्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ।

श्रोता साथीहरू, जीवनमा मानिसहरूको सबैभन्दा नजिकको साथी भनेकै संगीत नै हो। अझ एक्लो महसुस भएको बेला संगीतले जतिको साथ त अरू कसले पो दिन सक्छ र हैन र? त्यसैले त गीत गुञ्जन तपाईहरूको साथको लागि रातको यो प्रहरमा सदैव गुञ्जिरहने गर्छ।

श्रोता साथी, कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले पनि लिएको छु। आउनुहोस् अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

त्यो आँखाले लौन मलाई मार्यो, त्यो बोलीले लौन लाटो पार्यो, त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो। तिमी मलाई जिन्दगीमा कस्तो प्यारो,

आखा आखा जुझी दिन्छ मुटु मुटु अल्झी दिन्छ यस्तो पनि हुँदो रहेछ यस्तो मलाई थाहै थिएन घुम्टो बाटो च्याउनेले नै मारु झझकुमा आउनेले नै मारु त्यो हाँसोलाई बिर्सन